0: FM 92.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाए यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यस कारण हामीलाई

प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ। यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, सबै कुरामा धन्यवाद दिनु प्रभुको इच्छा। हामी प्रभु येशूमा विश्वास गर्नेहरूलाई पवित्र बाइबलमा परमेश्वरले यो वचन दिनुभएको छ कि हामीले चाहिँ सबै परिस्थितिमा धन्यवाद दिन सक्नुपर्छ भनेर चाहिँ बताइएको छ। यो खण्ड म पढ्दिए, यो खण्ड हुनेछ पहिलो थेसलोनिकीको पुस्तक 5:18 र यहाँ यसरी लेखिएको छ, सबै परिस्थितिमा धन्यवाद दियो किनकि ख्रिस्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही छ भनेर चाहिँ बताइएको छ। र धेरै प्रभुका छोरा छोरीहरूले प्रभुको इच्छा के होला, मैले कसरी प्रभुको इच्छा पूरा गर्ने भनेर चाहिँ त्यस प्रकारको जिज्ञासा छ। र परमेश्वरको धेरैवटा इच्छाहरू मध्ये एउटा महत्वपूर्ण इच्छा चाहिँ तपाईँले सबै परिस्थितिमा धन्यवाद दिनुहोस् भन्ने उहाँको इच्छा हो। र नराम्रो घटेको घटनालाई धन्यवाद दिनु भनिएको होइन, तर त्यो अवस्थामा पनि प्रभुप्रति चाहिँ धन्यवादी नै हुनुहोस् भनेर चाहिँ बताइएको हो। बिरामी भएकोले गर्दा धन्यवाद नभनेर बिरामी अवस्थामा पनि म प्रभुप्रति धन्यवादी छु भन्ने चाहिँ होस् भनेर प्रभुले आफ्नो वचनमा त्यो भन्नुभएको हो। एकजना किसान रहेछन्, उसको एउटा घोडा रहेछ। एक दिन घोडा हराएछ। हराए पछाडि नजिकको छिमेकी चाहिँ त्यति परिपक्व मान्छे हुनुहुन्न रहेछ। उहाँ आएर भन्नुभएछ, तपाईँको घोडा हराए, तपाईँलाई त दुर्भाग्य चल्यो भन्ने चाहिँ उहाँले त्यसरी भन्नुहुँदाखेरि त्यो विश्वासी छिमेकीले प्रतिउत्तरमा भन्नुभएछ, त्यसो भनि नहालौँ भनेर चाहिँ यो हर परिस्थितिमा परमेश्वरलाई म त धन्यवादै दिन्छु भनेर चाहिँ भन्नुभएछ। र केही समयपछि त्यो घोडाले त एउटा जङ्गली घोडा पनि लिएर घर फर्किएछ। घर फर्किए पछाडि फेरि छिमेकी आएर भन्नुभएछ, तपाईँ त कस्तो भाग्यमानी, हेर्नु त तपाईँको घोडाले त जङ्गली घोडा पनि लिएर आएछ भनेर चाहिँ भन्दाखेरि त्यसो भनि नहालौँ तर हर परिस्थितिमा म धन्यवाद दिन्छु प्रभुलाई भनेर चाहिँ उहाँले त्यसरी प्रतिउत्तर दिनुभएछ। र फेरि त्यो आफ्नो जेठा छोराले चाहिँ त्यो जङ्गली घोडालाई सदाउने विचार गरेर चाहिँ जङ्गली घोडामाथि चढेर ऊ त्यसरी सदाउनको लागि कुदाउँदै गर्दाखेरि छोरा घोडाबाट लडेर खुट्टा भाँचेछ। फेरि छिमेकीको लिएर आएर भन्नुभएछ कि कस्तो दुर्भाग्य, तपाईँ कस्तो अभागी मानिस हुनुहुँदो रहेछ, तपाईँको जेठा छोराको त खुट्टै भाँचियो भनेर चाहिँ उहाँले त्यसो भन्नुभएछ। र फेरि विश्वास छिमेकीले भन्नुभएछ, त्यसो भनि नहालौँ, म त सबै परिस्थितिमा धन्यवादै दिन्छु प्रभुलाई भनेर चाहिँ उहाँले भन्नुभएछ। अनि त्यही समयमा उहाँहरू बसेको देश चाहिँ अर्को देशसँग युद्ध गर्नको लागि तयार भएछ र सरकारले सबै नै 18 वर्ष माथिको जवानहरू सबै लडाइँमा जानुपर्छ भनेर चाहिँ हरेकको घरमा आएर चाहिँ त्यसरी युवकहरू लिन सुरु गरिएछ। तर उहाँको छोरा चाहिँ खुट्टा भाँचेको कारणले गर्दाखेरि नजाँदा पनि भएछ। र फेरि छिमेकी आएर भन्नुभएछ, तपाईँ त कति भाग्यमानी, आफ्नो छोरालाई युद्धमा पठाउनै परेन भनेर चाहिँ उहाँले त्यसरी भन्नुभएछ। र यहाँ यो विश्वासीले जुन जुन परिस्थिति हुँदै गयो, कहिले राम्रो भयो कहिले नराम्रो भयो, तर उहाँले सबै परिस्थितिमा धन्यवाद दिँदै जानुभयो। तर अन्तमा सबै कुराहरू मिलेर उहाँलाई भलाइमा नै परिणत भयो। र यहाँ पवित्र बाइबलमा हामीलाई सबै परिस्थितिमा धन्यवाद दिनु भनेर चाहिँ बताइएको कुराले चाहिँ हामीलाई अन्तिममा उहाँलाई प्रेम गर्ने र उहाँको अभिप्राय अनुसार जीवन जिउनेहरूको लागि चाहिँ अन्तिममा गएर भलाइमा नै परिणत हुन्छ भन्ने कुराहरूको यहाँ साबितीकरण यस घटनाले गर्दछ यो उदाहरणले। र पवित्र आत्माबाट पावल प्रेरितले यी सबै राम्रो परिस्थिति हुँदा धन्यवाद दियो मात्रै उहाँले यस खण्डमा भन्नुभएको होइन, तर उहाँले भन्नुभएको कुरा चाहिँ हरेकै परिस्थितिमा हामी परमेश्वरमा धन्यवादी हुन सक्नुपर्छ भनेर चाहिँ उहाँले त्यो भन्नुभएको हो। र बाइबलले हामीलाई हर परिस्थितिमा प्रभु हाम्रो साथै हुनुहुन्छ। हामीलाई खप्नु नसक्ने परीक्षा उहाँले आउन दिनुहुने छैन र हामी खराब भएकोले गर्दा धन्यवाद दिएको भन्ने नभएर, तर त्यो परिस्थितिमा पनि प्रभु हाम्रो साथमा हुनुहुन्छ भन्नेको कारणले गर्दाखेरि हामीले धन्यवाद दिन सक्नुपर्छ भनेर चाहिँ यस खण्डमा बताएको हो। हामीलाई रोग लाग्न सक्छ, हामीलाई दुःख हुन सक्छ र विभिन्न दुर्घटना भएर हाम्रो जिन्दगी जान सक्छ र त्यो खराब परिस्थितिको लागि त हामी धन्यवाद दिँदैनौँ, तर त्यो परिस्थितिमा पनि हामी रुई कराई गर्ने, आइया र आथा गर्ने चाहिँ हामी गर्दैनौँ। कारण प्रभु मेरो साथमा हुनुहुन्छ भन्ने कुरा सम्बन्धी हामी ढुक्क हुन्छौँ। तर कठिन परिस्थितिको बीचमा पनि हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौँ, कारण हामीले उहाँमा भरोसा राखेका छौँ, किनकि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीलाई छोड्नु भएको छैन र छोड्नु कुनै हालतमा हुने छैन र उहाँ हाम्रो जीवनको हरेकै अवस्थामा उहाँ हाम्रो साथै हुनुहुन्छ भनिकन बाइबलले त्यही बताउँदछ। र बाइबलले हर परिस्थितिमा धन्यवाद दिनु मात्रै भनेको छैन, तर प्रभुको इच्छा नै यही छ पनि भनिएको हो। र परमेश्वर असल हुनुभएको कारण हामी उहाँलाई जहिले धन्यवाद दिन सक्दछौँ। भजन सङ्ग्रहको पुस्तक 107:1 भन्छ, परमप्रभुलाई धन्यवाद दियो किनकि उहाँ असल हुनुहुन्छ, उहाँको करुणा हाम्रो साथमा सदा सर्वदा रहिरहन्छ। हाम्रो धन्यवाद हाम्रो परिस्थितिमा भर पर्दैन प्रियहरू, परिस्थिति परिवर्तन हुन्छ। आज हामीसँग पैसा हुन सक्छ, भोलि हामीलाई अनिकाल लाग्न सक्छ। आज हामी बलियो हुन सक्छौँ, भोलि हामी कमजोर महसुस गर्न सक्छौँ, यानि रोग लाग्न हामीलाई सक्छ। हाम्रो जीवनमा यो प्रकारको तलमाथि उथल पुथल आउन सक्छ, परिवर्तन आउन सक्छ, तर हाम्रो प्रभु चाहिँ कहिले पनि परिवर्तन हुनुहुन्न। त्यही कारणले गर्दाखेरि हामी जुनसुकै परिस्थितिमा भएर जाँदाखेरि पनि प्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ भला हुनुहुन्छ, उहाँ अपरिवर्तनशील परमेश्वर हुनुहुन्छ र उहाँले मलाई कहिल्यै धोका दिनुहुन्न भनिकन हामी उहाँलाई धन्यवाद दिन सक्दछौँ। धन्यवादले हाम्रो सोचमा परिवर्तन ल्याइदिँदछ। फिलिपी 4:6 भन्छ, कुनै कुराको चिन्ता नगर तर हरेक कुराहरूमा प्रार्थना निवेदन सहित आफ्नो मागहरू परमेश्वरको समक्ष प्रकट गर भनेर चाहिँ त्यहाँ भनिएको छ। र याद गर्नुहोस्, प्रार्थना निवेदन र धन्यवाद यस खण्डमा बताइएको छ। धेरै विश्वासीहरूले प्रार्थनामा माग्नुहुन्छ, प्रभु मलाई यो दिनुहोस् त्यो दिनुहोस् भनेर, प्रभु मलाई निको पार्नुहोस् भनेर चाहिँ उहाँहरूको प्रार्थना त्यो हुँदछ, यानि हामी सबैको प्रार्थना त्यो हुँदछ। प्रभु मेरो लागि यो जागिर, यो व्यापार, यानि कुनै पनि यो मौकाहरूको ढोका खोलिदिनुहोस् भनेर चाहिँ हामी प्रार्थना गर्दछौँ। तर प्रभुले हाम्रो आवश्यकता बुझ्नुहुन्छ र त्यो भएको कारणले गर्दाखेरि कहिलेकाहीँ हामीलाई भलाइ हुनको लागि पनि कतिवटा ढोकाहरू उहाँले बन्द पनि गर्नुहुन्छ। जसरी एउटा सानो बच्चाले, बुवा मलाई साह्रै मन पर्यो यो छुरा, मलाई दिनुहोस् छुरी दिनुहोस् भनेर मागे खण्डमा एउटा असल बुवाले दिनुहुन्न, किनकि त्यो छुरी छोराले मागेको अवस्थामा दिँदाखेरि उसको हात उसले काट्न सक्दछ। त्यसले गर्दाखेरि जब हामी सबै परिस्थितिहरूमा धन्यवाद दिएर, मेरो विचार ठिक नहुन सक्छ तर सृष्टिकर्ता परमेश्वरको विचार ठिक हुँदछ भनेर चाहिँ यस प्रकारले धन्यवाद दिन सुरु गर्दछौँ, त्यो समय हाम्रो विचारमा परिपक्वता आउन सुरु गर्दछ। विचार सोचहरू हाम्रो माथिल्लो स्तरमा, यानि प्रभुको सोच जस्तै हुन सक्दछ र धन्यवादले वातावरण पनि परिवर्तन गर्दछ। प्रेरित 16:1 जब पौल र सिलास फिलिपी जेलमा पर्नु भएको थियो, 39 कोरा पछाडिको ढाडमा लागेको थियो, घृणा थियो, चिसो भुइँ थियो, जिन्दगी बर्बाद थियो, तर त्यो समयमा अवस्था अनुसार उहाँहरू बोल्न भएन, दुःख कष्टमा परेर त्यही अनुसारले गनगन गर्न उहाँले सुरु गर्नु भएन। पवित्र बाइबलको प्रेरितको पुस्तक 16:1 त यो भनिएको छ, मध्यरातमा उहाँहरूले त प्रशंसा गर्न सुरु गर्नुभयो। प्रशंसा धन्यवादको एउटा लक्षण हो, उहाँहरूले त प्रशंसा गर्न सुरु गर्नुभयो र प्रशंसा जब उहाँहरूले गर्न सुरु गर्नुभयो त्यहाँ उहाँहरूको जो हत्कडीहरू खुल्यो, उहाँहरूको नेल खुल्यो र त्यति मात्रै नभएर जेलको जग नै हल्लियो, ढोका खुल्यो र उहाँहरू स्वतन्त्र हुनुभयो। त्यति मात्रै नभएर उहाँहरूले त त्यो जग्गामा प्रभु येशूलाई मुक्तिदाता भनेर चाहिँ मानिसहरूले चिनुन् भने चाहिँ उहाँहरू प्रचार प्रसारमा जानुभएको थियो र जेलको जो जेलर हुनुहुन्थ्यो उहाँ र उहाँको परिवारले नै विश्वास गरेर राति नै पानीको बप्तिस्मा लिए र यहाँ जब हर परिस्थितिमा चेलाहरूले प्रभुलाई धन्यवाद दिनुभयो यो अवस्थामा आश्चर्य कर्म हुन सुरु गरे। र प्रियहरू, तपाईँ र मैले हाम्रो जीवनमा पनि हाम्रो खराब परिस्थितिमा गनगन नगरिकन त्यो परिस्थितिमा पनि जब धन्यवाद दिन हामी सुरु गर्दछौँ त्यो अवस्थामा प्रभुले हाम्रो जीवनमा आश्चर्य कर्म गर्न सुरु गर्नुहुन्छ। र परमेश्वरको भाषा चाहिँ मुर्दाबाद जिन्दाबाद होइन, धन्यवाद हो भनेर चाहिँ बाइबलले उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म त्यही बताएको छ। लुकाको पुस्तक 17 अध्यायमा 10 कुष्ठ रोग लागेका मानिसहरूलाई प्रभु येशूले जाओ तिमीहरू निको हुनेछौ भन्नु बित्तिकै विश्वासमा उनीहरू निको नभइकन पनि त्यहाँ पुजारीलाई देखाउनको लागि जाँदै थिए। जाँदाखेरि उनीहरू त भट्टाभट निको हुन सुरु गरे तर एकजना जो यहुदी थिएनन् उनी जाति भएको आफूलाई देखेपछि त तुरुन्तै फर्केर प्रभु येशूलाई धन्यवाद भनेर चाहिँ भन्नुभयो। त्यस समयमा प्रभुले प्रश्न गर्नुभयो अरूलाई, यहाँ निको भएको त 10 थियो तर एकजना मात्रै फर्केर मलाई धन्यवाद दियो भनेर चाहिँ उहाँले त्यो धन्यवाद दिने व्यक्तिलाई प्रशंसा गर्नुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले हरेक परिस्थितिमा धन्यवाद दियोस् भन्ने परमेश्वर पिताको इच्छा छ र उहाँको इच्छा पालन हामीले गरिएको खण्डमा हामीले अहिलेकै जीवनमा पनि आश्चर्य कर्म देख्छौँ र आउने जीवनमा पनि हाम्रो इनाम हुनेछ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। मेरो नाम सुशीला, मूल पानी बसिरहेको छु। अहिले म गेट सम्बन्धी चर्चमा आइराखेको छ। म मेरो गभाई भन गइराखेको छ। म बिमारी भएर म चर्चमा आयो। पहिला पागल थियो, फेरि बिरगन्ज गएर मम्मीले भन्नुभयो जाऊ छोरी बिमारी भयो अब चर्चमा जाऊ, यो संसारको रूपमा नबस भन्यो। त्यो मम्मी बाबाले पठाए, म बिमारी थियो। ऊ बिरगन्जमा गएर त्यो काका ससुराहरूले उनीहरूले निको पार्यो। त्यहाँदेखि म चर्चमा आयो। चर्चमा आएपछि मलाई एकदम राम्रो छ नानी, अहिले त हौसला बढेछ, खुलास छ। जति बिमारीहरू श्रीमान पनि बिमारी कुनै टकमा हत्या हुन्छ त्यसलाई पनि बुढी के भएको छ म पनि त चर्चमा जाँदैन, चर्चमा जानु पर्छ, चर्चमा नगएपछि शैतानले ऊ गरेछ भनिदियो न। त्यसरी अहिले चर्चमा जाऊ, एकैजना सबैजना परिवार जानुपर्छ चर्चमा, कोही संसारी कोही ऊ गर्नु हुँदैन। त्यस्तो भएपछि आफ्नो ठाउँमा मिल्दैन, एकै ठाउँमा बस्नु पर्छ चर्चमा गएर भन्नुभयो। मैले श्रीमानलाई बिमारी भएपछि मलाई प्रार्थना गरिदेऊ प्रार्थना गरिदेऊ भनेपछि मैले प्रार्थना गरेपछि निको हुन्छ, त्यसलाई नछुए पनि दुईटा हात फैल्याएर मैले प्रार्थना गरिदिन्छु त निको हुन्छ। अहिले छोरा छोरी सबैजना पोस्यो। एउटा म बिमार केही होइन, त्यो पहिला ऊ भयो खै के भयो के भयो, तर पछि बिमारी भएपछि आमाहरूले जाऊ चर्चमै जाऊ भन्नुभयो। चर्चमै गएपछि अहिले राम्रो भएको छ। ऊ चाहिँ राति सुत्दाखेरि त्यतिकै हत्या हुन्छ, प्रार्थना गरिदेऊ भन्छ, ल म पनि चर्चमा जान्छु भन्छ, जान सकेको छैन। त आऊ चर्चमा होइन, मैस मसँग यही केयर सम्बन्धीमा चर्चमा जाउँ भन्दा पनि पख समय छुट्याएको छ। त्यही अहिले छोराछोरी सबै पोसेछ, के गर्नु, मैले दुःख त के पोखाउनु। यहाँ आएर हामीले रुएर देखाउनु हुँदैन अरूलाई, कि रुएर देखाएर हाम्रो आत्मा र शक्ति दिने प्रभु हुनुहुन्छ मेरो साथमा, जे गरे पनि प्रभुलाई धन्यवाद दिँदो छ। त्यही भएर नमिलेर म चाहिँ प्रार्थना गर्छु नानी, किन यो संसारमा बस्नु जानसम्म किन अल्झेर बसेको छ? यो अल्झिनु हुँदैन संसारले हामीलाई, एकदम प्रार्थनामा बसेर हामी एक सङ्गुर बसेर प्रार्थनामा बस्नु पर्छ, एकजुट भएर हाम्रो संगति चलाउनु पर्छ। अझै घरमा संगति चलाएर सबै परिवार छ, 10 जना छ हाम्रो परिवार, त्यो 10 जनामा हाम्रो 2 परिवार छैन, 4 छोरी छ, मेरो एउटा छोरा र एउटा छोरी छ, सोनी छोरी एउटा रोहित छोरा छ। तर यो छोरी अब सानो बालक बच्चा छ थियो नानी, मैले डोको बोकेर सानो बच्चा थिए म भागेर आए, पहिला यहाँ बानेश्वरमा गाई गोठमा 20 गाई दुध दुएको थिए नानी, 20 दुड्डा दुड्डा नसकेर मेरो पाल आधी चाबेल तोडेर छोडिदियो, तिमीहरू आऊ, अहिले चाहिँ म दुध दुनु सक्दैन ढेर, अब तिमीहरू गाईकोहरू आऊ भने आउने बाबा गरेर, अहिले म कति रुयो त्यो छोड्दाखेरि मेरो बुढा श्रीमान रक्सी खाएर मलाई निकाल्यो श्रीमानले, म नमाने थिएँ, अहिले पनि बोलाइराख्छ त्यो बानेश्वरको त्यो साउनेहरूले, आऊ सुशीला त आऊ, किन गएको श्रीमान रक्सी खानेतिर नलाग, तिमी त विश्वासी रहेछ त, तिमी राम्रो गरेर बस, बच्चा म सानो थियो गाई बस्तुले पनि चाप्ने के गर्ने ढल्ने के काकको छोरी चाहिँ सानो ल्याए, तर सबैजना म जेठीको बाल बच्चा सबजना ल्याएर मैले डोको बोकेर पढाएर 12 सक्यो, सबै परिवार 10 छ, 1 छोरा पोखरा रङलाउ छ, 2 छोरा त्यो के हो त मूलपानीको गार्मेन्टमा काम गर्छ, छोरा छोरी कोही विश्वास छ कोही अनविश्वास भएर त्यतिकै भमिला भएको छ, म चाहिँ कतातिर हेरौँ त भनेर सोच्छु, म प्रार्थना गर्छु, रुई रुई प्रार्थना गर्छु, मेरो प्रार्थना सुनाइ भएको छ, म थुप्रै वर्ष भएको छ म एक्लै भए तापनि प्रभु पाएको छ, मैले धेरै धेरै प्रभुलाई पनि धन्यवाद दिँदछ। त्यो बिमारी भए तापनि अस्ति शनिबारमा आउनु सकेन, यो नानी एउटा गएको थियो आउनु सकेन, म बिमारी ठ्याक्कै भयो, मेरो पाला प्रभु मलाई किन यस्तो बिमारी भयो, बिमार त हो सधैँ हुन् त एकचोटि न एकचोटि हुन्छ, मलाई प्रभु मलाई यो बिमारीको विषयमा के भइराखेको छ तपाईँले निको गर्नु, तपाईँ हुनुहुन्छ चङ्गा गर्ने, तपाईँ हुनुहुन्छ, म त केही जान्दैन, तपाईँले जे गरे पनि प्रभु हुनुहुन्छ भन्ने पछि मलाई चङ्गै भयो, एक दिन म लडेको मान्छे निको भयो, त छोरा पनि बिमारी भयो एकदम पेट दुख्यो दुख्यो अस्ति, त्यसलाई पनि मैले प्रार्थनाबाट निको भयो, अर्को दिनमा त लुगा सिल्नु गइहाल्यो, त्यो मेरो पाल गाली, ए छोरा जाउँ चर्चमा, सबैजना चर्चमा जानुपर्छ छोरा, यस्तो संसारीको रूपमा बस्नु हुँदैन, यो समय नजिक नजिक आइराखेको छ, हामी चर्चमा जानुपर्छ भनिदियो, पख न मम्मी पख भन्नुभयो, एकचोटि ल्याए नानी ढोकादेखि ल्याए, फेरि मम्मी पख पख भन्नु बित्तिकै बाहिर गइहाल्यो, त्यो आउनु चाहिँ मन लाग्छ, शैतानले त्यसलाई तानेर लान्छ, मैले ल्याउनु खोजे पख भन्छ, अब त्यो त समय छुट्याए पनि प्रभुसँग अब ऊ गर्नु परेन, अब राम्रै छ सबैजना काममा पनि सबैजना एउटा एउटा काम छ, अब बाल बच्चाहरू पढ्दैछ नानी 12, अब तिनीहरूको लागि पनि अब राम्रै होस्, म चाहिँ अहिले यहाँ बसेको थियो जडीबुटीदेखि, अब हामी मूलपानी धेरै गाह्रो त भए पनि प्रभुले साथमा छ, अब कुनै टकमा त अब त्यो त आफ्नो आफ्नो हो, हाम्रो प्रभु हुनुहुन्छ मेरो साथमा, मेरो लागि चाहिँ प्रभुमा भरोसा राखेको छ, तपाईँहरू पनि प्रभुमा आउनुहोस्। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
1: हो र? होइन होला त्यस्तो त.
2: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
3: हुन्छ.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: सारा संसारलाई यीशुको बारेमा बताऊ। जयमसी, आज शुक्रबार अगस्त 14 तारीख साउन 29 गते। आजको बाइबली खण्ड यसायाको पुस्तक 6 अध्यायको 8 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, अनि मैले भने म हाजिर छु, मलाई पठाउनुहोस्। इतिहासको सबैभन्दा ठूलो विपत्ति सन् 1271 घटेको थियो। त्यस वर्ष मार्को पोलोका बुवा र काका निकोलो र माटेओ पोलोले सम्पूर्ण चीन, भारत र सम्पूर्ण पूर्वमा अधिकार राख्ने कुबलाई खानलाई भेटे, जसलाई विश्वकै शासक मानिन्थ्यो। निकोलो र माटेओले उनलाई इसाई धर्मका कथा बताउँदा कुबलाई खान यसप्रति आकर्षित भए। उनले तिनीहरूलाई भने, तपाईहरू आफ्नो प्रधान पुजारी कहाँ जानुहोस् र मलाई उहाँको धर्ममा दक्ष 100 मानिसहरू पठाइदिनु भनी मेरो तर्फबाट उहाँलाई बताइदिनुहोस् र म बप्तिस्मा लिनेछु। अनि जब म बप्तिस्मा लिनेछु, मेरा सबै भारदार र महान मानिसहरूले पनि बप्तिस्मा लिनेछन् र तिनीहरूका प्रजाले पनि बप्तिस्मा लिनेछन्। यसरी तपाईहरूको क्षेत्रमा भन्दा यहाँ धेरै इसाईहरू हुनेछन्। तर अचम्मको कुरा, कुबलाई खानले गरेको त्यो अनुरोधको प्रतिक्रिया स्वरूप केही पनि गरिएन। 30 वर्षपछि मात्र मुठीभर मिसिनरीहरू पठाइयो, धेरै कम, धेरै ढिलो। स्पष्ट रूपमा पश्चिमका इसाई अगुवाहरूसँग पूर्वका मानिसहरूलाई ख्रिस्टमा जितेको हेर्ने दर्शन थिएन। 13 शताब्दीको चीन, भारत र एसियाका अन्य क्षेत्रहरू क्रिश्चियन बनेको भए आज संसार कति फरक हुन्थ्यो होला भन्ने कुरा सोच्दा पनि दिमाग चकित हुन्छ। अब यो कुरा हामीमाथि निर्भर गर्दछ। तपाईले भन्नुहोला, म के गर्न सक्छु, म एकजना व्यक्ति मात्रै हुँ। तपाईले तीनवटा काम गर्न सक्नुहुन्छ। पहिलो, फसलका प्रभुलाई प्रार्थना गर्नुहोस् र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 9 अध्यायको 38 पदमा हेर्न सक्नुहुन्छ। दोस्रो, आफ्नो धन सम्पत्ति दिनुहोस् ताकि मुक्ति नपाएकाहरूसम्म सुसमाचार पुगोस्। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 9 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। तेस्रो, यदि परमेश्वरले तपाईँलाई बोलाउनु भयो भने जानुहोस्, अनि मैले भने म हाजिर छु, मलाई पठाउनुहोस्। कुबलाई खान जस्ता इच्छुक व्यक्तिहरूले अझै पनि सुसमाचार सुन्न पाएका छैनन्। यसकारण सारा संसारलाई यीशुको बारेमा बताउनु हाम्रो जीवनको एक ठूलो जिम्मेवारी हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन न।

0: दिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।

पृष्ठ कार्यक्रम धन्यवाद बिहानीमा म पशुसाजनी पनि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रह 50:23 हामीलाई भन्दछ, धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्दछ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। परमेश्वरको वचनले हामीलाई यहाँ कति स्पष्टसँग भनिएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। आज तपाईँ परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने परमेश्वरलाई धन्यवादको बलिदान चढाउनुहोस्। यो परमेश्वरको वचनले हामीलाई स्पष्ट भनेको छ, अनि परमेश्वर स्वयंले नै दाऊदको मुखबाट यो कुरा भनिराख्नु भएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। तपाईँ आज परमेश्वरको महिमा गर्न खोजिराख्नु भएको छ, परमेश्वरको महिमा म कसरी गर्न सक्छु होला, मेरो जीवनबाट म परमेश्वरलाई कसरी महिमा दिन सक्छु, यो कुरा आज तपाईँले विचार गरिराख्नु भएको छ अनि प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको महिमा गर्नलाई प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको वचनले आज तपाईँलाई स्पष्ट मार्ग बताइदिएको छ कि धन्यवादको बलिदान चढाउनु। यदि तपाईँले धन्यवादको बलिदान चढाउनुहुन्छ भने परमेश्वरको महिमा त्यसबाट हुनेछ, एकदमै सजिलो। धन्यवाद दिनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। एकअर्कालाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। र फेरि भन्दछ परमेश्वरको वचनले, र त्यसले मार्ग सुधार्दछ। यदि तपाईँले परमेश्वरप्रति धन्यवादी हुनुभयो भने अनि एकअर्काप्रति धन्यवादी हुनुभयो भने तपाईँले आफ्नो मार्ग सुधारिराख्नु भएको हुन्छ। परमेश्वरको वचनले हामीलाई यसरी शिक्षा दिइराखेको छ र मार्गदर्शन गरिराखेको छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। आज तपाईँले परमेश्वरलाई धन्यवाद दिइराख्नु भएको छ भने तपाईँलाई परमेश्वरले आफ्नो मुक्ति देखाउनुहुनेछ। एकअर्काप्रति धन्यवादी भइराख्नु भएको छ भने परमेश्वरले आफ्नो मुक्ति तपाईँलाई देखाउनुहुनेछ। यसकारणले गर्दा हाम्रो दैनिक आत्मिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि छोड्नुहुन्न, त्यहाँबाट परमेश्वरको महिमा उत्पन्न भइराखेको हुन्छ। यसले परमेश्वरलाई खुसी पार्दछ। परमेश्वरलाई हामी मानव जातिले अरू दिन सक्ने कुरा केही पनि छैन। परमेश्वरको वचन यसैको पुस्तकमा भनेको छ, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। यसकारण गर्दा हामीले उहाँलाई चढाउन सक्ने, दिन सक्ने आफ्नो तर्फबाट केही पनि छैन। हामीसँग आफ्नो भन्ने कुरा, यो मेरो हो र म यो परमेश्वरलाई दिन्छु भनेर भन्न सक्ने कुरा केही पनि छैन, किनभने सबै कुरा परमेश्वरबाटै आएका हुन्। त्यही भएर रोमीको पुस्तक 11 अध्यायमा भनेको छ, आह परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम, उहाँको मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपर्छ, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस्। यसरी परमेश्वरको वचनले हामीलाई भन्दछ, उहाँलाई कसैले पनि केही दिन सक्दैन, किनभने सबै थोक उहाँबाट हो भनेर भनिराखेको छ। उहाँलाई कसैले पनि केही उपहार दिन सक्दैन भनिराखेको छ, किनभने सबै कुरा बनाउने र सिर्जेर तयार पारेर राखिदिने त परमेश्वर नै हुनुहुन्छ भने हामीले उहाँलाई के उपहार दिन सक्छौ र? आज हामीले उहाँलाई दिन सक्ने एउटै मात्र उपहार छ, त्यो हो धन्यवादको उपहार। तपाईँले परमेश्वरलाई धन्यवादको बलिदानको उपहार चाहिँ दिन सक्नुहुन्छ। यो धन्यवादको बलिदानको उपहारलाई चाहिँ परमेश्वरले धेरै खुसी भएर स्वीकार गर्नुहुनेछ। यसकारणले गर्दा आज परमेश्वरलाई तपाईँले धन्यवाद दिनुहोस्। धन्यवाद दिनको लागि कहिले पनि नचुक्नुहोस्। परमेश्वर यस्तै बलिदानमा प्रसन्न हुनुहुन्छ, यस्तै बलिदान चाहिँ परमेश्वरलाई धेरै धेरै मनपर्छ। विश्वता हाम्रो कार्यक्रमको समय सकिन आँटिसकेको हुनाले म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आफ्नो दैनिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि नबिर्सनुहोस् र धन्यवाद दिने बानी बसाल्नुहोस् र एकअर्कालाई पनि धन्यवाद दिने बानी बसाल्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।

0: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुरुङ 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईं श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नुको साथसाथै प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि तपाईंसँग कुराकानी गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंसँग प्रार्थनामा सहकार्य गर्नु रहेको छ र त्यही अनुरूप आजको बिहान पनि हामी तपाईंसँग प्रार्थनामा सहकार्य गर्नको लागि अबको करिब आधी घण्टासम्मको लागि आइपुगिसकेका छौ। त्यसकारणले गर्दा आउनु श्रोता भने आजको कार्यक्रमलाई अगाडि बढ़ाउँ र हामी सँगै मिलेर आजको बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि आजको यो बिहानमा तपाईंलाई कुनै प्रार्थना गर्नुपर्नेछ अथवा तपाईंसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोध टिपाउनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत हामीलाई तपाईँ आफ्नो प्रार्थनाको अनुरोध टिपाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने आजको यो कार्यक्रममा प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्दै अगाडि बढ़ाउनेछु। आदरणीय श्रोता, हामीले प्रार्थनाको विषयमा भन्नुपर्दा हामी इजरायलीहरूद्वारा अथवा इजरायलीहरूसँग मात्रै परमेश्वर बोल्नु भएको कुरा अनि नयाँ करारमा हेर्ने भने हामी प्रेरितहरूसँग मात्रै प्रभु बोल्नु भएको कुराहरू यहाँ उल्लेख गरिएको छैन। बरु उहाँमाथि विश्वास गर्ने हरेक व्यक्तिमाथि उहाँले बोल्नु भएको र आफैलाई प्रकट गर्नुभएको कुराहरू हामी देख्न सक्छौ। आदरणीय श्रोता, हामीले पुरानो करारमा पनि उहाँमाथि विश्वास गर्ने व्यक्तिसँग परमेश्वर हुनुभएको र उसलाई केही अधिकार भनौं केही वरदानहरू दिनुभएको कुरा हामी देख्न सक्छौ। यद्यपि पुरानो करारको त्यो मानिस गैर यहुदी थियो र ऊ चाहिँ खतनाको करारको हिस्सेदार थिएन, तर उसले के गर्थ्यो भन्दाखेरि सृष्टिकर्ता परमेश्वरमा विश्वास गर्थ्यो र सृष्टिकर्ता परमेश्वरसँग उसले प्रार्थना गर्ने गर्दथ्यो। आदरणीय श्रोता, मैले कुरा गर्न लागेको चाहिँ बालाम व्यक्ति जो चाहिँ ऊ एउटा मुआबी थियो र बालाकको राज्यमा बस्दथ्यो। गन्ती 22 अध्यायमा यो घटनालाई उल्लेख गरिएको छ। हजुर श्रोता, यद्यपि हामीले मुआबीहरूको इतिहासलाई पल्टाउँदै जाने हो भने यिनीहरू चाहिँ लोत तर्फबाट
जन्मेका एउटा समुदाय थिए। अम्मोनी र मुआबीहरू लोतका सन्तानहरू थिए। लोतले त खतनाको करारमा अब्रामसँगै हिस्सा लिएका थिए र लोतपछि लोतका छोराहरू नातिहरूले त्यो करारलाई बिर्सिएको र उनीहरू त्यसबाट बाहिरिएको हामी देख्न सक्छौ। फेरि पनि एउटा कुरा चाहिँ लोतले आफ्ना छोरा नातिहरूमा सिकाएको कुरा के रहेछ भन्दाखेरि, सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र उहाँलाई नै हामीले आराधना गर्नुपर्छ, उहाँकै महिमा गर्नुपर्छ भनेर सिकाएको थियो। यद्यपि अब यो शिक्षाले निरन्तरता नपाएको कारणले गर्दा यो शिक्षाको जो विश्वास थियो उसको पुस्तान्तरण हुँदै जाने क्रममा अब धमिलिँदै गएको थियो र लोतसँग जो एउटा उसलाई बचाउने विश्वास थियो त्यो विश्वास हराएर परमेश्वरलाई मुआबीहरूको अझै भनौँ कनानीहरूको त्यहाँका स्थानीय अझै यसो भनौँ अझै त्यो सदोम र गमोरामा जुन देवताहरूको पूजा गरिन्थ्यो उनीहरूले सृष्टिकर्ता परमेश्वरलाई पनि त्यही देवताहरूकै स्थानमा राखेर उहाँको आराधना गर्ने अथवा पूजा गर्ने एउटा परम्परा बसेको चाहिँ हामी अनुमान लगाउन सक्छौ। तर जे होस्, यसबाट हामीले के देख्न सक्छौ भने मानिस जातिले सृष्टिकर्ता परमेश्वरलाई चाहे जुन कुनै स्थानमा राखेर उहाँलाई सम्बोधन गरोस्, उहाँ चाहिँ अन्य निर्जीव ढुङ्गा मुढाका मूर्तिहरू जस्तो नभएर जसरी हामीले उहाँलाई पुकार्छौं त्यसै गरी प्रतिक्रिया दिनुहुने जीवित सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी गन्ती 22 अध्यायलाई अध्ययन गर्दाखेरि थाहा गर्न सक्दछौं। श्रोता, वास्तवमा बालामसँग जो एउटा विश्वास थियो त्यो चाहिँ जस्तो मानौ कि यहाँ हामी देख्छौ टुनामुना गर्न गएका कुराहरू जो हामीले 23 अध्यायमा हामीले हेर्दै गयौं भने बालामले जो परमेश्वरसँग प्रार्थना गर्थ्यो यहाँ चाहिँ टुनामुना भन्ने एउटा शब्द चलाइएको छ। वास्तवमा सृष्टिकर्ता परमेश्वरसँग कुनै टुनामुना गर्ने कुरा त होइन, तर यहाँ टुनामुनाका कुराहरू गरिएको छ। अब यो शब्द मुआबको निम्ति र बालामको निम्ति किन प्रयोग गरियो होला भन्ने यसो विचार गर्दै जाँदा उनीहरूले अरू देवताहरूलाई जसरी पूजा आजा गर्दथे, जसरी उनीहरूले भूतप्रेत खेलाउँदथे, त्यस्तै एउटा दर्जामा राखेको कुरा हामी देख्न सक्छौ। जे होस्, यसको पृष्ठभूमि जे होला, तर हामीले गन्ती 22 अध्याय पढ्दै जाने क्रममा चाहिँ हामीले यी कुराहरू भेट्न सक्छौ। पहिलो कुरा, पुरानो करारमा पनि परमेश्वरसँग जसले सम्बन्ध राख्न चाहन्छ त्यो व्यक्ति चाहे खतना गरिएको होस् या नगरिएको होस् उसले आफ्नो तरिकाले सम्बन्ध राख्न सक्दो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। अनि यसको उदाहरण स्वरूप बालामले जहिले पनि परमेश्वरसँग प्रार्थना गर्दथ्यो र उसले जवाफ पाउँदथ्यो र उसले यसरी प्रार्थना गर्दाखेरि उसले एउटा वरदान पाएको थियो। त्यो के वरदान भन्दा उसको बोलीमा एउटा शक्ति परमेश्वरले दिनुभएको थियो। उसले जसलाई श्राप दिन्थ्यो श्राप लाग्दथ्यो र जसलाई उसले आशिष दिन्थ्यो आशिष लाग्दथ्यो परमप्रभुको नाउँमा। प्रेसोता, यद्यपि बालाम न त खतनाको करारभित्र थियो, न त उसले परमेश्वरलाई कुनै बलिदान चढाउँथ्यो, न त परमेश्वरमा उसले कुनै भाकल गर्थ्यो, न त उसले परमेश्वरसँग
यहुदी रीतिले उहाँको आराधना गरेर उहाँसँग सम्बन्ध नै राखेको थियो। फेरि पनि परमेश्वरले मोआब देशमा उसलाई एउटा वरदान दिएर राख्नु भएको थियो र मोआबीहरूसँग अझै भनौँ गैर यहुदीहरूसँग परमेश्वरले कुनै व्यवहार गर्नु पर्यो भने त्यही बालामको मुखबाट निस्किएको बाणीद्वारा काम गर्नुहुन्थ्यो भन्ने कुरा हामी थाहा गर्न सक्छौ। त्यसकारणले गर्दाखेरि अब हामी विचार गरौं, त्यतिखेर न येशु ख्रिष्टको बलिदान भइसकेको थियो न त त्यो बालाम खतनाको करारभित्र नै थियो, फेरि पनि परमेश्वरले उसँग सम्बन्ध राख्नुभयो, परमेश्वरले उसँग सरोकार राख्नुभयो र उसलाई उसको बोलीमा एउटा शक्ति दिनुभयो। श्रोता, यसबाट अब हामी विचार गरौं, हामी त नयाँ करारका विश्वासीहरू हौं, हामी ख्रिष्टको रगतले धोइएका व्यक्तिहरू हौं, हामीले येशु ख्रिष्टद्वारा सर्वशक्तिमान परमेश्वरसँग हृदयको खतना भएर पवित्र सम्बन्ध गाँच्ने व्यक्तिहरू हौं, अझै भनौं इसरायलीहरू भन्दा पनि अझै घनिष्ठ सम्बन्ध राख्न सक्ने व्यक्ति हौं। इसरायलीहरूसँग भौतिक शरीरमा भएको खतनाद्वारा सम्बन्ध त्यहाँ स्पष्ट भएको छ, तर हाम्रो सम्बन्ध त्योभन्दा अझै गाढा छ। इसरायलीहरू खतनाको करारद्वारा परमेश्वरसँग बाँधिएका छन्, तर हामी ख्रिष्ट येशूको रगतद्वारा स्थापित करारद्वारा हामी उहाँसँग बाँधिएका छौं। अब विचार गरौं हामीले कि अब परमेश्वरले हामीले प्रार्थना गर्दाखेरिमा किन हामीलाई जवाफ दिनुहुन्न, अवश्य पनि जवाफ दिनुहुन्छ। हामी उहाँसँग बोल्न खोज्दा उहाँ हामीसँग किन बोल्नुहुन्न, झन् स्पष्ट रूपले बोल्न सक्नुहुन्छ। हामी उहाँको नजिक जान चाह्यौं भने अब हामीसँग उहाँ अझै बढी जति धेरै निकटता यहुदीहरूसँग परमेश्वरको छ अझ त्योभन्दा निकटता निकटपन परमेश्वरले हामीसँग बढाउन चाहनुहुन्छ। त्यसो भने अब तपाईँ हामी हाम्रा सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध स्थापित गर्नको निम्ति प्रार्थना गर्न र उहाँका वचन पढ्न र उहाँका आज्ञाहरूलाई पालन गर्न कहिले पनि हामी चुक्नु हुँदैन। प्रिय श्रोता, आदरणीय श्रोता, दोस्रो कुरा हामीले के पाउन सक्छौं भन्दा यदि हामीले कुनै पनि कुराहरू गर्दै जाँदाखेरिमा अन्यलतामा पर्यौं, हामीले गर्ने कि नगर्ने यो हाम्रो लागि लाभको कुरा छ, फाइदाको कुरा छ, यसमा अगाडि बढ्दा के हुन्छ भनेर हामी अन्यलतामा छौं भने हामीले उहाँसँग प्रार्थना गर्दा परमेश्वरले हामीलाई उचित मार्गनिर्देशन दिनुहुँदो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। किनभने यहाँ हामी देख्छौ गन्ती 22 अध्यायमा बालक राजाले इसरायलीहरूलाई श्राप दिनको निम्ति प्रशस्त उपहारहरू पैसाहरू दिएर बालामलाई आफ्नो दरबारमा बोलाउन पठाएको छ। आदरणीय श्रोता, अब बालाम परमेश्वरको इच्छा खोज्नको लागि ती बोलाउन आउने मानिसहरूलाई दूतहरूलाई आफ्नै घरमा राख्छन् र उनी राति सर्वशक्तिमान परमेश्वरसँग प्रार्थना गर्दछन्। यहाँ हामी देख्छौ उनीहरूलाई बास बस्न लगाउनुको पछाडि उनले सायद बेलुका परमेश्वरसँग प्रार्थना गर्ने थिए, सोधपूछ गर्ने थिए र परमेश्वरले उनको सपनामा आएर उनलाई जवाफ दिनुहुन्थ्यो र यहाँ त्यही भएको छ। सृष्टिकर्ता परमेश्वरसँग जब उनले रातमा बसेर प्रार्थना गरे त्यसपछि उनले 8 पदमा यसरी जवाफ दिए, आज राति यहीँ बस्नुहोस् र परमप्रभुले जस्तो मसँग बोल्नुहुन्छ म त्यही तपाईँहरूलाई बताउने छु र यसैले मुआबका ती मुख्य व्यक्तिहरू बालामका बसे। अनि 9 पद,
परमेश्वर बालाम कहाँ आएर भन्नुभयो, तसँग बसेका यी मानिसहरू को हुन्? बालामले परमेश्वरलाई भने, मुआबका राजा सिप्पोराका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्, मिश्रबाट निस्किआएको एउटा जातिले समस्त देश ढाकेको छ, अब आएर मेरो निम्ति तिनीहरूलाई श्राप दिनुहोस्। यसो गर्नुभएमा सायद मैले तिनीहरूसँग लडाई गरेर तिनीहरूलाई धपाउन सकौंला। बारपद तर परमेश्वरले बालामलाई भन्नुभयो, त यिनीहरूसँग नजा, तैले यो जातिलाई सराप्नु हुँदैन,

त्यो तैले त्यो जातिले श्राप्नु हुँदैन, किनकि तिनीहरू आशिषित छन्। तब बालाम बिहान सबेरै उठेर बालकका मुख्य व्यक्तिहरूलाई भने, तपाईहरू आफ्नो देशमा जानुहोस्, किनकि मलाई तपाईँको साथमा जान दिन परमप्रभुले इन्कार गर्नुभयो। प्रेसरता बालामले बालकको त्यो उपहारमाथि उनको भित्री हृदयमा केही लालच थियो, किनभने धनराशि धेरै ठूलो थियो र वास्तवमा बालामको परमेश्वरमा विश्वास गर्नुको उद्देश्य मुक्ति पाउला उद्धार पाउला भन्ने थिएन, उनलाई केवल पैसाको मात्रै कुरा थियो। फेरि पनि परमेश्वरले अन्य जातिहरूको बीचमा व्यवहार गर्नको निम्ति बालामलाई चाहिँ प्रयोग गर्दै हुनुहुन्थ्यो। श्रोता, अब फेरि 14 पददेखि म तपाईँको निम्ति बताउँछु, पढिदिन्छु। अनि मुआबका मुख्य व्यक्तिहरू बालाक कहाँ गएर भने, बालाम हामीसित आउन राजी भएनन्। तब बालाकले फेरि पनि धेरै र तीभन्दा ठूला दर्जाका व्यक्तिहरू पठाए र उनीहरू बालामका आएर भने, सिप्पोराका छोरा बालाक यसो भन्नुहुन्छ, तपाईंलाई महका आउन कुनै कुराले नरोकोस्, तपाईंलाई ठूलो इज्जत दिएर सम्मानित तुल्याउनेछु, जे तपाईँ भन्नुहुन्छ त्यही म गर्नेछु, यसकारण कृपा गरी आउनुहोस् र त्यस जातिलाई शराब दिनुहोस्। यो फेरि बालकको प्रार्थना बालामसँग। अब फेरि बालाम यहाँ छन्, 18 पददेखि। तब बालामले बालकका दूतलाई यसो भनेर जवाफ दिए, बालकले सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि, परमप्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुरामा भङ्ग गर्न सक्दिन। तब अरूहरूले गरे झैं तपाईँ पनि आज राति यही बस्नुहोस् र म परमप्रभुलाई अझ अरू कुराहरू के भन्नुहुन्छ म थाहा पाउनेछु। परमेश्वर त्यस राति बालामका आएर तिनलाई भन्नुभयो, यी मानिसहरू तँलाई डाक्न आएका हुन्, यसकारण यिनीहरूको साथमा जा, तर म तँलाई जे जे कुरा भन्दछु त्यही मात्र तैले गर। श्रोता, यहाँ हामी देख्छौ पहिल्यै एकचोटि परमेश्वरले इन्कार गरिसक्नु भएको थियो, तर यहाँ बालकले दिने सम्पत्तिमा उनको हृदयमा एउटा लालच भरिएको कारणले गर्दा उनले प्रार्थना गर्दैछन् परमेश्वरसँग। फेरि दोहोऱ्याएर त्यही विषयमा प्रार्थना गरे। अब परमेश्वरले जवाफ दिनुभयो, यिनीहरूसँग जान त जा, तर म जे भन्छु त्यही बोल। प्रेसरता तब 21 पद, तब बालाम बिहानै उठेर आफ्नो गधामा काठी कसेर मुआबका मुख्य व्यक्तिहरूको साथमा गए, तर तिनी गएको हुनाले परमेश्वर रिसाउनु भयो र परमप्रभुका दूत आएर तिनको बाटो रोकिदिए र तिनी आफ्नो गधामा चढेर जाँदै थिए र तिनका दुईजना नोकरहरू पनि तिनीसितै थिए। परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेको त्यस गधाले देख्यो र गधा बाटोदेखि तर्केर खेततिर लाग्यो र गधालाई बाटोतिर फर्काउन बालामले पिटे। आदरणीय श्रोता, यसरी गधालाई बालामले तीनचोटिसम्म कुटेको हामी देख्छौं। आदरणीय श्रोता, यहाँ प्रश्न उठ्छ, किन परमप्रभु फेरि त्यो बालामसम्म रिसाउनु भयो? किनभने त्यो उनको मूर्खता थियो। वास्तवमा उनको हृदय चाहिँ परमेश्वरको कुरा भन्दा बालकले दिएको धनप्रति निकै आकृष्ट भएको र आतुर भएको कुरा परमेश्वरले देख्नुभयो। त्यही कारण सर्वशक्तिमान परमेश्वर उसको साथमा हुँदाहुँदै उसले त्यो धन सम्पत्तिको मोहलाई लिएर ऊ चाहिँ तुरुन्तै निस्किएको कुरा परमप्रभुले देख्नुभयो र यसरी बालामले मूर्ख काम गरेको कारण बाटो रोक्नुभयो। श्रोता, यसबाट हामीले के थाहा गर्नुपर्ने रहेछ भने, यदि हामी
कुनै कुराहरू परमप्रभुसँग प्रार्थनामा माग्छौं, तर उहाँले त्यो कुरालाई मनाई गरिसकेपछि पनि हामीले बारम्बार बारम्बार बारम्बार उहाँसँग त्यही एउटै कुराको निम्ति प्रार्थना गर्छौं भने उहाँले हामीलाई दिनुहुन्छ, तर त्यस कुराले के एउटा हामीमा नोक्सानी ल्याउँदो रहेछ भन्दा, पहिलो कुरा, परमेश्वर र हाम्रो बीचमा त्यसले सम्बन्धमा अलिकति तितोपन ल्याउँदो रहेछ। त्यसपछि जबरजस्तीसँग परमेश्वरबाट हासिल गरेको कुराले हाम्रो आत्मिक आँखा पनि बन्द गर्दो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। हामी देख्छौ बालामको आत्मिक आँखा बन्द भयो, तर त्यसको त्यही कारणले गर्दा बालाम यहाँ मूर्ख भए र अन्तमा परमेश्वरले त्यस गधाको मुखबाट उसको मूर्खतालाई जनाउनु पर्ने अवस्था आएको हामी देख्दछौ। तादनि श्रोता, यस कुरालाई हामीले अझै मनन गर्ने हो भने, जब हामीलाई सृष्टिकर्ता परमेश्वरले एकचोटि जवाफ दिएर यो हुँदैन भनिसकेपछि हामीले हाम्रो मन र दिल दिमागबाट त्यो कुरालाई निकालेर हामीले परमेश्वरको नयाँ योजना र नयाँ विचारलाई हामीले खोज्नु पर्ने रहेछ भन्ने कुरा थाहा हुन्छ। यदि हामी एउटै कुरामा ढिप्पी कसेर परमेश्वरसँग विवाद गर्ने गर्दछौं भने त्यसले हाम्रो आत्मिक आँखा बन्द गर्ने रहेछ र हामीले आत्मिक रूपमा मूर्खता गर्ने रहेछौ, जुन परमेश्वरले कदापि चाहनुहुँदैन। त्यसकारणले गर्दाखेरि यदि परमप्रभु परमेश्वरले हामीलाई कुनै काम गर्नु या नगर्नु भनेर निर्देशन दिनुभयो भने हामीले इमानदारीपूर्वक विश्वासपूर्वक कृतज्ञता साथ त्यो कुरालाई पालन गर्नुपर्दो रहेछ, र यो कुरा निर्देशन पाउनको निम्ति पनि एउटै माध्यम भनेको प्रार्थना नै हो भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु, अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जोनाथन गिरी हुने प्रविधिमा हुनुहुन्छ विजयज्यू र यतिखेर अब नि तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थना अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। पहिलो श्रोता हुन्छ हरिबोल बुढाथोकीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो श्रीमतीको खुट्टामा समस्या छ, साथै उहाँ बिरामी पनि हुनुहुन्छ र उनको मनमा अशान्ति र चिन्ता भइरहेको छ, सँगै हुन सकेको छ, प्रार्थना गरिदिनु होला भन्नुभएको छ भने अर्को छोरा सचिनको लागि पनि प्रार्थना गरिदिनु होला र नातिनीको लागि पनि प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। त्यसै गरी अर्को श्रोता हुनुहुन्छ उत्तम सेवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो धादिङतिरको यात्रा छ, साथै भोलिको संगतिको लागि वचनको लागि पनि ज्ञान बुद्धि दिनुभएको होस् र संगति आशिषमय भएको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध राख्नु भएको छ। आदरणीय श्रोता आउनुहोस्, हामी सँगै मिलेर उहाँहरू दुईजनाको निम्ति हामी प्रार्थना गर्नेछौं। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। पिता, हामी प्रार्थना गर्दछौ विशेष गरी हरिबोल बुढाथोकी ज्यूको श्रीमतीको लागि र उहाँको छोरा सचिन र नातिनीको लागि। पिता, तपाई परमेश्वरले उहाँहरूलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको छ। पिता, हामी प्रार्थना गर्दछौ उहाँको श्रीमती खुट्टामा जुन समस्या छ र जुन शारीरिक अस्वस्थता छ र मनमा अशान्ति र चिन्ताले पीड़ा दिइरहेको छ, प्रभु तपाई परमेश्वरले किन र कसरी त्यो भएको हो सो देख्नु भएको छ र जान्नु भएको छ। पिता, हामी प्रार्थना गर्दछौ येशु ख्रिस्टको नाममा ती सबै बिमारहरू पूर्ण रूपले चंगाई र छुटकारा हुन सकेको हामी प्रार्थना गर्छौ। भजन संग्रह 107:20 अनुसार तपाईँको चंगाई र छुटकारालाई बोल्दछौ। पिता, हामी प्रार्थना गर्दछौ सचिनको लागि र उहाँको नातिनीको लागि पनि, उहाँहरूलाई पनि तपाईँ परमेश्वरले उचित ज्ञान बुद्धि दिनुहोस् र हुर्कन बढ़न सहायता गर्नुभएको होस् र उहाँहरूको काममा पनि आशिष, पढ़ाई लेखाईमा पनि तपाईँले आशिष दिनुभएको होस् र उहाँहरूकोमा पनि पूर्ण रूपले असल सुस्वास्थ्य सँगै छुटकारा हुन सकेको हामी प्रार्थना गर्दछौ। पिता, हामी प्रार्थना गर्दछौ उत्तम सेवाकोटीज्यूको लागि जो उहाँ आज काठमाडौँबाट धादिङ जाँदै हुनुहुन्छ। परमेश्वर पिता, तपाईँले सहायता गर्नुहोस् र भोलिको संगतिमा पनि तपाईँले आशिष दिनुहोस् र भोलि मण्डलीको विश्वासीहरूको जीवनको खाँचोलाई सम्बोधन हुने प्रकारको वचन प्रभु तपाईँले उहाँको मुखमा हृदयमा हालिदिनु भएको होस् र भोलिको सेवामा प्रभु बोल्नुपर्ने वचनद्वारा विश्वासी जनहरूले जतिले सुन्नुहुन्छ 30 गुणा 60 गुणा र 100 गुणा फल फलाउन सक्नुभएको होस्। पिता, हामी प्रार्थना गर्दछौ उहाँहरूको जीवनमा पूर्ण परिवर्तन र आशिष हुन सकेको होस् हामी प्रार्थना गर्छौ। धन्यवाद पिता परमेश्वर, र भोलिको जति पनि सेवा संगतिहरू छ तपाईँ यीशु ख्रिस्टले सहायता गर्नुभएको होस्, आशिष दिनुभएको होस्। धन्यवाद परम पिता। सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौ र सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौं र हामी धन्यवाद दिन्छौं किनभने तपाईँ परमेश्वरले हाम्रा सबै प्रार्थनालाई सुनेर आजको दिनसम्म तपाईँले जवाब दिइराख्नु भएको छ। धन्यवाद। सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा राख्छौ येशु प्रभुको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा विजयजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्।

पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। हामी आशा गर्छौं श्रोता तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए, कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया भए हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना र वाट्सएप नम्बर दिनेछौ। उक्त नम्बरमा तपाईँले फोन कल र टेक्स्ट मेसेज गर्न सक्नुहुनेछ। श्रोता, विगतका श्रृंखलाहरू सुनेर तपाईँ आश्चर्य हुनुभएको छ भने हामीले विश्वास लिएका छौं र आज पनि अर्थपूर्ण र जीवन उपयोगी वचनका लागि रेडियो नजिक आउनलाई अनुरोध गर्दछु। श्रोता, तपाईँ समक्ष आज अश्विनी भण्डारीज्यूले नोआ जस्तै साहसी भएर खड़ा हुनुहोस् भन्ने शीर्षकमा अश्विनी भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। नोआ आफ्नो जीवनमा कसरी साहसी भएर खड़ा भए त मानिसले उनलाई के भनेका थिए र उनले के गरे, आज हामी यस विषयमा अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस्, कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेलो, सबैलाई जय मसीह, नमस्कार, अभिवादन। कस्तो हुनुहुन्छ? आज टेलिभिजन स्क्रिन र रेडियो स्टेशनबाट तपाईँको परिवारमा, तपाईँको घरमा, तपाईँको रेडियो सेट र टेलिभिजन सेटमा आउन पाउँदा हामी धेरै खुसी छौँ। यो वर्ड एन्ड लाइफ चर्चको कार्यक्रमबाट तपाईँहरूको माझमा आउन पाउँदा नि हामी अत्यन्तै खुसी छौँ, अनि आशा गर्छौ यो टेलिभिजन प्रोग्रामले तपाईँहरूको जीवनमा एउटा ठुलो आशिषको काम गरेको छ। र आज गएको हप्ता हामीले नोआको जीवनमा परमेश्वरले गर्नुभएको असम्भव कुरोको अगाडि कसरी परमेश्वरले नोआलाई अनुग्रह दिनुभयो, किनभने मानिसको जीवनमा परमेश्वरको अनुग्रह भयो भने नि त्यो मान्छेले नि असम्भव अगाडि पनि नि असम्भव अगाडि छ तर पनि परमेश्वरले त्यो व्यक्तिलाई नि ह्युमन एबिलिटीले गर्न नसक्ने कुरो चाहिँ सुपरनेचरल एबिलिटी दिइकन, द्याट्स कॉल्ड द ग्रेस, त्यो चाहिँ ग्रेस हो है। जब मानवीय त्यो इनक्यापेबल छ, उनीहरू चाहिँ असक्षम छ, उनीहरू चाहिँ अनरिचेबल छ, उनीहरूले एचिभ गर्न नसक्ने अवस्था छ भने नि जब परमेश्वरले कुनै व्यक्तिलाई अनुग्रह दिनुहुँदछ, फेभर गर्नुहुँदछ, कृपा गर्नुहुँदछ, हो हो उहाँको दया देखाउनुहुँदछ भने नि त्यो मानिसले नि असम्भव कुरोलाई पनि सम्भव। तर आज नि नोआको जीवनबाट हामीले हेर्दैथ्यौँ नि, यो हप्ता पनि म तपाईँलाई स्ट्यान्ड बोल्ड लाइक नोआ हेर्नुहोस् है, किनभने नि किन चाहिँ नुहा जस्तै नि बोल्ड खडा हुन आवश्यक छ, नुहा जस्तै साहसी भएर खडा हुन चाहिँ किन आवश्यक छ भने नि यीशुले नि एक दिन उहाँले कलवरीको क्रुसमा जानुभन्दा अगाडि उहाँले एउटा रहस्यको कुरो बताउनु भयो। त्यो रहस्यको कुरो चाहिँ के हो भने नि माथि 24 अध्यायको 37 39 यीशुले यसरी भन्नुभयो, मानिसको पुत्रको आगमन नुहाको दिन जस्तो हुनेछ। हेर्नुहोस् है, किनकि जसरी मानिसहरू जल प्रलय भन्दा अघि नुहाको जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका थिए, पिइरहेका थिए, विवाहबारी गरिरहेका थिए, अनि जल प्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगी बगाई नलगेसम्म तिनीहरूले थाहै पाएनन् मानिसको पुत्रको आगमन पनि त्यस्तै हुने छ। अन्तिम दिन जब परमेश्वरको पुत्र चाहिँ नि उहाँको रगतले किनिएको, उहाँको रगतले पाप धुइएको, पापको क्षमा पाइएको, मुक्ति पाएको व्यक्तिहरूलाई नि जब लिन आउनुहुँदछ नि त्यो समयमा, त्यो समय चाहिँ यीशुले के भन्नुभयो, नुहाको जस्तै समय हुनेछ। अनि नुहाको समय चाहिँ नि वरिपरि हेर्दा पापै पापले, त्यो मानवीय त्यो चेतना भन्दा नि बाहिर गएर छाडापन, व्यभिचारी, पियकटपन, लोभ, लालसा, केटाले केटालाई बिहा गर्ने, केटीले केटीलाई बिहा गर्ने, त्यो किसिमको पापको काम भइरहेको थियो नि। आज पनि तपाईँले यसो फर्काएर हेर्नुहोस्, फर्केर हेर्नुहोस्, तपाईँले दायाँ बायाँ सबै ठाउँ यही कुरो देख्नुहुँदछ। जब पापले छुलिँदछ तब यहाँ यीशुले के भन्नुभयो भने नि नुहाको समयमा मान्छे खाइरहेका थिए, पिइरहेका थिए, विवाहबारी गरिरहेका थिए, अनि परमेश्वरले जल प्रलय ल्याउने समय कसैलाई पनि थाहा थिएन। यीशुको आगमन पनि एक्ज्याक्टली त्यस्तै हुन्छ प्रिय, कसैलाई थाहा हुँदैन। त्यही भएर यीशुले के भन्नुभयो थाहा छ, मानिसको पुत्र भनेको चाहिँ यीशुलाई भनिएको। यहाँ यीशुको आगमन पनि एक्ज्याक्टली त्यस्तै हुनेछ। अनि यहाँ तपाईँले के देख्नुहुन्न भने नि, नोआको दिन जस्तै हुनेछ भनिकन यीशुले भन्नुभयो। हेर्नुहोस् त, यीशु आउने दोस्रो आगमनमा आउँदाखेरि नि नोआको दिन जस्तो हुने थियो। उहाँले नि के भन्नु भएन थाहा छ, मूसाको दिन जस्तो भन्नु भएन, किनभने मूसाले चाहिँ नि परमेश्वरको धार्मिकतालाई हो रेस्टोर गरेको कुरा हामी पाउँदछौ। यीशुले नि एलियाको जस्तो भन्नु भएन, किनभने एलिया चाहिँ कस्तो गर्दै आए थाहा छ, ऊ चाहिँ नि वचन परमेश्वरको वचन घोषणा गर्दै आए। अनि परमेश्वरको आगमन चाहिँ नि एलियाको दिन जस्तो पनि हुने छैन, अनि यीशु ख्रिस्टको आगमन चाहिँ नि दाउदको जस्तो पनि हुने छैन। दाउदले चाहिँ के गरे थाहा छ, हो रिबिल्डिङ द टेम्पल अफ प्रेज, प्रशंसाको मन्दिरहरू वेदीहरू नि उसले फेरि पुनर्निर्माण गरेको छ। अनि यीशुको आगमन दाउदको जस्तो पनि हुँदैन, यीशुको आगमन चाहिँ नि प्रिय इजिकेलको जस्तो पनि हुँदैन। सुक्खा हाडहरूलाई नि ओ त्यहाँ घोषणा गर्ने, भविष्यवाणी गर्ने, तर यीशुले के भन्नुभयो थाहा छ, मेरो आगमनको समय चाहिँ नि नुहाको जस्तो हुनेछ। अनि यो म विश्वास के गर्दछु भने नि, यीशुको आगमन चाहिँ नि नुहाको जस्तो हुँदछ भने नि यीशुले चाहिँ नि नुहाको जस्तै पुस्ता चाहिँ नि हो पर्खिरहनु भएको छ। नुहा जस्तै पुस्ता चाहिँ कस्तो हुनेछ थाहा छ, चारैतिर नि बेबी चारले संसार लादिए त भने नि नुहा चाहिँ नि परमेश्वरको धार्मिकताको लागि नि खडा भएको व्यक्ति हो। नि आज तपाईँले पनि नि यता यता अगाडि पछाडि तपाईँले पापै पाप देख्दाखेरि पनि नि तपाईँलाई परमेश्वरले नुहाको पुस्ता बनाइकन बोलाउन भएको छ प्रिय, किनभने नुहाको पुस्ता चाहिँ नि परमेश्वरको धार्मिकताको लागि उभिने पुस्ता हो प्रिय। नुहाको पुस्ता चाहिँ नि परमेश्वरको वचन आउँदै गर्दाखेरि नि जोखिमपूर्ण वचनलाई यस प्रभु यस मेरो एबिलिटीले भ्याउँदैन होला, ओ मेरो मेरो पहुँच छैन होला, तर म तपाईँको अनुग्रहमाथि विश्वास गर्दछु। नुहाको पुस्ता चाहिँ नि यस्तो पुस्ता हो जुन पुस्ताले नि प्रभुको लागि नि क्रेजी उग्र भन्दा उग्र हो, साहसी भन्दा साहसी, सत्यताको लागि नै साहसी पुस्ता हो। यसकारणले गर्दाखेरि नि यी दिनहरूमा प्रभुले नि नुहा जस्तो पुस्तालाई नि खोज्दै हुनुहुन्छ। आज म नुहाको दुईटा चरित्र नि तपाईँलाई बताउन चाहन्छु। नुहा कस्तो थियो थाहा छ, सबै कुरोमा नि आज्ञाकारी थियो। हेर्नुहोस् स्ट्यान्ड इन ओबिडियन्स, ऊ चाहिँ नि आज्ञाकारितामा नि ऊ के भएको व्यक्ति हो थाहा छ, खडा भएको व्यक्ति हो। अनि तपाईँले नि दायाँ बायाँ त्यो समयमा नुहाको समयमा नि दायाँ बायाँमा हेर्नुभयो भने नि कुनै व्यक्ति पनि प्रभुको पवित्रतामा, धार्मिकतामा, आज्ञाकारितामा, वचनमा, न्यायमा प्रभु प्रति नि ओ खडा भएको व्यक्ति देख्नुहुन्न। तर एउटै मात्रै परिवार परमेश्वरको लागिलाई आज्ञाकारितामा उभिएको छ। तपाईँले देख्नुहुँदछ भने नि ओ नुहाको बारेमा प्रभुले जहाज बनाउनका लागि लगाउन भयो, जल प्रलय भन्दा अगाडि परमेश्वरले जहाज बनाउनका लागि नि ओ नुहालाई लगाउनु भयो, नि त्यो जहाज बनाउन सजिलो थिएन प्रिय। तपाईँले देख्नुहुँदछ भने नि हो उत्पत्ति छ देखको एक चौधदेखि पन्ध्रसम्म यहाँ सोह्रसम्म यसरी भन्दछ, मैले तैँले खोपेर काठको एउटा जहाज बनाउन, जहाजमा कोठा कोठा बनाउनु, त्यसलाई बाहिर भित्र अलकतरले लिप्नु, तैँले तँ यसरी बनाउनु जहाजको लम्बाइ 140 मिटरको र चौडाइ 30 मिटरको र उचाइ 14 मिटरको होस्, जहाजमा उज्यालो आओस् भनेर त्यसमास्तिर त्यसको त्यो माथितिर ओ माथिबाट एक हाल छोडेर टुङ्ग्याउनु, जहाजको ढोका त्यसको एकपट्टि राख्नु, पहिलो दोस्रो र तेस्रो तला भएको त्यो बनाउनु। तर हेर्नुहोस् असम्भव हो त्यत्रो लामो, किन मैले गएको हप्ता तपाईँलाई के भने थाहा छ, मानवीय दृष्टिकोणले यो जहाजको आकार चाहिँ नि सानो तिनो छैन प्रिय। 19th सेन्चुरीमा मात्रै जब टाइटेनिक बनाइयो नि त्यो टाइटेनिक त्यति लम्बाइको र त्यति आकारको थियो भनेर भन्ने गर्दछन्। हेर्नुहोस् है, किनभने प्रभुले नि नुहालाई जहाज बना भन्दै गर्दा नि 140 मिटर लम्बाइ थियो, हेर्नुहोस् है, हो 30 मिटरको चौडाइ थियो, 14 मिटरको त नि उचाइ थियो। अहिले तपाईँले नि कोही पनि तपाईँ अमेरिका जानु भएको छ भने नि अमेरिकाको एउटा राज्य छ, एकजना मेरो मित्रले भनेको केन्टोकी राज्यमा नि त्यहाँ नुवाले बनाएको जस्तै जहाज रेप्लिका हुबहु जहाज बनाएको छ। अनि त्यो जहाज नि उहाँले मलाई भन्दै हुनुहुन्छ, पास्टर पनि जब म त्यो जहाजभित्र गएँ नि, त्यो जहाजभित्र जाँदाखेरि नि त्यो यति ठुलो रहेछ कि मलाई चार घन्टा पाँच घन्टासम्म लाग्यो डुल्नका लागि, यत्रो ठुलो विशाल रहेछ। तपाईँलाई भन्नु यो विशाल कुरोको लागिलाई नि, असम्भव कुरोको लागिलाई नि तपाईँले नोआको जीवनमा सबैभन्दा राम्रो चरित्र के देख्नुहुन्छ थाहा छ? द क्यारेक्टरिस्टिक्स अफ नोआ चाहिँ के हो थाहा छ? ऊ जस्तै गाह्रो कुरो भए तापनि प्रभुको लागिलाई ऊ आज्ञाकारी भयो। जब तपाईँले नि त्यो उत्पत्ति 6:22 पढ्नुहुँदछ, परमेश्वरले नोआलाई आज्ञा गर्नु भए बमोजिम तिनले सबै गरे। नोआको नि नेपाली बाइबलमा चाहिँ लेखेको छैन कि नुहाले त्यो जहाज बनाउनको लागिलाई कति लामो लाग्यो, तर जब हामी जुइस ट्रेडिसनमा हिस्ट्रीमा पढ्दछौँ भने नि नुहाले बनाएको जहाज चाहिँ नि 120 वर्ष लागेको थियो। त्यो चाहिँ दिनमा कन्भर्ट गर्ने हो भने नि 43,800 डेज हो। हेर्नुहोस् है, नोआले जहाज बनाउँदै गर्दै 120 वर्षसम्म उसले बनायो, उसले ह्यामर ठोकेको छ। हेर्नुहोस् है, 140 मिटरको लम्बाइ, 30 मिटरको उचाइ, के अरे चौडाइ, 14 मिटरको के अरे उचाइ हो। तपाईँले देख्नुहुँदछ भने नि परमेश्वरले जुन दिन चाहिँ नि जहाज बनाउनु, किनभने म जल प्रलय ल्याउँदैछु भन्दै गर्दाखेरि नि यो जहाज चाहिँ नि समुद्र स्वतः जो समुद्रदेखि नि 100 माइल करिब 130-140 किलोमिटर टाढा, समुद्र भन्दा टाढा थियो, यो डेजर्टमा त मरुभूमिमा थियो प्रिय। अनि धेरै बाइबल विद्वानहरू के भन्ने गर्ने गर्दछन् भने नि यस कारणले गर्दाखेरि पनि नि नुहाको आज्ञाकारिता चाहिँ नि एउटा ठूलो आज्ञाकारिता हो। त्यो चाहिँ किन ठूलो आज्ञाकारिता हो भने नि, किनभने धेरै बाइबल विद्वानहरू के भन्ने गर्ने गर्दछन् भने नि जुन दिन नुहाले भन्यो हो मानिस हो परमेश्वरले जल प्रलय ल्याउँदै हुनुहुन्छ, परमेश्वरले नि ओ यहाँ चाहिँ नष्ट गर्न गइरहनु भएको छ, तिमीहरू पश्चाताप गर भनेर भन्दै गर्दाखेरि नि किन पश्चाताप गर्नु भनेर मानिसले सोध्दै गर्दा नि परमेश्वरले जल प्रलय ल्याउन गइरहनु भएको छ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तपाईँसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एड हिम्सन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।

0: जयमिश्री तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: श्रोता मित्र, यो संसारमा व्याकुल र दुखी हृदय बोकेर जिउने मानिसहरू धेरै छन्। तिनीहरूका हृदय धेरैवटा कारणले गर्दा व्याकुल भएको छ। ती कारणहरू जे भए पनि हामी निश्चय गरी यो कुरा जान्न सक्छौ कि परमेश्वरले तिनीहरूलाई शान्ति दिन पर्खिरहनु भएको छ, अर्थात् कुरिरहनु भएको छ। तर त्यसका निम्ति मानिसहरू विश्वासद्वारा उहाँको चरणमा आउनु पर्छ, उहाँको नजिकमा आउनु पर्छ। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ। आदिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले मानिसको जीवन खुशी र आनन्दले पूर्ण होस् भन्ने चाहनु भएको थियो। मानिस सन्तुष्टता र शान्तिमा जियोस् भन्ने उहाँले इच्छा गर्नु भएको थियो अनि उसलाई आदन भनिने सुन्दर बगैँचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो शैतानले मानिसको मनमा परमेश्वर प्रति शंका उत्पन्न गरिदियो। परमेश्वरको सृष्टि प्रति उसले नाना थरीका लक्षणहरू लगायो। यसो हुँदा मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने निर्णय गर्यो। हो मित्र, परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण आज मानिसको हृदय दुष्ट भएको छ। त्यो हृदयमा खराब विचारहरू भरिएको छ र त्यो हृदय पापले पूर्ण बनेको छ, पापले भरिएको छ। खराबै कुराले मात्रै त्यो हृदय भरिरहेको छ। मानिसको जीवनमा पापले प्रवेश गरेपछि उसले अब परमेश्वरसँग संगति गर्न सकेन। वास्तवमा परमेश्वरले उसलाई आफूसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, तर पापको कारणले गर्दा ऊ अब परमेश्वरबाट अलग भयो। उसको जीवनका सबै खुशी र आनन्दहरू पनि बिलाएर गए। उसको हृदय छलकपटले भरियो, हृदय अति नै दुष्ट भयो। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र यर्मिया 17 अध्यायको 9 पदमा भनिएको छ। पाप र दुष्टताको कारण मानिस परमेश्वरदेखि अलग भयो, तर परमेश्वरले उहाँको महान प्रेमको कारण उहाँका एकमात्र येशु ख्रीष्टलाई मानिसको पापका निम्ति मर्न संसारमा पठाउनु भयो। मानिसलाई फेरि त्यो सुरुको जीवनमा फर्कने, त्यो सुरुको जीवन प्राप्त गर्ने एउटा नयाँ आशा दियो। त्यो आशा आज धेरै मानिसको निम्ति राखिएको छ। मानिसको हृदयको व्याकुलता हटाएर परमेश्वर त्यो हृदयमा बास गर्न चाहनुहुन्छ। मानिसलाई पापदेखि नाश हुनबाट बचाउन चाहनुहुन्छ। जसको जीवनमा पाप रहेको छ त्यो व्यक्ति परमेश्वरको राज्यमा वा स्वर्गमा प्रवेश गर्न सक्दैन भनी परमेश्वरले स्पष्ट बताउनु भएको छ। पाप के हो त? श्रोता मित्र, हामी विचार गरौं, के गर्दा चाहिँ त्यो पाप हुन्छ? सायद यो प्रश्न तपाईँको मनमा होला। पाप भनेको परमेश्वरको इच्छा विरुद्धमा हुने जुनै पनि विचार, व्यवहार, कार्य वा धारणा हो। यस्ता कुराहरूले मानिसको हृदयलाई अशुद्ध पार्छ। परमेश्वरले मानिसको बाहिरी क्रियाकलापहरूलाई मात्र हेर्नुहुन्न, तर मानिसको हृदयलाई, उसका विचारहरूलाई हेर्नुहुन्छ। परमेश्वरको नजरबाट कुनै पनि कुरा लुकेको छैन र लुक्न पनि सक्दैन। उहाँले सबैतिरका मानिसहरूलाई पश्चाताप गर्ने आह्वान गर्नुहुन्छ, आफ्ना पापबाट फर्कने सल्लाह दिनुहुन्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकताको न्याय गर्नुहुनेछ। मित्र, म तपाईँलाई बताउन चाहन्छु कि यदि मानिसले परमेश्वरको यो आज्ञालाई व्यवस्था गर्यो वा पालन गरेन भने मृत्युपछि ऊ आगोको कुण्डमा फालिनेछ, जहाँ आगो कहिल्यै पनि निभ्दैन। त्यो ठाउँलाई हामी नरक पनि भन्दछौ। परमेश्वरले दिनुभएको आज्ञालाई पालन नगर्दा वास्तवमा हामीले ठूलो दशा बेहोर्नु पर्छ। त्यही कारणले गर्दा आज तपाईँको लागि एउटा मौका दिएको छ। त्यो मौका तपाईँले आज नै उपभोग गरेर आफ्नो पापबाट पश्चाताप गर्नुपर्छ र प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुपर्छ। आफ्ना पापको निम्ति पश्चाताप गर्नै पर्छ। आफ्नो पाप हामीले मानिलिनै पर्छ, श्रोता मित्र, स्वीकार गर्नै पर्छ। आफूले गरेको गल्तीलाई गल्ती हो भनेर हामीले भन्नै पर्छ। हामीले यदि कुनै दुष्ट कार्य गरेका छौ भने त्यो पाप हो भने हामीले स्वीकार गर्नै पर्छ। हामीले पाप स्वीकार गर्यौं भने परमेश्वरले हामी भित्र एउटा नयाँ हृदयलाई सृष्टि गर्नुहुन्छ, जुन हृदयले परमेश्वरलाई प्रेम गर्दछ, उहाँको आज्ञा मान्दछ। उहाँको आत्माले मानिसलाई बाहिरबाट दोषी ठहराउँदैन, बरु आत्माले उसको जीवनमा बास गर्नुहुन्छ। आत्माले उसलाई सान्त्वना दिनुहुन्छ, अगुवाई गर्नुहुन्छ अनि बाटो देखाउनुहुन्छ, परमेश्वरका कुराहरू बुझ्न सहायता गर्नुहुन्छ। अनि जब पृथ्वीमा हाम्रो जीवन पूरा हुन्छ तब स्वर्गमा परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ। हो आदरणीय श्रोता मित्र, हामी स्वर्गमा स्वीकार गरिनको निम्ति हामी पापी छौ, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौ, भङ्ग गरेका छौ भन्ने कुरा हरेक मानिसले स्वीकार गर्नै पर्छ। र त्यो डरलाग्दो पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशू ख्रिस्टमा विश्वास गर्नै पर्छ। तर आज धेरै जना मानिसहरू मृत्युपछि परमेश्वरको साथमा रहन जाने लायकका छैनन्, किनकि उनीहरूको हृदय दुष्टताले भरिएको छ, खराब विचारले भरिएको छ। त्यो दुष्टताको मालिक शैतान हो। दुष्ट शैतानले मानिसको हृदयलाई र त्यो हृदयमा हुने विचारहरूलाई पूर्ण रूपले कब्जा गरेको छ, ओगटेको छ, त्यसलाई पुरै नियन्त्रण गरेको छ। तपाईँलाई थाहा छ, मानिसको हृदयमा धेरै किसिमका दुष्ट आत्माहरूले बास गरेका हुन्छन्, अनि हामीले नचाहेर पनि यो कुरा स्वीकार गर्नै पर्छ कि अहंकार र स्वार्थ पनि दुष्टताको फल हो। अहंकार अथवा घमण्ड एउटा आगो हो मित्र, जसले मानिसको जीवनलाई जलाएर भस्म पार्दछ। मानिसले विभिन्न कुराको घमण्ड गर्छन्, धनको घमण्ड, योग्यताको घमण्ड, जातको घमण्ड, घरानाको घमण्ड, रूपको घमण्ड अनि यस्तै अरू कुराहरूमा घमण्ड गर्छन्। स्वार्थ पनि त्यस्तै कुरा हो, जसले मानिसलाई समाजमा एक्लो बनाउँछ। स्वार्थी मानिसको कोही मित्र हुँदैन, किनकि उसले आफ्नै मात्र फाइदा र भलाई खोजेर जिएको हुन्छ। तपाईँको जीवनलाई यस्ता कुराहरूले ग्रस्त पारेको छ कि? परमेश्वरको वचनले भन्छ, यस्ता कुराहरूका निम्ति हामीले पश्चाताप गर्नुपर्छ। पश्चाताप गर्नु भनेको ती कुराहरूप्रति आफ्नो विचार बदलेर तिनलाई त्याग्नु हो, तिनीहरूलाई छोडिदिनु हो। तपाईँको हृदयको अवस्था आज कस्तो छ मित्र? कस्ता कुराहरू तपाईँको हृदयमा जरा गाडेर बसेका छन्? के तपाईँको हृदयमा भएका कुराहरू परमेश्वरको दृष्टिमा स्वीकार्य छन्? यदि दुष्टता तपाईँको हृदयमा भरिएको छ भने अहिले नै परमेश्वरको चरणमा आउनुहोस्, परमेश्वरको नजिकमा आउनुहोस्, उहाँको समीपमा आउनुहोस्, आफ्नो पाप मानिदिनुहोस्, हृदयमा बसेका खराब कुराहरू निकालेर त्यहाँ परमेश्वरलाई बास गर्न दिनुहोस्। उहाँ कहाँ आउनेहरूलाई परमेश्वरले एउटा नयाँ र आज्ञा पालन गर्ने हृदय दिने प्रतिज्ञा गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म तिमीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। इजकेल 11 अध्यायको 19 पदमा हामीले यस्ता कुराहरू पढ्न सक्छौ। परमेश्वरको यो प्रतिज्ञा तपाईँको निम्ति पनि हो। श्रोता मित्र, आज नै उहाँलाई विश्वास गर्नुहोस् र आफ्ना सबै ती डरलाग्दा कुराहरूबाट, पापमय स्वभावबाट फर्कनुहोस् र तपाईँको जीवनमा उहाँले नयाँ काम गर्नुहुनेछ। यसको लागि तपाईँले रोज्नुपर्छ र भन्नुपर्छ, प्रभु येशु मेरो जीवनमा नयाँ काम गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे,
1: अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गुड न्यूज एफएम 105.1।
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते। दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। सुनेर पनि नबुझेको, देखेर पनि नजानेको कुरा र कथाहरू हामीसित हुन्छन्। मानिसको मस्तिष्क एउटा प्रयोगशाला हो। कहिलेकाहीँ हामीले सुनेका र देखेका कुराहरूलाई एक्लै बसेर सोच्नुपर्छ। अरूको हल्ला र उडन्ते कुरामा विश्वास गरेर जिउनु मूर्खता हुन्छ। कृपया ध्यान लगाएर सुन्नुहोला। आज मैले बताउन लागेका कुराहरू तपाईँले सुनेर पनि नबुझेको कुरा हुन सक्छ। कृपया बुझ्ने कोसिस गर्नुहोला। म तपाईँको आफ्नै भाई र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बेलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आजको कार्यक्रममा तपाईँलाई स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। तपाईँले आफ्नो बहुमूल्य समय दिनु भएको छ, मसँगै बस्नु भएको छ रेडियो मार्फत। तपाईँलाई यो पनि जानकारी गराउन चाहन्छु कि हाम्रो कार्यक्रम इन्टरनेट मार्फत सुन्न सकिन्छ। ठेगाना हो www.ay.nepal.com। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत सङ्गीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो

पवित्र बाइबलले भन्दछ, परमेश्वर मानिसको रूप धारण गरेर यो संसारमा आउनुभयो। यसरी मानव रूपमा आउनुहुने परमेश्वर येशु ख्रिष्ट हुनुहुन्छ, जो आजभन्दा 2000 वर्ष अघि यो संसारमा जन्मनुभयो। उहाँको आगमन साधारण किसिमको थियो, मानिसहरूको ध्यान खिच्ने कुनै कुरा त्यो घटनामा थिएन, तर उहाँ परमेश्वर हुनुहुन्थ्यो जो सारा संसारका मानिसहरूलाई तिनीहरूको पापदेखि बचाउन धरतीमा आउनु भएको थियो। उहाँले 3.5 वर्षसम्म मानिसहरूलाई परमेश्वरको बारेमा शिक्षा दिनुभयो, हरेक प्रकारका कष्टद्वारा पेलिएका मानिसहरूलाई सहायता गर्नुभयो, तर उहाँका विरोधीहरूले उहाँलाई क्रूसमा टाँगेर मारे। येशूलाई मानिसहरूले क्रूसमा टाँगेर मारे भन्दा हामीलाई अनौठो लाग्छ, किनकि आज हाम्रो समयमा त्यस प्रकारको चलन छैन। बलियो मान्छेले त आफ्नो शक्ति देखाइहाल्छ। अपराधीलाई वा कुनै पनि दोष लागेको मानिसलाई त्यस बेला मृत्युदण्ड दिँदा क्रूसमा टाँगेर मारिन्थ्यो। यो चलन वास्तवमा प्राचीन सिरिया देशबाट शुरू भएको थियो। सिरिया देश आज पनि छँदैछ। प्राचीन सिरिया देशबाट यस्तो चलन अरू देशहरूमा पनि पुग्यो। तपाईँलाई थाहा छ, धेरै मानिसहरूले सम्झेको जस्तो प्रभु येशु ख्रिष्ट अमेरिकी ईश्वर हुनुहुन्न, उहाँ युरोपको पनि ईश्वर हुनुहुन्न, तर उहाँ मध्य पूर्व एसियामा जन्मनुभयो, त्यही जन्मनुभयो अनि मर्नुभयो। प्रभु येशुको मृत्युपछि उहाँका चेलाहरू उहाँको सन्देश लिएर चारैतिर गए र विभिन्न देशहरूमा उहाँको प्रेमलाई र उहाँको सन्देशलाई पुर्याए। मैले तपाईँलाई यो कुरा बुझाउन खोजेको छु। धेरैपल्ट मानिसहरूले गलत किसिमले बुझेका हुन्छन्। मैले भनिरहेको थिएँ कि येशूलाई क्रूसमा टाँगेर मारियो। अपराधीहरूलाई त्यसरी क्रूसमा टाँगेर मारिने चलन भए पनि येशूले त कुनै अपराध गर्नुभएको थिएन। उहाँ पापीहरूका निम्ति एक बलिको रूपमा मर्न आउनुभएको थियो। के प्रभु येशूलाई उहाँको मृत्यु त्यसरी हुन्छ भन्ने कुरा पहिलेबाट थाहा थियो? मित्र, उहाँलाई त्यो कुरा थाहा थियो। येशूले उहाँका चेलाहरूसित कुरा गर्नुहुँदा यसको बारेमा बताउनु पनि भएको थियो। येशूले भन्नुभयो, म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण दिन्छ। म मेरा भेडाहरूको लागि आफ्नो प्राण अर्पण गर्छु। म आफ्नो प्राण फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्छु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि त्यो फेरि फिर्ता लिने अधिकार पनि मसित छ। यहुन्ना 10 अध्यायमा यी कुराहरू उल्लेखित छन्। प्रभु येशु क्रूसमा तपाईँ र मेरो सट्टामा मर्नुभयो। यो परमेश्वरको योजना थियो। हाम्रो पापको कारण हामीले भयानक दण्ड पाउनुपर्ने थियो, तर परमेश्वरले नै हाम्रो निम्ति त्यो दण्डबाट उम्कने बाटो बनाइदिनुभयो। तपाईँलाई थाहा छ, क्रूसको मृत्यु अति पीड़ादायक हुन्छ। कुनै कुनै व्यक्ति त क्रूसमा झुण्डेर पनि केही दिनपछि मात्र मर्थे। शरीरको सम्पूर्ण रगत बगिसकेपछि बिस्तारै त्यो व्यक्तिको मृत्यु हुन्थ्यो। अपराधीलाई क्रूसमा टाङ्ने सिपाहीहरूले अपराधीको क्रूसमा चाँडै मृत्यु होस् भनेर उसको गोडाका हड्डीहरू भाँचिदिन्थे। हड्डी भाँचिएपछि उसले सास फेर्न बल पाउँदैनथ्यो। सास लिन नसकेपछि उसको मृत्यु हुन्थ्यो। तर प्रभु येशूको सम्बन्धमा यस्तो भएन। सिपाहीहरूले उहाँको गोडाका हड्डीहरू भाँच्नु परेन। तिनीहरू उहाँको गोडाका हड्डीहरू भाँच्न आउँदा उहाँको मृत्यु भइसकेको थियो। यसमा पनि परमेश्वरको वचन पूरा भएको थियो, उहाँका हड्डीहरू भाँचिने छैन भनी। परमेश्वरका दास दाउदले 1000 वर्ष अघि भविष्यवाणी गरेका थिए। तिनले भनेका थिए, परम प्रभुले उहाँका सबै हाडहरूको रक्षा गर्नुहुनेछ, तिनमा एउटै पनि भाँचिने छैन। भजन संग्रह 34:20 खण्ड। 1000 वर्ष अघि भनिएको कुरा प्रभु येशूको जीवनमा पूरा हुनु के अचम्मको कुरा।

0: होइन र हामीले प्रभु येशु परमेश्वरका पुत्र हुनुहुन्छ भने विश्वास गर्ने एउटा आधार यो पनि हो। येशु क्रुसमा मर्नु भएको दिन शुक्रबारको दिन थियो। त्यो शुक्रबारलाई गुड फ्राइडे वा असल शुक्रबार भनिन्छ। के कोही मरेको दिन असल वा शुभ दिन हुन सक्छ र? त्यो कसको निम्ति असल दिन थियो? के येशुको निम्ति? होइन मित्र, येशु मर्नु भएको त्यो दिन सारा संसारका मानिसहरूको निम्ति असल दिन थियो, किनकि उहाँ हामी सबैका पक्षमा बलि हुनुभएको थियो। क्रुसमा टाँगिनु भएको बेला येशुले केही अन्तिम कुराहरू बोल्नुभयो, त्यसबारे म तपाईँलाई बताउन चाहन्छु। उहाँलाई क्रुसमा टाँग्ने धर्मगुरूहरू र सिपाहीहरू आफ्नो सफलतामा रमाइरहेका थिए। तिनीहरू उहाँलाई हेरेर गिल्ला गरिरहेका थिए, उहाँलाई थुकिरहेका थिए, गाली गरिरहेका थिए। येशूले ठूलो कष्ट र पीड़ा सहिरहनु भएको थियो, तर तिनीहरू उहाँको अवस्था हेर्दै रमाइरहेका थिए। यस्तो बेला पनि येशूले तिनीहरूलाई गाली गर्नु भएन, उहाँले तिनीहरूलाई सराप्नु भएन। उहाँले बरु पिता परमेश्वरसित यसरी प्रार्थना गर्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। प्रभु येशूले यसरी क्षमाको वचन बोल्नुभयो, हामीलाई प्रेम गर्नेहरूलाई प्रेम गर्न सजिलो छ, तर हामीलाई घृणा गर्नेहरूलाई प्रेम गर्न असम्भव लाग्छ। येशूले तिनीहरूलाई पनि प्रेम गर्नुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। तिनीहरूलाई क्षमा दिएर उहाँले साँचो प्रेम प्रकट गर्नुभयो। यो संसारमा जिउँदा हामीले एक अर्कालाई क्षमा दिनुपर्छ भन्ने उदाहरण येशूले दिनुभएको छ। परमेश्वरले ती सबैलाई क्षमा गर्नुहुन्छ जो उहाँको शरणमा आउँछन्। क्षमा पाएका मानिसहरूले अरूहरूलाई पनि क्षमा गर्नुपर्छ। क्षमा नगर्ने मानिस कहिले पनि येशूको विश्वासी बन्न सक्दैन। तपाईँलाई थाहा छ, येशू क्रुसमा मर्नुभएको बेला अरू दुईजना व्यक्तिलाई पनि क्रुसमा टाँगिएको थियो। हुन त येशूभन्दा अघि पनि धेरै व्यक्तिलाई क्रुसमा टाँगिएर मारिएको थियो, मृत्युदण्ड दिएको थियो, तर येशूको क्रुसको मृत्यु नै विशेष किन भयो? यसकारण कि उहाँ परमेश्वर हुनुहुन्छ। त्यो दिन दुईजना अपराधीलाई पनि येशूको दाहिने र देब्रेतिर क्रुसमा टाँगिएको थियो। तिनीहरू चोरहरू थिए, धेरैलाई लुटेका थिए, अरूको जीवनलाई सर्वनाश पारेका थिए। तिनीहरूले पनि क्रुसको पीड़ा भोगिरहेका थिए। तिनीहरूमध्ये एकजनाले येशूको गिल्ला गर्यो, उहाँमाथि विश्वास गरेन। कति मानिसहरूको बानी यस्तै हुन्छ, पीड़ा भोग्दा पनि अरूको निन्दा गर्न छोड्दैनन्। निन्दा गर्नु तिनीहरूको रोग नै हुन्छ। तर अर्को चोरले येशूमाथि विश्वास गर्यो, त्यसले भन्यो, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। त्यो चोरले येशू परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गरे। येशूले त्यसलाई भन्नुभयो, तिमी आज नै स्वर्ग लोकमा मेरो साथमा हुनेछौ। जसले आफ्ना पापहरू स्वीकार गरेर उहाँमाथि विश्वास गर्छ उसलाई येशूले तुरन्तै क्षमा दिनुहुन्छ। प्रभुले हामीलाई पनि क्षमा दिनुहुन्छ। यदि हामीले गल्ती नै गरेका छौं भने पनि, त्यो गल्ती वा भूल स्वीकार गर्यौं भने प्रभुले हामीलाई क्षमा दिनुहुन्छ। येशू हामी जस्तै पापीहरूका निम्ति संसारमा आउनु भएको। एकपल्ट उहाँले भन्नुभयो, रोगीलाई डाक्टरको खाँचो हुन्छ, निरोगीलाई होइन। तर एउटा कुरा हामीले भुल्नु हुँदैन कि यो संसारका सबै मानिसलाई पापको रोग लागेको छ। पापको रोग निको पार्ने डाक्टर प्रभु येशू हुनुहुन्छ, किनभने उहाँले पापीहरूको निम्ति आफ्नो जीवन बलिदान गर्नुभएको छ। यदि हामीले आफ्ना पापहरू त्याग्न तयार हुन्छौं भने येशूले हामीलाई सहायता गर्नुहुन्छ। विश्वास मात्र गर्नुपर्छ। जुन क्षण हामी साँचो हृदयले विश्वास गर्छौं, त्यही क्षण हामीले क्षमा पाउँछौ। परमेश्वरको नजरमा हामी धर्मी ठहराइन्छौं। बाइबलले भन्छ, येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। येशूले क्रुसमा बगाउनु भएको रगत हाम्रो पापको क्षमाको निम्ति नै हो। प्रिय मित्र, त्यो क्रुसको कथा तपाईँ र मेरो निम्ति हो। परमेश्वरले हामीलाई अनन्त जीवन दिनको निम्ति लेख्नु भएको प्रेमको कथा, हामीलाई सहायता गर्ने क्रुस। जब जीवनमा आफूलाई असहाय, लाचार, समस्या र चिन्तामा जेलिएको महसुस गर्नुहुन्छ, त्यो क्रुसलाई सम्झनुहोस् जहाँ येशू तपाईँ र मेरो निम्ति मर्नुभयो। जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै। यदि आज यो क्रुसको कथा सुनेर तपाईँको मनमा प्रभु यीशुको बारेमा अझै जान्ने बुझ्ने चाहना जागेर आएको छ भने मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु र उहाँको बारेमा एउटा पुस्तिका उपहार स्वरूप पठाइदिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाईँको जीवनको लागि परमेश्वरको विशेष योजना छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 14 यहाँहरूलाई स्वागत छ। जब हामी यस संसारमा जन्मियौं, परमेश्वरसँग हाम्रो लागि योजना र उद्देश्य थियो अनि उहाँले हामीलाई आफ्नो सम्पत्तिको रूपमा दावी गर्नुभयो ताकि हामीले उहाँको योजना पूरा गर्न सकौं। इफिसीको पुस्तक 1:11 उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ आफ्नो अभिप्राय अनुसार। क्रिस्चियनको रूपमा हाम्रो काम जीवनमा आफ्नै योजना बनाउनु होइन अनि हाम्रा आमा बुवाले हाम्रो लागि निर्धारण गर्नुभएको योजना पालना गर्नु हाम्रो काम होइन। बरु यो परमेश्वरको सामु आफूलाई नम्र बनाउनु र हाम्रो लागि उहाँको योजना पालना गर्नु हो। दोस्रो तिमोथीको पुस्तक 1:9 यसरी लेखिएको छ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा जो उहाँले क्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। तपाईँ आमाको गर्भमा हुँदा परमेश्वरले तपाईँलाई पवित्र र शक्तिशाली बोलावटको लागि बोलाउनु भयो। तपाईँको जीवनको लागि उहाँको उद्देश्य तपाईँ र तपाईँको आमा बुवाले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। तर परमेश्वरले हाम्रो जीवनको लागि हामीले गर्ने स्वतन्त्र इच्छा निर्णयहरूलाई कहिले उल्लंघन गर्नुहुने छैन। परमेश्वरको योजना अनुभव गर्नको लागि हामीले हाम्रो लागि उहाँको योजना पालना गर्न आफ्नो योजनाहरू त्याग्नुपर्छ। मत्तीको पुस्तक 10:37-38 जसले मलाई भन्दा बढी आफ्नो बुबा वा आमालाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जसले मलाई भन्दा बढी आफ्नो छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्य हुँदैन। प्रिय हो, बाइबलले भन्छ कि हामीले हाम्रा आमा बुवाको आदर गर्नुपर्छ। यद्यपि जीवनमा हाम्रो सबैभन्दा ठूलो दायित्व हाम्रो आमा बुवाको सेवा गर्नु होइन तर परमेश्वरको सेवा गर्नु हो। जब तपाईँ आकाशतिर हेर्नुहुन्छ, तपाईँका आमा बुवाले ती तारा र ग्रहहरूमा कतिवटा ध्यान राख्नु भएको थियो? जब तपाईँ अक्सिजन सास फेर्नुहुन्छ, के यो तपाईँको आमा बुवाले तपाईँको लागि एउटा ग्रह सृजना गर्नुभएको हो जसले यो अक्सिजन उपलब्ध गराएको थियो? जब तपाईँ खानाको टेबलमा खाना खानुहुन्छ, के तपाईँका आमा बुवाले हामीलाई फलफूलका रूखहरू र तरकारीहरू रोप्न अनुमति दिने बिउहरू पनि सृजना गर्नुभएको थियो? हाम्रो जीवनमा आमा बुवाको भूमिका फरक छ र यस जीवनमा हामीले हाम्रो सृष्टिकर्ताको योजना पछ्याउने निर्णय गर्नुपर्छ। भजन संग्रहको पुस्तक 139:13-14 किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत कृतिले बनाइएको छु, तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरामा म पूर्ण रूपले जान्दछु। के परमेश्वरको हात नभएको भए कुनै बच्चा जन्मन सक्थ्यो र? मानिसलाई सन्तान उत्पादन गर्ने क्षमता परमेश्वरले नै दिनुभएको थियो र आमाको गर्भभित्रको हरेक गर्भधारणमा उहाँको हात हुन्छ। म तपाईँका आमा बुवालाई सम्मान गर्नुको महत्व बुझ्छु तर हामी उहाँलाई योग्य रूपमा सम्मान गर्न रोजौं र हामी परमेश्वरलाई पनि योग्य रूपमा आदर गर्न रोजौं। पहिलो पत्रुसको पुस्तक 5:6 यस कारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। परमेश्वरले उहाँको अगाडि आफूलाई नम्र बनाउन रोज्नेहरूका लागि अद्भुत र अनन्त पुरस्कारहरू पर्खिरहेका छन् र यदि तपाईँले उहाँको योजनाहरू पालना गर्नुभयो भने परमेश्वरले तपाईँलाई तपाईँले कल्पना गर्न सक्ने भन्दा ठूलो उद्देश्यमा उचाल्नुहुनेछ। भजन संग्रहको पुस्तक 56:11 परमेश्वरमा भरोसा गर्दछु, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र? मेरो प्रार्थना छ कि तपाईँको गम्भीर पुकारा होस् कि तपाईँले परमेश्वरलाई वास्तवमा को हुनुहुन्छ भनेर चिन्न सक्नु भएको होस्। तपाईँले आफ्नो खुट्टाबाट जुत्ता हटाउनुहुनेछ, उहाँको अगाडि प्रशंसाले दण्डवत गर्नुहुनेछ र तपाईँको जीवनको लागि उहाँको योजनाहरूमा समर्पित हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
0: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ छिके त धंगु प्रतिवादु जय मसी जोजल पाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग चार के छिसक सित न सुब्या छि थगु बारे गथे बिचायना परमेश्वर छिगु बारे याना दिगु ख त छि विश्वास याना लाकि छिगु छे ज पस्पी व मेबी मनुदेश छिगु बारे धया दिगु ख छि ध्यान बियाला योकु मनुदेश थगु बारे मेपिन छु धाई धका बिचाय थो तदंगु समस्या ख छा धासा मनुदेश बिचा याईगु व परमेश्वर छिगु बारे बिचा याईगु योकु पा ताथे धागु खसा यको मनुदेश थे मु मधुपी व महत्वहीन खतका मथि ते मजु बरु झिस परमेश्वर झिगो बारे छु दयादी धका नियनिगु लेमा परमेश्वर छित आजु चामधाई छित त ध धका घोषणा याई अले ख्रिस्ट येशु त म सिकेगु व थुइकेगु वयागु इच्छा ख न्युगु कोरन्थी न्यागु अध्याय यु निछगु पदके धया टगुदु ख्रिस्ट्याके पाप धैगु हे मरु अन परमेश्वर झिगु पाप ख्रिस्ट्याट पुङ्का दिल ख्रिस्ट थथे याना दिगुली हे झिले परमेश्वर नाप मिले जुई फै अले परमेश्वरिया निहोनी धर्मी थहरे जुई येसु ख्रिस्ट्याट थ प्रभु धका स्वीकार याई पिनेगु नीति बाइबले धयातगुदु कि इपे परमेश्वरिया निहोनी धर्मी ख येसु ख्रिस्ट यु क्रुसे यु हि इमगु नापाइनगु पाप शिला छोल न्यागु हे जुसा ख्रिस्टे छि दाथे सुख अले छि थगु बारे छु विश्वास यारिगु लेया दिगु दु वो निता पूर्ण रूपे पाइगु ख जुइफु गुले ख्रिस्टेन तेस येसु ख्रिस्ट थगु निति पुवंका दिगु खया त स्वीकार मया इमिस नापा याना तगु पाप त लुमंका थम थै त स्वयगु याई थो मानसिकता छित आत्मिकी रूपे लिउने लाके परमेश्वर छिगु नीति तया तगु दक्को आजु सागु ख काय त थुके छित पनि फु जिस परमेश्वर या अनुग्रह व दया या त मसी के गु तस्क महत्वपूर्ण जी अनुग्रह व ख गन परमेश्वर छित व ख बी उकिया छि लायक मजु दया धागु छि मखुको ज्या यागुनी परमेश्वर छि त दोष मबिगु ख येसु ख्रिस्ट क्रुसे शुभले व छिगु पाप या मु भुलाबिल परमेश्वर छि त गथे स्वय अथे हे थ थम स्वयगु ल्यादिस छिगु नीति येसु क्रुसे पुङ्कादिगु हि नापाए पाप त पुवङ्क हे शिला बिल धका थ त थम हे स्वयादिस अले छि येसु ख्रिस्ट पुङ्का दिगु ज्यायु नीति छिके दुगु तह धङ्गु मूल्य या त मसिकी त ल्यादिस अले छि थ चोना दिगु थासे थगु छ्यो थसोका जुइ फै छि थ थम विश्वास या फै छा दासा छि शिव कि परमेश्वर छि त ख्रिस्ट येशु थे जुइ त देखुगु ख निगु कोरन्थी न्यागु अध्यायो झिन्नेगु पदे धातोगु दो अथे जुया सु मनु ख्रिस्ट नाप दु धासा व नुम मनुजुई फुलागु मध्या उन फुक्क नुगुजुल थ ठगु इले छिके परमेश्वर या धार्मिकता दु ठुकिन छि त तस्क मु वम मनु देखि छि आगु ज्या याना मखु बरु यीशु छि गुनिति यागु बरु यीशु छि गुनिति यागु ज्या याना ख अले उकि छि मेफिलि से ख लाइ बले ठगु बारे थो विश्वास यायगु ले दिस छि थथे यै बोले छि इम त परमेश्वर या छु हे सर्थ मतसी याईगु मतिना केना दिस अले परमेश्वर र छिगु फुलाङ्गु अदुत मनु त हयाबी गुकी अदुत मनु त हयाबी गुकी याना छि इपिलिसे बालागु व बलागु स्वापु देखि फै ठो स्वापु परमेश्वर या मतिना आधारित स्वापु ख छि पुवङ कहे सम्मान व मतिना याहे बम ख मेपिसँग छिगु बारे छुधाई तका मुखु अले छिङ्याना दिगु फुक्क ज्या सिद्ध जुइगुली मुखु झिस झिगु म कमजोर जुइगुली धुना पाप्याफु परमेश्वर या न्योनि जित छुके प्याछि धाई दास झिगु नीति यीशु ख्रिस्ट पुवङका दिगु ज्या ख न्याब्ले न थो दाबिया ख्रिस्ट के छि सुख धका लुमङका दिस अले छिज या दुज त जलाखला वो मेपी सुया त न छि त मेख त ढाके मते परमेश्वर छि त देखि बोले छु या नाचुन अले छिगु जीवन या नीति वेक याके त धङ्गु उद्देश्य व योजना दु धका सिका दिस थङ्गु वचन येना दिगुनी छि त परमेश्वर सुभाविमा जयमसी नमिपी छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्तिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
4: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र रोचक रोचक जानकारी राख्ने क्रममा आज पनि केही महत्वपूर्ण कुराहरू म तपाईँको निम्ति कार्यक्रममा राख्दैछु। अहिले चर्चा परिचर्चामा रहेको जेनजी भनेको के हो होइन यस्तै कुराहरू म राख्न चाहन्छु आज तपाईँलाई। र जेनजी भनेको के हो समाजशास्त्रीय तथा प्रविधिको दृष्टिकोणबाट मानिसको पुस्तालाई हालसम्म मुख्य पाँच भागमा विभाजन गरिएको मानिसको पुस्तालाई हालसम्म पाँच भागमा विभाजन गरिएको पाइन्छ। अब यो पाँच भागमा तपाईँ कुन भागमा पर्नुहुन्छ? जेनेरेसन एक्स जेन एक्स भनेर भनिन्छ। सन् 1965 सन् 1980 जन्मेको पुस्तालाई अर्थात डिजिटल प्रविधि उन्मुख पुस्ता हो, रेडियो टेलिभिजन टेलिफोन र कम्प्युटरको जानकार पुस्ता जसलाई हामी जेनेरेसन एक्स भनेर भनिन्छ। जेन एक्स अब जेन वाई जन्मेको हिसाबले सन् 1981 1997 जन्मेको पुस्ता जुन समय विज्ञान प्रविधिको क्रान्तिको पुस्ता थियो, इन्टरनेट स्मार्टफोन र सामाजिक सञ्जालसँग परिचित पुस्ता जसलाई जेन वाई भनेर भनिन्छ। र अर्को पुस्ता रहेको छ, तेस्रो पुस्ता जेन जी सन् 1997 2012 दशकमा जन्मिएको पुस्ता। युट्युब, स्मार्टफोन एप्स, टिकटक, इन्स्टाग्राम, च्याट जीपीटी लगायतका आधुनिक जमानाका अथवा आधुनिक समयमा हुर्केका पुस्ता जसलाई जेन जी भनेर भनिन्छ। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ, त्यसपछि फेरि जानकारी मूलक सामग्री लिएर उपस्थित हुने नै छु।

यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम रोचक जानकारीमा। र जेन एक्स, जेन वाई, जेन जेड अथवा जेन जीको बारेमा बताए, अब भने जेन अल्फा। कुन पुस्ता हो त? सन् 2013 देखि 2024 सम्म जन्मे हुर्केको पुस्ता। बाल्यकालदेखि नै स्मार्टफोन, ट्याब्लेट, एआई, इन्टरनेट, युट्युब लगायत भिडियोहरूसँग खेल्दै हुर्केका, शिक्षा लिएका, अनलाइन र स्मार्ट क्लास लिएको पुस्ता अर्थात् प्रविधिमै जन्मे हुर्केका पुस्तालाई जेन अल्फा भनिन्छ। जेन बिटा भनेको सन् 2025 देखि सन् 2039 सम्म जन्मिने पुस्ता स्मार्ट परिवारमा जन्मने र हुर्कनेछ। एआईसँग मित्रता गाँस्नेछ, रोबर्टसँग सहकार्य गर्नेछ। उनीहरूको लागि च्याट जीपीटी, सोरा अत्याधुनिक प्रविधि प्लेटफर्मको प्रयोग सामान्य हुनेछ। यो पुस्ताको अवधिमा स्वास्थ्य, शिक्षा, सेवा, मनोरञ्जन, सुरक्षा जस्ता कार्य एआईमा आधारित हुनेछ। पारिवारिक र सामाजिक सम्बन्ध भन्दा डिजिटल संसारमा घुलमिल हुने पुस्ता जसलाई जेन बिटा भनेर भनिन्छ। र जुन कुरा मैले तपाईँलाई बताए, विभिन्न स्रोतबाट प्राप्त जानकारी नै मैले बताए, अहिले चर्चा परिचर्चामा रहेको विषय पनि यही हो। र जेनजी भनेको के रहेछ भन्ने कुरा तपाईँले थाहा पाइसक्नु भयो र हामी कुन पुस्तामा छौं भन्ने कुरा पनि हामीले थाहा पाइसकेका छौं। र अहिलेका आधुनिक पुस्ताको बारेमा पनि मैले तपाईँलाई बताइसके र जेनजी भनेको के रहेछ भन्ने कुरा पनि तपाईँ र मैले थाहा पाइसकेका छौं। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सरोजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: மாமி பால் பாலிக்கலை பால்மி சொல்லே மாயா கனு உன்சா தன்பாத் தப்பாலு சிந்த உன்சா குட்டி விசேபம் எக் சேபாத் டுப்ளோ எக் மிகால் மத்து சுன்சு தப்பால் பனி சுனிசே.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू.
3: पापीको खोजी. यीशुले आफू को हुनुहुन्छ भन्ने कुरालाई सधैँ एउटा नयाँ र नौलो तरिकाले प्रकट गर्नुहुन्छ. नमस्ते तथा जय मसीह. म जोनी एरिक्सन टाडा. नयाँ करारमा यीशुलाई जसरी प्रस्तुत गरिएको छ मलाई उहाँको त्यो चरित्र धेरै मनपर्छ. उहाँ सधैँ आफ्नो स्वभाव र पहिचानलाई एउटा नयाँ दृष्टिकोणबाट देखाउनुहुन्छ. उदाहरणका लागि लुका 15 अध्यायमा यीशु यसो भन्नुहुन्छ, तिमीहरूमध्ये कुन मानिस होला जसको 100 भेडा मध्ये एउटा हराउँदा 99 वनमै छोडेर हराएको भेडा नपाउन्जेल त्यसको खोजी गर्दैन? हराएको भेडा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाओ किनभने मैले आफ्नो हराएको भेडा पाएको छु. म तिमीहरूलाई भन्दछु, यसरी पश्चाताप गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ. यीशुले यसो भन्नुभएको कुरा मलाई असाध्य मनपर्छ. धर्मशास्त्रको यो अंश मलाई विशेष प्रिय छ किनभने यस दृष्टान्तमा गोठालोलाई अत्यन्तै आनन्दित मानिसको रूपमा चित्रण गरिएको छ. हो, उनले ती 99 भेडाहरूलाई पनि प्रेम गर्थे, तर उनको मन भने हराएको त्यो एउटा भेडामै थियो. धेरै ठाउँमा खोज्दै हिँडेपछि अन्तत उनले त्यसलाई भेट्टाए. त्यसपछि त्यसलाई आफ्नो काँधमा बोकेर घर फर्किए. घर पुगेपछि उनले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाए ताकि उनीहरू समेत उनीसँग आनन्द मनाउन सकुन्. त्यो गोठालोसँग उत्सव मनाउने पर्याप्त कारण थियो. हराएको भेडा भेटिएको थियो. परमेश्वरको कति सुन्दर चित्र हो यो, किनभने धेरै मानिसहरूले यस्तो परमेश्वरलाई सजिलै बुझ्न सक्छन् जसले उहाँ कहाँ किस्रिँदै आएर कृपाको याचना गर्ने पापीहरूलाई क्षमा गर्नुहुन्छ. मानिसहरूले कठोर स्वभावको त्यस्तो परमेश्वरको पनि कल्पना गर्न सक्छन् जसले विद्रोहीहरूलाई धुलोमा खोप्टो पारेर क्षमा माग्न बाध्य पार्नुहुन्छ. त्यस्तो परमेश्वरलाई त हामी बुझ्न सक्छौ, तर पापीहरूलाई क्षमा दिनका लागि तिनीहरूको खोजीमा आफै दौड़िने परमेश्वर, विद्रोहीहरूलाई बचाउनका लागि तिनीहरूलाई उत्सुकताका साथ खोज्ने परमेश्वर, आफ्ना शत्रुहरूका लागि आफ्नो ज्यान दिने परमेश्वर, यो कति अचम्मको कुरा हो. सायद यही कारणले गर्दा यस्तो परमेश्वरलाई बुझ्न हामीलाई गाह्रो पर्छ. उहाँलाई हामी आफ्नै तर्क र सोचको सीमाभित्र बाँध्न सक्दैनौ. उहाँ मानिसहरूले सोच्ने साधारण परमेश्वरको ढाँचामा अटाउनुहुन्न, तर हराएको भेडाको यो दृष्टान्तले मानिसका सबै ढाँचाहरूलाई तोडिदिन्छ. आखिर 99 भेडाहरूलाई खुल्ला मैदानमा छोडेर जानु त कुनै सफल भेडा पालन व्यवसाय चलाउने तरिका होइन, होइन र? एउटा हराएको भेडा खोज्न दौड़दा बाँकी 99 पनि हराउने सम्भावना धेरै हुन्छ, होइन र? तर मुख्य कुरा नै यही हो, हाम्रा महान परमेश्वरले मानव तर्क र सोचलाई उडाइदिनुहुन्छ. उहाँले मानिसका ढाँचाहरू तोडिदिनुहुन्छ. उहाँले हामीलाई हाम्रा आफ्नै तर्कद्वारा उहाँलाई नाप्ने अनुमति दिनुहुन्न. हाम्रा असल गोठालोले आफ्नो ठूलो बगाललाई छोडेर भए पनि एउटा पापीलाई गुमाउन चाहनुहुन्न भन्ने कुराले उहाँको त्यो पापीप्रतिको अपार हेरचाह र प्रेमलाई देखाउँछ. मित्र, म त यति मात्र भन्न सक्छु, अझैसम्म ख्रिस्टलाई नचिनेका तपाईँका आफ्ना प्रियजनका लागि प्रार्थना गरिरहनुहोस्। तिनीहरूका लागि गरिने प्रार्थनामा परमेश्वर तपाईँकै पक्षमा हुनुहुन्छ. हराएको भेडा भेटाएपछि उहाँले त्यसलाई आफ्नो काँधमा बोक्नुभयो भन्ने कुराले उहाँको अपार कोमलता र प्रेमलाई देखाउँछ. यो दृष्टान्तद्वारा परमेश्वरले तपाईँलाई प्रेम गर्ने त्यो हराएको मानिसको कति धेरै वास्ता गर्नुहुन्छ भन्ने कुरा देखाउँछ. बाइबलमा अरू पनि धेरै दृष्टान्तहरू छन् जसले यस्तै कुरा देखाउँछ, जसले हराएकाहरूप्रति उहाँको अपार दया र करूणालाई उजागर गर्छन्। म तपाईँलाई लुकाको पुस्तक पढ्न प्रोत्साहन गर्छु. हाम्रा उद्धारकर्ताको यस्तै प्रेम र हेरचाहबाट तपाईँले ठूलो आशिष पाउनुहुनेछ. अनि अन्तमा अझै ख्रिस्टलाई नचिनेका आफ्ना साथी वा नातेदारका लागि प्रार्थना गर्न नछोड्नुहोस्। कृपया याद राख्नुहोस् कि पवित्र आत्मा तपाईँका प्रार्थनाहरू मार्फत सामर्थ्यका साथ कार्य गर्दै हुनुहुन्छ, अनि गोठालो बाहिर हुनुहुन्छ र उहाँ तपाईँको त्यो हराएको प्रियजनको खोजी गर्दै हुनुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36-7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: सुन्न न बजे कोटा,
10: सामान नभेटेर बेपत्ता।
9: होइन सामान चाहिँ के चारो ल्याएको?
10: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
10: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
11: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
12: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
11: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
12: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
11: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
10: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
14: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 40225444
13: र 40225742 40225572।
16: यसुले भन्नुभयो, जीवनको रोटी म नै हुँ।
17: किन आँखा मिचेको मिचे गरेको
18: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
17: धेरै समय मोबाइल चलाइसी क्या हो?
18: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
17: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
18: ए, त्यसो भए जोगिन के गर्ने त?
17: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
18: बुझे।
17: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: जय मसी, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे।
22: जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार र प्राविधिक मित्र सँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र गुड फ्राइडे अथवा असल शुक्रबार शुक्रबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा प्रत्यक्ष प्रसारण चाहिँ तपाईँले सुन्न सक्नुहुनेछ भने तपाईँले रेकर्डमा अथवा भनौँ फुर्सदको समयमा चाहिँ फेसबुकमा पनि सुन्न सक्नुहुनेछ। हाम्रो फेसबुक पनि लाइभ हामी गर्छौं गुड न्यूज एफएम 105.1 मेगाहर्जमा भने तपाईँहरूले अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि www.goodnewsfm.com.np गर्न सक्नुहुन्छ। यदि हाम्रो पात्रोमा सुन्न चाहनुहुन्छ भने पनि तपाईँहरूले गुड न्यूज एफएम सर्च गर्नुभयो 105.1 मेगाहर्ज भने तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र रेडियो मार्फत सुन्ने श्रोता तपाईँहरूले गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुन्छ एउटै समयमा। र गुड फ्राइडेमा छौँ हामी, हरेक फ्राइडे जस्तै आजको फ्राइडे पनि एकदमै आशिषमय फ्राइडे नै रहेको छ। यो फ्राइडेमा चाहिँ तपाईँहरूले फोन गर्न सक्नुहुन्छ, तपाईँका आशिष र अनुभवका कुराहरू, तपाईँले अनुभव गरिरहेका कुराहरू बाँड्न सक्नुहुनेछ। आशिष र अनुभवले एक अर्कालाई प्रभुमा डोराउनको निम्ति, उत्साह दिनको निम्ति निकै नै मद्दत पनि पुग्दै आइरहेको छ अनि त्यो कारणले गर्दा तपाईँले फोन गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ 4470754 भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 र तपाईँहरू मध्येबाट हामीले तपाईँलाई उत्साह दिनको लागि एकजनालाई विनर बनाउँछौ र विनरले एउटा रिचार्ज कार्ड पाउनुहुनेछ 100 रुपियाँको र यो रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले। तपाईँहरूलाई एकदमै यो समय स्वागत छ भन्न चाहन्छु। तपाईँहरूले पाउनुभएको आशिष र अनुभव तपाईँले त अनुभव गर्नुभयो, तपाईँले त जस्तो समय अवधिलाई पार गर्दै हुनुहुन्छ अथवा त्योलाई अनुभव गरिरहनु भएको छ, अब अरूलाई पनि त्यो अनुभवबाट प्रभुको महिमा तपाईँले गर्न सक्नुहुन्छ साटेर। र शुरूआतमा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, तपाईँहरू भने फोन कल गर्दै गर्नुहोला।

0: हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
1: म आरामै छु, धन्यवाद। हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक छु, आरामै छु। हामी सबैजना एकदमै आरामै छौ अनि आशिष र अनुभवका कुराहरू बाँड्ने समयमा छौ। यो समय नैनाजीलाई दिन चाहन्छु।
1: हस्, धन्यवाद। परमेश्वरलाई धन्यवाद भएको होस् आजको दिन उहाँले मलाई देख्न दिनुभएको छ हामीलाई है। अनि यो नै कुरा हो, अनि आजसम्म स्वास्थ्य राख्नु भएको छ अनि बचाउनु भएको छ। हरेक कन्डिसनहरू हुँदै गर्दाखेरि पनि उहाँ खडा भएर चाहिँ हामीलाई है उहाँले साथ दिनुभएको छ, अनि त्यो नै मेरो आशिष हो। अनि एउटा आशिष, यो हप्तामा मैले एउटा नयाँ प्रभुको छोरा होइन एउटा पाएको छु, अनि असल छोरा, एउटा प्रभुले मलाई साथी, असल साथी जीवनमा उहाँले दिनुभएको छ, अनि म एकदमै धन्यवादी छु अनि खुसी पनि छु। हजुरहरूको द्वारा, हजुरहरूको एफएमद्वारा नै यो साथी चाहिँ मैले पाएको हो, अनि उहाँ पाएकोदेखि चाहिँ एकदमै आशिषित भएको छु। एकदमै उत्साह दिनुहुन्छ उहाँले हरेक कुराहरू गर्दै गर्दा, अनि उहाँले बोलेका कुराहरू, उहाँले भन्नुभएका कुराहरूले चाहिँ मेरो जीवनमा आशिष भएको छ। उहाँको नाम भन्नु पर्दाखेरि चाहिँ अर्जुन प्रधान है, अर्जुन प्रधान सिक्किमबाट फोन गर्नुहुन्छ नि उहाँले, अनि उहाँ चाहिँ एकदमै असल साथी हुनुहुन्छ मेरो, प्रभुले दिनुभएको असल, अनि प्रभुलेबाट पाएको कुरा चाहिँ एकदमै बहुमूल्य हुन्छ भन्ने अनुभव गरेको छु। एकदमै आशिषको कुरा हो, अनि हजुरहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हजुरहरूको यो कार्यक्रम लाइभबाट पनि धेरैसँग बोल्ने होइन, अनि धेरै साथीहरू बनाउने मौका पनि पाएका छौँ, एकअर्कालाई चिन्ने, एकअर्कालाई उत्साह दिने, आदर गर्ने, माया गर्ने, अनि एकअर्कालाई प्रभुमा डोराउने कुराहरू, एकअर्कालाई काउन्सिलिङ गर्ने कुराहरू गर्नु पाउँदाखेरि चाहिँ एकदमै खुसी लाग्दैछ। त्यो नै मेरो आशिषको कुरा हो, अनि मैले असल साथी पाएको छु, सबभन्दा ठुलो कुरा चाहिँ त्यो नै हो, अनि मेरो आशिषको कुरा चाहिँ त्यही हो अहिलेको नयाँ आशिष चाहिँ। हजुर
0: धेरै धन्यवाद, एकदमै आफ्नो अनुभवहरू, आशिषका कुरा हामीसँग बाँडिदिनु भयो। र गुड न्यूज एफएमको उद्देश्य पनि तपाईँहरू चिप्रोमा अझै अगाडि बढ्नु भएको होस्, एकअर्कालाई अझै बढी होइन परमेश्वरको प्रेममा जोडाउनु भएको होस् भन्ने पनि रहेको छ। हामीलाई यस्तो सुन्दा फेरि एकदमै खुसी पनि लाग्छ। परमेश्वर धेरै आशिष दिनुभएको होस् तपाईँहरूलाई। र अहिले
1: भने अनि अर्जुन प्रधान साथी चाहिँ कस्तो हुनुहुन्छ भने भर्खरको जवान हुनुहुन्छ नि त उहाँ, त मैले बुझेको अनुसार उहाँको बोलाइ, उहाँको रेस्पेक्ट गर्ने तरिकाहरू एकदमै राम्रो छ, सबैलाई, मलाई मात्र होइन सबैको एउटा आशिषको पत्र बन्नु भएको छ क्या उहाँ। अनि आउने दिनहरूमा चाहिँ उहाँलाई एकदमै परमेश्वरले आशिष दिनुभएको होस् भन्ने पनि भन्न चाहन्छु। सुन्दै हुनुहुन्छ होला उहाँले, अनि उहाँको जीवनमा चाहिँ अब आउने दिनहरूमा उहाँले गर्नुपर्ने हरेक कुराहरू छ, अनि परिवारलाई हेर्नुपर्ने हुन्छ, उहाँको सेवा कार्यहरू छ, सबै कुराहरूमा पनि परमेश्वरले आशिष दिनुभएको होस् भनेर मेरो साथीलाई भन्न चाहन्छु। अनि एकदमै धेरै माया, धेरै सम्झना, यति धेरै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु मेरो लाइफमा आउनुभएको लागि, अनि मलाई उत्साह दिनुभएको लागि, नयाँ नयाँ कुराहरू भनिदिनु भएको लागि, अनि म एकदमै धेरै कुराहरू सुन्दै गर्छु उहाँले बोलेको हरेक वर्डहरू, वचनहरूबाट, अनि यस्तो वर्डहरूबाट, व्यवहारहरूबाट पनि कतिवटा कुराहरू चाहिँ उहाँले मलाई सिकाउनु भएको छ, अनि म सिक्दैछु, अनि खुसी लाग्छ क्या उहाँले बोल्दै गर्दा, उहाँको बोल्ने स्टाइलहरू, हावभावहरू सबै मनपर्छ मलाई चाहिँ। त्यो चाहिँ प्रभुबाट पाएको कुरा हो, प्रभुबाट पाएको कुरालाई चाहिँ एकदमै नगुमोस् भन्ने चाहन्छु, अनि हजुरहरूलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। हजुरहरूले यस्तो आशिषमय कार्यक्रमहरू जोड्नु भएको छ, अनि कनेक्ट गर्ने एउटा होइन माध्यम, एकअर्कालाई चिन्ने, एकअर्काको दुःख सुखमा साथ दिने, प्रार्थना गरिदिने, एकअर्कालाई हौसला दिने, होइन माथि बढाउने, त्यो कुराहरू गर्नको निम्ति चाहिँ एउटा मौका परमेश्वरले हामीलाई जुटाउनु भएको छ तपाईँहरूबाट पनि, अनि त्यसैले चाहिँ हजुरहरूलाई पनि धेरै धन्यवाद, अनि हजुरहरूलाई धेरै आशिष होस् आउने दिनहरूमा, अझ पनि उन्नति होइन सफलता म भन्न चाहन्छु। यो नै हो मेरो आशिषको कुरा।
0: हजुर उहाँ हुनुहुन्थ्यो नैना थापाज्यू, र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर जय मसी सङ्गीताजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
2: हजुरलाई स्वागत छ, आराम नै छु, त्यो रुवाउँदै लागिरहेछ।
0: ए हजुर, चाँडै निको हुनुभएको होस् हाम्रो प्रार्थना, हामी सम्झिनेछौँ हाम्रो प्रार्थनामा सङ्गीताजी। अनि आरामै हुनुहुन्छ भन्दाखेरि अलिकति रुगा खुकी लगाइरहेको रहेछ होइन, र आशिष र अनुभवका कुराहरू बाँड्ने समयमा छौँ, यो समय तपाईँलाई दिन चाहन्छु।
2: प्रभुलाई धेरै धन्यवाद होइन, अनि हजुरहरूलाई धेरै परिवारलाई धेरै धन्यवाद, मुरी मुरी धन्यवाद दिन्छु है,
0: धेरै धन्यवाद।
2: अनि प्रभुले आशिष गरिदिनु भएको होस् हरेक बोलीमा, क्षेत्रमा, हरेक कुरामा सहायता गर्नु। मलाई चाहिँ यो गाउँ जानुपर्ने थियो, नागरिकता मेरो फोटोहरू सबै उठेको थियो प्रभु, म चाहिँ के गर्ने होला, यता भने अनि त्यो राजको त्यो उसमा गएर अनि त्यो भरेर अनि सबै कुरो मिसाएर लिएर आएँ। अब पर्सि 2 गते जान्छु, अनि फेरि त्यो सबै कुरो पाइने अरे भन्थ्यो, तर सबै कुरो मिलाइदिनु भयो प्रभुले। मेरो आत्मादेखि चाहिँ मैले यो भनेको थिएँ प्रभु, म टाढा अब एउटा उल भएको गाउँमा माथि जानुपर्छ, अनि गाह्रो हुन्छ, पठाउहरू पनि हिँड्नु हुँदैन प्रभु भनेको थिएँ है, मिलाइदिनु भयो प्रभुले, धन्यवाद। मेरो आशिष यो हो कि प्रभुले अष्टमको काम चाहिँ गर्नुहुन्छ है।
0: हजुर हो नि एकदमै आशिषमय कुरा भन्नुभयो, परमेश्वर धेरै आशिष दिनुभएको छ आगामी समयहरूमा पनि, र धेरै धेरै धन्यवाद आफ्नो आशिष हामीसँग बाँडिदिनु भएको लागि। अहिले भने छुटौँ है त सङ्गीताजी। हजुर जयमसे। हजुर जयमसे। हजुर उहाँ हुनुहुन्थ्यो सङ्गीताजी, लोकन्थलीदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र कोही श्रोता आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा, वाट्सएपमा आउनुभएको छ, अनुसार उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर जयमसे। अर्जुनजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
3: हजुर म आरामै छु। हजुर हजुरलाई कस्तो छ?
0: हजुर मलाई एकदमै ठिक छ, हामी सबैजना एकदमै ठिक छौँ। अनि सिक्किमतिरको हालखबर के छ हजुर? सेवकाईहरू सबै ठिकै छ?
3: सेवकाईहरू एकदम ठिकै चल्दैछ, मौसम भन्नुपर्दाखेरि कहिले पानी आउँछ, कहिले घाम लाग्छ है, त्यस्तै वातावरण छ भन्नुपर्छ।
0: हजुर हजुर हजुर, हाम्रोतिर पनि यस्तै नै छ, पानी घाम पानी घाम पानी भइरहेको छ, अहिलेको सिजन त्यस्तै भएर होला। र अर्जुनजी आशिष र अनुभवका कुराहरू हामी बाँडिरहेका छौँ, यो समयमा हजुरलाई दिन चाहन्छु।
3: हुन्छ, अब आशिष र अनुभवको कुरा बाँड्ने समय हो, सुनाउने समय हो यो समय है। हजुरले एक दिन भए पनि मौका दिनुहुन्छ हामीलाई है।
0: हजुर तर हप्तै पछि तपाईँ आउन सक्नुहुन्छ, दिनै पछि पनि तपाईँलाई एकदमै स्वागत छ।
3: एकदमै धन्यवाद, अनि परमेश्वरले हामीलाई सुन्दर समय सुन्दर संसार दिनुभयो है, हरेक कुरामा राख्नु भएको छ, दोहोऱ्याउनु भएछ, उहाँप्रति एकदमै धन्यवाद। हजुर गर्दाखेरि हामीले असल कार्यक्रमहरूद्वारा हामी आशिषमै हुन सक्छौँ है, हाम्रो जीवनमा पनि लागू भइरहेछ, उद्देश्य भइ नै रहेछ, अघि बढ्दै जानुपर्ने हामीले महसुस गरिरहेका छौँ, सिकिरहेछौँ त्यसबाट पनि है। अनि हजुर पनि एकदम धन्यवाद।
0: हजुर धन्यवाद।
3: अनि यो महिनाको आशिष भन्नु पर्दाखेरि है, मलाई एउटा असल साथी प्रभुले जोड्याउनु भएको छ है, प्रभु बोल्नु भयो मेरो हृदयमा होइन, मसँग प्रभु बोल्नु भएछ है, त्यो छोरीसँग बोल भनेर उहाँले नै अभय गर्नुभएको, उहाँले नै दिनुभएको है, अनि उहाँ जस्तो प्रभुको छोरी एकदम है असल मन भएको है, सबैको ख्याल वास्ता गर्ने यस्तो असल साथी पाएकोमा म गर्व पनि लाग्छ मलाई है, म आफूलाई अनि परमेश्वरलाई पनि एकदम धन्यवाद भएको होस्। म नाम पनि भन्छु, म भर्खरै अहिले फर्स्ट कलरको रूपमा आउनुभएको थियो नैना, त्यो उहाँलाई उहाँप्रति एकदमै धन्यवाद, उहाँ मेरो लाइफमा आउनुभयो, जीवनमा आउनुभयो है, एकदमै उहाँलाई एकदमै मेरो हृदयबाट नै धन्यवाद, यति असल साथी पाएको छ, असल मित्र है, उहाँलाई घुमाउने डर पनि छ है कता कता है, र परमेश्वरले जोड्नु भएको हो, घुमाउनु दिनुहुन्न है, यो परमेश्वर जान्नुहुन्छ सही नै, म जान्दिनँ, परमेश्वरले जुटाउनु भएको कुरा, उहाँले गुमाउनु पनि हुन्न र म पनि गुमाउनु चाहन्न। परमेश्वरलाई एकदमै धन्यवाद दिन चाहन्छु हजुरले गर्दाखेरि, गुड न्युज एफएमले गर्दाखेरि यति राम्रो मित्रताहरू पाइरहेको छौ, एकदमै धन्यवाद अनि आशिषमय भएको छु भन्न चाहन्छु हजुर।
0: हजुर एकदमै धेरै धन्यवाद। मित्रहरू परमेश्वरले जुटाउनुहुन्छ र परमेश्वरले हामी पक्कै पनि एकअर्काको लागि प्रार्थना गर्नु असल कुरा हो, उत्साह दिनु असल कुरा हो। सबभन्दा नजिकको मित्र चाहिँ परमेश्वर नै हुनुहुन्छ होइन। परमेश्वरलाई केन्द्रबिन्दु बनाएर हामीले चाहिँ हाम्रो मित्रतालाई चाहिँ अगाडि भनौँ न एकअर्कालाई उत्साह दिनुपर्छ। पक्कै पनि एकदम असल कुरा हो। थुप्रै साथीहरू हजुर
3: उसको उहाँ साथीको चाहिँ है जुन बोल्ने तरिका है जुन अरूलाई उच्चार दिने तरिका भनौँ है उसको हरेक व्यवहार बोली साह्रै मनपर्छ कि म त्यसैले परमेश्वरलाई पनि धन्यवाद। उनको हृदयमा पनि परमेश्वर बोल्नु भएको छ है म प्रति बात गर्नको लागि। जस्तै बाधा आएछन् भर्ता पनि उहाँले मलाई साथ दिनुहुन्छ, फुल सपोर्ट गर्नुहुन्छ है। त्यसको लागि परमेश्वरलाई नै धन्यवाद दिन्छु म।
0: हजुर एकदमै धेरै धन्यवाद अर्जुनजी फोन गरेर साथ दिनुभयो र आगामी समयहरूमा पनि परमेश्वरले यसरी नै सहायता गर्नुभएको होस् र उत्साह दिँदै जानुहोला। अहिले भने छुटौँ है त अर्जुनजी।
3: हुन्छ हजुर जय मसी हजुर।
0: हजुर जय मसी। उहाँले त्यो अर्जुन प्रधान सिक्किमदेखि फोन गरेर साथ दिनुभएको थियो र श्रद्धा यो समय तपाईँहरूको लागि हो। तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ र तपाईँहरूले आफूले पाउनुभएका आशिष र अनुभवका कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ। हामी जे गर्छौं त्यो परमेश्वरको महिमाको निम्ति गर्छौं र परमेश्वरको भयमा रहेर गर्छौं होइन। परमेश्वर चाहिँ एकदमै असल हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छ। कोही श्रद्धा आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो जय मसी म्याम।
0: जय मसी साराजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
4: एकदमै आरामै, त्यही रुवा मर्की दुईजनालाई नै रुवा मर्की लागेको छ।
0: ए हजुर, भनेपछि जतासुकै फैलिरहेको रहेछ यो भाइरस।
4: अनि त्यही त धेरै गाह्रो भयो नि आँखाहरू पनि के धेरै गाह्रो नि, तर प्रभुलाई धेरै धन्यवाद भएको होस् किनभने हामीले यदि प्रभु नपाएको भए त हामी ओछ्यानमा पर्ने थियौँ होला। अनि फेरि तिन दिन चार दिनसम्म उपवास प्रार्थना थियो चर्चमा। अनि म चाहिँ अहिलेसम्म मान्छेलाई देख्ने वा मान्छेले देख्नको लागि चाहिँ बिरामी जस्तो चाहिँ छैन। प्रभुलाई धेरै धन्यवाद भएको। अनि धेरै गाह्रो भयो कि यसपालि धेरै दिनदेखि, अनि पछि फेरि छोरी पनि त्यस्तै भयो। धेरै प्रभुलाई धेरै धन्यवाद आशिष भन्नाले यही मैले अठोट गरेको छु। प्रभुलाई धेरै धन्यवाद भएको होस्। अबदेखि उसो चाहिँ म जिउने होइन, प्रभु इष्ट चाहिँ ममा जिउनु भएको होस्। मेरो दुर्बलतामा चाहिँ मलाई प्रभुले सहारा दिनुभएको होस्, मैले यही चाहेको छु। अनि फेरि अब अरूको जीवन साथी भनेको सुन्दाखेरि क्या मैले नि सुन्न पाएँ आज। साँच्ची नै प्रभुले धेरै प्रभुलाई धेरै धन्यवाद भएको होस्। त्यो जोडी चाहिँ साँच्ची नै मृत्युले बाहेक कसैले पनि नछुटाओस्।
0: हजुर उहाँहरू चाहिँ साथी हुनुहुन्छ, साथी मात्रै हो उहाँहरू।
4: हजुर
0: हजुर साथी साथी मात्रै हो उहाँहरू।
4: त्यही त जे भए पनि
0: तपाईँहरू जस्तै साथी, हामी जस्तै साथी।
4: कस्तो साथी साथी हुनुभएको छ कि त्यति कस्तो ऊ लाग्ने के कस्तो खुसी लाग्छ त। अनि त्यो साथी पनि त प्रभुले जुटाइदिनु भएको त हो नि। अनि गुड न्युज नभएको भए त्यो साथी पनि जुट्नु थिएन नि त। त्यो पो हो नि त। प्रभुलाई धेरै धन्यवाद। अनि मेरो आशिष चाहिँ नि हो मैले चाहिँ प्रभुलाई मैले मेरो हृदयमा राख्न पाऊँ र अनि अबदेखि उसको जिउन चाहिँ प्रभु जिउनुहोस्, म जिउने होइन, त्यही मेरो इच्छा छ।
0: अनि
4: प्रभुलाई सधैँभरि मेरो नजिक देख्न पाऊँ, उहाँको नजिक जान पाऊँ, उहाँ मेरो नजिक आउन सक्नु भएको होस्। मैले यो अठोट गरेको छु चार दिनको उपवासमा। प्रभुलाई धेरै धन्यवाद भएको होस्।
0: अन्य नसोध्नु होला, क्षमा गर्नु होला, मैले त्यो भनिहालेँ होइन, त्यसलाई नराम्रो सोचेको होइन, भनाइमा त्यो त्यस्तो सुनिएको हो। हामीले भन्दाखेरि कसरी व्यक्त गर्छौँ भन्ने कुरा पनि हो। मैले एउटा जे होस् यसलाई अलिकति क्लियर मात्रै गरिदिएको, साथी पनि त्यो एउटा महत्वपूर्ण कुरा हो नि होइन।
4: हजुर
0: हो नि हो नि, मित्र पाउनु पनि त ठुलो कुरा हो नि।
4: हजुर हजुर प्रभुको
0: आज
4: साथीहरू मित्रहरू प्रभुले नै दिनुहुन्छ त्यही भनेर। अनि त्यही हो मेरो चाहिँ अठोट त्यही छ अनि प्रार्थना गरिदिनु होला प्रभुमा अघि बढ्न सकौँ मेरो अनि धेरै मानिसहरूलाई सुसञ्चार सुनाएर प्रभुमा ल्याउन सकौँ मेरो इच्छा यही नै छ. अबदेखि साँच्ची नै मैले यही अठोट गरेको छु कि अब प्रभु चाहिँ ममा जिउनु भएको होस् र म चाहिँ उहाँको निम्ति मैले के गर्न सक्छु एउटा असल छोरी भएर जिउन छोट गरेको छु त्यो चाहिँ प्रभुले पुरा गरिदिनु भएको होस्. मेरो बल र कोसिसले त हुँदैन न बलले न शक्तिले प्रभु भन्नुहुन्छ मेरो आत्माले सबै कुरा सम्भव छ हजुर.
0: हजुर हो नि हो नि एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो. परमेश्वरले अझै तपाईँहरूलाई चङ्गाइदिनु भएको होस् र यस्तै उत्साहका कुराहरू आगामी समयमा पनि हामीले सुनिरहन सकौँ परमेश्वरले आशिष दिनुभएको होस्. छुटौँ है त साराजी. त्यो रातो पुलबाट सारा तामाङजी हो यसरी तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ. तपाईँले अनुभव गरिरहनु भएका अनुभवहरू होइन तपाईँ जुन अवस्थाहरूबाट भएर गइरहनु भएको छ. हाम्रो जीवन एउटा जीवनको एउटा साइकल भन्छ नि होइन एउटा चक्र जस्तो एउटा सर्कल जस्तो त्यसमा हामी घुमि नै रहेका हुन्छौँ. कतिवटा कुराहरू कतिपटक हामीलाई एकदमै सहज लाग्छ कतिपटक हामीलाई एकदमै गाह्रो पनि लाग्छ कतिपटक यो यही फेजमा बसिरहनु पाए हुन्थ्यो जस्तो लाग्छ कहिलेकाहीँ होइन यो फेज कहिले जाला जस्तो पनि हुन्छ र पनि यो हरेक फेजमा आफ्नै किसिमको सुन्दरता छ आफ्नै किसिमको अनुभव छ आफ्नै किसिमको भोगाईहरू छ र पनि कतिपटक चाहिँ हामीले आफ्नै कारणले गर्दा कस्तो कस्तो कुराहरू भोग्छौँ कि त्यो कारणले गर्दा हामी आफू पनि सचेत हुनु एकदमै आवश्यक छ. कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
5: हेलो जय मसी.
0: हजुर जय मसी. हाम्रो पम्फा गोपालीज्यूलाई हामी स्टुडियोमा बसेर एकदमै स्वागत भन्न चाहन्छौ र हजुर आरामै हुनुहुन्छ?
5: म फेरि ठिक हुन्छु के हो कहिले टाउको दुख्ने कहिले खुट्टा दुख्ने ठेकान छैन बेथाको हप्ता दिनसम्म बल्ल भेट भएको छ के छ खबर त्यताको भने जस्तै हो.
0: हाम्रो खबर एकदमै ठिक छ हामी यतातिरको हाल खबर एकदम ठिक छ तपाईँहरूको लागि आमाको लागि तपाईँको लागि हामीले प्रार्थना गरिरहेका छौँ र बम्पाजी अनुभव र आशिषका कुराहरू हामी बाँडिरहेका छौँ यो समय म हजुरलाई दिन चाहन्छु.
5: हुन्छ परमेश्वरलाई नि धेरै धन्यवाद. मेरो तानहरू सिद्धिरहेको थियो त्यो पछौराहरू बुन्ने अब धेरैजनालाई त थाहा पनि भइसकेको छ होइन
0: ढाकाको पछौरा बुन्नुहुन्छ हजुरले.
5: हजुर हजुर. अनि तान लाउने बेला हामी जहिले नि त्यो न्युरट नेरी त्यो काठ छोडेर गयो लगाइदिन्थ्यो अनि यसपालि चाहिँ एकजना बहिनी दिदी अब त त्यहाँ धागोहरू राख्न छोडेछ धागो चाहिँ उता बसन्त धाराबाट ल्याएर अनि दिनुपर्ने रहेछ भने अनि मैले चाहिँ प्रार्थना गर्ने प्रभु फेरि बसन्त धारामा जाऊ धागो लाइन बस अनि त्यहाँ चाहिँ अघिल्लै बहिनाहरू छोडेर चाहिँ बुकिङ गर्नुपर्ने धागो नपाउने अनि पानी पऱ्यो भने चाहिँ धागो सुकाउन नि सुक्दैन अनि पाउँदैन अनि के गर्ने प्रभु सहायता गर्नु सकेसम्म त धागो त्यहीँ जुटाइदिनुहोस् भनेर मैले प्रार्थना गरेँ. त्यो तान नसक्दैदेखि प्रार्थना गरिरहेको थिएँ अनि परमेश्वरलाई धेरै धन्यवाद. अनि त्यही ठाउँमा चाहिँ धागो रहेछ कि अलिकति पचास पचपन्न दर्जन जति पहिलाको अनि त्यहाँबाट ती रहेछ र अनि ती लाउनु पाएँ. अनि पर्वततिर म आफ्नो आँखा उठाउँदा मेरो हार गुहार दिन त तपाईँ हुन्छ भन्दै त्यो कोरस गाउँदै म त्यसरी प्रार्थना गर्थेँ. अनि जे काम गर्नुभन्दा अगाडि मलाई पुकारा गर भन्नुभएको छ परमेश्वर पिता अनि मैले पुकारा गर्छु. यो तान लाउनुभन्दा अगाडि म जानुभन्दा अगाडि म पुकारा गरिरहेको छु सहायता गर्नुहोस् यो तान लाउने सबै कुराहरू मिलाइदिनुहोस् भनेर मैले प्रार्थना गरिरहेको थिएँ. अनि साँच्ची नै के रहेछ तान धागो अलिकति अनि म धेरै चाहिँदैन पहिला त 100 दर्जनको लाउँथेँ अहिले त्यति बुन्न भ्याउँदैन अनि 50-55 जति छ थोरै बहिनी भने हुन्छ दाई भनेर अनि त्यहाँबाट अस्ति ल्याउन पनि पाएँ. अनि परमेश्वरलाई धेरै धन्यवाद. होइन जे काम गर्नुभन्दा अगाडि हामीले पुकारा गरिरह्यो भने चाहिँ त्यो सफल हुने रहेछ. परमेश्वरलाई धन्यवाद. अनि हिजो पनि दुईजना दिदीहरू आउनु भएको थियो यहाँ अनि आमालाई कस्तो छ भने उठ्न सक्दैन त्यस्तै हो अनि उठाइदिनु पर्छ दिसा पिसा भने अब गराइदिन्छ अब ती गर्छ फाल्दिने जो गर्ने भनेको अनि उहाँ चाहिँ दङ पर्ने त्यही भएर ओछ्यानहरू सुकाएको यत्रो दर्शनाहरू लुगाहरू धोइरहेको भनेको भने अनि त्यहाँ गएर हेर्नुभयो क्या उहाँहरू दुईजनै अनि हेरेर आएर मलाई के भन्नुभयो तपाईँ त आइमी होइन छोरा मान्छे भन्नुभयो कि अनि किन र मलाई छोरा मान्छे भन्नुभएको भनेको त्यस्तो आमाले स्याहार्नु अनि उहाँको अवस्थाहरू देखेर होइन तपाईँ त आइमी होइन छोरा मान्छे रहेछ भन्नुभयो अनि किन र म आइमीलाई छोरा मान्छे भनेको भनी अनि आमालाई स्याहार सुसारदेखि एक्लै यत्रो घरमा एक्लै डोबाटो घरमा बसेर अनि यस्तो आमालाई स्याहार सुसार गर्ने हेरविचार त्यो कपडाहरू धोइदिइरहनु पर्ने फेरिदिइरहनु पर्ने अनि नानी बाबुहरू पढाउनदेखि लिएर बिहे दान गर्नदेखि लिएर अनि कहाँ सक्छ उयो छोरा मान्छेले पनि कति छोरा मान्छेले नि सक्दैन भन्ने कुराहरू गरेर जानु भए होइन अनि परमेश्वरलाई धन्यवाद मेरो शक्तिले मेरो बलले त म कहाँ सक्छु र होइन परमेश्वरको अनुग्रहद्वारा त हो नि होइन मैले सक्ने मैले सके जति चाहिँ गर्दैछु अनि भनी अनि परमेश्वरलाई धन्यवाद उहाँहरू त्यसो भनेर जानुभयो अनि म चाहिँ एकदमै आशिषमय भएँ होइन उहाँको बोलीहरू सुन्दा पनि एकजना त विश्वासी नै हो अन्त तिमीले चाहिँ यस्तो यस्तो गरेको रहेछ र धन्यवाद अरूकोले अनि अस्ति बहिनीले राति सुत्न आएनछन् ढोका लागेकोले छोडिदिएको रहेछ म पालेर आउँदाखेरि पानी कति खानुभयो मलाई चाहिँ आँखाबाट आँसु नै झऱ्यो क्या भन्ने नआइदिएको छोरी पनि हिमाजी भने परमेश्वरलाई धन्यवाद उहाँको पनि छोरो छ हामीले भन्नु पर्दैन होइन यस्तो गरोस् उस्तो गरोस् भनेर उहाँको पनि छोरा छ परमेश्वरले त देखाउनु भइहाल्छ नि भनेर चाहिँ मैले मेरो बहिनीहरूलाई चाहिँ भने परमेश्वरलाई धन्यवाद अनि मलाई नि सबैजनाले फोन गर्नुहुन्छ चन्द्रमा बहिनीले फोन गर्यो भने म एकदमै एकदमै आशिषमय हुन्छु उहाँको बोली सुन्दा माया मगर दिदीलाई म एकदमै धन्यवाद दिन्छु म नानी भनेर मलाई बोलाउँदाखेरि कस्तो मलाई आमाकै न्यार्सो मेटिन्ने क्या उहाँको बोली सुन्दा एकदमै नरम छ नानी आमा कस्तो हुनुहुन्छ भनेर अस्ति कस्तो फोन गर्नु है उहाँलाई पनि धन्यवाद एकदमै सबैजनाले गरिरहनु हुन्छ सङ्गीता रिमाल दिदीले नि गरिरहनु हुन्छ अनि रश्मिला बोरा त झन् भइहाल्यो उहाँले त कविता पनि पठाउनुहुन्छ कहिले म्यासेजमा होइन एकदमै उहाँहरूको बोली सुन्दा एकअर्काको बोली सुन्दा मलाई फोन गरेर उत्साह दिँदा अति पनि अर्जुन प्रधानले फोन गरी अनि कुराकानी गर्दै थियौँ अनि त्यस्तै यहाँ मान्छेहरू पसलमा आदेखेर अनि एकछिन कुरा गरेर राखिदिउँ पनि होइन एकदमै उत्साह दिनुभएको छ अनि तपाईँले त्यहाँ आमाको कुरा गरिरहनु भयो एकदमै चिन्ता लाग्यो भन्नुभयो कि अर्जुन प्रधानले नि चिन्ता मैले भन्दा तपाईँहरूले चिन्ता गरिरहनु भएर अनि शनि शक्तिहरू होइन परमेश्वरले दिनुभएको छ नि आमालाई मलाई भनेर भने अनि एकअर्काको यस्तो बोलीहरू सुन्दा मलाई फोन गरेर उत्साह दिँदा म एकदमै एकदमै उत्साहित भएको छु परमेश्वरलाई पनि धन्यवाद अनि हजुरलाई पनि धन्यवाद जहिले सोधिरहनुहुन्छ प्रार्थना गरिरहनुहुन्छ म गुटुची एफएम परिवार सम्पूर्ण सर मिसहरूलाई पनि एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु अनि सबैजनाको यो सुन्ने व्यक्ति हरेकले मेरो निम्ति मेरो आमाको निम्ति गरिदिनु भएको छ र अनि परमेश्वरले यहाँ सपन ल्याउनु भएको छ परमेश्वरलाई पनि धन्यवाद अनि सबैजनालाई म हिबार हृदयदेखि धन्यवाद दिन चाहन्छु यसरी उत्साह हौसला पाएको छु सबै कुरामा परमेश्वरले सहायता गर्दै ल्याउनु भएको छ तानहरू लाउनुदेखि अनि भोलि फेरि बाबु आउँछु रे तान लाउनलाई तान लाउने बेला अनि कसरी लाउने प्रभु मलाई सहायता गर्नुहोस् भनेको थिएँ बाबु अनि शनिबार बिहान आउँछु मम्मी अनि तान लाउनु तपाईँ र म भनेर भने मैले काठमाडौँमा लाएर ल्याउने भने तपाईँलाई गाह्रो हुन्छ यहाँ मिलाउनलाई अप्ठ्यारो हुन्छ मै आउँछु भनेर छोराले पनि भने होइन त्यसरी सल्लाह सपोर्ट गरिदिएको छ छोराले पनि अनि परमेश्वरलाई पनि धन्यवाद अनि सबैजनालाई धन्यवाद यही हो आशिषहरू थुप्रै छ अरूलाई पनि मौका दिनुपर्छ मिस जय मसी
0: जय मसी हजुर धेरै धन्यवाद पम्फाजी र उहाँ हुनुहुन्थ्यो हामीलाई चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो एकदमै आशिषमय उत्साहका कुराहरू उहाँले हामीसँग बताउनुहुन्छ हामीले एकदमै रमाइलो अथवा सम्पन्न अथवा भनौँ हामी एकदमै केही पनि नगरिकन आनन्दले बसेको अवस्था मात्रै हाम्रो आशिषको अवस्था होइन सेवकाई गरिरहेको अवस्था चाहिँ एकदमै आशिषमय अवस्था हो सेवा गर्दा फेरि यसोलाई पनि सजिलो थिएन होइन आज तपाईँ हामीले पनि कतिवटा सेवकाई गर्दा फेरि हामीलाई पनि कठिन होला त्यो समयमा चाहिँ पक्कै पनि परमेश्वरले त्यसको मूल्य थाहा गर्नुहुन्छ र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो जयमसी चित्रजी हुनुहुन्छ हजुरलाई स्वागत छ हजुर आरामै हुनुहुन्छ हजुर म पनि एकदमै आरामै छु अनि आशिष र उत्साहका कुराहरू हामी बाँडिरहेका छौँ यो समयमा हजुरलाई दिन चाहन्छु
6: सर्वप्रथम तपाईँलाई म आज फेरि एकको आठ प्रथम पाठ गर्नेछु र यसबाट फाइभ आसनमा बाँधेछु।
0: हजुर, प्रेरित आठ भन्नुभयो।
6: फेरि एकको आठमा यसरी लेखिएको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरू शक्ति पाउनेछौ र तिमीहरू हेर्सलेममा सारा युरियम सामारियामा र पृथ्वी सम्पूर्ण छेउसम्म मेरा साथी हुनेछौ। आमेन। अन्त परमेश्वरलाई धेरै धन्यवाद भएको छ। उहाँको वचन चाहिँ यो वचन जब हाम्रो जीवनमा पुरा हुन्छ, फेरि एकको आठ वचन हाम्रो जीवनमा पुरा भएपछि चाहिँ उहाँले नयाँ भाषा पनि दिनुहुन्छ, अन्य भाषा पनि दिनुहुन्छ र हामी चाहिँ यो वचन हाम्रो जीवनमा पुरा भएपछि हामी गवाएर साँच्चै दिन पनि सक्नेछौँ। र यति मात्र होइन, उहाँ चाहिँ यो वचन हाम्रो जीवनमा पुरा भएपछि चाहिँ हाम्रो जीवनमा प्रभु स्वयं बोल्नु हुन्छ, जसरी सेलाहरूसँग बोल्नुभयो, धेरै व्यक्तिहरूसँग प्रभु बोल्नुभयो। यो पवित्र भएपछि चाहिँ परमेश्वरको आत्माको भरिपुरी हो, उहाँ आउनु नै हो। उहाँ आउनुभयो भने हामीसँग बोल्नुहुन्छ र अन्तिम उहाँको साथ पाउँछ, अनि साथ पाएपछि हामी चाहिँ उहाँसँग हुन्छ र उहाँले चाहिँ हामीलाई डोराउनुहुन्छ, सहायता गर्नुहुन्छ। र हाम्रो जीवनमा यो वचन जब पुरा हुन्छ अनि हामीलाई त्यो बिमारले अनि दुष्टहरूले हामी छुन सक्दैन, हामीलाई त्यो शक्ति दिनुहुन्छ, हामीलाई कुनै कुराले हामी छुन सक्दैन र हामी प्रभुको उपस्थितिमा पनि हुन्छौँ र प्रभुले हामीलाई शक्ति दिनुहुन्छ र शक्ति पाएपछि हामी चाहिँ एकदमै अगाडि बढ्न सक्छौँ र व्यवस्था सक्छ भन्न चाहन्छु। हजुर
0: हजुर, एकदमै आशिषमय कुरा परमेश्वरको वचनबाट कस्तो मजाले हामीलाई उत्साह दिनुभएको लागि परमेश्वरले हजुरलाई पनि धेरै उत्साह दिनुभएको छ। आगामी समयहरूमा पनि यसरी नै उत्साह दिँदै जानुहोला। धेरै धेरै धन्यवाद चित्रजी, आइला भने छिटो है त। जय मसी। उहाँ नै भक्तपुरबाट चित्र मगरज्यू, निकै नै आशिषमय खण्डबाट प्रेरित एकको आठबाट उहाँले पवित्र आत्मा पाइसके पछाडि मानिसको जीवनमा चाहिँ हुने कुराहरू उहाँले बताउनु भएको छ। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, यो समय तपाईँहरूको लागि हो, सहभागिता हुनुहोस् र आफूले पाउनुभएको आशिष र अनुभवहरू बाँड्नुहोस्। होइन, मैले अघि पनि भनेको थिएँ, आशिष भन्ने कुरालाई हामीले कसरी हेरिरहेका छौँ, होइन, सेवा गर्न पाउँदा फेरि त्यसलाई आशिष भनिरहेका छौँ कि छैनौँ, कसैलाई सेवा गरिरहेका छौँ, कसैलाई सहायता गरिरहेका छौँ, कसैको दुःखमा हामी सँगसँगै छौँ, कसैको दुःखमा हामी सँगै रोएका छौँ, सुखमा हामी सँगै हाँसेका छौँ भने यो पनि एउटा आशिष हो, यसलाई पनि तपाईँहरूले बाँड्न सक्नुहुन्छ। र आशिष बाँड्छौँ भने आशिषै बढ्छ, उत्साह बाँड्छौँ भने उत्साह नै बढ्छ। होइन, हामी कोही कोही व्यक्तिलाई देख्छौँ नि, जस्तो सुकै परिस्थितिमा पनि त्यो व्यक्ति कसरी हाँसिरहन सकेको होला, कसरी बाँचिरहन सकेको होला, कसरी हिँडिरहन सकेको होला, जहिले पनि अरूलाई कसरी उत्साह दिन सकेको होला, उसको जीवनमै त्यस्तो छ भनेर हामी जज गर्छौँ। तर उसले पाएको कुरा फरक छ, उसको हृदय चाहिँ केले भरिएको छ भन्ने कुराले चाहिँ एकदम म्याटर गर्दो रहेछ। अनि परमेश्वरले पनि वचनमा हृदय भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण भन्नुभएको छ। हृदयलाई चाहिँ हामीले परमेश्वरको प्रेमले भरेका छौँ भने चाहिँ हामी अरूलाई पनि उत्साह दिन सक्छौँ। होइन, रिसाउने व्यक्तिले अरूलाई पनि रिसाइरहेको हुन्छ नि, रिस गर्ने व्यक्तिले अरूको पनि रिस गरिरहेको हुन्छ, उसको जीवनभरि रिस गर्ने मात्रै भइरहेको हुन्छ कि, तर ऊ धन्यवादी बन्छ अरूको प्रगतिमा, अरूको खुसीमा उसलाई उत्साह दिन्छ, अनि सबै कुरा एकअर्काको वरदानमा खुसी हुन्छ भने चाहिँ फेरि त्यो व्यक्ति जहिले पनि खुसी हुन्छ, आनन्दित हुन्छ। परमेश्वरले सिकाउनु भएको यो चाहिँ गुणात्मक रूपमा बढ्दै जाने कुरा हो भनेर। र यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु, तपाईँहरू भने फोन कल गर्दै गर्नुहोला।

0: हजुर यज्ञ आशिष मैपछि फेरि पनि स्वागत गर्न चाहन्छौ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी जोजोलपा।
0: जय मसी जोजोलपा। जोजोलपा नभनेको त धेरै भइसक्यो नि। स्वागत छ अमिताजी, हजुर आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: हजुर पाटनतिरै हुनुहुन्छ?
1: हजुर आज म घरमै छु।
0: हजुर घरमा हुनुहुन्छ, गुड न्यूज एफएम सुनिरहनु भएको छ, एकदमै खुसी लाग्यो। हजुर सबै कुरा ठिकै छ नि अमिताजी?
1: हजुर सबै कुरा ठिकै छ।
0: हजुर
1: दिनदिनै बाहिर बाहिर बाहिर मात्र हिँडेर पनि भएन, घरमा पनि कहिले त घरले कुरिरहेको हुन्छ मलाई।
0: हजुर हो कि आज खिर पकाउन बस्नु भएको? हजुर
1: आज रोटी पकाएर खाने।
0: ओहो भनेपछि अमिताजी घर बसेको
1: रोटी पकाएर खान्छु।
0: ओहो त्यस्तो त भएन नि, सम्झिएर बोकेर आउनुपर्ने हुन्छ त्यसको लागि त। हजुर एकदमै धेरै धन्यवाद मलाई सम्झिनु भएको लागि। अहिले सम्झिरहनु भएको छ, कुनै न कुनै दिन फेरि प्रत्यक्ष सम्झिनुहुन्छ होला भन्ने आशा छ।
1: सक्दै सक्दिन नि, म त उता बस्दा चर्किँदा हर पल हर समयमा जहाँ गए पनि हजुरलाई मेरो हृदयमै राखेर हिँड्छु।
0: गुड न्युज एफएमलाई यति धेरै माया गरिदिनु भएको लागि अनि गुड न्युज एफएमलाई यति धेरै सम्झिनु भएको लागि एकदमै धेरै धन्यवाद अमिताजी। हामीले पनि एकदमै सम्झिरहेका छौँ।
1: डाँडा त म यहाँसम्म पुग्न सकेको हो, तपाईँहरूको वचन तपाईँहरूको माया तपाईँहरूको वास्ता फिक्रीले नै अब म यहाँसम्म पुग्न सक्यो। पहिला त कति निराशा थिए, कति रिसा थिए है, अनि एकदमै घमण्डी थिए। अहिले गुड न्युज एफएमबाट वचनहरू सुन्दा सुन्दा मेरो घमण्डी पनि सबै टोरियो, रिस पनि हरायो।
0: हजुर अहिले त जति बेला नि हाँसेको हाँसे हाम्रो अमिताजी,
1: अहिले त एकदमै मलाई चाहिँ अब रुन पनि छोडिसके। जे गर्छु हाँस्छु प्रभुमै, रुन्छु प्रभुमै, अब अरूको अगाडि चाहिँ रुने कुरा पनि सबै हराइसक्यो। परमेश्वर धन्यवाद, हजुरहरूको माया स्नेहले नै गुन्नी जेफएमको छत्र छायामा रहेरै मैले चाहिँ यहाँसम्म पुग्नलाई सफल भएको छ।
0: एकदमै खुसी लाग्यो।
1: माटोको शरीर माटोमा नमिलुन् जेसम्म पनि मैले कहिले छोड्ने छैन।
0: हजुर एकदमै धेरै धन्यवाद, हामी पनि तपाईँलाई छोड्न पनि दिँदैनौ, हामी पनि छोड्दैनौ र एकदमै खुसी लाग्यो किनकि यो चाहिँ सबै कुरा परमेश्वरबाट भएको हो, यो सबै कुराबाट परमेश्वरको महिमा होस्। हामीलाई चिनाउने, हामीलाई जोडाउने, हामी मार्फत भएर बोल्ने पनि परमेश्वर नै हुनुहुन्छ। उहाँको वचन बोलेका हौ हामीले र तपाईँले पनि परमेश्वरको वचन बोलिरहनु भएको छ र हामीले हाम्रो जीवन रहेजसम्म परमेश्वरको वचन बोल्नुपर्छ।
1: प्रेममा भएको भए हामी एकअर्कामा माया प्रेम नै हुने थिएनन्। अब कति त हामी अब बाटोमा भेटेर कुमकुम जुडेर गए पनि कोही न कोही थाहै पाउँदैन, चिन्दै चिन्दैनन् है। आज चाहिँ अब हाम्रो रगतको नाता भन्दा पनि ख्रिस्टको प्रेमले आत्मिक नाताले हामी यति नजिक भएर चाहिँ अब एकले अर्काको वास्ता फिक्री गर्नलाई चाहिँ हामीलाई ज्ञान दिनु भएको छ। परमेश्वरलाई चाहिँ धन्यवाद दिनुपर्छ, एकदमै धन्यवाद। रगतको नाता भन्दा पनि आत्मिक नाता चाहिँ ज्वरो गाडेर पसिराख्नु पसिरहेको छ।
0: हाम्रो रगतको पनि नाता छ नि होइन, यसु ख्रिस्टले एउटै रगतले हामीलाई किन्नु भएको छ, त्यो कारणले गर्दाखेरि चाहिँ हामी एउटै परमेश्वरका सन्तानहरू रहौं र यति धेरै प्रेम गर्नुहुन्छ तपाईँहरूले, यो चाहिँ परमेश्वरको प्रेम हो र पक्कै पनि परमेश्वरले कहिले पनि अलग गर्नुहुने छैन परमेश्वरको प्रेममा। र आशिष र उत्साहका कुराहरू नै हामीले बाँडिरहेका छौँ, अरू पनि केही छ भने तपाईँले भन्न सक्नुहुन्छ।
1: हजुर म एउटा वचन पढ्नेछु।
0: हजुर
1: मलाई चाहिँ यो दिनहरूमा चाहिँ यही वचनहरू मात्रै दिइराख्नु भएको छ। अब दिन नजिकै छ, परमेश्वरले त्यही भर पनि
0: र यति धेरै प्रेम गर्नुहुन्छ तपाईँहरूले, यो चाहिँ परमेश्वरको प्रेम हो र पक्कै पनि परमेश्वरले कहिले पनि अलग गर्नुहुने छैन परमेश्वरको प्रेममा। र आशिष र उत्साहका कुराहरू नै हामीले

0: हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
1: हजुर, यो कतिबाट कहाँबाट पढ्नुभयो हजुरले?
0: हजुर,
1: कुन पुस्तकबाट, कुन खण्डबाट पढ्नुभयो भनेर भनिदिनु भयो भने अरूलाई पनि। हजुर, हिब्रू 10:24-25।
0: हजुर
1: हजुर।
0: अनि हामी चाहिँ एकसाथ भेला हुन नछोडौं, आफ्नो पापमय आदतहरूको प्रतिरोध गर्नु, मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन, तर तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथ साथै उम्किने बाटो पनि दिनुहुन्छ, यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
1: हजुर अमिताजी, हजुर
0: हजुर
1: हजुर, एकदमै धेरै धन्यवाद परमेश्वरको वचनबाट उत्साह दिनुभएको लागि। हेलो,
0: अनि यहाँ भन्नु भएको छ असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि हामीले विचार गरौं। सधैँ परमेश्वरको उम्कने बाटो रोज्नुहोस्, अरूका लगानी गर परमेश्वरसँग तपाईँले सेवा गर्नका लागि ठाउँ छ र तपाईँले लगानी गर्नका लागि मानिसहरू छन्। एउटा गम्भीर निर्णय गर्नुहोस् कि तपाईँ चर्चमा बसेर एकपछि अर्को वचन प्रवचन मात्र सुन्नु हुने छैनन्, तर आफूले सिकेका कुराहरू कार्यान्वयन गर्न सुरु गर्नुहुनेछ। आमेन।
1: हामी
0: चाहिँ वचन सुन्ने मात्र होइन, अरूलाई आफूले जानेको सुनेको सबै कुराहरू अरूलाई पनि बताउनेछौँ।
1: हजुर, एकदमै आशिषमय वचन हामीसँग बाँडिदिनु भएको लागि धेरै धन्यवाद, र आगामी समयमै सेन्ने वचनबाट उत्साह दिँदै गर्नुहोला। अहिले पनि हामी छुटौ,
0: साथै हामी चाहिँ अब यो वचनमा भनेको जस्तै एउटाले अर्कालाई प्रेम गरिकन हामी एकसाथ भेला हुन चाहिँ नछरौं। भदौको 9 गते भेला हुन सकौँ सबैजना, दाजुभाइ दिदीबहिनीहरू सबै भेला हुन सकौँ।
1: हजुर, पक्कै पनि उहाँहरूले सुनिरहनु भएको छ होला। एकदम धेरै धन्यवाद, तपाईँलाई अलिकति खोकी पनि लागे जस्तो लाग्यो, पानी पिउनु होला। एकदमै धेरै धन्यवाद, हामी प्रार्थना म्याद गर्नेछौँ। हजुर, उहाँ हुनुहुन्थ्यो अमिताजी, र एकजना श्रोता हुनुहुन्छ अन्तिम कलर, आजको उहाँलाई म लिइहाल्नेछु, स्वागत गरौँ। हेलो
2: हेलो बहिनी, नमस्ते
1: पुनाजी, स्वागत छ। हजुर आरामै हुनुहुन्छ? एकदमै छिट्टो, एकदमै थोरै बोल्नु पर्ने भयो किनकि तपाईँ कार्यक्रमको अन्तमा आउनु भएको छ, समय एकदमै कम छ। हजुर,
2: म त थोरै नै बोल्छु भन्छु, तर धेरै भए हुन्थ्यो, क्षमा माग्छु, अब समय छैन।
1: समय पनि छैन, धेरै बोल्न दिनुहुन्थ्यो, समय नै छैन। फेरि 11 बजेको कार्यक्रममा पनि बोल्न पाइनेछ, यो समय हजुरलाई दिएँ है त। ल
2: हुन्छ, ल हुन्छ, ठिकै छ। म चाहिँ किनभने एउटा वचनबाट म धेरै आशिषमा भएको कुराहरू हो,
1: अनि
2: सबैले दिइरहेको भनिरहेको सुनिरहेको वचन हो है। अनि एसआईआर 40:3-31 वचनमा मलाई नयाँ बनाउनु भयो क्या परमेश्वरले, फेरि मलाई आज नयाँ बनाउनु भयो, मेरो आत्मामा बसेर मलाई मेरो मिठो एउटा खुराकी मैले पाएको महसुस भएको छ है। अनि त्यो कारणले गर्दा म धन्यवाद दिन्छु प्रभुलाई। मैले चाहिँ जुनसुकै चोट, जुनसुकै थकाइ, जुनसुकै गलाई पोलाई दुखाइ जेसुकै होस्, तर मेरो परमेश्वरको वचनमा म आज नयाँमा बल छ पाएको छु कि मैले यति भन्न मन लाग्यो है.
3: हजुर, एकदमै धेरै धन्यवाद. समय कम छ, त्यो कारणले गर्दा मैले तपाईँसँग बिदा माग्छु. हजुर, धेरै धन्यवाद परमेश्वरको वचनबाट उत्साह दिनुभएको लागि.
1: जयमसी, उहाँ हुनुहुन्थ्यो पुना थापाज्यू.

0: र परमेश्वरको वचन यशायाको पुस्तकबाट उहाँले 40:31 उच्चारण भएको छ। र तपाईँहरू सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आज जो जतिजनाले फोन गरेर साथ दिनुभएको छ, उत्साहका कुराहरू बाँड्नुभएको छ, परमेश्वर तपाईँहरूलाई स्वर्गको ज्ञान बुद्धि पनि दिनुभएको होस्, अनि असल साथीहरू पनि तपाईँहरूलाई दिनुभएको होस्, असल सम्बन्धहरू पनि दिनुभएको होस्, परमेश्वरलाई केन्द्रबिन्दु बनाउनुहोस्, परमेश्वरलाई साथी बनाउनुहोस् भन्न चाहन्छौ। मानिसको साथी त हामी कहिलेकाहीँ केही कारणवश हामीले सोचेको जस्तो हामी साथ दिँदैनौ होला, तर परमेश्वरले चाहिँ जहिले पनि तपाईँ र मलाई साथ दिने रहनुहुनेछ। सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज तपाईँहरू सबैजनाले एकदम आशिषमय कुराहरू बाँड्नु भएको छ, कसैको पनि कुनै भन्दा केही कम छैन, किनकि हामीले परमेश्वरको कुराहरू बाँडेका हौ, प्रेम बाँडेका हौ, त्यो कारणले गर्दा फेरि सबैजना त विनर हुनुहुन्छ मेरो लागि। तर कार्यक्रमको नियम अनुसार एकजनालाई मैले विनर बनाउनु पर्ने हुन्छ र गोला प्रथा गर्दा चाहिँ आजको विनर हुनुभएको छ। भक्तपुरदेखि फोन गरेर साथ दिनुभएको थियो हाम्रो चित्र मगरज्यूले, यहाँलाई एकदमै बधाई छ। कंग्रेचुलेसन चित्रजी। र तपाईँले एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोला, हामी रिचार्ज कार्ड नम्बर पठाइदिनेछौ। रिचार्ज कार्ड दिएर सहायता पुर्याउनु भएको लागि एकदमै धेरै हृदयबाट धन्यवाद दिन चाहन्छु हाम्रो पम्फा रोकाज्यूलाई। परमेश्वर धेरै आशिष दिनुभएको होस् यो हातीमालोको लागि, धेरै धेरै धन्यवाद। र प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम गुड फ्राइडेबाट म ज्ञान विदा हुन चाहन्छु। तपाईँको समय एकदमै आशिषमय रहोस्। ह्याप्पी गुड फ्राइडे। जय मसीह। नमस्कार।
1: Congratulations.

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गाउन भाडामा,
15: गाउन भाडामा,
14: हे गाउन भाडामा।
16: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
17: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
18: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
19: र 9818-25-12-40, 9818-25-12-40।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन।

0: जय मसीह। म कलाकार चिप्ले बाजे तपाईँहरू सुन्दै हुनुहुन्छ गुडनेस एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है। यहाँ
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्युज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। हामी युवाहरूसँग सम्बन्धित कुराहरू गर्छौं, उत्साहको कुराहरू राख्छौं, कहिलेकाहीँ युवाहरूसँगको कुराकानीहरू पनि तपाईँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं। र आज हामी एकजना बाइबलको एउटा यस्तो युवाको जीवनबारे कुरा गर्न गइरहेको छौं जसले चाहिँ सानै उमेरमा परमेश्वरको आवाजलाई सुने र उनको नाम चाहिँ रहेको छ समुएल। र आज उनको विषयमा हामी कार्यक्रम अवधिभर केही कुराहरूलाई चाहिँ हेर्न गइरहेको छौं। म आशा गर्दछु यी कुराहरूले तपाईंलाई तपाईँको जीवनमा पनि परमेश्वरको आवाज सुन्न, आफ्नो युवा अवस्थामा होइन परमेश्वरको आवाजहरूलाई सुनेर अगाडि बढ़नको लागि तपाईँलाई ठूलो उत्साह मिल्नेछ। कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु म। गीतपछि विषयवस्तुहरू सहित उपस्थित हुने नै छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज युथ क्लबमा हुनुहुन्छ। मैले कार्यक्रमको शुरूआतमा नै बताइसकेको छु, आज हामी समुएल अगमवक्ताको विषयमा रोने अगमवक्ता हुनुभन्दा अगाडि अवश्य पनि उनी समुएल थिए जसले सानै उमेरमा परमेश्वरको आवाजलाई सुनेका थिए। राजाउनको विषयमा हामी आज कार्यक्रम मार्फत तपाईँको लागि केही अर्थपूर्ण कुराहरू चाहिँ राख्न गइरहेको छौं। र समुएल राजा थिएनन्, उनी सेनाका कमाण्डर पनि थिएनन्, उनी धनी वा प्रसिद्ध परिवारका व्यक्ति भएर चर्चित भएका पनि होइनन्। तर एउटा कुरा थियो कि उनको हृदय चाहिँ परमेश्वरको लागि उपलब्ध थियो। आज हामी युवाहरूको लागि एउटा महत्वपूर्ण प्रश्नबाट शुरू गरौं, के परमेश्वरले आज पनि युवाहरूलाई बोलाउनुहुन्छ अथवा उहाँले आफ्नो आवाज दिनुहुन्छ? उत्तर हो, परमेश्वरले अवश्य पनि आफ्नो आवाज दिनुहुन्छ, उहाँले बोलाउनुहुन्छ। परमेश्वरले उमेर हेरेर मात्रै मानिस प्रयोग गर्नुहुन्न। बाइबलमा चाहिँ परमेश्वरले युवाहरूलाई पनि बोलाउनु भयो, तयार पार्नुभयो र ठूलो जिम्मेवारी दिनुभयो। समुएल त्यसको एउटा सुन्दर उदाहरण हुन्। आज हामी समुएलको जीवनबाट चाहिँ केही कुराहरू सिक्न गइरहेको छौं। हामीले पाँचवटा कुराहरू सिक्न सक्छौं। पहिलो कुरा भनेको चाहिँ परमेश्वरले युवालाई पनि बोलाउनुहुन्छ। दोस्रो कुरा, परमेश्वरको आवाज सुन्न सिक्नुपर्छ। तेस्रो कुरा भनेको सही मेन्टरको आवश्यकता हुन्छ। चौथो कुरा भनेको परमेश्वरको बोलावटमा चाहिँ आज्ञाकारिता चाहिन्छ, ओबिडियन्स। र पाँचौं कुरा भनेको चाहिँ एउटा समर्पित युवाले आफ्नो जेनेरेशनलाई प्रभाव पार्न सक्छ। र यी कुराहरू चाहिँ हामीले समुएलबाट बाइबलमा हामीले उद्धृत गरेको मेन्शन गरेको समुएल अगमवक्ताको जीवनबाट हामीले कसरी उनको बोलावट भयो भन्ने ती घटनाहरूबाट चाहिँ हामी सिक्न सक्छौ। र आज चाहिँ यही कुराहरूबाट हामी तपाईँलाई केही उत्साहहरू दिन गइरहेको छौं। र समुएल चाहिँ को थिए भन्ने कुराबाट नै म शुरू गर्न चाहन्छु। सानै उमेरदेखि परमेश्वरको लागि अलग गरिएको जीवन चाहिँ उनले जिएका थिए। र समुएलको कथा चाहिँ तपाईँले पहिलो समुएलबाट नै हेर्न सक्नुहुन्छ। र हन्नाले चाहिँ परमेश्वरसँग एउटा सन्तान मागेकी थिइन् र उनले चाहिँ परमेश्वरलाई प्रतिज्ञा गरिन् कि यदि छोरा दिनुभयो भने उसलाई परमेश्वरको सेवामा चाहिँ समर्पित गर्नेछु भनेर चाहिँ हन्नाले यसरी परमेश्वरसँग प्रतिज्ञा गरेकी थिइन्। र परमेश्वरले हन्नाको प्रार्थना सुन्नुभयो र उनको चाहिँ उनको लागि उनको जीवनमा होइन अवश्य पनि परमेश्वरले आशिष दिनुभयो, सन्तानको आशिष दिनुभयो र छोरा जन्मियो र उन त्यहाँ चाहिँ छोराको नाम चाहिँ समुएल राखियो। र हन्नाले चाहिँ आफ्नो प्रतिज्ञालाई सम्झिन् र समुएललाई चाहिँ परमेश्वरको सेवाको लागि एली कहाँ ल्याइन्। र कल्पना गर्नुहोस्, एउटा सानो बच्चा आमाबाट टाढा परमेश्वरको घरमा सेवा गर्दै, तर त्यही ठाउँमा परमेश्वरले उनको जीवनको तयारी गरिरहनु भएको थियो। र यहाँ युवाहरूको लागि पनि शिक्षा के छ भन्दाखेरि, तपाईँको उमेर सानो हुन सक्छ तर परमेश्वरको योजना सानो हुँदैन। कहिलेकाहीँ युवाहरू भन्छन् म अझै सानो छु, मसँग एक्सपिरियन्सहरू छैन, मलाई बाइबल धेरै आउँदैन, मलाई बोल्न आउँदैन, म लिडर होइन। तर समयले हामीलाई एउटा कुरा सिकाउँछन्, परमेश्वरले चाहिँ हामीलाई चिनिनुभन्दा अगाडि नै उहाँले तयारी गर्नुहुन्छ। गड क्यान स्टार्ट प्रिपेयरिङ यु बिफोर पिपल स्टार्ट रिकग्नाइजिङ यु भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। तपाईँ अहिले सायद अलिकति हिडन सिजनमा अथवा लुकाइएको सिजनमा हुनुहुन्छ होला होइन, र कतिवटा कुराहरूले गर्दा तपाईँले भने जस्तो नभएको महसुस गरेको कारणले गर्दा सायद तपाईँ निराश पनि हुनुहुन्छ होला। निराश नहुनुहोस्, परमेश्वरले तपाईँलाई तयार गरिरहनु भएको हुन सक्छ भन्ने कुरालाई चाहिँ तपाईँले विश्वास गर्नुहोस्। मेरो जीवनमा केही काम भइरहेको छैन, म केही जान्दिनँ, म केही होइन भन्ने प्रकारको सिजनमा तपाईँ सायद हुनुहुन्छ होला, आफूले आफूलाई त्यसरी सोचिरहनु भएको छ होला। तर परमेश्वरले तपाईँलाई तयारी गरिरहनु भएको छ भन्ने कुरालाई हेरेर अगाडि बढ्नुहोस् भन्ने उत्साहसँगै यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज युथ क्लबमा हुनुहुन्छ र आज हामी बाइबलबाट समुएल अगमवक्ताको विषयमा हेरिरहेको छौं कि कसरी होइन उनले सानै उमेरमा परमेश्वरको भवनमा उनले चाहिँ आफूलाई समर्पित गरे र परमेश्वरको आवाजलाई उनले सुने भन्ने कुराहरूलाई हामीले सिक्नुपर्ने कुराहरू धेरै छ वचनबाट र वचनमा उद्धृत गरिएका यी विभिन्न व्यक्तिहरूबाट हामीले धेरै कुराहरू सिक्न सक्छौ। अर्को कुरा चाहिँ परमेश्वर बोल्दा सुन्ने कान चाहिँ हामीमा हुनुपर्छ, जुन चाहिँ समुएलमा पनि थियो। पहिलो समुएल 3 हामीले त्यहाँ अध्यायहरूमा हेर्यो भने एकदमै महत्वपूर्ण कुराहरूलाई हामीले हेर्न सक्छौं र समुएलको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण भनेको नै त्यो रातको समय थियो। समुएल सुतिरहेका थिए, तपाईँले बाइबलमा राम्रोसँग पढ्न सक्नुहुन्छ यो विषयमा। त्यस समयमा चाहिँ परमेश्वरले बोलाउनु भयो समुएल भनेर, अनि समुएलले चाहिँ सोचे सायद एली जो पुजारी हुनुहुन्छ उहाँले चाहिँ मलाई बोलाउनु भयो होला भनेर चाहिँ उनले सोचे र उनी एली कहाँ गए र उनले भने कि तपाईँले मलाई बोलाउनु भयो भनेर उनले त्यहाँ सोधे र एलीले भने मैले बोलाएको छैन त, गएर सुत भनेर चाहिँ उनले यसरी जवाफ दिए र फेरि पनि उनी गएर सुते र फेरि आवाज आयो समुएल भनेको आवाज आयो र फेरि समुएल एली कहाँ गए र उनले चाहिँ अब त्यही तपाईँले मलाई बोलाउनु भएको हो भन्ने कुराहरू नै उनले चाहिँ सोधे अनि तेस्रो पटक पनि त्यस्तै नै भयो अनि अन्तत एली पुजारीले चाहिँ यो कुरा बुझ्नुभयो कि सायद परमेश्वरले समुएललाई बोलाउनु भएको रहेछ क्यारे भन्ने उनले बुझे र एलीले चाहिँ उनलाई सिकाए यदि फेरि तिमीले यसरी होइन बोलाएको आवाज चाहिँ आयो अथवा तिमीले सुन्यौ भने चाहिँ तिमीले भन्नु कि बोल्नुहोस् तपाईँको दासले सुनिरहेको छ भनेर तिमीले चाहिँ जवाफ दिनु भनेर चाहिँ पुजारीले समुएललाई सिकाए र जब परमेश्वरले फेरि समुएललाई बोलाउनु भयो समुएलले भने कि बोल्नुहोस् तपाईँको दासले सुनिरहेको छ भनेर चाहिँ उनले जवाफ दिए। त्यसपछि त्यहाँ चाहिँ समुएल अगमवक्ताको त्यहाँ एकदमै महत्वपूर्ण क्षणहरू भएको कुराहरू बोलाउटको कुराहरूलाई चाहिँ हामीले त्यो घटनाहरू पाउँदछौ बाइबलमा र कतिचोटि आजको जेनेरेसनमा पनि धेरै आवाजहरू छन् धेरै नै आवाजहरू छन् ओहो अहिलेको जेनेरेसनमा त धेरै नै के हो भन्नुहुन्छ भने सबैभन्दा पहिला त सोसल मिडियाकै कुराहरू आउँछ होइन। हामी धेरै कुराहरू सुन्छौँ त्यहाँ धेरै कुराहरू हेर्छौँ धेरै कुराहरू हाम्रो कानमा गुन्जिन्छ र साथीभाइहरूको आवाज आउँछ अनि अहिले चलिरहेका चलन चल्तीका आवाजहरू होइन सम्बन्धका कुराहरू भयो समाजमा भइरहेका कुराहरू करियरका कुराहरू इन्फ्लुएन्सर्सहरूको आवाजहरू धेरै आवाजहरू हाम्रो कानहरूमा अहिलेको दिन आजको दिनहरूमा धेरै आवाजहरू हाम्रो कानहरूमा गुन्जिने गर्दछ र प्रश्न चाहिँ यो छ कि यो सबै आवाजको बीचमा तपाईँ परमेश्वरको आवाजलाई चाहिँ सुन्नुहुन्छ कि सुन्नुहुन्न। यो चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ, प्रश्न रहेको छ। कहिलेकाहीँ परमेश्वर बोलिरहनु भएको हुन्छ तर हामी यति व्यस्त हुन्छौं हामीले उहाँको आवाजलाई सुन्न सकिरहेका हुँदैनौ। व्यस्त केमा भन्दाखेरि यही अघि मैले जे जे उदाहरण दिएँ सोसल मिडियाको कुराहरू इन्फ्लुएन्सरहरूको आवाजहरू विभिन्न घटनाका आवाजहरू विभिन्न कुराहरूको आवाजहरूले हाम्रो कानलाई यसरी गुन्जयमान बनाइरहेको हुन्छ कि परमेश्वर बोल्नु भएको कुरा नै हामीले सुन्न सकिरहेको हुँदैनौ। हामी व्यस्त हुन्छौँ होइन र कहिलेकाहीँ परमेश्वरले हामीलाई मार्ग निर्देशन पनि दिइरहनु भएको हुन्छ हामीलाई एकदमै डाइरेक्सनहरू दिइरहनु भएको हुन्छ उहाँले आफ्नो इच्छाहरू चाहिँ पूरा गर्न होइन खोजिरहनु भएको हुन्छ हाम्रो जीवनमा तर हामी त्यो कुराहरूलाई सुन्न सकिरहेको हुँदैनौँ। त्यसैले प्रिय श्रोता परमेश्वर चाहिँ एकदमै हाम्रो जीवनमा होइन एकदमै बोलिरहनु भएको हुन्छ बोल्न खोजिरहनु भएको हुन्छ तर हामीले चाहिँ सुन्ने प्रयास गरिरहेको छौँ कि छैनौ। अनि फेरि कतिजनाको मनमा यो प्रश्न पनि आउँछ त्यसो भए अहिलेको समयमा पनि परमेश्वर हामीसँग बोल्नुहुन्छ त त्यो त एकदमै त्यो समय भनेको समय अगमवक्ताको समयहरू भनेको त्यो समय भनेको त परमेश्वर साँच्चै नै स्पेसिफिक मान्छेहरूसँग बोल्ने समय थियो अगमवक्ताहरूसँग बोल्नुहुन्थ्यो उहाँले आफ्नो आवाजहरू दिनुहुन्थ्यो अनि त्यो समय त्यस्तै नै समय थियो तर अहिलेको समयमा पनि प्रभु हामीसँग बोल्नुहुन्छ त भन्ने प्रश्नहरू हामीसँग कचोटि आउँछ। अवश्य पनि हिजो आज भोलि एक समान रहनुहुने परमेश्वर तपाईँ हाम्रो साथमा हुनुहुन्छ। उहाँ हिजो जसरी मानिसहरूसँग बोल्नु भएको थियो आज पनि तपाईँ हामीसँग त्यसरी नै बोल्नुहुन्छ तर हामीले चाहिँ उहाँको आवाजलाई सुन्ने प्रयास गर्नुपर्छ। अनि उहाँको आवाजलाई कसरी सुन्ने त भन्ने प्रश्न पनि हुनसक्छ र सबैभन्दा महत्वपूर्ण उत्तर भनेको जुन चाहिँ तपाईँ हामीले धेरैचोटि सुनि पनि रहेको छौँ तर हामीले
व्यवहारमा उतारिरहेको छौं कि छैनौं। सबैभन्दा सुन्दर उहाँको आवाजलाई सुन्ने होइन एउटा माध्यम भनेको चाहिँ प्रार्थनामा समय बिताएर हो, अनि त्यसरी बाइबलहरू पढेर हो, अनि अर्को कुरा चाहिँ शान्त भएर परमेश्वरसँग बसेर पनि हामीले उहाँको आवाजलाई सुन्न सक्छौ, किनकि परमेश्वरको आवाज चाहिँ चिन्न सिक्नुपर्छ र परमेश्वरको आवाज यो हो भनेर हामीले चिन्न सिक्नको लागि चाहिँ परमेश्वरसँग प्रार्थनामा समय बिताउने वचन अध्ययन गर्ने काम चाहिँ हामीले गर्नुपर्छ। जति धेरै उहाँसँग समय बितायौं त्यति नै धेरै हामीले परमेश्वरलाई चिन्छौं, परमेश्वरको आवाजलाई चिन्छौं। यो चाहिँ प्रभुले बोल्दै हुनुहुन्छ है, यो कुरा चाहिँ प्रभुले गर्दै हुनुहुन्छ है, यो कुरामा चाहिँ प्रभुले मलाई गाइड गर्दै हुनुहुन्छ, यो कुरामा प्रभुले मलाई मेरो प्रश्नको उत्तर दिँदै हुनुहुन्छ, यो चाहिँ मैले प्रभुबाट नै पाएको हो भनेर चाहिँ हामीलाई ढुक्क हुन्छ यदि हामी परमेश्वरलाई चिन्छौं भने। यदि कोही साथीलाई तपाईँ चिन्नुहुन्छ भने त्यो साथीले बोलेको कुराहरू, त्यो साथीले मन पराउने कुराहरू, मन नपराउने कुराहरू तपाईँ हामीलाई थाहा हुन्छ नि त होइन, उसलाई के खान मनपर्छ, उसलाई के खान मन पर्दैन, कस्तो लुगा लगाउन मनपर्छ, कस्तो रंग मनपर्छदेखि लिएर सबै कुरा हामीलाई थाहा हुन्छ। किन? किनभने म्याक्सिमम समय हामीले त्यो साथीसँग बिताएको हुन्छौँ र उसको उठाई बसाई हिँडाई बोलाई सबै कुरा हामीलाई एक एकदमै अवगत हुन्छ, थाहा हुन्छ। भने जस्तै नै यदि हामी परमेश्वरसँग धेरै समयहरू प्रार्थनामा बिताउँछौं, वचनहरू अध्ययन गर्छौं र शान्त भएर उहाँको आवाजलाई सुन्ने प्रयास गर्छौं, एउटा शान्त समयहरू उहाँसँग बिताउने प्रयास गर्छौं भने उहाँको आवाजलाई हामीले सुन्ने पनि छौं र उहाँको आवाजलाई हामीले चिन्ने पनि छौं, र यसको लागि चाहिँ हामीले शान्त भएर धेरै समयहरू पनि बिताउनुपर्छ परमेश्वरसँग। र यो कार्य चाहिँ आजको दिनमा तपाईँ हाम्रो जीवनमा पनि परमेश्वरले गर्न सक्नुहुन्छ, अनि यो कार्य चाहिँ गर्नको लागि तपाईँ हामीले आजबाट नै उहाँसँग समय बिताउन सुरु गर्नुपर्छ। हामी धेरैचोटि भन्छौँ प्रभु मसँग बोल्नुहोस्, धेरैचोटि भन्छौँ प्रभु मेरो प्रार्थनाको उत्तर दिनुहोस्, प्रभु तपाईँ मसँग किन बोल्नुहुन्न, मेरो हृदयमा यो प्रश्नहरू छ, यो कन्फ्युजनहरू छ, यो प्रकारको अवस्थाबाट सिचुएसनबाट भएर म गइरहेको छु, मलाई गाइडेन्स चाहिएको छ, म के गरौं, म कुन ठाउँमा जाउँ, म कहाँ बस्छौ, विविध प्रश्नहरू छ हामीसँग। तर के साँच्चै नै समय निकालेर परमेश्वरसँग हामीले वास्तवमै उहाँको आवाजलाई सुन्ने प्रयास गरिरहेको छौं कि छैनौं? जब उहाँले बोलाउँदै गर्नुहुँदाखेरि हाम्रो आवाज चाहिँ अन्य कुराहरूले नै पो गुन्जिरहेको छ कि, धेरैवटा आवाजहरूमध्ये कुनो कुनो परमेश्वरको आवाज भनेर हामी कन्फ्युज भएर बसेको छौं कि? म तपाईँलाई यही उत्साह दिन चाहन्छु, तपाईँ युवा हुनुहुन्छ, तपाईँ जुनसुकै उमेरसम्मका व्यक्तिहरू हुनुहुन्छ, परमेश्वरसँग समय बिताउन सुरु गर्नुहोस्। जब परमेश्वरसँग समय बिताउन सुरु गर्नुहुन्छ तपाईँ कुराकानी गर्न सुरु गर्नुहुन्छ, जब कुराकानी गर्न सुरु गर्नुहुन्छ तपाईँले आफ्नो कुराहरू त राख्नुहुन्छ तर परमेश्वर पनि त्यसरी नै हामीसँग आफ्नो कुरा राख्न चाहनुहुन्छ, अनि त्यो समयमा चाहिँ शान्त भएर उहाँको आवाजलाई सुन्ने प्रयास गर्नुहोस्। प्रभु वचनबाट बोल्नुहुन्छ, प्रभु मानिसहरूबाट बोल्नुहुन्छ, प्रभुले आवाजहरू दिनुहुन्छ, प्रभु हामीसँग निश्चय पनि बोल्नुहुन्छ। र यही उत्साहसँगै एउटा गीत छ गायक एड्रियन देवानको, मलाई सम्हाल्नुहोस् मलाई डोर्याउनुहोस्, तपाईँलाई नै थाहा छ कि म सक्दिनँ जिउन तपाईँ बिना यीशु, निकै नै अर्थपूर्ण गीत रहेको छ गायक एड्रियन देवानको। यो गीतको साथ म तपाईँलाई दिन चाहन्छु, र गीत राख्नुभन्दा अगाडि आज चाहिँ हामी बाइबलबाट समुएल अगमबक्काको बोलावटको त्यो जुन समय अवधि रहेको थियो, कसरी उनले परमेश्वरको आवाजलाई सुने होइन, र परमेश्वर कसरी बोलाउनु भयो, र ती कामहरू चाहिँ आजको दिनमा हाम्रो जीवनमा हुन्छ कि हुँदैन भन्ने कुराहरू अवश्य पनि हुन्छ, र तपाईँ हामीले चाहिँ त्यो हृदयमा इच्छा चाहना राख्नु पर्दछ परमेश्वरसँग समय बिताउन। हामीलाई मन परेका मानिसहरूसँग घण्टौं समय बिताउन पनि हामीलाई केही जस्तो लाग्दैन होइन, हामीले रुचाएका व्यक्तिहरूसँग चाहे रातभरि दिनभरि हामी कुराकानी गरौं, हामीलाई त्यो समयहरू भनेको एकैछिन जस्तो लाग्छ, त्यसरी नै हामीले हाम्रो परमेश्वर जो हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, जसलाई त सबै कुरा थाहा छ, उहाँलाई हाम्रो वर्तमान, हाम्रो भविष्य, हाम्रो सबै कुराहरू थाहा छ, हामीलाई जान्नुहुने, हामीलाई चिन्नुहुने परमेश्वरसँग पनि समय बिताउनको लागि हामी एकदमै एक्साइटेड हुनुपर्छ, जसरी हामी मानिसहरूसँग समय बिताउन मन पराउँछौ, त्यसरी नै परमेश्वर जीवित परमेश्वरसँग पनि हामी समय बिताउनको लागि एकदमै उत्साहित पनि हुनुपर्दछ र एकदमै तयारी पनि हुनुपर्दछ, कारण परमेश्वर पनि हामीसँग समय बिताउन एकदमै धेरै मन पराउनुहुन्छ। र यो समयमा आउनुहोस् मिठो गीत राख्छौ हामी, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामीले समय लगम वक्ताको विषयमा हेरिरहेको छौं। समयले तुरन्तै सबै बुझेनन् भन्ने विषयमा केही कुराहरू हामी हेरौं। यसै कारण पनि हाम्रो जीवनमा कहिलेकाहीँ मेन्टरहरू चाहिन्छ, हामीलाई बाटो देखाउने व्यक्तिहरू पनि चाहिन्छ भन्ने कुरा चाहिँ हामीले यहाँ हेर्न सक्छौँ। समयले चाहिँ परमेश्वरको आवाज सुने होइन, तर उनले सुरुमा त्यो आवाज परमेश्वरको हो भनेर चिनेकै थिएनन्। अनि यहाँ चाहिँ हामीले सिक्नुपर्ने महत्वपूर्ण कुरा के छ भन्दाखेरि, हामीलाई आत्मिकी यात्राहरूमा चाहिँ गाइड गर्नको लागि चाहिँ मानिसहरू चाहिन्छ। समेलसँग चाहिँ एली पुजारी थिए। एली पुजारी उनी पनि सायद पूर्ण व्यक्ति थिएनन् होला, तर उनले समयलाई परमेश्वरको आवाज चिन्न मदत गरे। आजको युवाहरूलाई पनि आत्मिकी मेन्टरहरू होइन चाहिन्छ। एउटा परिपक्व इसाई, मेच्योर क्रिस्चियन, एउटा सायद त्यो व्यक्ति एउटा मन्दिरको पास्टर हुन सक्नुहुन्छ, एउटा आत्मिकी लिडर हुन सक्नुहुन्छ, एउटा आत्मिकी अभिभावकहरू हुन सक्नुहुन्छ, एउटा विश्वास योग्य व्यक्ति हुन सक्नुहुन्छ, जसले तपाईँलाई भन्न सक्नु भएको होस् कि यो सही बाटो हो, यहाँ चाहिँ सावधान हुनु, तिमीले अझै प्रार्थना गर, बाइबलमा फर्क, तिमीले अहिले एकदमै इमोसनहरूमा होइन भावनामा बएर तिमीले डिसिजनहरू नगर भनेर चाहिँ यसरी हामीलाई गाइड गर्ने चाहिँ आत्मिकी व्यक्तिहरू चाहिँ चाहिन्छ। यस कारणले गर्दा तपाईँको जीवनमा आजको समयमा कोही आत्मिकी तपाईँलाई गाइड गर्ने व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न, एकदमै परमेश्वरसँग प्रार्थना गरेर तपाईँले आफ्नो स्पिरिचुअल मेन्टरहरू चाहिँ परमेश्वरसँग माग्नुहोस्। किनभने हामीले परमेश्वरबाट आवाज त सुन्छौँ, तर कसरी हामीले त्यो आवाज अनुसार कसरी चल्ने त, अब के गर्ने त भन्ने कुराहरू हामीलाई कसरी एकदमै अनुहोल पर्छ, त्यो समयमा चाहिँ आत्मिकी हाम्रो मेन्टरहरूले हामीलाई गाइड गर्नुहुन्छ। उहाँहरूले हो प्रभुले तिमीलाई यसरी यो भन्न खोज्दै हुनुहुन्छ, प्रभुले तिमीलाई यो बाटो जाऊ भन्दै हुनुहुन्छ, अथवा त्यहाँ नजाऊ भन्दै हुनुहुन्छ भनेर हामीलाई एकदमै गाइड गर्ने व्यक्तिहरू पनि चाहिन्छ। र त्यसको लागि अघि मैले धेरै उदाहरणहरू दिइसकेँ, तीमध्ये कोही हुन सक्नुहुन्छ तपाईँको लागि, सायद तपाईँको आफ्नै आत्मिकी अभिभावकहरू हुन सक्नुहुन्छ, तपाईँको आत्मिकी साथीहरू हुन सक्नुहुन्छ होइन, दाजुभाइ दिदीबहिनीहरू हुन सक्नुहुन्छ, पास्टर्स लिडर्सहरू हुन सक्नुहुन्छ, हामीले उहाँहरूबाट गाइडहरू लिनु एकदमै महत्वपूर्ण कुरा रहेको छ। र सबै कुराहरू चाहिँ एक्लै जान्न खोज्नु भनेको चाहिँ त्यो बुद्धिमत्ता अवश्य पनि होइन, र कहिलेकाहीँ परमेश्वरले तपाईँको जीवनमा अरू मानिसहरूलाई तपाईँलाई गाइड गर्नको लागि पठाउनुहुन्छ। त्यसैले आफ्नो जीवनमा चाहिँ ईश्वरीय होइन त भनौँ आत्मिकी मानिसहरू पनि तपाईँले राख्नुपर्छ। यसै कारण ती व्यक्तिहरूले चाहिँ तपाईँलाई समयहरू आएको बेलामा सही प्रकारले सल्लाह सुझाव र गाइडेन्सहरू गर्न सक्नु भएको होस्। र परमेश्वरको बोलावट र कतिचोटि कठिन सन्देशको कुराहरू पनि हुन्छ, र समयले परमेश्वरको आवाज सुनेपछि उनको काम चाहिँ केवल राम्रो कुरा सुनाउनु थिएन होइन, उनको परमेश्वरले चाहिँ उनलाई एली पुजारीको परिवारको बारेमा पनि कठिन सन्देश दिनुभएको थियो। र कल्पना गर्नुहोस्, एली जो चाहिँ उनको मेन्टर थिए, तर परमेश्वरले समयलाई चाहिँ कठिन सत्य बोल्न दिनुभयो। यहाँ समुएलको क्यारेक्टर चाहिँ तपाईँ हामीले बुझ्न सक्छौं, उनी सायद बिचरा डरायो होला त्यो समयमा, तर उनले परमेश्वरको सन्देश चाहिँ लुकाएनन्। परमेश्वरले चाहिँ जहिले पनि हामीलाई एकदम सहज बनाउनको लागि नै आफ्नो कलिङहरू दिनुहुन्छ भन्ने छैन, कहिलेकाहीँ उहाँले हामीलाई असहज बाटो बाटो भएर पनि जान दिनुहुन्छ। परमेश्वरले तपाईँलाई बोलाउनु भयो भने सधैँ मानिसहरूले चाहिँ ताली बजाउँछन् भन्ने पनि छैन, कहिलेकाहीँ सत्य बोल्नुपर्छ, कहिलेकाहीँ नाइ भन्नुपर्छ, कहिलेकाहीँ साथीहरूले गलत काम गर्दा त्यसमा सहभागी होइन नहुनुपर्ने अवस्थाहरू पनि हुनसक्छ, कहिलेकाहीँ सबैजना एउटा दिशामा जाँदा तपाईँले परमेश्वरको कारण फरक बाटोहरू रोज्नुपर्छ। तर याद गर्नुहोस्, पपुलारिटी भन्दा आज्ञाकारिता चाहिँ एकदमै ठूलो कुरा हो। समयले परमेश्वरको कुरा सुने र उनी विश्वासयोग्य पनि भएर आफ्नो जीवनमा जिए भन्ने कुरा चाहिँ हामीले समयको जीवनबाट, समय लगम वक्ताको जीवनबाट सिक्न सक्दछौं।

भविष्यवाणी गीतले भने यस्तै नै हामी डराउने छैनौं तर हामी अझै दृढ़ भएर परमेश्वरको आवाजलाई सुन्दै जानेछौं। जसरी समय लगम वक्ताले परमेश्वरको आवाजलाई सुनेर परमेश्वरले गर भन्नुभएका हरेक कार्यहरूलाई उनले गरे, परमेश्वरले बोल भन्नुभएको, परमेश्वरले भन भन्नुभएका हरेक कुराहरूलाई चाहिँ मानिसहरूको अगाडि उनले प्रकट गर्दै गए, समय बढ्दै गए। पहिलो समेल 3:19 हामीले त्यहाँ हरेक कुराहरूलाई हेर्न सक्दछौ। हामी पढ्छौं कि समेल चाहिँ बढ्दै गए र परमेश्वर चाहिँ उहाँसँग हुनुहुन्थ्यो। यो अत्यन्तै सुन्दर कुरा हो। समेल एकै दिन महान अगम वक्ता बनेका होइनन्, उनको जीवनमा चाहिँ वृद्धि थियो। पहिले उनले सुन्न सिके, त्यसपछि बुझ्न सिके, त्यसपछि बोल्न सिके, त्यसपछि परमेश्वरको सन्देश दिन थाले। त्यसैले प्रिय युवा श्रोताहरू, तपाईँले पनि आफ्नो जीवनमा त्यो वृद्धिलाई एकदमै महत्व गर्नुहोस्, त्यो ग्रोथलाई तपाईँले भ्याल्यू गर्नुहोस्। आज तपाईँलाई बाइबल थोरै मात्र आउँछ भने पनि सिक्दै जानुहोस्, पढ्दै जानुहोस्, मनन गर्दै जानुहोस्। आज तपाईँ प्रार्थनामा कमजोर हुनुहुन्छ भने पनि प्रार्थना गर्ने अभ्यास गर्दै जानुहोस्, बिस्तारै बिस्तारै आफ्नो प्रार्थनाको समयहरूलाई बढाउँदै जानुहोस्। आज तपाईँ लिडरसिपमा कन्फिडेन्ट हुनुहुन्न भने सानो जिम्मेवारीहरूबाट तपाईँले सुरु गर्नुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ र सानो शुरूआतलाई चाहिँ तपाईँले त्यसलाई चाहिँ एकदमै नलत्याउनुहोस्, त्यो कुराहरूलाई व्यवस्था नगर्नुहोस्। परमेश्वरलाई तपाईँको पूर्णता अथवा भनौँ पर्फेक्सन चाहिँदैन, उहाँलाई तपाईँको उपस्थिति चाहिन्छ। र समयबाट चाहिँ होइन आजको युवाहरूले सिक्नुपर्ने कुराहरू चाहिँ यिनै रहेका छन्। र अलिकति हामीले प्र्याक्टिकल कुराहरू गर्ने हो भने आफ्नो जवानीलाई चाहिँ तपाईँले हल्का नसम्झनुहोस्। तपाईँ जवान हुनुहुन्छ, यङ हुनुहुन्छ, त्यसैले तपाईँ कतिचोटि हुन्छ नि एकदमै म युजलेस छु, म कामै नलाग्ने छु भन्ने कुराहरू सोच्नुहुन्छ होला, त्यो होइन। तपाईँको जवानी परमेश्वरको लागि एकदमै भ्यालुएबल छ। परमेश्वरको आवाजलाई बरु सुन्न समय निकाल्नुहोस्। हरेक दिन केही समय वचनमा, प्रार्थनामा, शान्त समय बिताउने कुराहरूमा तपाईँले दिनुहोस् र यी तीन कुरा आफ्नो जीवनमा तपाईँले प्र्याक्टिकल्ली गर्न सुरु गर्नुहोस्। हरेक आवाजलाई परमेश्वरको आवाज चाहिँ फेरि नसम्झनुहोस्। कसैले केही भन्यो भन्दैमा ए परमेश्वरले मलाई यो भन्नुभएको हो भनेर नलिनुहोस्। त्यसलाई चाहिँ तपाईँ हामीले जाँच्न सिक्नुपर्छ है, र त्यो कुरालाई हामीले चाहिँ छुट्याउन सिक्नुपर्छ। परमेश्वरको निर्देशन बाइबलको सत्यसँग चाहिँ विरोधाभास हुनु हुँदैन र त्यसैले वचन मार्फत चाहिँ आफ्नो कुराहरूलाई तपाईँले जहिले पनि जाँच्नुपर्छ र ईश्वरीय मेन्टरहरू चाहिँ खोज्नुहोस्, आत्मिकी मेन्टरहरू, आफूभन्दा आत्मिक रूपमा परिपक्व मानिसहरूबाट तपाईँले सिक्नुहोस्। यसले पनि हामीलाई एकदमै धेरै फाइदा पुर्याउँछ र आज्ञाकारिता नै तपाईँले सिक्ने प्रयास गर्नुहोस्। परमेश्वरले जे सही देखाउनुहुन्छ त्यसमा कदमहरू चाल्नुहोस् र अवश्य पनि यी कुराहरू अति नै महत्वपूर्ण छ। आफ्नो प्रतिभा परमेश्वरलाई दिनुहोस्। तपाईँ सिङ्गर हुनुहुन्छ, तपाईँको लागि परमेश्वरको लागि तपाईँले गाउनुहोस्। तपाईँ स्पिकर हुनुहुन्छ, परमेश्वरको सत्यताहरू चाहिँ बोल्नुहोस्। तपाईँ सोसल मिडियाहरू चलाउनुहुन्छ, त्यसलाई सकारात्मक र परमेश्वरलाई सम्मान गर्ने काममा प्रयोग गर्न सक्नुहुन्छ। तपाईँ क्रिएटिभ हुनुहुन्छ, तपाईँको क्रिएटिभिटीबाट अरूलाई आशिषित होइन तपाईँले बनाउन सक्नुहुन्छ, तपाईँ अरूलाई आशिष दिन सक्नुहुनेछ। यी कुराहरूलाई मध्यनजर गर्दै आफ्नो युवा अवस्थाबाट परमेश्वरको महिमा गर्नुहोस् र समुएल अगम वक्ताको जीवनलाई हेरेर हामीले सिक्नुपर्ने कुराहरू चाहिँ यी विविध महत्वपूर्ण कुराहरू नै रहेका छन् भन्दै यो समयमा अर्को एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, आज हामीले तपाईँको लागि एकदमै महत्वपूर्ण सन्देश राख्ने प्रयास गर्यौं। समुएलको कथा चाहिँ केवल एउटा पुरानो बाइबल कथा होइन, यो चाहिँ तपाईँ र मेरो लागि आजको सन्देश हो। र समुएलले हामीलाई सिकाउँछन् कि तपाईँ सानो हुनुहुन्छ भनेर परमेश्वरले तपाईँलाई कहिले पनि व्यवस्था नजर अन्दाज गर्नुहुन्न। तपाईँको उमेर कम होला, अनुभव कम होला, तर यदि तपाईँको हृदय परमेश्वरको लागि उपलब्ध छ भने परमेश्वरले तपाईँलाई प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले आज आफ्नो हृदयमा समुएलको त्यो प्रार्थना राख्नुहोस्, बोल्नुहोस्, तपाईको दासले सुनिरहेको छ भन्ने प्रार्थना चाहिँ तपाईँ हाम्रो मुखमा हुनुपर्दछ। जब परमेश्वर बोल्नुहुन्छ तपाईँले सुन्नुहोस्, जब परमेश्वरले तपाईँलाई डाइरेक्सन दिनुहुन्छ पछ्याउनुहोस्, जब परमेश्वरले सानो जिम्मेवारी दिनुहुन्छ त्यसमा एकदम विश्वास योग्य भएर त्यो जिम्मेवारीलाई पूरा गर्ने प्रयास गर्नुहोस्। र जब परमेश्वरले ठूलो कामको लागि तयार पार्दै हुनुहुन्छ, परमेश्वरले तपाईँलाई पर्खिन लगाइरहनु भएको छ भने पर्खिनुहोस् र त्यो वेटिङ सिजनलाई नहेप्नुहोस्, किनकि परमेश्वरले अवश्य पनि तपाईँ हामीबाट काम गर्न गइरहनु भएको हुन्छ भन्ने कुरालाई चाहिँ तपाईँ हामीले बुझ्नुपर्छ। र तपाईँको जेनेरेसनलाई तपाईँ चाहिन्छ, तपाईँको फ्यामिलीलाई तपाईँ चाहिन्छ, तपाईँको चर्चलाई तपाईँ चाहिन्छ, तपाईँको सोसाइटीलाई तपाईँ चाहिन्छ, तर सबैभन्दा पहिला परमेश्वरलाई आफ्नो जीवन दिनुहोस्। र यही उत्साहसँगै कार्यक्रमको अन्तिमतिर आइसकेको छु र मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। आशा गर्दछु आज बाँडिएका कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज युथ क्लबबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40225444
10: र 40225742।
12: सुन्न न बजे कोटा
13: सामान नभेटेर बेपत्ता,
12: होइन सामान चाहिँ के चारो ल्याएको?
13: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
12: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रेस इलेक्ट्रो वाल छँदै छ नि।
13: कहाँ छ यो?
12: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
14: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
15: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
14: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
15: र फोन नम्बर 01-513-010 छ।
14: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज FM 105.1 MHz काठमाडौँबाट र गुड न्युज FM 105.6 MHz पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज FM को अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध संगीत।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेपछि राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा। आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीत तपाईँकै रोजाइमा रहेका मीठा मीठा गीत संगीत हामी कार्यक्रममा पस्कने गर्छौं र यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446 9800243446। र हाम्रो जीवनमा कुनै पनि गीत संगीतले यति धेरै महत्व राख्छ अथवा त्यो गीत संगीत जब बज्छ हाम्रो कथा हाम्रो व्यथा बोकिरहेको हुन्छ गाइरहेको हुन्छ र ती गीत संगीत चाहिँ हामीलाई अति नै मनपर्छ। हजुर, कार्यक्रम अनुरोध संगीत तपाईँकै रोजाइमा रहेका त्यस्ता गीत संगीत छन् भने तपाईँले यतिखेर सुन्न र सुनाउन पनि सक्नुहुनेछ र मैले हाम्रो फोन नम्बर पनि बताइसकेको छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

हजार कारण छन् प्रभु तपाईँलाई धन्यवाद दिने, र प्रभुलाई धन्यवाद दिने हजार कारणहरू छन् तपाईँ र मसँग। र यतिखेर चाहिँ भने हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रम अनुरोध संगीतमा पस्कनेछौ, र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। श्रोता, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023444 98023444। र कति गीत संगीत मेरो लागि पनि एकदमै अर्थपूर्ण हुन्छ, किनभने कुनै कुनै गीत संगीत त्यस्ता छन् जब त्यो गीत संगीत बज्छ नि म आफूलाई त्यहाँ देख्छु, अथवा मेरो कथा मेरो व्यथा त्यहाँ बगेको देख्छु, अनि मलाई त्यस्ता गीत संगीत चाहिँ एकदमै मनपर्छन्। र तपाईँ पनि यतिखेर कार्यक्रममा त्यस्ता गीत संगीत छन्, आफू मात्र होइन आफ्नो साथी सङ्गी आफन्तजनहरूलाई पनि तपाईँ सम्झन सक्नुहुन्छ। र यतिखेर ओहो मलाई मेरो साथीले सम्झेर यति मिठो गीत चाहिँ डेडिकेट गरेछ भन्ने पनि पक्कै पनि हुन्छ, एउटा मित्रता अझै प्रगाढ हुन्छ मलाई लाग्छ, र सम्झिनु पनि पर्छ हामीले एकअर्कालाई। फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको छ, र हाम्रो फोन नम्बर 4470754 अथवा 4770754। अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि पनि यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी चन्द्र भाइ जी, आरामै हुनुहुन्छ?
1: हजुर सर, म आराम छु, ठिक छु। अनि हजुर
0: म पनि एकदमै ठिक ठाक छु हजुर, हाँसेकी छु, बाँचेकी छु, नाचेकी छु भन्नुपर्छ हजुर।
1: हजुर,
0: अलिअलि रुगा चाहिँ बाँकी छ, अरू त सब ठिक छ अहिले।
1: परमेश्वरलाई धन्यवाद भएको होस्। अनि
0: भन्नुहोस्,
1: हाम्रो पम्पा दिदीको लागि चाहिँ प्रार्थना गरिदिनु भने भन्नुपर्ने, मैले अघि फोन लाउँदा फोनै लागेन। अघिको कार्यक्रममा हाम्रो दिदीको श्रीमान दाई चाहिँ धेरै बिमारी हुनुहुन्छ अरे भन्दै हुनुहुन्थ्यो,
0: त्यो
1: जतिले सुनिरहनु भएको छ उहाँको निम्ति चाहिँ प्रार्थना गरिदिनु होला सर। हजुरलाई नि फोन गर्नुभयो कि पम्पा दिदीले?
0: एकदमै
1: बिमारी हुनुहुन्छ अरे, उहाँ आफै पनि बिमारी हुनुहुन्छ, अफिस जानु सक्नु भएन। पम्पाहरूका दिदीको लागि सबैजनाले प्रार्थना गरिदिनु होला भन्नु चाहन्छु फर्स्टमै।
0: हुन्छ, एकदमै हामी प्रार्थनामा सम्झिनु पनि पर्छ एकअर्कालाई, होइन? हुन्छ, कार्यक्रममा हुनुहुन्छ, सङ्गीतमा हुनुहुन्छ, यतिखेर कुन गीत कसको निम्ति राखौँ?
1: मैले गीत हजुरले लेख्नु भएकै गीत रोजेको छ, कति मिठो गीत लेख्नु भएको, अनि त्यो गीत चाहिँ हजुरलाई नै सुनाउन चाहन्छु। हाम्रो गुणेशले सम्पूर्ण परिवारलाई सुनाउन चाहन्छु, हाम्रो सृजन सरलाई, अनि हाम्रो विजय सरलाई, सन्ध्या म्यामलाई, ज्ञान म्यामलाई, अनि हाम्रो पुना म्यामलाई, अनि हाम्रो ताजन कुरु सरलाई, सुनिला सर, गुणेशले सम्पूर्ण परिवारलाई, अनि मेरो मण्डल परिवारलाई, अनि गुणेशले सुनिरहने जे जति गुणेशले सुनिरहनुहुन्छ, फोन गर्नुहुन्छ, उहाँहरू सबैजनालाई सुनाउन चाहन्छु। हाम्रो सुमन दाईलाई सुनाउन चाहन्छु, अनि हाम्रो अरविन्द प्रधानलाई सुनाउन चाहन्छु, अनि कुमार राई, तेजबहादुर गोदाल, अनि हाम्रो हरि रोका दाईलाई, अनि हरि बोल बुढा थोकी दाईलाई, अनि सुशील मगया, अनि हाम्रो रुबेन राई, अनि हाम्रो उत्तम शिवाकोटी गुरुपा, अनि माधव विश्वकर्म दाईलाई, चित्र मगर दाईलाई, अनि हाम्रो दीपक लामु छाने, अनि हाम्रो जति पनि गुटेमा फोन गर्नुहुन्छ दाजुभाइहरू धेरैजना हुनुहुन्छ, अलिक सबैको नाम आउँदैन, अनि हाम्रो दिदी बहिनीहरू पम्पा रोका देख्छु, पम्पा गोपाल देख्छु, अनि हाम्रो अमिता महर्जन देख्छु, निष्ठा महर्जन देख्छु, अनि हाम्रो दुर्गा बस्ने देख्छु, अनि हाम्रो शर्मिला गर्ने देख्छुलाई सुनाउन चाहन्छु, हाम्रो हिमा देख्छुलाई, अनि सङ्गीता रिमाल देख्छु, अनि सावित्री खड्का, अनि हाम्रो शोभा मित्र साथीलाई, अनि हाम्रो लक्ष्मी मगर, लक्ष्मी सुन्दास दिजीलाई, अनि हाम्रो माया मगर आन्टीलाई, अनि हाम्रो नैना थापा बहिनीलाई, अनि जो जति गुणीहरू सुनिरहनु भएको छ यतिखेर सारा तामाङ साथीलाई पनि सुनाउन चाहन्छु, जो जति सुनिरहनु भएको छ यतिखेर सबैजनालाई सुनाउन चाहन्छु, अनि हाम्रो विदेशबाट फोन गरिरहनु हुने हाम्रो रुथ मगाती साथीलाई पनि सुनाउन चाहन्छु, कति धेरै फोन गर्नुहुन्छ, कति मिठो मिठो गीतहरू गाउनुहुन्छ, आशिषहरू बाँड्नुहुन्छ, उहाँलाई पनि सुनाउन चाहन्छु, सम्झिन चाहन्छु। अनि यतिखेर जो जतिले सुनिरहनु भएको छ मैले नाम नलिए पनि सबैजनालाई सुनाउन चाहन्छु, अनि मेरो यहाँ साथीहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि सुनाउन चाहन्छु सर।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनु भयो, खुसी लाग्यो, अहिलेलाई छुट्टौ है त।
1: हुन्छ हजुर,
0: धन्यवाद। जय मसी, चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो, अहिलेलाई पनि चन्द्रमाया मगर्जीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम अनुरोध संगीतमा।

0: तिर्खा लाग्दा पानी दियो, भोक लाग्दा रोटी, त्यो क्रुसको बलिदान मै पापीको लागि। निकै नै अर्थपूर्ण संगीतको साथ थियो चन्द्र मायाजीको रोजाइमा। भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी मेरो प्यारो अब्राम सर।
0: जय मसी मेरो प्यारो दिदी संगीताजी, कस्तो हुनुहुन्छ हाल खबर? कार्यक्रम अनुहार संगीतमा हुनुहुन्छ यतिखेर। कुन गीतका कसको निम्ति पस्कन चाहनुहुन्छ?
1: परमेश्वरलाई धन्यवाद, अनि अमराम सरलाई धन्यवाद, त्यहाँ सबै त्यहाँ गुट्ने परिवार सबैलाई है, अनि सुदन भाइ, अनि त्यहाँबाट के अरे सन्ध्या, पुनम, अनि त्यहाँ जति साधन सरहरू जति पनि, अनि त्यहाँ गाउनेहरू कस्तो राम्रो स्वरहरू गलाहरू होइन उहाँहरूलाई, अनि हाम्रो गुटनी जफम परिवार जति पनि हुनुहुन्छ होइन त्यो अहिले पनि भन्दै हुनुहुन्थ्यो उहाँहरूले, अनि धेरै परमेश्वरलाई आशीर्वाद दिनुभयो। अनि अघि त्यहाँ एउटा कुरो चाहिँ भन्दै हुनुहुन्थ्यो नैना र त्यो उहाँबाट सिक्किमबाट गर्ने अर्जुन प्रधान, अनि उहाँहरूले अलिकति मान्छेहरूले कुरा बुझ्दैनन् कि हाम्रो परमेश्वरले दिनुभएको साथी करङको साथी छुट्टै हो, आफ्नै गीत साथीहरू भन्न खोजेको हाम्रो सुन्दै थिए, अनि होइन उहाँको त आफ्नो श्रीमान उसको श्रीमान होला उसको श्रीमती होला हामीले त्यो सोध्नु हुँदैन, अनि त्यही भएर आत्माको परमेश्वरले दिएको साथी भन्नु खोजे, हामी हरेक कुरा बुझ्नु पर्छ कि हामी हामीले बुझेन भने फेरि दुःख पाउँछ अर्कै स्रोतहरू हुन्छ भनेर मैले त्यो पनि सम्झाइदिएको मलाई, किनभने म यस्तो कुराहरूबाट एकदम कन्फ्युज हुँदै आउने, हरेक कुरा कतिको श्रीमानले बुझ्दैन कतिको श्रीमतीले बुझ्दैन,
0: एउटा सानो कुराले ठुलो समस्या सिर्जना हुन सक्छ।
1: साथी त हामी बनाउँछौ सबैजना साथी हुन्छ,
0: हजुर एकदम
1: बुझ्ने मान्छेहरू हुन्छ अबुद्धहरू,
0: साथी भन्दा माथि मात्रै जीवन साथी होइन,
1: हजुर साथी भन्दा जीवन साथी भनेको त परमेश्वरले दिएको करङ त हाम्रो श्रीमान श्रीमती हो,
0: जितु
1: भाइ नछुट्नु भनेको त बाइबलमा,
0: हजुर एकदमै एकदमै हजुर हजुर। भन्नुहोस् हजुर यतिखेर कुन गीत कसको निम्ति?
1: मैले चाहिँ अब्राहम सरकै लागि, अनि ज्ञानी मेम होइन सुजन सर, अनि त्यहाँबाट के अरे सन्ध्या पुनम सबैलाई, अनि अहिले दिदीलाई मैले फोन गरेर प्रार्थना नि गर्थेँ, त्यो पम्पा रोका पम्पा गोपाली अनि यीशु भक्त अनि सबैजना नाम अलिकति मैले नभनिरहेको होइन, मेरो सबै प्यारो गुड न्युज एफएम परिवारको सबैलाई हृदयबाट पोखरा एफएमदेखि लिएर अनि सिक्किम कालिम्पोङ अनि उता विदेशतिर सबैलाई एकै मुष्टमा है धन्यवाद जय मुसी, अनि ऊ 375 है
0: मलाई
1: त्यही मनपर्छ भन अनि,
0: हजुर धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ
1: धन्यवाद।
0: सङ्गीता रिमालजी हुनुहुन्थ्यो र उहाँले एउटा जानकारी पनि सबैलाई दिइसक्नु भएको छ, र कहिले काहीँ हामी सुन्न पनि अलिकति अप्ठ्यारो तरिकाले बुझ्दैनौँ क्या कति कुराहरू, भन्न खोजेको कुरा के हो भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। अघि जुन जीवन साथीको बारेमा उहाँले भनेको एउटा साथीको रूप हो, तर नैनाजी पनि अलरेडी म्यारिड हुनुहुन्छ, त्यो भएर यसलाई नराम्रो तरिकाले नलिदिनु होला सबैलाई भन्न चाहन्छु, साथी भनेको साथी नै हो। र यतिखेर भने हाम्रो संगीताजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ तपाईँको लागि

0: संगीता रिमालजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीत पछि पनि यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही मित्र त हुनुहुन्थ्यो, बाहिरको जानकारी मैले पाइसकेको छु, केही छैन। हाम्रो फोन नम्बर रहेको छ 4740707654 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893344646। हजुर, कार्यक्रम अनुरोध संगीत तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेका छौं र अहिलेलाई पनि कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, हजुर, जय मसी।
1: जय मसी,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: दुई नम्बर जोजलपा।
0: भनेपछि अमिताजी आरामै हुनुहुन्छ? अनि हजुरको खाना भयो?
1: खाना भइसक्यो।
0: हजुर, ल भन्नुहोस् हजुर, यतिखेर कुन गीत ककसको निम्ति?
1: कुसको झण्डा काँधमा बोकी बढ्दै बढ्दै जाउँ, 401 नम्बर भजन।
0: बढ्दै बढ्दै जाउँ, होइन त?
1: हजुर,
0: यो गीत कसलाई?
1: अघि बढ्दै जाउँ, भदौको 9 गते हामी कुसको झण्डा बोकेर एकदम अघि बढ्दै जानुपर्छ।
0: ल भन्नुहोस् यतिखेर यो गीत कसको लागि?
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
1: अनि हाम्रो सर मिसहरू सबैजनालाई, अनि मलाई चिन्नुहुने साथीहरू सबैजनालाई, दिदी बहिनीहरू सबैजनालाई, हेरी समय लिन्न ए टु जेड सबैलाई
0: सुनाउन चाहनुहुन्छ होइन त?
1: हजुर।
0: हस्, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हुन्छ, धन्यवाद।
0: अमिता महर्जनजी हुनुहुन्थ्यो पाटनबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अहिलेलाई भने अमिताजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रम अनुरोध संगीतमा।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो। बढ्दै बढ्दै जाउँ पछि नहटौं र कार्यक्रम अनुरूप संगीतमा हुनुहुन्छ र तपाईँ र मैले कि संगीतको लागि पनि निरन्तर प्रार्थना गरिराख्नुपर्छ, किनभने अझै धेरै त्यस्ता गीत संगीत आउन् जसले मानिसलाई परमेश्वरको राज्यसम्म डोराओस्। र गीत लेख्ने शब्दकार, संगीतकार, एरेन्जर अनि गाउने गायिका अनि गायकहरूको लागि पनि निरन्तर प्रार्थनामा सम्झिनुहोला भन्न चाहन्छु। र अहिले भने कार्यक्रममा फेरि पनि यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि कार्यक्रममा

आदरणीय श्रोता, अब लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: ज्ञानका कुरा,
6: जीवनका कुरा,
5: सफलताका कुरा
6: अनि दर्शनका कुरा, कार्यक्रम
5: ज्ञान दर्पण।
3: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
7: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेटाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
8: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
8: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र हामी परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै मिठा मिठा गीत संगीतहरूको साथ तपाईँलाई दिँदै आइरहेको छौं। र आज कार्यक्रम अवधि बढ़ी सुन्ने तपाईँलाई साथ दिन गइरहेको छौं। अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र आफूले छोडेर जाने सम्पत्ति भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न चाहन्छु। मत्ती 25 अध्यायको 21 पदले भन्दछ, स्याबास हसौ र विश्वासी नोकर, यहाँ पृथ्वीमा तपाईँको आगमन र प्रस्थानको क्षण त तपाईँले छनौट गर्न पाउनुहुन्न, तर तपाईँले आफ्नो विरासत के हुने वा आफूले कुन कुरा यस संसारमा छोडेर जाने जसको लागि आफ्नो सम्झना गरिनेछ भन्ने कुरा चाहिँ छनौट गर्न पाउनुहुनेछ। 5 वर्षको उमेरमा उनले पियानो जस्तो वाद्य हार्पिस कर्डका लागि उच्च संगीत रचना गरे। 10 वर्षको उमेर अघि नै उनले विभिन्न वायोलिनका धुनहरू प्रकाशित गरे र ह्यान्डेल र बक जस्ता विख्यात संगीतकारहरूको उत्कृष्ट धुनहरू सुनेर सम्झिएको भरमै बजाए। 12 जन्मदिनको लगत्तै पश्चात उनले पहिलो संगीत रचना गर्दै सांगीतिक कार्यक्रम आयोजना गरे। सल्जबर्ग सिम्फोनी सांगीतिक झुण्ड साथ उनी संगीत झुण्डको प्रमुखको रूपमा नियुक्त भए र केही वर्षभित्रै सल्जबर्गको गौरव ठहरिए। 35 वर्षको उमेरमा उनको मृत्यु हुँदा उनले 48 सिम्फोनी अर्केस्ट्राका साथै संगीतबद्ध भएका अन्य विभिन्न प्रकारका 47 गीत सृजना गरिसकेका थिए, साथै दर्जन भन्दा बढ़ी अपेराहरू पनि। संगीत झुण्डको साथ उनले 48 सिम्फोनी संगीत, 47 एरियास जस्ता संगीत सृजना गरे र अरू दर्जनौ ओपेरा संगीतहरू पनि। समग्रमा उनले 600 गीत संगीत सृजना गरेको मानिन्छ। तापनि मोजार्टको अधिकांश जीवन गरिबीमै बित्यो र उनी गुमनाम रहेरै मरे। उनकी बिरामी विधवा श्रीमतीले उनको मृत्युको बारेमा त्यति चासो देखाएनन्। उनका केही साथीभाइहरू मिले उनको अन्त्येष्टिको निम्ति उनलाई चर्चसम्म त लगे, तर उनलाई दफन गर्ने क्रममा हुरीले बाधा पुर्यायो, त्यसैले उनको चिहानको स्थान पहिचान गर्न असम्भव भयो। उनको चिहानमा कुनै धार्मिक संरचना चिन्ह आदि रहेन। आज मोजार्टलाई के को निम्ति स्मरण गरिन्छ? उनले छोडेर गएको विरासत के हो? उनले जिएको जीवन होइन, तर उनले योगदान दिएको संगीत जसले अझै पनि हाम्रो जीवनमा मूल्य थप्छ। जब तपाईँको जीवन केवल व्यक्तिगत चाहनामा मात्र केन्द्रित हुन्छ, तब तपाईँको मृत्यु हुँदा तपाईँलाई कसैले पनि गुमाउँदैन वा सम्झँदैन, उचित कारणको निम्ति चाहिँ सम्झँदैन। त्यसैकारण आफूभन्दा ठूलो कुनै लक्ष्य खोज्नुहोस् जुन तपाईँभन्दा पछिसम्म रहिरहनेछ, अनि त्यसैमै आफूलाई समर्पित गर्नुहोस्। सम्पत्तिको इच्छा पत्र मात्र नछोड्नुहोस्, तर परमेश्वरको इच्छा पूरा गर्ने पैतृक सम्पत्ति वा इतिहास छोड्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र परमेश्वरले तपाईँलाई ख्रिस्टमा स्वीकार्नुहुन्छ त्यसैले आफैलाई स्वीकार्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छौं। रुतपति 1:31 पदले भन्दछ, परमेश्वर आफूले बनाएको सबै थोकलाई हेर्नुभयो र साह्रै खुशी हुनुभयो। साँझ पर्यो र बिहान भयो छैठौं दिन। तपाईँले कुनै कुरालाई त्यो जस्तो छ त्यही हो भनी स्वीकार नगर्नु भएसम्म त्यससँग प्रभावकारी रूपमा व्यवहार गर्न सक्नुहुन्न। तपाईँ आफैलाई पनि स्वीकारको निम्ति शब्दकोशको परिभाषाहरू चाहिँ यस प्रकारको छन् कि पहिलो भनेको चाहिँ स्वेच्छाले ग्रहण गर्नु, दोस्रो भनेको सही छ भनी मान्नु, तेस्रो भनेको चाहिँ सहमत हुनु र पहिलो कुरा चाहिँ स्वीकारमा तपाईँको इच्छा संलग्न हुन्छ। तपाईँले आफैलाई स्वीकार्ने वा नस्वीकार्ने छान्न सक्नुहुनेछ, यो तपाईँमा निर्भर छ। दोस्रो भनेको यदि कुनै कुरा स्वीकार योग्य छ भने त्यसलाई सही छ भन्ने रूपमा हेरिरहन्छन्। हामीमा आफैलाई इन्कार गर्ने प्रवृत्ति हुन्छ किनकि हामी आफूमा जे गलत छ त्यो मात्रै देख्छौ र सही कुरा चाहिँ बिरलै देख्छौ। अक्सर यो स्वभाव हाम्रो जीवनको शुरू शुरूमै ती मानिसहरूले भरिदिएका हुन्छन् जसले हाम्रो सामर्थ्यको सट्टा कमजोरी बढी देख्छन् र हामी अझै उनीहरूकै धारणा लिएर हिँडिरहेका हुन्छौं। तेस्रो भनेको चाहिँ स्वीकार भन्ने शब्दको अर्थ केहीसँग सहमत हुनु हो। यदि तपाईँ आफैलाई स्वीकार गर्न समस्या छ भने तपाईँले परमेश्वरको वचनसँग सहमत हुनु खाँचो छ। उहाँले तपाईँलाई धर्मी भन्नुहुन्छ, त्यसकारण त्यसै भन्न तपाईँ शुरू गर्नुहोस्। यो कुरा मनमा गर्न केही समय लाग्न सक्छ तर केही समयमा यसले तपाईँमा जरा गाड्नेछ। बाइबलले भन्दछ कि दुईजना सहमति बिना सँगै हिँड्न सक्छन्। परमेश्वरको साथमा हिँड्न तपाईँ उहाँसँग सहमत हुनैपर्छ। उहाँ भन्नुहुन्छ उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र ख्रिस्टमा स्वीकार गर्नुभएको छ, त्यसकारण उहाँसँग सहमत हुन शुरू गर्नुहोस् र आफैलाई कमजोर वा तुच्छ देखाउन छोड्नुहोस्। जब परमेश्वरले हामीलाई बनाउनु भयो उहाँले भन्नुभयो त्यो एकदम असल थियो र उहाँले आफ्नो मन बदल्नु भएको छैन। तर धैर्य गर्नुहोस्, उहाँले तपाईँको जीवनमा आफ्नो सृजनशील कार्य समाप्त गर्नुभएको छैन अनि तपाईँ यो निर्णयको प्रक्रियामा हुँदा तपाईँले आफैलाई उहाँको दृष्टिले हेर्न र आफूलाई प्रेम गर्न सिकेको चाहनुहुन्छ चा।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र के तपाईँ असुरक्षित महसुस गर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। प्रेरित चार अध्यायको 31 पदले भन्दछ, जब उनीहरूले प्रार्थना गरी सिद्ध्याए तब जग कम्पन भयो। के तपाईँ धम्कीपूर्ण अवस्थामा हुनुहुन्छ? यदि हो भने उनीहरूलाई त्यो समयको धार्मिक अधिकारीहरूबाट धाक धम्की आउँदा चेलाहरूले गरेको चारवटा कुरा ध्यानमा राख्नुहोस्। पहिलो, तिनीहरूले परिदृश्यमा परमेश्वरलाई समावेश गरे। प्रभु, तिनीहरूको धम्कीलाई हेर्नुहोस्। के तपाईँले यसबारे परमेश्वरसँग कुरा गर्नुभयो? यदि यो प्रार्थना गर्नको निम्ति पर्याप्त रूपमा ठूलो छैन भने यो बोझ बन्नको निम्ति अति सानो छ। यसको बारेमा नडराउनुहोस्। परमेश्वर तपाईँले बातचित गर्नुपर्ने पहिलो व्यक्ति हुनुपर्छ, अन्तिम होइन। प्रार्थना चाहिँ ढोका हो जसद्वारा उहाँ तपाईँको परिस्थितिमा प्रवेश गर्नुहुन्छ। त्यसकारण तपाईँले उहाँलाई अवश्य निमन्त्रणा दिनुहोस्। दोस्रो भनेको, उनीहरूले अझै ठूलो विश्वासको निम्ति प्रार्थना गरे। तपाईँका सेवकहरूलाई साहस प्रदान गर्नुहोस्। तपाईँका सबै प्रश्नको उत्तर पाउनुहुनेछ र सबै डर हराउनेछ भनी सोच्नु चाहिँ अपरिपक्व हुनेछ। विश्वास र डरले सधैँ तपाईँको जीवनमा कार्य गरिरहेका हुनेछन्। विजय बन्न तपाईँले आफ्नो डरलाई भोकै राख्नुपर्नेछ र विश्वासलाई परमेश्वरको वचन खुवाउनुपर्नेछ। तेस्रो भनेको, उनीहरूले परमेश्वरको हस्तक्षेप खोजे। तपाईँको बाहुली फैलाउनुहोस्। केही नगरी कुर्सीमा बसेर परमेश्वरले कार्य गर्नुहोस् भन्ने आशा नगर्नुहोस्। आक्रामक हुनुहोस्। जब चेलाहरू आँधीमा थिए, बाइबलले भन्दछ कि मत्ती 14:25 बिहानको 4 बजेको समयमा येशू पानीमाथि हिँड्दै उनीहरू माझ आउनुभयो। येशूले राति पनि काम गर्नुहुन्छ। उहाँ तपाईँले बोलाउनु भएको जुन सुकै समयमा पनि उपस्थित हुनुहुन्छ। चौथो, उनीहरू पवित्र आत्माले भरिए। जब तिनीहरूले प्रार्थना गरे सिद्ध्याए, उनीहरू सबै पवित्र आत्माले भरिए भनेर प्रेरित 4:31 लेखिएको छ। चाबी त्यही हो, उनीहरू परमेश्वरको शक्तिद्वारा सामर्थ्य र शक्तिशाली बनाइए, तपाईँ पनि त्यस्तै बन्न सक्नुहुन्छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह र सँगसँगै मिठा मिठा गीत संगीतहरू सुनाएर साथी रहेको छौ र यो समयमा आफैलाई परमेश्वरमा पवित्र तुल्याउनुहोस् भन्ने शीर्षकमा केही कुराहरूमा राख्न गइरहेको छु र यहोशूको पुस्तक 3:5 भन्दछ, आफैलाई पवित्र तुल्याऊ किनकि भोलिको दिन तिमीहरूमा छ, उहाँले महान काम गर्नुहुन्छ। प्रतिज्ञाको देशको सीमामा परमेश्वरले चाहिँ आफ्नो प्रजालाई भन्नुभयो, आफैलाई पवित्र तुल्याऊ किनकि भोलिको दिन तिमीहरूमा उहाँले महान काम गर्नुहुन्छ। जब तपाईँले आफैलाई परमेश्वरको लागि अलग गर्नुहुन्छ, उहाँले तपाईँसँग, तपाईँको लागि र तपाईँद्वारा यस्तो काम गर्नुहुनेछ जसले तपाईँलाई चकित तुल्याउनेछ। हामी परमेश्वरको लागि अचम्मको कार्य गर्न चाहन्छौ र त्यो असल जस्तो देखिन्छ, तर हामीले यसलाई उल्टो तरिकाले बुझ्यौं। परमेश्वर हाम्रो लागि आश्चर्य कर्म गर्न चाहनुहुन्छ, त्यो परमेश्वरको काम हो, हाम्रो होइन। हाम्रो कार्य पवित्रकरण हो र पवित्रकरण चर्चानु, दशाज्ञा मान्नु, दशांश दिनु, विश्वास मार्नु, पापीको प्रार्थना दोहोर्याउनु, सेवकाईको लागि उपलब्ध हुनु, आराधनामा हात उचाल्नु र मिशनको यात्रामा जानु मात्रै भन्दा पनि बढ़ी हो। ती सबै कुरा असल छन्, तर त्यो पवित्रकरण होइन। मन्दिरमा प्रयोग भएका भाँडाकुँडाहरू पवित्र मानिन्थ्यो, अर्को शब्दमा त्यो केवल परमेश्वरको निम्ति अलग गरिएको थियो, तिनीहरू उहाँको सेवामा समर्पित गरिएका थिए। पवित्रकरणको अर्थ आफूलाई हटाउनु र यसलाई आफ्नो जीवनको सिंहासनमा प्रभुको रूपमा राख्नु हो। यो चाहिँ आफ्नो सबै स्वार्थ परित्याग गर्नु हो। यो भनेको सारा शक्ति परमेश्वरलाई दिनु हो। यो आफूलाई परमेश्वरमा समर्पित गर्नु हो। यो चाहिँ आफ्नो समयको प्रत्येक सेकेण्ड, आफ्नो शक्तिको प्रत्येक मात्रा र आफ्नो रूपियाँ पैसाको प्रत्येक सिक्का परमेश्वरबाटको उपहार हो र उहाँकै लागि हो भन्ने कुरा स्वीकार गर्नु हो। पवित्रकरण यीशुको निम्ति गहिरो हुँदै जाने प्रेम, तपाईँको स्वर्गीय पितामाथि बालकको चाहिँ भरोसा र पवित्र आत्माप्रति पूर्ण आज्ञाकारिता हो। त्यसैले तपाईँको निम्ति आजको उत्साह चाहिँ यही नै छ कि आफैलाई परमेश्वरमा पवित्र तुल्याउनुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राखेँ र श्रोता अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा.
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट. सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ.
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्.
9: अधिक जानकारीको लागि मोबाइल 9840-8768-02, 9840-8768-02
10: र 9818-25-12-40, 9818-25-12-40.

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
3: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
4: जन्मदर्ता दिनुहोस् त।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा र कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र सन्ध्या र म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन कार्यक्रम मलाई मनपर्छमा केही विषयवस्तुहरू एकदमै अर्थपूर्ण विषयवस्तुहरू तपाईँ र मेरो निम्ति रहनेछ र आज पनि यस्तै विषयवस्तु राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

राम्रो संगत किन आवश्यक छ? केही महत्वपूर्ण कुरा तपाईँको निम्ति। एउटा भनाइ छ नि, तपाईँ झिङ्गासँग अथवा खराब कुरासँग संगत गर्नुभयो भने झिङ्गाले चाहिँ तपाईँलाई कुहिएको फोहोरमा लान्छ अरे, होइन? तर अब तपाईँले मौरीको संगत गर्नुभयो भने महले मौरीले तपाईँलाई बगैँचामा लान्छ अरे, होइन? त्यो एउटा सङ्गत पनि एकदमै महत्त्वपूर्ण कुरा छ। राम्रो सङ्गतले राम्रो सोचको विकास गराउँछ। तपाईँ राम्रो सङ्गत गर्नुभयो भने तपाईँको सोच पनि राम्रो हुन्छ। तर खराब सङ्गत छ भने तपाईँको सोच पनि खराब हुँदै जान्छ। एउटा भनाइ छ नि, जस्तो सङ्गत त्यस्तै परिणाम, होइन? त्यो भएर तपाईँ र मैले सङ्गत पनि एकदमै महत्त्वपूर्ण कुरा रहेछ हाम्रो जीवनमा। सङ्गतले तपाईँ र मलाई सही बाटो पनि डोराउन सक्छ, देखाउन सक्छ, पुर्याउन सक्छ। तर खराब सङ्गतले तपाईँ र मलाई खराब बाटोमा लान सक्छ र त्यसको परिणाम पनि के हुन्छ? खराब पनि हुन्छ। त्यो भएर मलाई मनपर्ने सङ्गत कस्तो हो भन्ने कुरा अथवा मलाई मनपर्ने साथी कस्तो हो भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र सही साथीले जहिले पनि सही बाटो देखाउँछ, सही साथीले जहिले सही बाटो देखाउँछ। बाटो त धेरै हुन्छ, होइन? धेरै प्रकारका बाटाहरू छन्। जुन बाटोमा जीवन पनि छ, जुन बाटोमा मृत्यु पनि छ, जुन बाटोमा आँसु पनि छ, जुन बाटोमा खुसी पनि छ। त्यो भएर सही सङ्गतले अथवा सही साथीले चाहिँ सही बाटो देखाउँछ जहिले पनि। तपाईँले मैले भोगेका होला, कति साथीहरू जीवनमा आए होला, सही बाटो देखाए होला, कतिले खराब बाटोतिर पनि लग्यो होला, तर त्यहाँबाट तपाईँ उम्किनु भयो होला, होइन? त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। र सकारात्मक मानिससँग बस्दा आत्मविश्वास बढ्छ भनेपछि सकारात्मक साथी सङ्गीतसँग बस्यौँ भने चाहिँ आत्मविश्वास पनि बढ्दो रहेछ, है? एकदमै राम्रा मानिसहरूको सङ्गत भयो भने तपाईँको आत्मविश्वास पनि एकदमै स्ट्रङ हुँदो रहेछ नि त, होइन? र सङ्गतले बानी, सोच र भविष्य बिगार्न सक्छ। गलत सङ्गतले बानी, सोच र भविष्य बिगार्न सक्छ। त्यो भएर तपाईँ र मेरो सङ्गत भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। गलत सङ्गतले बानी त बिगारि नै हाल्छ, तपाईँको सोच पनि बिगारिदिन्छ। त्यति मात्र होइन, तपाईँ र मेरो भविष्य पनि बिगारिदिन्छ। त्यो भएर सङ्गत भन्ने कुरा, तपाईँ र म एउटा अभिभावक छौँ, हामी त ठिक छ, जेन तेन हामी यहाँसम्म आइपुग्यौँ, अब हामीलाई कुनै पनि कुराले बिगार्न सक्दैन सायद। तर छोराछोरीलाई तपाईँ र मैले यो कुराहरू चाहिँ सिकाउनै पर्छ। र तपाईँको सङ्गतले नै तपाईँको भविष्य निर्माण गर्छ क्या। तपाईँको राम्रो सङ्गत छ भने नि, एकजना भाइको एक्जाम्पल दिन मन लाग्यो मलाई। उहाँको साथी एकजना यति राम्रो आर्ट्स गर्नुहुन्छ, उहाँले त्यो लेख्ने काम, आर्ट्स गर्ने काम राम्रो गर्नुहुन्छ। अनि उसको साथी छ, एकदमै मिल्ने साथी, उसले पनि यिन म तँलाई सिकाउँछु, यसमा राम्रो हुन्छ, होइन? भविष्य राम्रो बनाउन सकिन्छ, आर्ट्स गरेर देशमा पनि हामी जान सकिन्छ। तर ऊ चाहिँ आर्ट्स गर्न मन नपराउने क्या। त्यो भएर त्यो साथीले बारम्बार उसलाई भनिरहेको देख्छु म, तर उसलाई आर्ट्स मन पर्दैन, होइन? सङ्गत त राम्रो छ नि त, एकअर्कालाई उनीहरू साथ दिन्छन्। तर भन्न खोजेको कुरा के हो भने, कहिलेकाहीँ चाहिँ नि असल साथीले भनेका कुराहरू पनि हामीले मान्नुपर्छ, भविष्यको लागि हुन्छ नि त। एउटा सिप सिक्यो भने मान्छेले कहिले दुःख पाउँदैन, होइन? कयौं पढेका मानिसहरू मान्छे देख्छौँ विदेशमा, आखिर सिप नै त्यहाँ महत्त्वपूर्ण कुरा हुन्छ। तपाईँ जस्ता मानिसहरूसँग धेरै समय बिताउनुहुन्छ, बिस्तारै तपाईँ पनि त्यस्तै बन्दै जानुहुन्छ। त्यसैले सङ्गत सोचेर गर्नुहोस्।
जस्तो मान्छेसँग हामी सङ्गत गर्छौँ हामी बिस्तार त्यस्तै हुँदै जान्छौँ। त्यो भएर सोचेर विचार गरेर मात्रै सङ्गतको पाइला अगाडि बढाउँ।

निकै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको निम्ति राखे र संगतको कुरा गर्दैथ्यौं हामी। संगत कति महत्वपूर्ण कुरा छ र कतिले भन्नुहुन्छ गाँस छोड्नु रे तर साथ नछोड्नु रे पनि भन्छन्। तर यस्तो साथीहरूसँग चाहिँ तपाईँले गाँस छोड्नुपर्छ जसले दुःख सुखमा साथ दिन सकोस्। कति साथीहरू यति स्वार्थी हुन्छन् त्यो तपाईँ र मलाई थाहा छ, तपाईँ र मैले भोगेका छौँ। उनीहरूले तपाईँ र मलाई प्रयोग गर्छन् केही कुरा पाउनको लागि, केही कुरा प्राप्त गर्नको लागि, त्यसपछि उनीहरू मतलबै गर्दैनन्। त्यस्ता प्रकारका साथीहरू हुँ तपाईँ र मैले बनाउनु हुँदैन। यस्तो साथी बनाऊ जसले दुःखमा पनि साथ दिन सकोस्। होइन, कति साथीहरूको कुरा सुन्छौँ अनि एउटा साथी बिरामी भयो भने त्यो साथीको लागि उनीहरूले सबै कुरा गरेको देख्छौ क्या, हस्पिटलमा बसेको होइन, अनि आमा बुवालाई तपाईँहरू गएर रेस्ट गर्नु हामी बस्छौँ भनेको देखिन्छ क्या। त्यो मैले एकचोटि भोगेको थिएँ, एकजना मेरो आफन्तहरू बिरामी हुनुहुन्थ्यो र म केही हस्पिटलमा बसेको थिएँ। त्यहाँनिर एकजना जियोस होस्टेलको हुनुहुँदो रहेछ, उहाँहरू होस्टेलको साथी, अनि उहाँहरूको प्यारेन्ट्स हुँदा पनि प्यारेन्ट्स पनि आउनुभयो अनि तपाईँहरू थाक्नुभएको होला, तपाईँहरू गएर सुत्नुहोस् हामी बस्छौँ भनिरहेको थियो क्या साथीको लागि। यति धेरै त्यो मित्रता क्या। अनि कति साथी, कयौं साथी थियो होला नि त उसको, तर त्यतिखेर चाहिँ साँच्चै नै ऊ परेको बेला ती साथीहरू उसलाई साथ दिए होइन। उनीहरू टोयलेट पनि उनीहरूले लगिरहेको थिए होइन, औषधि लिन पनि उनीहरू गइरहेको थिए। त्यो वृद्ध आमा बुवालाई तपाईँहरू बस्नुहोस् रेस्ट गर्नुहोस् हामी गर्छौँ भनिरहेको अवस्था थियो। त्यहाँनिर देखिन्छ कि एउटा साथीत्व अथवा मित्रता भन्ने कुरा त्यहाँ देखिन्छ। तर जुन त्यो बिरामी साथीको अरू पनि त साथीहरू थिए नि त, अरूले पनि थाहा पायो होला, तर अरू किन आएनन्? हो, अरू वास्तवमै साथी थिएन, नाम मात्रको साथी थिए। तर जो साथी हो, एउटा साथीलाई पर्दा अर्को साथीलाई दुख्नुपर्छ, त्यो चाहिँ साथीत्व, त्यो चाहिँ साथी हो होइन। र आफन्त भन्ने कुरा चाहिँ परेको बेला मात्रै चिनिन्छ अरे क्या। जसले परेको बेला तपाईँलाई साथ दिन्छ नि त्यो नै आफन्त हो। जब परेको बेला तपाईँलाई साथ दिँदैन भने होइन, त्यो तपाईँको आफन्त भन्न सक्दैन। र परेको बेला नै चिनिन्छ अरे क्या आफन्तहरू। तपाईँलाई थाहा होला कतिचोटि तपाईँ भोग्नु पनि भएको होला, यति धेरै विश्वास गरेर हामी पैसा माग्छौँ क्या मान्छेसँग, कहिलेकाहीँ यस्तो गाह्रो हुन्छ अनि तपाईँलाई एकदम निश्चित हुन्छ कि यो मान्छेलाई चाहिँ मैले माग्यो भने यसले दिन्छ भन्ने हुन्छ। त तपाईँले फोन गर्नुहुन्छ, भन्नुहुन्छ मलाई यस्तो पऱ्यो ल न, उसले भन्छ सरी। तर तपाईँले नसोचेका मानिसहरूले तपाईँलाई त्यतिखेर साथ दिइरहेका हुन्छन्, त्यो अनि आफन्त होइन। नसोचेको बेला जसले तपाईँलाई सहायता गर्छ नि त्यो तपाईँको आफन्त। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ हाम्रो जीवनमा। त्यो भएर साथी बनाउनुहोस्, विचार गरेर बनाउनुहोस्, सङ्गत गर्नुहोस्, विचार गरेर सङ्गत गर्नुहोस्। किनभने कति साथीले तपाईँलाई सधैँको लागि जेलमा लगाएर पनि राखिदिन सक्छन्, फसाइदिन सक्छन्, उनीहरू बाँचेर तपाईँलाई फसाउन सक्छन्। त्यो भएर संगत भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: ल मरेँ कि के हो
1: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
6: फोन नम्बर 40225444
4: र 40225742
1: नमस्ते डाक्टर सर
0: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
0: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
0: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
0: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
0: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: गाउन भाडामा
8: गाउन भाडामा
7: हे गाउन भाडामा
9: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
9: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
10: र 9818251240 9818251240

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरै राखिरहेको छु तपाईँ र मेरो निम्ति। अब जीवनलाई सरल र तनावमुक्त कसरी बनाउने? अघि संगतले पनि हामीलाई तनाव दिन्छ कतिचोटि, जस्तो हाम्रो छोराछोरी त पठाउँछौँ हामी, स्कुल पठाउँछौँ, तर संगत कस्तो छ भन्ने कुराले पनि एकदम तनाव दिन्छ नि, होइन? संगत राम्रो छ भने त ठिकै छ, तर संगत चाहिँ नराम्रो छ स्कुलमा भनेपछि आमा बाबालाई तनाव हुन्छ एकदमै धेरै, होइन? तर हामी तनावमुक्त हुन पनि पर्छ कतिचोटि। जसले तपाईँलाई गलत बुझ्छन् उनीहरूलाई आफ्नै सोचमा छोडिदिनुहोस्, उनीहरूलाई स्पष्टीकरण दिनु बन्द गर्नुहोस्। कुनै पनि मान्छेले नि तपाईँलाई बुझेको छ भने नि उसलाई बुझाइराख्नु पर्दैन, तर नबुझेकोलाई, बुझे जस्तो गरेकोलाई जति बुझाए पनि उसले बुझ्दैन। त्यो भएर जहिले जसले तपाईँलाई गलत बुझ्छन् उनीहरूलाई आफ्नै सोचबाट छोडिदिनुहोस्, उनीहरूलाई स्पष्टीकरण दिन बन्द गर्नुहोस्। जो मान्छेले तपाईँलाई तपाईँले जति बुझाउन खोजे पनि बुझ्दैन भने त्यस्ता मानिसबाट अलग राख्नुहोस्, होइन? आफूलाई तनावमुक्त बनाउनुहोस्। जो मानिस तपाईँको लागि सहज छैन भने, तपाईँको लागि त्यो मानिस एकदमै अप्ठ्यारो छ भने, त्यस्ता मानिसहरूबाट अलग रहनुहोस्, टाढा रहनुहोस्, होइन? कतिचोटि कुनै पनि मान्छे भेट भएपछि हामीलाई यति सहज एक प्रकारको आनन्द महसुस हुन्छ नि, त्यस्ता व्यक्तिहरूसँग सङ्गत गर्नुहोस्। जुन व्यक्ति तपाईँलाई भेट्दाखेरि अशान्ति हुन्छ, शान्ति हुँदैन, होइन, ऊ अलिक झगडालु छ, सानो सानो कुरामा रिसाउँछ भने त्योसँगको यात्रा तपाईँको सहज कहिले नै हुँदैन। त्यो भएर जो मान्छे तपाईँलाई बुझ्दैन, जति गरे पनि बुझ्दा पनि बुझ्दैन भने टाढा रहनुहोस् त्यस्ताहरूसँग। र जसले तपाईँलाई महत्त्व दिँदैन तपाईँ उनीहरूलाई महत्त्व दिन बन्द गरिदिनुहोस्। जति तपाईँ महत्त्व दिनुहुन्छ नि कुनै पनि व्यक्तिलाई, तर उसले तपाईँलाई मतलबै गर्दैन भने त्यस्ता व्यक्तिहरूबाट पनि टाढा रहनुहोस्। त्यस्ता मानिसहरू तपाईँलाई प्रयोग मात्रै गर्न चाहन्छन्। र अर्को महत्वपूर्ण कुरा रहेको छ, कसैको जिन्दगीमा जबरजस्ती ठाउँ बनाउने प्रयास पनि नगर्नुहोस्, होइन? कतिचोटि तपाईँलाई इग्नोर गरिरहेको छ, तपाईँलाई उसले तिरस्कार गरिरहेको छ भने तपाईँ चाहिँ घरिघरि गएर त्यही मान्छेसँग बोल्ने, त्यही मान्छेसँग वातावरण बनाउने नगर्नुहोस्, होइन? त्यो समय त्यत्तिकै बर्बाद नगर्नुहोस्। त्यो कुरा चाहिँ एकदमै कतिचोटि अब कतिलाई चाहिँ कस्तो लाग्छ भने, एकजनाले भन्नुहुन्थ्यो, म बाँचुन्जेलसम्म चौकी जान नपरोस्, म बाँचुन्जेलसम्म अदालत जान नपरोस् भन्नुहुन्थ्यो। कतिलाई त्यस्तै लाग्छ, मेरो पनि दुश्मन कहिले नहोस्, कोहीसँग सम्बन्ध बिग्रेको छ भने बरु झुकेर सम्बन्ध सुधारौँ भन्ने हुन्छ क्या। कतिको त्यस्तो हुन्छ, एकदमै सहज हृदय भएका मानिसहरू पनि हुन्छन्, उनीहरू कसैसँग सम्बन्ध बिगार्दैनन्, तर बिग्रिहाल्यो भने पनि, होइन, कतिचोटि झुक्दा पनि हुँदैन भनेदेखि के गर्नु र, होइन? मैले एउटा घटना सुनेको थिएँ क्या, कस्तो त्यो घटना सुन्दै गर्दा आफूलाई एकदमै आशिष फिल भयो। एकजना पास्टर हुनुहुँदो रहेछ, अनि उहाँलाई एकजना व्यक्तिले यस्तो आरोप लगाउनु भएछ, अनि यस्तो आरोप निर्दोष पास्टर जसको परिवार छ, अनि एउटा स्त्रीले अनैतिक सम्बन्धबाट एउटा बच्चा जन्माउनु भएछ, अनि बाउ त चाहियो, समाज देशको बाउ खोइ भनेर सोध्छ, अनि त्यसपछि उहाँले चाहिँ यस्तो निर्णय गर्नुभएछ कि त्यो गाउँकै सबैभन्दा सोझो पास्टरलाई चाहिँ यसको बच्चा यही हो भनेर त्यहाँ देखाइदिनु भएछ। समाज बस्यो, समाजले अब उसलाई, त्यो स्त्रीले भनिन् यसको बच्चा को, समाजले सोध्यो स्त्रीलाई, स्त्रीले भनिन् यो बच्चाको बाउ उहाँ भनेर देखाउँदा उहाँ छानाबाट खसे जस्तो हुनुभयो। उहाँले भन्नुभयो 100% यो हुन सक्दैन होला। अनि त्यसपछि उहाँले के गर्नुभयो भन्दा, त्यत्रो समाजले उहाँलाई यति धेरै गाली गरे, हामीले यस्तो सम्झेको थियौँ, उस्तो सम्झेको थियौँ, उहाँले सम्झाउने कोसिस गर्नुभयो, म निर्दोष छु, निर्दोष छु, निर्दोष छु, तर उहाँले अन्तिममा त्यो बच्चा, त्यो
त्यो स्त्रीले त्यहाँ छोडेर गइन् र त्यो बच्चालाई उहाँले स्वीकार्नुभयो। अनि गल्ती नहुँदा नहुँदै पनि गल्ती स्वीकार्नुलाई चाहिँ नम्रता भनिँदो रहेछ। अनि हुर्किँदै गर्दा त्यो बच्चालाई हुर्काउनु भयो, पढाउनु भयो, त्यो बच्चा ठुलो भयो। त्यसकै आमा खोज्दै खोज्दै आइन् मलाई मेरो बच्चा दिनुहोस् भनेर। त्यो बच्चाले माफ गर्नुहोला, तपाईँ मेरो आमा बन्न सक्नुहुन्न, जसलाई तपाईँले छोडेर जानुभएको थियो म सानो थिएँ उहाँ नै हो मेरो आमा पनि बुवा पनि, म हो तपाईँको छोरा कुनै हालतले पनि भन्न सक्दिनँ भनेर भनेको एउटा घटना मैले सुनिरहेको थिएँ। म यो घटना किन जोड्दैछु भने कतिचोटि हाम्रो जीवनमा यस्तै प्रकारका घटनाहरू आइपर्छन् क्या। तपाईँ निर्दोष हो र पनि तपाईँ दोषी बनिनुहुन्छ, जस्तो प्रभु यीशु ख्रीष्ट निर्दोष हुनुहुन्थ्यो होइन। नबुकदनेस राजाको श्रीमतीसँग पनि परमेश्वर बोल्नु भएको थियो, दर्शनमा देखेकी थिइन्, उहाँले भनिन् यीशु निर्दोष हुनुहुन्छ बताइदेऊ। तर त्यो हुँदा हुँदै पनि उहाँलाई चाहिँ निर्दोष हातहरूमा, निर्दोष पावरमा उहाँलाई दोषी बनाएर किल्ला रोपियो, भाला रोपियो, कोर्रा हानियो, आफूभन्दा कयौं गुना गरौं, क्रुस भुकाइयो। त्यही हो नि, सबैभन्दा निर्दोष बनाएन र गल्ती नहुँदा नहुँदै पनि दोषी बनिनु नम्रता होइन। कतिचोटि यस्तै जीवनमा हामीले भोग्नुपर्छ। एकजना मेरो साथी जेल पर्नु भएको थियो र उहाँले निस्केपछि भन्दै हुनुहुन्थ्यो, त्यहाँ त धेरै मान्छे निर्दोष पो रहेछन् त, म त जेलभित्र त सबै दोषी मानिस मात्रै हुन्छन् भनेको त भरे निर्दोष मानिसहरू पनि कयौं भेट्नु भयो अरे उहाँले। अनि सोध्नु भयो अरे तपाईँ कसरी पढ्नुभयो भन्दा, मलाई त फसाइयो, मलाई यो काण्डमा फसाइयो, त्यो काण्डमा फसाइयो। हेर्नुहोस् त निर्दोष मानिसहरू त्यत्तिकै फसिरहेका हुन्छन्। तर अन्तिम एउटा कुरा चाहिँ के हो भने जहिले पनि सत्यको विजय चाहिँ हुन्छ हुन्छ हुन्छ। उसलाई झुटो बहाना बनाएर, कयौं झुटो बहाना बनाएर मानिसलाई फसाइएको हुन्छ नि, तर एक दिन जुन झुटो बहाना बनाएर फसाउने मान्छेले आफू जोगिनको लागि हजारौं बहाना बनाउँदा पनि एउटा बहानाले पनि उसलाई जगाउँदैन। त्यो दिन चाहिँ कुनै पनि बहाना लुक्नेवाला छैन। त्यो भएर कसैले कसैलाई नफसाउ। मैले बारम्बार एउटा बहिनीको घटना भनिरहेको छु, बहिनीलाई बाहिर लान्छु भनेर फटा मान्छेहरूले 6-7 लाख रुपियाँ पैसा फसाइदिए। एकदमै निर्दोष बहिनी, बाबाआमाले ब्याजमा पैसा खोजेर होइन विदेश पठाउनको लागि छोरीलाई पैसा दिए, त्यो फटा मान्छेलाई उहाँले पैसा दिन्, तर आज त्यो पैसा उठेको छैन। त्यो पैसा उठाउनको लागि उनी हजारौँ कोसिस गरिरहेकी छिन् होइन। यसरी फसाइन्छ कतिन्जेलसम्म, त्यो निर्दोष मान्छेहरूको आँसु पिउँछन् मान्छेहरूले। त्यो कदापि हामी त्यस्तो गर्नु हुँदैन होइन। यदि तपाईँ राम्रो काम गर्नुहुन्छ भने त्यसको परिणाम पनि राम्रै हुन्छ, तर तपाईँ खराब काम गर्नुहुन्छ भने त्यसको परिणाम पनि नराम्रै हुन्छ। ढिलो छिटो खराब काम गर्नेको परिणाम खराबै हुन्छ। र त्यस्ता मान्छेहरूलाई सरकारले सूक्ष्म निगरानीमा राखेर अनुसन्धान गर्नुपर्छ, न्याय दिलाउनुपर्छ। धेरैजना यो सहरमा धेरै त्यस्तरी फसाएका कयौं मान्छेहरू आँसु पुस्दै हिँडिरहेको अवस्थाहरू छ। कतिजना त गाउँ नै फर्किँदैनन्, किनभने गाउँ फर्केपछि मान्छे आउँछन् पैसा माग्न होइन, कहाँबाट दिने होइन। त्यो भएर यस्तो प्रकारको षड्यन्त्र, यस्तो प्रकारको मान्छेलाई फसाउने काम कसैले कहिले पनि नगरौं। हामी देख्न सक्छौ नि मान्छेले खराब काम गर्छन्, भ्रष्टाचार गर्छन्, बदनाम गर्छन्,
अनि त्यसपछि त्यसको परिणाम चाहिँ छोराछोरीले भोग्नुपर्छ, आफन्तहरूले पनि भोग्नुपर्छ। त्यस्तो काम कहिले पनि नगरौँ, त्यो नराम्रो छाप रहि नै रहन्छ। तपाईँले भ्रष्टाचार गर्नुभयो होला, मानिलिउँ तपाईँले करोडौँ भ्रष्टाचार गर्नुभयो, तपाईँको छोराछोरी त निर्दोष छन् नि त, होइन? तर तपाईँको छोराछोरीलाई पनि तपाईँको कारणले समस्या हुन सक्छ, समस्या भएको छ धेरै ठाउँ, होइन? बाउले गल्ती गर्छ, त्यसको परिणाम छोराछोरीले पनि भोग्नुपर्छ, श्रीमतीले पनि भोग्नुपर्छ, आफन्तले भोगेका कयौं त्यस्ता घटनाहरू देखेका छौं। यस्तो हुन्छ भने किन यस्तो काम गर्ने? कतिन्जेलसम्म लुक्ने, कतिन्जेलसम्म मार्गलाई मान्छेलाई मुर्गा बनाउने? एक दिन त फन्दामा परिन्छ परिन्छ, त्यसपछि त उम्कन धेरै गाह्रो हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ र अन्तिममा यही भन्छु, मान्छे दुईदेखि तीनदेखि चार दिन बाँच्ने हो भन्नाले एउटा लिमिट समयसम्म मान्छे बाँच्छ। मान्छे कुनै पनि अमर छैन, तर त्यतिन्जेलसम्म त निर्दोष जीवन जिउन, ताकरही जीवन जिउन र समाजले पनि सम्झिराख्ने मान्छे भनेर जिउन, होइन किन दुनियाँलाई रुवाएर जिउने। र सबैभन्दा महत्वपूर्ण कुरा, कसैलाई पनि कसैले नफसाउनुहोस्। तपाईँलाई यस्तो लाग्ला, मान्छेलाई यस्तो लाग्ला, मैले यसलाई मुर्गा बनाए, कतिजनालाई मुर्गा बनाउनुहुन्छ, तर तपाईँलाई एक दिन यस्तो मान्छेले मुर्गा बनाइदिन्छ, तपाईँ हेरेकै हेरेको हुनुहुन्छ। त्यो भएर जस्तो रोपो त्यस्तै फल प्राप्त गर्ने हो हामीले। हामीले खुसी रोप्यौँ खुसी प्राप्त हुन्छ, आँसु रोप्यौँ आँसु प्राप्त हुन्छ। र कुकर्म गरेर मान्छेलाई रुवाएर मान्छेलाई फसाएर कमाएको सम्पत्तिले तपाईँलाई कहिले पनि शान्ति दिँदैन, त्यो मलाई पनि दिँदैन र तपाईँलाई पनि दिँदैन। त्यो भएर इमान्दारी साथ कमाउनुहोस्, दुई चार पैसा कमाउनुहोस् अनि खानुहोस्। खाना पनि रुच्छ र मिठो निन्द्रा पनि लाग्छ। यही कामना गर्न चाहन्छु। एउटा उदाहरणीय जीवन जिउँ भन्दै कार्यक्रमबाट प्राविधिक मित्र सन्ध्या र म अब्राहम अहिलेलाई पनि बिदा हुन्छौ। धन्यवाद। जय मसी। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह तथा ख्रीष्टले अभिवादन। म गोविन्द विश्वकर्मा। प्रियहरू, आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै अगाडि बढ्नेछौ र आज म यहाँहरूको बीचमा गलातीको पुस्तकबाटै प्रभुको वचनलाई लिएर आएको छु। हामीले निरन्तर हजुरको माझमा गलातीको पुस्तकबाट जीवित वचन लिएर आएका छौं र त्यसै क्रममा आज हामी विशेष गरी प्रभु येशूले सिकाउनु भएको एउटा महत्वपूर्ण शिक्षा, त्यो हो टेबल संगति। हामीले इंग्लिशमा यसलाई टेबल फेलोशिप भनेर भन्दछौ। टेबल संगति भनेको एउटै टेबलमा वरिपरि सबै जातिका मानिसहरू, सबै लिंगका मानिसहरू, कुनै पनि विभेद रहित, एउटा भेदभाव रहित शिक्षा प्रभु येशू ख्रीष्टले दिनुभएको छ, त्यसका बारेमा आज हामी चर्चा गर्नेछौ। प्रियहरू, हामीलाई थाहा छ हाम्रो देशमा पनि विभिन्न किसिमका विभेदहरू छन्। यहाँ जातका आधारमा विभेद छन्, लिंगका आधारमा विभेद छ, वर्गका आधारमा विभेद छ, कुनै सम्प्रदायको आधारमा विभेद छ। विभिन्न प्रकारले हामीमा पनि त्यो विभेद हामीले महसुस गरेका छौं। तर प्रभुले भन्नुहुन्छ हामी सबै एक हौं। कोहीले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ भने प्रभुको अगाडि सबै समान हुन् भनेर प्रभुले यहाँ बताउनु भएको छ, जसलाई हामीले टेबल संगति भनेका छौं। आउनुहोस् हामी चर्चा गरौं। टेबल संगतिको शुरूआतलाई हामीले हेर्ने हो भने एउटा टेबलमा वरिपरि खाना बसेका मानिसहरू विशेष गरी समान दर्जाका हुँदछन्। टेबल संगतिले समानता देखाउँदछ। प्रियहरू, हामी कोही पनि ठूलो छैनौं, कोही पनि सानो छैनौं, हामी सबै बराबर छौं भन्ने कुरा देखाउँदछ। आज धेरै जस्तो मानिसहरूले विभेद भोगिरहेका छन्, धेरै जस्तो मान्छेहरूले आफू सानो महसुस गरिरहेका छन्। कतिले विभेदकै कारणले गर्दाखेरि उनीहरूले आफ्नो आस्था परिवर्तन गरिरहेको पनि अवस्था हामीले देखेका छौं। के कारणले? किनभने हामी एउटा हाम्रो आत्मसम्मानमा ठेस पुगेको कारणले धेरै मानिसहरू विभेदको कारणले आफ्नो आस्था परिवर्तन गरिरहेका छन्। परमेश्वरले कहिले पनि हामीलाई अलग गराउनु हुँदैन। प्रभु येशूले कहिले पनि मानिसलाई छुट्याउनु भएन। अझ यस्तो गर्नुभएको छ कि समाजमा सानो र तुच्छ ठानिएका मानिसहरूलाई पनि प्रभुले प्रेम गर्नुभएको छ, उहाँले अंगाल्नु भएको छ, उहाँले सर्वश्रेष्ठ एउटै स्थानमा ल्याउनु भएको छ। त्यसकारण प्रियहरू, आउनुहोस् हामी वचन अध्ययनतर्फ अगाडि बढौं। गलातीको पुस्तक 2:11 हामी 14 पाठ गर्नेछौ। पाउल र पत्रुसको मतभेद। तर जब केफास एन्टियोकियामा आए तब मैले उनलाई खुल्लमखुल्ला विरोध गरे, किनकि उनी दोषी थिए। याकुबले पठाएका मानिसहरू आउनुभन्दा अघि उनले अन्य जातिहरूको साथमा खाने गर्दथे, तर जब तिनीहरू आइपुगे तब उनी अन्य जातिहरूबाट पछि हटेर अलग गए, किनकि उनी खतनाका दलदेखि डराएका थिए। तर बाँकी यहुदीहरूले पनि त्यस्तै कपटपूर्ण काम गरे, यहाँसम्म कि तिनीहरूको कपटपूर्ण व्यवहारले गर्दा वार्नावास पनि भड्किएर गए। तर जब सुसमाचारको सत्यता बमोजिम तिनीहरू नचलेको मैले देखे, तब तिनीहरू सबैका सामान्य मैले केफासलाई भने, तपाईँ यहुदी भइकन यहुदी जस्तो नभई अन्य जातिहरू जस्तै चल्नुहुन्छ भने अन्य जातिहरूलाई यहुदी जस्तै जीवन कसरी कर लगाउनुहुन्छ? प्रियहरू, पाउलले विशेष गरी यहाँ गलातीको पुस्तकलाई, गलातीको मण्डलीलाई एउटा शिक्षा दिँदै हुनुहुन्छ कि पुरानो करार व्यवस्थाको पालनाले हामीले मुक्ति र उद्धार पाउने होइन, तर आज हामी प्रभु येशू ख्रीष्टमाथिको विश्वासले मुक्ति र उद्धार प्राप्त गरेका छौं। अनि प्रभु येशू ख्रीष्ट केवल यहुदीको लागि मात्र होइन, उहाँ सारा संसारभरिका मानिस जातिका लागि आउनु भएको हो भन्ने कुरा पनि पाउलले यहाँ बताइरहेका छन्। यहाँ जब पत्रुसले सुसमाचारकै क्रममा अन्य जातिहरूसँग बसेर खाँदथे, तर जब उनले आफ्नै यहुदी दाजुभाइलाई देखे तब उनी अन्य जातिहरूबाट अलग भए। उनी डराए, मलाई यहुदीहरूले के भन्ने हुन् कि, यहुदीहरूले मलाई नराम्रो व्यवहार गर्छन् कि, मैले अन्य जातिसँग बसेर खाए भनेर त्यो खालको व्यवहार मलाई गर्ने हुन् कि भनेर यहाँ पत्रुस पछाडि हटेका छन्। पत्रुस किन त्यसरी यहुदीलाई देखेर तर्सिए त हामी एकचोटि उनको पृष्ठभूमिमा जानेछौ। यहुदी शास्त्रीहरू र फरिसीहरूले विशेष गरी कर उठाउनेहरूलाई, सामरीहरूलाई, अन्य जातिहरू र स्त्रीहरूलाई विशेष गरी घृणा गर्दथे। उनीहरूले अन्य जातिहरूलाई मानिस सराउने व्यवहार गर्दैनथे। प्रियहरू, जब येशु संसारमा आउनुभयो, येशुले कर उठाउनेहरूलाई प्रेम गर्नुभयो, सामरीलाई येशु प्रभुले प्रेम गर्नुभयो, अन्य जातिहरूलाई, समाजले घृणा गरेका ती व्यक्तिहरूलाई पनि प्रभु येशुले प्रेम गर्नुभयो अनि आफ्नै दर्जामा राख्नुभयो। येशु प्रभु यहुदी हुनुहुन्थ्यो अनि उहाँले यसरी अन्य मानिसहरूसँग यसरी उद्वास गरेको शास्त्री फरिसीहरूले देख्न सक्दैनथे। लुकाको पुस्तक 15 अध्यायको 1-2 दुईमा यो कुरा हामीले पाउँदछौ। परमेश्वर सबैलाई प्रेम गर्नुहुन्छ, समान प्रेम गर्नुहुन्छ। यहुदीलाई मात्र होइन तर संसारभरिका सबै मानिसलाई उहाँले समान प्रेम गर्नुहुन्छ। योहन्ना 3:16 स्पष्टसँग भनिएको छ कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रभुले उहाँको वचनबाट यहुदीलाई मात्रै प्रेम गर्छु भनेर भन्नुभएको छैन। उहाँले निश्चित जाति, समुदाय अथवा यो लिंग, पुरूष अथवा महिला, यसलाई मात्र प्रेम गर्छु भनेर भन्नुभएको छैन। हरेक मानिस, उहाँको सृष्टिमा सिर्जिएका हरेक मानिसलाई उहाँले प्रेम गर्नुहुन्छ। त्यसकारण प्रभुको नजरमा सबै समान छन्। प्रभुले सबैलाई समान प्रेम गर्नुहुन्छ तर यहुदी जातिले अन्य मानिसहरूलाई, अन्य जातिलाई घृणा गर्दथे। खासमा परमेश्वरको विशेष उद्देश्य परमेश्वरले अल्पसंख्यक यहुदीहरूलाई चुन्नुभयो र उनीहरूद्वारा धेरै संख्यामा अथवा बहुमत रहेका अन्य जातिहरूलाई पनि उहाँले त्यही बगालमा ल्याउन खोजिरहनु भएको थियो। यसैयाको पुस्तक 42 अध्यायको 6 पद हामी पाठ गर्नेछौ। म परमप्रभुले तिमीलाई मेरो धार्मिकता अनुसार बोलाएको छु, म तिम्रो हात समात्नेछु र तिम्रो रक्षा गर्नेछु, तिमीलाई नै म जाति जातिहरूका निम्ति करार र अन्य जातिहरूका निम्ति ज्योति बनाउनेछु। प्रियहरू, जब यहाँ यसायाको पुस्तकमा आफ्ना जनहरूको समक्ष प्रभुले भन्नुभयो कि इजरायलीहरूमाथि गरिएको त्यो प्रतिज्ञा अन्य जातिहरूको लागि एउटा ज्योति हुनेछ कि इजरायली जातिहरूलाई हेरेर पनि अन्य जातिहरूले परमेश्वर को हो भनेर चिन्न सकुन् र एउटै बगालमा उनीहरू आउन सकुन् भनेर प्रभुको एउटा यो विशेष योजना थियो। तर समस्या के भयो भने प्रियहरू, जब परमेश्वरले इजरायली जातिका लागि अब्राहमलाई प्रतिज्ञा गर्नुभयो, अब्राहमसँगको जुन प्रतिज्ञा अनुसार उनी जाति जातिका पिता हुनेछन् भनेको अर्थ चाहिँ केवल इजरायली जातिका लागि मात्र होइन तर सारा संसारका मानिसहरू अब अब्राहमको सन्तान भएका छन्, विश्वासद्वारा अब्राहमका सन्तान भएका छन् भनेर यहाँ लेखिएको छ। गलातीको पुस्तक 3:7 यसरी लेखिएको छ, यसकारण तिमीहरूले यो जान कि जस जसले विश्वास गर्दछन् तिनीहरू नै अब्राहमका सन्तान हुन्। परमेश्वरले अन्य जातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहमलाई तमा नै सबै जातिले आशिष पाउनेछन् भन्ने सुसमाचार अघिबाटै सुनाइयो भनेर लेखिएको छ। प्रियहरू, त्यसकारण सबै मानिसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ तर उहाँले एउटा निश्चित जाति चुन्नुभयो, प्रतिज्ञाको जाति चुन्नुभयो कि त्यो जातिको माध्यमबाट सारा मानिसले अब सुसमाचार पाओस्, सारा मानिसले परमेश्वरको आज्ञा पालन गरून्, सारा मानिसले मुक्तिको सन्देश प्राप्त गरून् र परमेश्वरको एउटै राज्यमा उनीहरू आउन् भनेर यो प्रतिज्ञा अब्राहमलाई परमेश्वरले गर्नुभएको थियो। तर यहुदीहरू ठिक विपरीत देखा परे। उनीहरूले परमेश्वरको योजना बुझ्न सकेनन्, बरू घमण्डले फुलेर उनीहरू अहंकारी भए। यहुदीहरू किन घमण्डले फुले, किन उनीहरू अहंकारी भए? हामी देख्न सक्दछौ कि उनीहरूले पुत्र हुने अधिकार पाए, उनीहरूले महिमाको दर्शन पाए, उनीहरूले करार पाए, उनीहरूले व्यवस्था पाए, मन्दिरको आराधना उनीहरूले पाए। प्रियहरू, र प्रतिज्ञाहरू उनीहरूले पाए। रोमीको पुस्तक 9:4 हामीले हेर्ने हो भने तिनीहरू इजरायलीहरू हुन् अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्यवस्थाको प्रदान, मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्नै हुन्। साँच्चीकै भन्नुपर्दाखेरि यहुदीहरूलाई परमेश्वरले धेरै प्रेम गर्नुभएको थियो। परमेश्वरले उनीहरूलाई आफ्नो आँखाको नानी समान राख्नु भएको थियो। त्यो कुराले गर्दाखेरि प्रियहरू यहुदीहरू अन्ध भएका थिए। उनीहरूलाई लाग्दथ्यो परमेश्वर हाम्रो मात्रै परमेश्वर हो, हाम्रो निजी परमेश्वर। उनीहरूले त्यसरी व्यवहार गर्दथे। अन्य जातिहरूलाई उनीहरूले घृणा गर्दथे। अन्य जातिहरूको लागि त परमेश्वर आउनु भएको होइन, परमेश्वर हुनुहुन्न, तर केवल यहुदीका लागि परमेश्वर हुनुहुन्छ भनेर उनीहरूले बुझ्दथे। तर प्रियहरू, परमेश्वरको योजना सारा मानिसहरू जाति रहेको थियो, सारा मानिसहरूको लागि रहेको थियो। पहिलो शताब्दीका यहुदीहरूले अन्य जातिहरूसँग संगत पनि गर्दैनथे। प्रियहरू, हरेक दिन यहुदी पुरुषले आफू अन्य जाति र स्त्री नभएकोमा उनीहरूले बिहानै उठेर धन्यवाद दिन्थे। यहुदीहरूले के भन्दथे भने अन्य जातिहरू त नरकमा दाउरा जलाउनलाई जन्मेका हुन् भनेर भन्दथे। कुकुर समान उनीहरूले अन्य जातिहरूलाई व्यवहार गर्दथे अनि अयोग्य ठान्दथे। मत्तीको पुस्तक 15:21-28 तपाईँहरूले यो कुरा पाउन सक्नुहुन्छ। हामीले मत्तीको पुस्तक 8:5-13 हेर्ने हो भने त्यहाँ कप्तानको विश्वासको बारेमा चर्चा गरिएको छ। एकजना कप्तान जब यीशु कहाँ आउँदछन्, उनले आफ्नो नोकरलाई निको पारदिनका लागि उनले आग्रह गर्दछन्। जब यीशु ख्रीष्टले तिम्रो घरमा म जान्छु भनेर भन्नुहुन्छ, तर कप्तानले भन्दछन् म तपाईँलाई स्वागत गर्न योग्यको छैन। किन उनी एकजना कप्तान थिए तर उनले यीशु प्रभुलाई किन म तपाईँलाई स्वागत गर्नको लागि योग्य छैन भने भन्यो होला नि त? प्रियहरू, हामीले हेर्न सक्दछौ कि कप्तान अन्य जाति थिए तर यीशु प्रभु यहुदी हुनुहुन्थ्यो अनि उहाँलाई आफ्नो घरभित्र प्रवेश गराउनको लागि ऊ कप्तानै भए पनि, ऊ ठूलो मान्छे भए पनि, निकै आदर र इज्जत प्राप्त गरेको व्यक्ति भए पनि उसले यहुदीलाई आफ्नो घरमा ल्याउन सक्दैन थियो। त्यो आँट उसमा थिएन। कारण त्यो बेलाको समयमा यहुदी र अन्य जाति बीच कति ठूलो गहिरो एउटा विभेदको खाडल थियो भन्ने कुरा हामीले बुझ्न सक्दछौ। बरु कुकुर चाहिँ यहुदीहरूको घरभित्र प्रवेश गर्न सक्दथ्यो तर अन्य जाति चाहिँ कहिले पनि सक्दैन थिए। यीशु प्रभु यस संसारमा आउनुभन्दा अघि यस्तै प्रकारको अध्यारो, अन्धकार र विभेदको गहिरो खाडल थियो प्रियहरू। तर जब यीशु प्रभु संसारमा आउनुभयो, उहाँले यी सबै खालका विभेदहरूको विरूद्धमा उहाँले आवाज उठाउनुभयो। परमेश्वर सबैका लागि हुनुहुन्छ भन्ने कुरा बताउनुभयो। एपिसीको पुस्तक 2:14 यसरी लेखिएको छ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ, उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ। यो कुरा पावलले मण्डलीलाई बताएका छन्। पावल पनि यहुदी थिए तर उनले भनेका छन् कि प्रभु येशूले आज अन्य जाति र हामी यहुदी सबैलाई एक बनाउनु भएको छ र जुन पर्खाल, विभेद ल्याउने पर्खाल छ, त्यसलाई पनि तोडिदिनु भएको छ, भत्काइदिनु भएको छ, अब हामी स्वतन्त्र भएका छौं भनेर पावलले मण्डलीलाई बुझाउँदै हुनुहुन्छ। पावलले जुन यो विभेदको पर्खालको कुरा गरेका छन्, यो हेरोद राजाको एउटा मन्दिरको पर्खालको बारेमा पनि उनले बताएका छन्। किनभने त्यो बेलाको समयमा परमेश्वरको आराधना गर्नका लागि मानिसहरू मन्दिरमा जाँदथे। हेरोद राजाले भव्य मन्दिर बनाएका थिए प्रियहरू। त्यो मन्दिरमा विभिन्न प्रकारका चोकहरू थिए, त्यो मन्दिरमा विभिन्न प्रकारका पर्खालहरू बनाइएका थिए। परमेश्वरको आराधना गर्नका लागि, परमेश्वरलाई भेट्नका लागि, उहाँलाई स्तुति चढाउनको लागि विभिन्न प्रकारका मानिसहरू त्यहाँ आउँदथे। एकजना यहुदी इतिहासकार जोसिफसले भनेका छन् कि हेरोद राजाले बनाएको त्यो मन्दिरमा 3 चोकहरू थिए। एउटा चोक चाहिँ मन्दिरभन्दा बाहिरको चोक थियो। त्यहाँ विशेष गरी कुनै पनि विदेशीहरू र अशुद्ध महिलाहरू अथवा त्यहाँ जुन महिनावारी भएका महिलाहरू त्यहाँ त्यो चोकमा रहेर परमेश्वरको आराधना गर्नुपर्दथ्यो। त्यो मन्दिरभित्र प्रवेश गर्नका लागि केवल यहुदीलाई मात्रै प्रवेश थियो। एउटा चोक राखिएको थियो, त्यो चोकको नाम इजरायली चोक थियो। त्यहाँ केवल इजरायली यहुदीहरू मात्रै प्रवेश गर्न पाउँदथे, त्यो पनि पुरुष यहुदीहरू मात्रै प्रवेश गर्न पाउँदथे। त्यसकारण हामीले यहाँ हेर्न सक्दछौ कि परमेश्वरको उपस्थिति समक्ष जानका लागि, परमेश्वरलाई भेट्नको लागि विभिन्न किसिमका पर्खालहरू बनाइएको थियो। विभिन्न प्रकारका द्वारहरू त्यहाँ राखिएका थिए। कुनै व्यक्ति भित्र छिर्न पाउने, कुनै बाहिरको चोकमा बस्न पाउने, कुनैका लागि छुट्टै स्थान त्यहाँ खड़ा गरिएको थियो। त्यसकारण पावलले यहाँ भनेका छन् कि अब सबै विभेदका ती पर्खालहरू भत्काइएका छन्। एफिसीको पुस्तक 2:14 लेखिएको छ, तर जब ख्रीष्ट आउनुभयो, उहाँले ती सबै पर्खालहरू भत्काइदिनुभयो जसलाई पावलले चाहिँ शत्रुताको पर्खाल भनेर भनेका छन्। जब त्यहाँ पर्खाल हुन्छ त्यहाँ शत्रुताहरू आउँछ, को ठूलो को सानो भन्ने एक किसिमको विभेदले शत्रुता निम्त्याउँदछ। त्यसले परमेश्वरको महिमा गर्दैन, तर विशेष गरी विभाजनले टुट ल्याउँदछ, फुट ल्याउँदछ, विद्रोह ल्याउँदछ, ईर्ष्या जन्माउँदछ। आजको वचनको अन्तिम खण्डमा पढेर यो वचनलाई ठुङ्ग्याउँदछु प्रियहरू। गलातीको पुस्तक 3:26-29 यसरी लेखिएको छ, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हो, किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। अब न त यहुदी छ न ग्रीक, न कमारा छ न त फुक्का, न त पुरूष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ। यदि तिमीहरू ख्रीष्टका हौ भने त तिमीहरू अब्राहमका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तर अधिकारी पनि हौ। आमेन। प्रियहरू, आज तपाईँ र हामीले येशूमाथि विश्वास गरेका छौं। उहाँ सारा मानव जातिका परमेश्वर हुनुहुन्छ। उहाँले कसैलाई पनि विभेद गर्नु हुँदैन। उहाँले सबैलाई समान प्रेम गर्नुहुन्छ। यदि कसैले येशूलाई हामीले प्रेम गरेका छौं भनेर भन्छ तर विभेद गर्छ भने त्यो उहाँको सन्तान होइन, त्यो नयाँ गरी जन्मेको छैन। प्रियहरू, यहाँ पावलले भनेका छन्, अब यहुदी जुन यति धेरै चाहिँ विभेद गर्ने यहुदी जसले चाहिँ भनिरहेको छ कि अब येशू प्रभुमा हामी सबै एक छौं, शत्रुताको पर्खालहरू हामीमा भाँचिएका छन्, विभाजन भएका छन्, भत्काइएका छन्, अब येशू प्रभुमा विश्वास गरिसकेपछि हामी सबैजना एक हौं, एउटै पवित्र आत्माद्वारा हामी जन्मिएका छौं, हामी हरेकले एउटै पिताबाट बप्तिस्मा लिएका छौं, हामी सबैले एउटै पवित्र आत्मा, एकै परमेश्वर पिता, एकै पुत्र प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका छौं भने अब उहाँको नाउँमा बप्तिस्मा लिएका हामी सबै एक हौं। फेरि पनि स्मरण गराउन चाहन्छु, अब न त यहुदी छ न त ग्रीक छ, न कमारा छ न फुक्का छ, न त पुरूष न स्त्री छ, किनभने प्रभु येशू ख्रीष्टमा तपाईँ हामी जो छौं सबै एउटै छौं। महिला र पुरूष बीचमा पनि कुनै पनि विभेद आज मण्डलीमा हुनु हुँदैन। कुनै धनी छ कुनै गरीब छ भन्ने कुराको कुनै पनि खालको विभेद मण्डलीमा गर्नु हुँदैन। शारीरिक अथवा लैंगिकतालाई लिएर कुनै पनि विभेद गर्नु हुँदैन। जातका कारणले अथवा यो वर्गको त्यो वर्गको, यो देशको त्यो देशको भनेर आज हामी सबै परमेश्वरका सन्तान हौ। हामी कोही पनि कोही भन्दा फरक छैनौ। हामी सबै प्रभु येशू ख्रीष्टमा एक छौं। त्यसकारण बाइबलले सिकाएको शिक्षा यो छ कि आज हामीलाई जतिले सुन्दै हुनुहुन्छ प्रियहरू, हामी हरेक मानव हौ अनि हामी परमेश्वरका सन्तान हौ। हामी कोही ठूलो अथवा कोही सानो पक्कै पनि छैनौं। हामी जसरी एउटा स्त्रीको कोखबाट जन्मिन्छौं, हाम्रो आमाको कोखबाट हामी त्यसरी नै सबैजना जन्म्यौं। हामी एक दिन पक्कै पनि मरेर जान्छौं। कोही पनि यहाँ अमर छैन प्रियहरू। त्यसकारण आज म यही तपाईँहरूलाई उत्साह दिन चाहन्छु, चाहे त्यो मण्डलीभित्र होस् अथवा बाहिर, चाहे क्रिश्चियन होस् अथवा अन्य जाति, चाहे विभिन्न धर्मावलम्बी तपाईँहरू किन हुनुहुँदैन, सबैलाई म यही आग्रह गर्न चाहन्छु कि जसरी आज धर्मशास्त्र बाइबलले भनेको छ कि येशूलाई विश्वास गर्ने सबै समान हुन्, कोही पनि फरक छैन, प्रभुले सबैलाई समान प्रेम गर्नुहुन्छ, यहाँ विभेद कुनै पनि प्रकारको विभेद गर्नु हुँदैन भनेर आज बाइबलले सिकाएको छ, म त्यही तपाईँहरूलाई भन्न चाहन्छु कि विभेद कसैले कसैलाई नगरौं, हामी सबै समान हौ, सबैलाई प्रेम देखाऊ, आफ्नो आफूसँग भएको कुनै पनि कुरा हामी सहयोग गर्नलाई पछि नहटौं, एकअर्कालाई प्रेम स्नेह भातृ प्रेममा हामी अगाडि बढ्न सकौं। सबैभन्दा साँचो धर्म त्यही हो प्रियहरू। हुन्छ, आजको वचन सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईँले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च गुवे पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता कार्यक्रम मार्फत तपाईँले बेतसालुङ पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नु भएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

0: गीतपछि पुनः स्वागत गर्न चाहन्छौ। कार्यक्रम एक भन्दा दुई असल तपाईँ सुन्दै हुनुहुन्छ र अब चाहिँ भने हामी वचनको समयमा आइपुगेको छौं र वचनको लागि आज हामीसँग हुनुहुन्छ पास्टर तथा अगुवा विकास तालिमका कार्यक्रम संयोजक तथा संगीतकार महेश ताम्राकारज्यू। वहाँ बेतसालोम भैसेपारी चर्चबाट हुनुहुन्छ र वहाँबाट आउनुहोस् हामी जीवित परमेश्वरबाटको सन्देश सुन्न गइरहेको छौ र यो समयमा आदरणीय महेश ताम्राकारज्यूलाई दिन चाहन्छु।
1: आज गुड न्यूज एफएममा यो कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई म हार्दिक अभिवादन गर्न चाहन्छु। मेरो नाम महेश हो। म युथयुद्ध मिशनमा रहेर विगत 21 वर्षदेखि सेवारत छु र साथै अहिले पास्टर तथा अगुवा विकास तालिमको संयोजकको रूपमा कार्यरत छु। आज यस विशेष अवसरमा तपाईसँग क्रिश्चियन विवाह अन्तर्गत रहेर मेरा अनुभवहरू र केही महत्वपूर्ण सत्यहरू साझा गर्न पाउँदा म अत्यन्त खुशी छु। आशा गर्दछु आजको हाम्रो यो समय अर्थपूर्ण, उत्साहजनक तथा आशिषमय हुनेछ। आज म तपाईहरूलाई प्रकृतिमा पाइने एउटा ज्यादै अनौठो र डरलाग्दो जीवको बारेमा भन्न चाहन्छु। यो कथा मैले किन ल्याउँदैछु भनेदेखि चाहिँ सेवकाईको क्रममा नेपाल तथा भारतमा यात्रा गर्ने क्रममा गरेका अनुभवहरू, हाम्रो चर्च र मण्डलीमा अवस्थित केही यस्तै खालका परजीवी देखेका कारणले यो कथाले त्यसलाई चाहिँ स्पष्ट पार्छ भनेर म यो कथा तपाईँहरूको बीचमा ल्याउन चाहन्छु। अनि त्यो जीवको नाम हो हेयरवर्म। अंग्रेजीमा त्यसलाई हेयरवर्म भन्दो रहेछ, जसलाई नेपालीमा बलो जुका पनि भनिन्छ। बलो शब्द बालसँग अथवा कपालसँग जोडिएको शब्द भएको कारणले सायद यसलाई बलो जुका भनिन्छ होला। यो जुका घोडाको रौं जस्तो देखिने एउटा परजीवी जुका हो। यहाँ हेयरवर्मको जीवन चक्र र यसले अरू किराहरूलाई कसरी आत्मघाती बनाउँछ भन्ने कुरा म हजुरहरूलाई भन्न चाहन्छु। यो परजीवी कसरी बाँच्छ थाहा छ? यसको कथा एउटा सफा पानीको स्रोत, खोला, पोखरी वा सानो आहालबाट शुरू हुन्छ। वयस्क हेयरवर्महरू पानीमै बस्छन् र त्यही सम्भोग गरेर लाखौं सूक्ष्म अण्डाहरू पार्छन्। ती अण्डाहरूबाट साना साना बच्चा लार्भा निस्कन्छन् र पानीको तल्लो भागमा बसिरहन्छन्। पानीमा बस्ने अन्य किराहरू जस्तै लामखुट्टे वा पानीका ससानाहरू, अन्य किराहरू जो जमिनमा पनि आउँछन्, ती सूक्ष्म हेयरवर्महरूलाई ती किराहरूले झुक्केर खान पुग्छन्। जब त्यो पानीको किरा, लामखुट्टे वा अन्य किराहरू वयस्क हुन्छन्, उसका पखेटाहरू पलाउँछन् र उडेर जमिनमा आउँछन्। तर उनीहरूले आफ्नो शरीरमा त्यो बलो जुका बोकेर आएका हुन्छन्। यदि जमिनमा बस्ने अर्को ठूलो किरा, विशेष गरेर फट्याङ्ग्रा, फट्याङ्ग्री वा सलहले त्यो ग्रसित किरालाई खायो भने हेयरवर्म बलो जुका अब आफ्नो मुख्य शिकारभित्र पुग्छ। फट्याङ्ग्राको पेटभित्र पुगेपछि हेयरवर्म बिउझन्छ। यसले फट्याङ्ग्राको शरीर भित्रका अंगहरूबाट पोषण लिन थाल्छ। फट्याङ्ग्रा आफ्नो सामान्य जीवन बाँचिरहेको हुन्छ, तर उसको पेटभित्र यो सेतो वा खैरो रंगको जुका विस्तारै हुर्कदै जान्छ। फट्याङ्ग्राको शरीर 1-2 इन्चको मात्र हुँदा पनि यो परिजीवी जुका 1-3 फिटसम्म लामो हुन सक्छ। यसले फट्याङ्ग्राको पेटको धेरै जस्तो भाग ओगटिसकेको हुन्छ। अब हेयरवर्म पूर्ण रूपमा वयस्क भइसकेको हुन्छ। तर यहाँ एउटा ठूलो समस्या छ। हेयरवर्म जमिनमा बच्चा उत्पादन गर्न सक्दैन, उसलाई पानी नै चाहिन्छ। यता फट्याङ्ग्रा भने स्वभावैले पानीबाट डराउँछ र भाग्छ, किनकि उसलाई पौडी खेल्न आउँदैन। अब त्यो जुका कसरी पानीसम्म पुग्ने? तर सबैभन्दा डरलाग्दो कुरा के हो थाहा छ? यसले फट्याङ्ग्राको दिमागलाई नै नियन्त्रणमा लिन्छ, माइन्ड कन्ट्रोल गर्छ। हो, उसले फट्याङ्ग्राको दिमागलाई नै नियन्त्रणमा लिन्छ। हेयरवर्मले विशेष प्रकारको रसायन उत्पादन गर्छ, जसले फट्याङ्ग्राको स्नायु प्रणालीलाई सिग्नल दिनुका साथै स्नायु प्रणालीलाई नै बदल्ने सम्म सक्षमता राख्छ। अब फट्याङ्ग्रा आफ्नो नियन्त्रणमा हुँदैन। अब उपरान्त चाहिँ फट्याङ्ग्राको स्वाभाविक डर हराउँछ। ऊ पानीसँग अब डराउँदैन, बल्कि पानीको प्रकाशले उसलाई आकर्षित गर्न थाल्छ। एउटा अनौठो र आत्मघाती आवेगमा आएर फट्याङ्ग्रा सरासर पोखरी वा आहालतिर उड्न थाल्छ, हिँड्न थाल्छ र पानीमा फाल हाल्छ। फट्याङ्ग्रा पानीमा खस्ने बित्तिकै हेयरवर्मले पानीको स्पर्श पाउँछ। त्यसपछि त्यो लामो जुका फट्याङ्ग्राको पेट वा पछाडिको भागलाई च्यातेर, चिरेर, फुटाएर बिस्तारै बाहिर निस्कन थाल्छ। कहिले काहीँ त एउटै फट्याङ्ग्राको पेटबाट 2-3 वटा लामा हेयरवर्महरू पनि बाहिर निस्कन्छन्। पानीमा खसेको फट्याङ्ग्रा प्राय डुबेर वा माछाको आहार बनेर मर्छ भने हेयरवर्म पानीभित्र आनन्दले पौड्दै अर्को साथी खोज्न र नयाँ जीवन चक्र शुरू गर्न अघि बढ्छ। आज यो कथा भनिसकेपछि म तपाईँहरूलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु कि हाम्रो नेपाली चर्च र हाम्रा क्रिस्चियन घरहरूभित्र पनि यस्तै एउटा जातीय पूर्वाग्रहको किराले हाम्रो सोच्ने क्षमता र दिमागलाई नियन्त्रणमा त गरिरहेको छैन, विशेष गरी तब जब हाम्रो वरिपरि नयाँ तथा परिष्कृत जातिवाद प्रचुर भइरहेको बेला। परम्परागत जातिवाद खुला र स्पष्ट हुन्थ्यो, जस्तै इनार छुन नदिने, सार्वजनिक रूपमा अपमान गर्ने, तर नवजातिवाद आधुनिक शिक्षित र शहरी समाजमा झन्झटिल रूपमा देखा परिरहेको छ। यसका केही पाटाहरू यस प्रकार छन्। आधुनिक जातिवादमा नाम र थरको राजनीति, आजभोलि मानिसहरू म जातभात मान्दिन भन्छन् तर कसैलाई भेट्दा उसको थर, पुर्ख्यौली जग वा मवाली सोधेर भित्रभित्रै जातको वर्गीकरण गर्छन्, अथवा योग्यताको आवरण, आरक्षण वा कोटा प्रणालीको कुरा गर्दा समानता र योग्यताको कुरा अघि सारिन्छ, तर ऐतिहासिक रूपमा अवसरबाट वञ्चित गरिएका समुदायको संरचनात्मक समस्यालाई भने नजरअन्दाज गरिन्छ। शहरी क्षेत्रमा बहानेबाजी धेरै हुन्छ, जस्तो कोठा भाँडाको समस्या। काठमाडौँमै पनि जस्ता अरू विकसित शहरहरूमा पनि हाम्रो घरमा पूजापाठ हुन्छ, कुल देवदारी साउँछ, यस्तै विभिन्न बहानाहरू बनाएर कोठा नदिने चलन यो नव जातिवादको सबैभन्दा ठूलो उदाहरणको रूपमा लिन सकिन्छ। त्यसको साथसाथै अस्वाभाविक विवाहलाई बरु आधुनिकताको रूपमा स्वीकार गरिन्छ तर अन्तर्जातीय विवाहमा अपरोध अथवा अस्वीकार गरिन्छ। आर्थिक र श्रम क्षेत्रमा पनि विभेदको कुरा हामी थाहा पाउँछौ, सामाजिक सञ्जालमा डिजिटल उत्पीडनको कुराहरू हामी थाहा पाउँछौ। यस्तो वरिपरि हाम्रो नेपाली समाजमा शताब्दीयौंदेखि यस्तै यस्तै जातीय प्रथा, थर, परम्परा, सामाजिक श्रेणीकरणको पर्खालभित्र बाँधिएर हामी आएका छौं। दुःखको कुरा, जुन पर्खाललाई ख्रिष्टको क्रुसले ढाल्नु पर्ने हो, कहिलेकाहीँ त्यही पर्खाल मण्डली र हाम्रा क्रिस्चियन घरहरूभित्र अझ अग्लो पर्खाल भएर खड़ा भइदिन्छ। विशेष गरी जब हाम्रा युवा युवतीहरू विवाहको उमेरमा पुग्छन् तब परिवार र मण्डलीभित्र त्यो जातको किरा बिउजन्छ र ठूलो वैचारिक द्वन्द खड़ा हुन्छ। के विवाहको लागि जात नै मुख्य मापदण्ड हो? के फरक जातमा विवाह गर्नु बाइबल अनुसार गलत हो? यो प्रश्न हामीले सोच्न आवश्यक छ। प्रसिद्ध लेखक तथा पास्टर जोन पाइपरले आफ्नो ब्लड लाइन्स भन्ने एउटा पुस्तकमा लेख्नुहुन्छ, जातीय श्रेष्ठता वा पूर्वाग्रह केवल एउटा सामाजिक समस्या मात्र होइन, यो त ख्रिष्टको सुसमाचार माथिको प्रत्यक्ष आक्रमण हो। क्रुसले सबै मानिसलाई एउटै तहमा ल्याएर खड़ा गरिदिन्छ। त्यस्तै क्रिस्चियन दार्शनिक सीएस लुइसले पनि भन्नुहुन्छ, तपाईँले कहिल्यै पनि कुनै सामान्य वा मामूली मानिससँग कुरा गरिरहनु भएको छैन। त्यसको मतलब मानिसको मूल्य ठूलो या सानो मामूली भन्ने छैन। समाजले मानिसलाई जात, वर्गीकरण र हैसियतमा बाँड्न सक्छ तर परमेश्वरको दृष्टिमा हरेक मानिस अनन्त अस्तित्व बोकेको प्राणी हो। र प्रसिद्ध नागरिक अधिकार कर्मी पास्टर मार्टिन लुथर किङ जुनियरको भनाई झनै सान्दर्भिक छ, मानिसलाई उसको जातको आधारमा होइन उसको चरित्रको आधारमा मूल्याङ्कन गरिनुपर्छ। आज हामी यस विषयलाई कुनै राजनैतिक वा सामाजिक दृष्टिकोणबाट होइन तर परमेश्वरको अपरिवर्तनीय र जीवित वचनको प्रकाशमा स्पष्टसँग बुझ्ने प्रयास गर्दैछौ। जातको किराले कसरी विश्वासीको दिमाग नियन्त्रण गर्छ होला त? दोस्रो कोरिन्थी 10:4-5 हामीले हेर्यौं भने त्यसले के भन्छ भने, किनकि हाम्रो युद्धका अस्त्र शस्त्र सांसारिक होइनन् तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रिस्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौं। हेरवर्मले फट्याङ्ग्रालाई आफ्नो नियन्त्रणमा लिए जस्तै जब जातीय पूर्वाग्रहको किराले ख्रिस्टियनको दिमागलाई नियन्त्रणमा गर्छ, यसले मनमा झुटा तर्क र किल्लाहरू बनाउँछ। त्यसका तीनवटा डरलाग्दा लक्षणहरू देख्न सकिन्छ। पहिलो, यसले आत्मिक विवेक र विचारलाई अन्धो बनाउन सक्छ। जसरी त्यो परजीवीले फट्याङ्ग्रालाई आफ्नै विनाशको बाटो पानीतिर डोर्याउँछ, त्यसरी नै जातको किराले विश्वासीलाई बाइबलको सत्यता छाडेर सामाजिक डरतर्फ डोर्याउँछ। हाम्रा विचारहरू ख्रिस्टको आज्ञाकारी हुनुको साटो परम्पराका दास बन्छन्। हामी के सोच्छौ भने प्रभुको वचनले के भन्छ होइन तर जात र समाजले के भन्छ। दोस्रो कुरा, यसले मानिसको बाहिरी रूप र थर मात्र देख्छ। 1 Samuel 16:6 परमेश्वरले भन्नुभयो, मानिसले बाहिरी रूप हेर्छ तर परमप्रभुले हृदय हेर्नुहुन्छ। अगमभक्तद्वारा उहाँले यो भन्नुभयो, जब दिमागमा जातको किरा हुन्छ उसले मानिसको ख्रिस्टप्रतिको प्रेम चरित्र र विश्वास देख्दैन, उसले केवल उसको थर र जात मात्र देख्छ। तेस्रो कुरा चाहिँ यसले मण्डलीभित्र विभाजन र मृत्यु ल्याउँछ। जब जातीय पूर्वाग्रहले जित्छ मण्डली र परिवारमा प्रेम एकता र पवित्र आत्माको सहभागिता रहँदैन। त्यसैले पावलले भन्नुहुन्छ यी झुटा विचार र युक्तिहरूलाई क्रुसमा टाग्नै पर्छ। यो तीनटा कुराहरू चाहिँ यसको संकेत हामीमा लक्षणहरू देखिन सक्छ। अब अर्को कुरा के छ यहाँनिर भनेदेखि, ख्रिस्टमा नयाँ पहिचान र ख्रिस्टियन विवाहलाई हामीले बाइबलीय रूपमा हेर्नु चाहिँ मुख्य कुरा हो। होइन, मानिसको मूल पहिचान चाहिँ ख्रिस्टमा के हो? उत्पत्ति 1:27 भन्छ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। बाइबलले कतै पनि यो ठूलो यो सानो भनेर मानिसको मूल्य तोकेको छैन। परमेश्वरको दृष्टिमा हरेक मानिस अमूल्य सृष्टि हो। त्यसैले कुनै जात उच्च र कुनै निम्न भन्ने सोच नै बाइबलीय सिद्धान्तको विरूद्ध छ। दोस्रो कुरा, ख्रिस्टमा हाम्रो नयाँ पहिचान छ। मुख्य पाठले के भन्छ गलाती 3:28 भनेदेखि, अब न त यहुदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री, किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एउटै हो। पाउलको समयमा यहुदी र ग्रीक बीच जुन सांस्कृतिक एउटा ठूलो प्रखाल थियो ख्रिस्टको क्रुसले त्यसलाई ढालिदियो। जब हामी ख्रिस्टमा आउँछौ हाम्रो पुरानो जातीय पहिचान सांस्कृतिक जुन जुडाव चाहिँ खारेज भई ख्रिस्टमा भएको नयाँ पहिचान स्थापित हुन्छ। तरै पनि एउटा भ्रम छ, जब विवाहको कुरा उठ्छ त्यतिखेर ख्रिस्टियनहरूमा पनि यद्यपि त्यो छ, अन्तर्जातीय विवाह वर्सेस अन्तर विश्वासीको विवाहको जुन एउटा भ्रम छ, कन्फ्युजन छ। इसाकको विवाह होइन उत्पत्ति जुन 24 हामी देख्छौ, अब्राहमले कनान देशमा कनानी केटीहरूसँग आफ्नो छोराको विवाह गराउन चाहँदैन थिए किनकि तिनीहरू मूर्ति पूजक थिए। त्यसैले उनले आफ्नो नोकरलाई आफ्नै देश र आफ्नै नातेदारहरू कुल भएको ठाउँमा पठाई इसाकको लागि रिबेकालाई ल्याउन लगाए। अर्को याकुबको विवाहको कुरा उत्पत्ति 28 पनि, इसाक र रेबेकाले याकुबलाई कनानी केटीहरूसँग विवाह नगर्न आज्ञा दिए। याकुब आफ्नै ठूलो बुबा मामाको कुलका लाबानका छोरीहरू लेयर राहेलसँग विवाह गर्न मेसोपोटामिया गए। अनि यो कुरा हामी देख्छौ, यसलाई चाहिँ गलत रूपमा प्रयोग गरिन्छ होइन, अब ख्रिस्टियनिटीमा पनि कहिले काहीँ यो कुरा भन्न कतिको जायज छ, तर देखिएको वास्तविकता। धेरै अभिभावकहरूले भन्छन् हाम्रो जात मिल्दैन, जब विवाहको कुरा आउँछ आउने कुरा त्यही हो कि हाम्रो जात मिल्दैन त्यसैले हामी यो विवाह गर्न मिल्दैन, तर वास्तवमा यो बिल्कुलै गलत व्याख्या हो। अन्तर्जातीय विवाह चाहिँ सामाजिक सांस्कृतिक रूपमा फरक कुरा हुन् भने अन्तर्विश्वासीको विवाह चाहिँ फरक कुरा हो, फेरि आत्मिक र विश्वासको फरक छ त्यहाँनिर। जस्तो अन्तर्जातीय विवाह भनेको विभिन्न कुल विभिन्न वंशजहरूमा गरिने विवाह भयो भनेदेखि अविश्वासी र विश्वासी बीचको जो गरिने विवाह जो 2 Corinthians 6:14 त्यो चाहिँ निषेध गरिएको छ, तर अन्तर्जातीय विवाह चाहिँ बाइबलमा निषेध गरिएको छैन। यदि दुवैजना ख्रिस्टमा नयाँ जन्म पाएका विश्वासी हुन् भने उनीहरूको जात फरक भए तापनि उनीहरू समान जुवामा हुन्छन् र उनीहरू विवाहको लागि योग्य हुन्छन्। विवाहको मुख्य मापदण्ड ऊ कुन जातको हो भन्ने होइन, तर ऊ ख्रिस्टमा कस्तो व्यक्ति हो भन्ने हुनुपर्छ। यसमा व्यवहारिक कदम उठाएर जातको किरालाई कसरी मार्ने त भन्ने प्रश्न पनि आउन सक्छ, किनकि त्यो वर्षौंदेखि हाम्रो रगतमा बसेको त्यो किरा चाहिँ कसरी मार्ने? हामीले आफ्नो जीवन, हामीले परिवार, हाम्रो चर्च, यो जातीय पूर्वाग्रहको परिजीवीलाई निकाल्नलाई हामीले अभ्यास गर्नै पर्छ। पहिलो कुरा, साधारण रूपमा हामी के पनि बुझ्न सक्छौ भने अभिभावकहरूको लागि यो सन्देशबाट मैले भन्न खोज्ने कुरा के हो भनेदेखि चाहिँ सामाजिक डर भन्दा वचनलाई माथि राख्नु। जब छोराछोरीहरूको विवाहको कुरा आउँछ सामाजिक डर वा जातको पूर्वाग्रहलाई आफ्नो दिमागलाई नियन्त्रण गर्न नदिने। यदि केटा वा केटी प्रभुलाई प्रेम गर्ने राम्रो चरित्र भएको र जिम्मेवार ख्रिस्टियन हो भने केवल जात नमिलेकै कारण उनीहरूलाई अस्वीकार नगरिदिनुहोस्। र युवा युवतीहरूको लागि मेरो अनुरोध के छ भने विद्रोह होइन तर किरालाई सर्न नदिनुहोस् पनि, र त्यसको साथसाथै आमा बुबाको सम्मान पनि गर्नुहोस्। Ephesians 6:2 आफ्नो आमा बुबाको आदर गर। यदि आमा बुबा जातीय सोचमा हुनुहुन्छ भने विद्रोह गरेर वा भागेर होइन तर नम्रता प्रार्थना धैर्य र प्रेमपूर्वक संवाद गरेर उहाँहरूको हृदय जित्ने प्रयास गर्नुहोस्। तर आमा बाबाबाट जातको किरा आफ्नो मगजमा पनि सर्न नदिनुहोस्। जब मनमा जात नमिल्दा समाजले के भन्छ होला भन्ने डर आउँछ, त्यस विचारलाई ख्रिस्टको पाउमा सुम्पिदिनुहोस् र वचनको सत्यता घोषणा गर्नुहोस्। त्यस कारणले प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू होइन, जसले आजको यो कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यो अघि मैले भनेको कथामा जुन हेयरवर्म छ, जुन बलौजुका छ, त्यसले फटेङ्ग्राको पेटभित्र बसेर उसको दिमाग नियन्त्रण गरे झैं हाम्रो समाजको जातको किराले हाम्रा परिवार र मण्डलीलाई आत्मघाती बाटोतिर लैजान नदिऊ। आज परमेश्वरको वचनले हामीलाई यो पाठ सिकाउँछ, हाम्रा सबै सांस्कृतिक र जातीय विचारहरूलाई क्रुसमा मारेर ख्रिस्टको आज्ञाकारितामा बढ्नुपर्छ। दोस्रो कोरिन्थी 10:5 भनिन्छ, अनि जात मानिसले धार्मिक रूपमा हक थोपार्न बनाएको व्यवस्था हो, तर ख्रिस्टमा हाम्रा सबै पर्खालहरू भत्किसकेका छन्। गलाती 3:28 अनुसार ख्रिस्टियन विवाहको मुख्य जग जात वा थर होइन, तर ख्रिस्टमा आत्मिक एकता र चरित्र हो। जातिले हामीलाई अलग बनाउँछ, तर ख्रिस्टको रगतले हामीलाई एउटै परिवार बनाएको छ। 1 कोरिन्थी 3:11 जसरी भन्छ, किनकि जुन जग बसालिएको छ त्यो जो येशु ख्रिस्ट हुनुहुन्छ, त्यस बाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। ख्रिस्टमा हामीले हाम्रो पहिचान र हाम्रो उद्देश्य पाउँछौ। आउनुहोस् आज हामी आफ्नो हृदयबाट जातीय पूर्वाग्रहका सबै परजीवीहरूलाई ख्रिस्टको क्रुसमा ल्याएर फालिदेऊ। विवाह जातमा आधारित होइन, ख्रिस्टको जगमा बसालिएको जगमा आधारित होस्। घर निर्माण गर्दा सबैभन्दा महत्वपूर्ण कुरा माथि देखिने रंग रोगन होइन, जग हो। जग कमजोर भयो भने घर जतिसुकै सुन्दर भए पनि एक दिन समस्या आउँछ। त्यस्तै विवाहमा पनि, यदि विवाहको जग पैसा हो भने पैसा घट्दा सम्बन्ध कमजोर हुन सक्छ। यदि जग भावनामा मात्र आधारित छ भने भावना परिवर्तन हुँदा सम्बन्ध परिवर्तन हुन सक्छ। यदि जग समाजको प्रतिष्ठा हो भने मानिसले के भन्छ भन्ने कुराले विवाह गरिने वा परिवार चलाउने कुरा प्रभावित हुन सक्छ। तर यदि येशु ख्रिस्ट जग हुनुहुन्छ भने परिस्थिति बदलिँदा पनि विवाह अथवा परिवार टिक्न सक्छ। ख्रिस्टमा हामीले आफ्नो पहिचान र उद्देश्य पाउँछौ। अब अन्त्यमा म तपाईँहरूलाई सोध्न चाहन्छु कि जातिवादको किराले अझै पनि हामीलाई अथवा मलाई ख्रिस्टियन मूल्य र मान्यतामा जीवनमा विशेष गरी आजको शीर्षक अनुसार विवाहमा बुझ्न समझ राख्न नदिएको अवस्था छ कि? मेरो विवाहको जग केमा छ अथवा मेरो विवाहको जग म केमा बसाल्न चाहन्छु? यो प्रश्न तपाईँहरूलाई छोड्दै म एउटा सानो प्रार्थना गरेर आजको वचन चाहिँ समापन गर्न चाहन्छु। यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने आउनुहोस् मसँगै प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ। यदि तपाईँ पहिलो पटक यो सुन्दै हुनुहुन्छ भने पनि यसमा तपाईँले सहमति देखाउन सक्नुहुन्छ। हे स्वर्गीय पिता, आजको जीवन्त वचनका लागि धन्यवाद। हाम्रा हृदय र दिमागभित्र लुकेका जातीय पूर्वाग्रहका सबै विचार र किराहरूलाई तपाईँको पवित्र आत्माको आगोले जलाइदिनुहोस्। हामीलाई मानिसलाई उसको थर वा जातबाट होइन, तर ख्रिस्टको चस्माबाट हेर्ने दृष्टिकोण दिनुहोस्। हाम्रा घर र हाम्रा चर्चमा ख्रिस्टको सच्चा प्रेम, एकता र समानता कायम रहिरहोस्। येशु ख्रिस्टको सामर्थ्य नाममा प्रार्थना माग्छौ, आमेन। आज गुड न्युज एफएम मार्फत यो सन्देश ध्यानपूर्वक सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अनि प्रार्थना छ परमेश्वरको वचनले तपाईँको जीवनलाई बलियो बनाओस् र तपाईँको परिवारलाई आशिषित तुल्याओस्। धन्यवाद, नमस्कार, जय मसीह।
0: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ।
1: एफएम मार्फत यो सन्देश ध्यानपूर्वक सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अनि प्रार्थना छ परमेश्वरको वचनले तपाईँको जीवनलाई बलियो बनाओस् र तपाईँको परिवारलाई आशिषित तुल्याओस्। धन्यवाद, नमस्कार, जय मसीह।

तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ अष्टचित्र खड्काज्यू मोबाइल 9841 48 50 97 9841 48 50 97। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अवश्य पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ, र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मिश्री, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसेर रहने तमाम प्यारा प्यारा श्रोता मित्रहरू साथै प्राविधिक मित्र सुजन सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्। मेरो प्रार्थना तपाईँको निम्ति यही नै हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न पनि चाहन्छु। तपाईँ खुशी हुनुको रहस्यहरूसँग पनि सेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु। अबको एक घण्टासम्म तपाईँको साथमा रहेर ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा भक्ति संगीतहरू तपाईँको निम्ति राख्नेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। श्रोता, तपाईँको माया, तपाईँको प्रेम, तपाईँको प्रार्थनाको निम्ति हृदय आभार व्यक्त गर्दै थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजन सन्ध्या दुवैजनाले साथ दिइराख्नु भएको छ र प्रिय श्रोता, आज विशेष विषयवस्तु तपाईँको निम्ति सभार गर्ने प्रयास गर्दैछु। पक्कै पनि तपाईँ यो सुनेर आशिषित हुनुहुन्छ भन्ने विश्वास राखेको छु। हामीले संसारमा हाम्रो वरिपरि निहालेर हेर्दै जाँदा तपाईँ र म लगायत अन्य विभिन्न प्राणीहरूले आफ्नै आफ्नै तरिकाले जीवन जिइरहेको देख्दछौ। साना भुसुना कीट पतंगदेखि लिएर बढे मानका जनावरहरू यी आफ्नै आफ्नै किसिमले जिइरहेका हामी देख्दछौ। प्रिय मित्र, वास्तवमा जीवनलाई सकारात्मक शान्त र अर्थपूर्ण तरिकाले जिउनलाई मानिसमा एउटा कला पनि चाहिन्छ, एउटा सोच पनि चाहिन्छ, अर्को एउटा प्रयत्न पनि चाहिन्छ। आज मैले तपाईँलाई कसरी सुन्दर जीवन जिउन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्ने जमर्को गरेको छु। जब जब हामी जिउने उत्तम तरिकाहरूको खोजी गर्छौं, हामीले एउटा कुरा सर्वप्रथम बुझ्नै पर्ने कुरा चाहिँ के छ भने नि, यो यस्तो एउटा सुन्दर उपहार हो यो हाम्रो जीवन भनेको, यो हामीले परमेश्वरबाट प्राप्त गरेका छौं। तर प्रश्न फेरि यही हो कि त्यही जीवन जुन सुन्दर उपहारको रूपमा हामीले प्राप्त गरेका छौं यसलाई कसरी जिइरहेका छौं? केवल बाँच्नु मात्र जिउनु होइन, जीवनलाई अर्थपूर्ण तरिकाले जिउनु र उत्तम तरिकाले यो जीवनलाई परिचालित गर्नु एउटा उद्देश्यपूर्ण जीवन बनाएर जिउनु, यसमा हरेक व्यक्तिले विचार गर्नुपर्ने कुरा र मनन गर्नुपर्ने कुरा आउँदछ। धेरै मानिससँग धेरै थोक हुन्छ प्रिय मित्र जिउनका लागि, कति मानिससँग प्रशस्तै पैसा हुन्छ अनि मानिसले सोचिरहेको हुन्छ पैसा भए ऐसा हुन्छ जिन्दगी हुन्छ, तर पैसा भएर पनि कतिपय ठाउँमा शान्ति हुँदैन, आनन्द हुँदैन, चयन हुँदैन र त्यो परिस्थितिमा एउटा उत्तम जीवन जिएको अनुभव गर्न कठिन हुन्छ। धेरै मानिसहरूसँग अरू मानिसहरू हुन्छन् तर आफ्नोपन हुँदैन अनि त्यो भीड़मा तपाईँ एक्लो महसुस गरिराख्नु भएको हुन्छ, वान अमङ द क्राउड भन्छ। जब भीड़मा एक्लो तपाईँले आफूलाई अनुभव गर्दै हुनुहुन्छ भने त्यहाँ साँच्चै भन्नुपर्दा तपाईँले साँचो जीवन जिइराख्नु भएको हुँदैन। धेरैजनाले सफलता प्राप्त गरेर मैले यो सफलता हासिल गरेँ त्यो सफलता हासिल गरेँ, यो त एउटा मानिसका अगाडि भन्ने कुरा न हो, भनिन्छ यो, तर भित्र मनमा खासमा मैले यो गरेर के पाएँ भन्ने खालको लागिरहेको छ भने त्यहाँ पनि उत्तम जीवन जिएको अनुभव हुँदैन प्रिय मित्र। त्यसैले साँच्चै नै उत्तम जीवन जिउनका निम्ति कस्तो तरिकाहरू आवश्यक हुन्छ होला, यसमा गहन रूपले विचार गर्नुपर्दछ, निहालेर हेर्नुपर्दछ, सोच विचार गरेर निर्क्योल निकाल्नु पर्दछ। सजिलो छैन नि मित्र जिउनलाई। त्यसैले मलाई भन्न मन लाग्छ, उत्तम जीवन साँच्चै जीवन हो भने खुशी खोज्नु पर्दछ। फेरि खुशी खोज्न संसार राको बालेर हिँड्नु हुँदैन। खुशी भित्रै हुन्छ, आफू भित्रै हुन्छ, तर त्यसलाई प्रस्फुटित गर्न सक्नु पर्यो, मलजल गर्न सक्नु पर्यो र त्यसमा आफूलाई भित्र राखेर आनन्दको अनुभव गर्न सक्नु पर्यो। एउटा महत्वपूर्ण कुरा। दोस्रो कुरा, तपाईं र मैले बनाउने सम्बन्ध, आखिर मानिसले भन्छन् नि यो दुई दिनको चोला, यो दुई दिनको जिन्दगीमा सुमधुर सम्बन्ध यदि मानिससँग गाँस्न सकियो भने मानिसले तपाईंलाई महत्व दिन्छन्, तपाईंले मानिसलाई महत्व दिनुहुन्छ। तब तपाईंलाई म जिउँदैछु कि जिइरहेको छु कि भन्ने अनुभव हुन्छ। त्यसमा तेस्रो कुरा थपौं, तपाई आत्मसम्मानपूर्वक जिइराख्नु भएको छ कि छैन। जिउन त जिइरहेको हुन्छ, तर आत्मसम्मान भनेको तपाई आफूमा जिएकोमा साँच्चै नै म जिएको छु भनेर गर्व गर्न सक्नुहुन्छ कि कसैले तपाईँलाई भनिदिइरहेको छ यार त जिउँदैछस्, त्यसमा फरक पर्छ। तपाईं विचार गर्नुहोस् न मित्र, तपाईंसँग जे छ, जस्तो कुरा खाने छ, जस्तो लाउने छ, ती कुरालाई बिना कसैको रोकटोक, बिना कसैको क्रिटिसिजम भनौ न, तपाईले उपभोग गर्न पाउनु भएको छ भने पक्कै पनि त्यहाँ एक प्रकारको आनन्द तपाईलाई हुन्छ, तपाईले जीवन जिएको अनुभव गर्नुहुन्छ। अनि कोही कोही बेला हामी जीवन जिइरहेका हुन्छौ, जीवन त मुरमुरिरहेका हुन्छौ, फलानाले त्यस्तो, उसले त्यस्तो, उसको त्यस्तो, क्षमाशील भएर जिउनलाई प्रयत्न गरिरहेका छौं कि छैनौ हामी? त्यो सँगसँगै हाम्रो संघर्ष कस्तो छ? जीवन त एक किसिमले संघर्ष पनि हो नि, अनुभवहरू खारिन्छन् जहाँ संघर्ष हुन्छ। खदिलो मस्तिष्क, हलुको मन, विचार गर्नुहोस् है यो वाक्यांशलाई, खदिलो मस्तिष्क हलुको मन तब हुन्छ जहाँ तपाईँ संघर्ष गर्नुहुन्छ अनि एउटा कुनै प्राप्तिको सपना देख्नुहुन्छ। भुसुक्का निदाएर देख्ने सपनाको कुरा गरिरहेको छैन मैले, एउटा लक्ष्य केन्द्रित सपना। अब यी सबै कुरा त तपाईँसँग छँदैछ नरे, तर तपाईँ खुई खुई गर्दै आइया आता भन्दै बसिराख्नु भएको छ भने फेरि तपाईँले जीवन जिइराख्नु भएको छैन मित्र। सुस्वास्थ्य पनि त्यति नै महत्वपूर्ण हुन्छ जब साँचो जीवन हामी जिउनलाई प्रयत्न गरिरहेका हुन्छौं। कोही कोही बेला मान्छेले भन्ने गर्छ नि, सकारात्मक सोच्यौ भने भइहाल्छ, बसेर सकारात्मक सोच्नुहोस् न, केही हुँदैन, केही पनि हुँदैन। सोचलाई अपसोच बनाइयो भने विफल हुन्छ, सोचलाई चाहिँ कार्यमा उतारियो भने सपना साकार हुन्छ। र हरेक व्यक्तिले सकारात्मक सोच सँगसँगै सोचाई र गराई दुवैलाई लानु पर्दछ। भनिन्छ नि, कोही सोचेर केही गर्छन्, कोही सोच्दा सोच्दै मर्छन्। सोच्नेले सोचेरै केही नगरिकन जिन्दगी बिताउन सक्छ, तर कोही कोहीले त्यही सोचलाई कार्यमा बदलिदिन्छन् र जीवनको वास्तविक अर्थ प्रकट गरिदिन्छन्। त्यही नै फरक छ। समानान्तर समय हुन्छ, समयको व्यवस्थापन गर्न पनि त्यति नै जान्नुपर्छ, नत्र भने खालि हटाइदिएको मात्र देखिन्छ मान्छेलाई, कुदिरहेको छ मान्छे, कुन लक्ष्य बोकेर कुदिरहेको छ उसैलाई पत्तो अत्तो हुँदैन। अनि कहाँ उत्तम जीवन जिइरहेको हुन्छ त मान्छेले, पैसा गोजीभरि हुन्छ, भोग भोगै कुदिरहेको हुन्छ। त्यसैले जीवनलाई सुसंगठित बनाउन र जीवनलाई सर्वोत्तम तरिकाले परिचालन गर्न तपाईँले निरन्तर वर्कआउट गरिराख्नुपर्छ। त्यसमा तपाईँको कार्यक्षमता, सोच्ने शैली, बोल्ने तवर तरिका, आफूलाई प्रस्तुत गर्ने तपाईँको चरित्र, यिनै कुराहरूले तपाईँको साँचो जीवन जिउने तरिकामा मायन राख्ने गर्दछन्। प्रिय मित्र, भन्दाखेरि हामीलाई सजिलो लाग्छ, तपाईँका आफ्नै कथा होलान्, तपाईँका आफ्नै व्यथाहरू होलान्, तपाईसँग पनि बेजोड कुराहरू होलान् तपाईँको संग्रहमा, मैले यस्तो जीवन जिइरहेको छु भनेर तपाईँका बेजोड गवाहीहरू होलान्। समस्यासँग तपाईँ लडिराख्नु भएको होला, कतिले भइरहेको समस्यालाई चुनौती दिँदै अगाडि बढ़िराख्नु भएको होला, कतिले नहोस् भनेर प्रार्थना गरिराख्नु भएको होला। तर जीवन आखिरी जीवनै हो, संसारमा जब हामी जिउँछौ नि मित्र, यहाँ समस्या छैन भन्ने मान्छेले जति नै बाहिरी रूपमा भने तापनि, समस्या बिनाको मान्छे तपाईँले एकजना मात्रै भेट्नुभयो भने नि, म अहिले यहीँबाट ग्यारेन्टेड गर्छु तपाईँलाई, तपाईँलाई म पक्कै पनि स्वागत गर्न आउनेछु र तपाईँबाट केही कुरा सिक्नेछु, किनकि हरेक मान्छेलाई आफ्नै प्रकारको समस्या हुन्छ हो। धेरै विद्वानलाई विद्वताको अझै समस्या भइरहेको होला, गरीबलाई त्यही प्रकारको होला, धनीलाई त्यही प्रकारको होला, आफ्नै ठाउँमा कसैलाई आर्थिक सम्बन्ध होला, आर्थिक सम्बन्धी होला, कसैलाई सम्बन्ध सम्बन्धी होला, कोही कोही बेला त तपाईँलाई आफ्नै मनसँग होला संघर्ष। तर उत्तम जीवन भनेको चाहिँ नि प्रिय मित्र, समस्या नहुनु होइन, तर समस्या भित्र पनि आफूलाई समेटेर जिउनु उत्तम जिउने तरिका हो। विचित्रको छ यो जिन्दगी भन्ने कुरा, अद्भुत छ, स्वरूपमा अद्भुत छ, बनावटमा अद्भुत छ, तर त्यो अद्भुतपनको अद्भुत कार्यहरू थाहा नगर्नाले मानिस विचलित छ, अनि सामान्य भन्दा सामान्य कुरा हुन्छ कठिन बनाइरहेको हुन्छ मानिसले, अनि त्यही कठिनतामा आफूलाई परिभाषित गरिरहेको हुन्छ, अनि परिभाषाले भेटेसम्म आफूलाई दुखी बनाइरहेको हुन्छ मान्छेले। अनि कसरी उत्तम जीवन जिउने त त्यसो भए, प्रश्न जहिले अगाडि तेर्सिरहन्छ, उत्तर कतै मिल्दैन, रणभुल्ल भन्छ नि मान्छे, रणभुल्लमा रहिरहन्छ। जसले समस्या आएपछि कायरता होइन समस्यासँग जुध्ने आँट गर्छ, आफूलाई सम्हाल्न सक्छ र परिस्थितिसँग लड्दै जुध्दै आफूलाई सुरक्षित राख्दै जो अगाडि बढ्छन् त्यहाँ उत्तम जीवनशैली पक्कै पनि हुन्छ। बिना समस्या त झन् तपाईँलाई अर्को समस्या हुन्छ, जहाँ समस्या छैन भन्नु नै ठूलो समस्या हुन्छ। जसले मलाई समस्या छैन भन्दैछ नि त्यहाँ झुट छ, झुटो बोलिरहेको छ मान्छेले, त्यो समस्या छैन भन्नु झन् ठूलो समस्या हो। तर भएको समस्यालाई समाधान गर्ने उपाय खोज्दै लड्दाखेरि उठ्दै अनि संघर्ष गर्दै र जुध्दै जब जीवनलाई सम्हालेर अगाडि बढ़िन्छ नि त्यहाँ हुन्छ उत्तम जीवन। होइन कठिनाई देखाउनु भयो तपाईँले, कता कता मनमा त्यो लाग्छ होला तपाईँलाई, मलाई त सहज तरिकाले जिउनु छ, उत्तम भनेको त हाँसी खुसी सहज तरिकाले जिउने पो उत्तम जीवन हो। तपाईँलाई यो प्रश्न अहिले उब्जिन सक्छ तपाईँले रेडियो सुन्दै हुनुहुन्छ भने। अब यहीँनेरि समस्या आइसक्यो, तपाईँले मेरा कुरासँग तपाईँका विचारलाई तुलना गर्न थालिसक्नु भयो। तुलना गर्ने काम बन्द गरिहाल्नुहोस्। उत्तम जीवन जिउनुहुन्छ भने निसंकोच आफूलाई विश्वास गर्नुहोस्। अब आफूलाई विश्वास गर्ने भन्दैमा घरभित्र बसेर म मलाई विश्वास गर्छु, हात खुट्टा बाँधेर पलाटी कसेर, त्यसमा पनि उत्तम जीवनको समाधान हुँदैन मित्र। आफ्नो जीवनलाई तुलनाको सट्टा सफलता देख्नका लागि कुन ढोका ढकढक्याउनु पर्दछ अनि त्यो ढोकाको पछाडि फेरि विचार गरेर ढकढक्याउनु पर्दछ। खुल्दाखेरि ढोका खुल्ने बित्तिकै के भेटिन्छ त्यो पनि महत्वपूर्ण हुन्छ। बाघ बसिरहेको रहेछ भने त सकियो त अनि फेरि जीवन। मैले बाघ भन्नाले झन् ठूलो समस्या जुन तपाईँ उम्किनलाई ढोका खोल्दै हुनुहुन्छ, अझ ठूलो समस्या रहेछ भने त तपाईँलाई त्यसैले पक्रिहाल्छ नि। तर मित्र, आत्मविश्वास साथ जब संघर्षलाई अघाल्नुहुन्छ भने तपाईँले तपाईँको सामु उभिएको कठिनाईलाई सामान्य रूपमा लिन सक्नुहुन्छ र त्यसलाई जितेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। बाहिर मुस्कान देखाउँदैमा आनन्दित हुँदैन मित्र। कसै कसैले भन्ने गर्छन् नि मुसुक्क हाँस्नु, हाँस्न आउँदैन भने ई भन्दै हिँड्नु अरे क्या, एबीसीडीई भन्नु भने चाहिँ अलिकति मुख किच्छ निच्छ निच्छ गर्छ अरे, त्यो भनेको चाहिँ तपाईँले देखावटी हो। मुस्कान देखिनु आनन्दको जीवन होइन। म एकदमै तपाईँलाई प्रश्न भन्न चाहन्छु, पीड़ा लुकिरहेको हुन्छ त्यो मुस्कानभित्र, अनि त्यो लुकेको पीड़ा नि एकछिनको मुस्कानले छोप्दैन मित्र। जब हामी पीड़ा लुकाउन खोज्छौ, तपाईँले पीड़ा लुकाउने होइन नि मित्र, पीड़ालाई त बाँड्ने हो नि, अनि त्यो पीड़ाको कारण मान्छेले जानेर पीड़ामा नपर्ने हो नि, तर उल्टो उल्टो काम गर्छ। अनि अझ हस्पिटलमा बिरामीलाई भेट्न गयौं भने हाम्रो देशको चलन के छ, बिरामीको छेउमा बसेर ए खतरा रोग लागेछ नि, हाम्रा काकालाई पनि यस्तै रोग लागेको थियो बितिहाले, अब बिरामीको मनोबल के होला, सकिएछ अब जिन्दगी भन्ने भएन। तर अर्को कुनै मुलुकको हस्पिटलमा जाँदा मान्छे मुस्कुराउँदै जान्छ, ए तपाईँ त निको भइसक्नु भएछ त, विचार हेर्नुहोस् न विचार, त्यो मान्छेलाई आत्मबल, ए म त निको भइसकिन, म यहाँ अस्पतालको बेडमा पल्टिरहेको छु अझै, त्यो फिलिङ दिनुपर्नेमा यता चाहिँ हाम्रा काका त बितिसके भनेपछि मनोबल यसरी मानिसको गिर्न सक्छ र जीवन जिउने कुरामा हार खान सक्छ मानिसले। तपाईँको यात्रा तपाईँको आफ्नै हो मित्र। कोही कोही बेला कसैले हात देला साथ देला केही क्षणको लागि हुन्छ, के के व्यक्ति हुन्छन् जसले तपाईँलाई जीवनभर औंलाहरू दिइरहेको हुन्छ, तपाईँ समातेर हिँड्न सक्नुहुन्छ, तर सदैव त्यो सम्भव हुँदैन। आफ्नै छोराछोरी पनि टाढा गएका हुन्छन् कुनै समयमा, त्यो बेला तपाईँ र मलाई अप्ठ्यारो हुन सक्छ गाह्रो हुन सक्छ, तर वास्तवमा तपाईँ र मैले सोच्नुपर्ने चाहिँ यी सबै परिस्थितिमा पनि म एउटा प्रश्नमा आफैलाई सोध्छु, त्यो प्रश्न चाहिँ म वास्तवमा कस्तो जीवन जिउन चाहन्छु र मैले जिइरहेको जीवनमा के आनन्द मैले भरिरहेको छु र मेरो जीवन कहाँबाट प्राप्त मैले गरेको हुँ र मलाई जीवन दिने को हो त्यतातिर पनि त विचार गर्नु पर्ला नि। जहाँ भरोसाको खोजी गर्नुहुन्छ अन्तिम भरोसा मुक्त कण्ठले विचार गर्नुहोस् है मित्र। यहाँ भावनामा बग्ने कुरा म गरिरहेको छैन, अनन्तको आनन्द दिने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ। झट्ट उत्तर खोजी नहाल्नुहोस्, उत्तर खोज्नलाई समय लिनुहोस्। वास्तवमा मेरो जीवनमा मैले के गर्दा म एउटा सर्वोत्तम जीवन जिउन सक्छु त? हामी प्राय सोच्छौ मलाई यो भयो भने खुशी मिल्छ, त्यो भयो भने खुशी मिल्छ। मैले पढ्ने क्रममा यसो विचार गरेको, 10 कक्षा पास गरे भने त के होला, 11-12 पास गरेपछि त के होला, होइन होइन, ब्याचलर्स डिग्री गरेपछि त के होला, मास्टर्स डिग्री गरेपछि त के होला, एमफिल गरे भने त झन् के होला। त्यो भनेको नि एक एउटा आशामा जिउने माध्यम मात्रै हो, हुनेवाला केही छैन। थोरै तपाईँमा किताबी ज्ञान बढ्ला, एउटा सर्टिफिकेट तपाईँको झोलामा थपिएला मित्र, तर साँचो जीवन जियाई नि। न त तपाईँको धेरै पैसा, न त तपाईँको ठूलो योग्यता भनेको तपाईँले आर्जन गर्नुभएको डिग्री, न त तपाईँको ठूलो कम्पनी या संस्थामा भएको जागिर, यी कुनै कुरामा हुँदैन। सबै कुरा मेरै अनुसार भएदेखि चाहिँ म एकदमै खुसी हुन्थे। इच्छा त्यो सबैको हुन्छ होला, तपाईँको पनि हुन्छ होला, मेरो पनि हुन्छ होला, तर सबै बाहिरका परिस्थितिहरूले खुसी दिने हो र? यो चाहिँ प्रश्न हामी सोध्छौ कि सोध्दैनौ? कोही कोही बेला उज्यालो देख्न पाउँदा हामी खुसी हुन्छौ कि हुँदैनौ, या अँध्यारो गनाउने मुख लाउँदै उठ्छौ कि? काम गरिसकेर घर पुग्दाखेरि कम्तीमा तपाईँको ओछ्यान तपाईँलाई पर्खिरहेको बेला खुसी हुँदै परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो ओछ्यानमा पस्ता आनन्दित पो हुनुहुन्छ कि, या तपाईँ ए बल्ल यो लम्पसार पर्न पाइयो भनेर गनगनाउँदै त्यहाँ जानुहुन्छ कि? उत्तम भन्ने कुरा के हो खास? कहिलेकाहीँ बिहानको शान्त वातावरणमा तपाईँ आनन्दित हुन सक्नुहोला, कोही कोही बेला साँझको टुसुक्क बसाई, थकान पछाडिको बसाई, त्यसको भिन्नै तपाईँलाई मजा दिने या आनन्द दिने त्यो क्षण होला। वरिपरि सबैसँग बसेर जे जस्तो तयार भएको छ, दुई गाँस खाँदाखेरिको आनन्द अर्कै होला। कसैलाई सानो सहयोग या त बोलीले या त केही दिएर गर्दाको अर्कै खुसी होला। आफूले गर्दै गरेको काममा तपाईँ आहा आज त मैले यो काम मजाले सफलतापूर्वक गरे भन्दाखेरि एक प्रकारको आत्मसन्तुष्टि मिलिरहेको हुँदा कस्तो कुरालाई तपाईँले ठूलो उपलब्धि, उत्तम उपलब्धि, आनन्दको उपलब्धि ठानिराख्नु भएको छ? यसमा पनि त महत्वपूर्ण विचार हामीले राख्नु पर्ला नि। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम शालोम। अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु। तपाईले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजन सन्ध्या दुवैजनाले सहायता पुर्याइराख्नु भएको छ। श्रोता, आज मैले तपाईसँग कुराकानी गरिरहेको छु जिउने एउटा उत्तम तरिका, कसरी हामी आफूलाई मनोबलसहित उत्तम प्रकारले जिउन सक्छौ भन्ने विषयलाई मैले प्रस्तुत गरिरहेको छु। र म तपाईसँग कुराकानी गर्न चाहन्छु कि वास्तवमा हामी हाम्रो लक्ष्य अनि हाम्रो विचार सँगसँगै हाम्रा पाइलाहरू हामीले अगाडि बढ़ाइरहेका हुन्छौ। त्यसैले पहिलो प्राथमिकता भनेको हामी को हौं र हाम्रो भरोसा कसमाथि छ मा हामी जोड़िनु पर्दछ। र अर्को महत्वपूर्ण कुरा चाहिँ आफूले आफैलाई महत्व दिन जान्नु पर्दछ। जब हामी आफैले आफैलाई महत्व दिँदैनौ भने चाहिँ त्यतिखेर चाहिँ हाम्रो जीआई संकटमा पर्न सक्दछ। कोही कोही बेला नि सामान्य कुरा हुन्छ जीवनमा प्रिय मित्र, एउटा मान्छेले तपाईँलाई भन्न सक्छ जाउँ कफी खानलाई, तर तपाईँसँग समय नै हुँदैन कफी पिउनका लागि, एकछिन बस्ने समय हुँदैन। साँच्चै भन्यो भने त्यो व्यक्तिले तपाईँलाई प्रेम गर्छ, तपाईँसँग एकछिन भए पनि समय बिताउन चाहन्छ, त्यही भनेर सायद अनुरोध गरेको हुन सक्छ। तर हामी त्यति पनि गर्न सक्दैनौ। त्यतिखेर तपाईँ र मैले सोच्नुपर्ने हुन्छ, वास्तवमा म आनन्दित नै छु त, म आनन्दित भएर नै जिइरहेको छु त, एउटा सामान्य साथीको अनुरोधलाई त मैले पूरा गर्न सकिन, त्यही पनि त्यही मित्रले पैसा तिरेर कफी खुवाउने अफर गरिरहेको कुरा त मैले स्वीकार गर्न सकिरहेको छैन भने म साँच्चै कस्तो जीवन जिइरहेको छु। कतिपय हामीलाई बाँच्नका निम्ति संघर्ष गर्ने क्रममा हाम्रो दौड़धूप यति हुन्छ कि प्रिय मित्र, यस्ता अनुरोधहरूलाई हामीले व्यवस्था गरिरहेका हुन्छौं। अनि त्यतिखेर जब तपाईँको मनमा लाग्दछ वास्तवमा यो व्यवस्था जसले ल्याउने सोच तपाईँको मनमा उत्पन्न गर्ने विचार के वास्तवमा यी विचारहरूले तपाईँलाई खुशी र आनन्द दिन्छ त? कोही कोही बेला अरूलाई अरूलाई अरूलाई भनेर जोड दिँदै फेरि आफूलाई पनि बिर्सिन सक्छौ, त्यो पनि सायद राम्रो नहोला। आफ्नो गल्तीको निम्ति कोही कोही बेला आफैलाई मात्रै दोष लगाइरहेका हुन्छौ। हो, आफ्नो गल्ती पहिला खोज्नुपर्छ भनेर मान्छेले भन्छन्, स्वाभाविक हो, त्यो हामीले खोज्नुपर्छ। तर कोही कोही बेला अरूले पनि त तपाईँलाई दुखी तुल्याइरहेको हुन सक्छ नि त, त्यता पनि विचार गर्नुपर्छ। अनि कतिपय विचारहरू हुन्छ नि, म गर्न पो सक्दिन कि, आँटै हुँदैन। अनि कता कता लाग्छ म पो राम्रो छैन कि, ऐनामा दुई तीनचोटि उभिएर हेरो, नाक पो मिलेको छैन कि, जुङ्गा पो लामा भएका छन् कि, ओठ पो अलिक राम्रो छैन कि, यतातिर चिन्ता गर्न थाल्छौं। फेरि त्यो कहाँबाट आउँछ भन्दाखेरि अरूलाई हेर्छौं, फेरि अर्को राम्रो पो छ कि। हो, यस्ता कुराहरूले हामीलाई कता कता जिन्दगीमा जिउनलाई अप्ठ्यारो पारिरहेको हुन्छ। जब हाम्रा जीवनमा म अरू जस्तो छैन, म यो गर्न सक्दिन, यस्ता शब्दहरू जब बारम्बार दोहोरिन थाल्छन् नि हाम्रो जीवनमा प्रिय मित्र, अब तपाईँले सोच्नुपर्ने हुन्छ, त्यतिखेर तपाईँले आफूलाई प्रश्न गर्नुपर्ने हुन्छ, यी शब्द सँगसँगै म पनि त छु नि यहाँ, यी प्रश्न सँगसँगै म पनि त केही हुँ नि। जब यसरी तपाईँले सोच्न थाल्नुहुन्छ, तपाईँले बुझ्न थाल्नुहुन्छ तपाईँ परमेश्वरको उत्तम सृष्टि हुनुहुन्छ, तपाईँ मानिस हुनुहुन्छ, तपाईसँग कमजोरी छन् त्यो पनि तपाईँले रियलाइज गर्नुहुन्छ, तपाईँसँग गल्ती हुन्छन् तपाईँले त्यो पनि अनुभव गर्नुहुन्छ, तर तपाईँसँग परिवर्तन गर्ने क्षमता पनि त छ नि भन्ने कुरा पनि बुझ्नु पर्दछ। तब मात्रै एउटा जीवन सुन्दर तरिकाले जिउनलाई सहायता पुग्छ। आफूलाई माया गर्नु भनेको आफ्नो कमजोरी स्वीकार गरेर आफूलाई सुधार्ने अवसर पक्कै हो, पक्कै हो। जब जब हामी आफूलाई सुधार्नतर्फ लाग्दछौं अनि हामीले यो भन्नुपर्छ म महत्वपूर्ण मान्छे छु, फेरि आफैमा आफै महत्वपूर्ण हुँदा फेरि अहंता भन्ने पनि हुन्छ, फेरि त्यहाँ अलिकति गाह्रो छ। सोच विचार गर्नुपर्दछ, म योग्य छु भन्दै गर्दा अरूलाई अयोग्य ठान्नु भएन, म अझ राम्रो बन्न सक्छु भन्दै गर्दा अरू चाहिँ राम्रा छैनन् म मात्रै विशिष्ट छु भन्ने तर्फ पनि जानु हुँदैन। त्यसैले हामी हर प्रकारले आफ्नो मूल्यलाई आफ्नो अवस्थालाई परिपक्वतातर्फ लानु पर्दछ, हाम्रो विचारले हाम्रो सोचाइले अनि उत्कृष्ट तपाईँको जुन सोच र विचारले तपाईँलाई डोर्याइरहेको हुन्छ त्यसमा तपाईँलाई आनन्द मिल्न सक्दछ र तपाईँले आनन्दित जीवनको महसुस गर्न सक्नुहुन्छ। प्रिय मित्र, जीवनमा हामीले कमाएका कुराहरूमध्ये कतिपय कुराहरू एकदम महत्वपूर्ण हुन्छन्। प्रिय मित्र, कुनै कुनै समयमा आर्थिक कुराहरू महत्वपूर्ण हुन्छन् र कुनै कुनै समयमा सम्बन्धका कुराहरू महत्वपूर्ण हुन्छन्। सम्बन्ध पनि ठूलै सम्पत्ति हुन पुग्छ हाम्रो जीवनमा, हाम्रा आफन्तहरू हुन सक्छन्, साथीभाइहरू हुन सक्छन्, अनि साथीभाइहरू छन् हाम्रो सम्बन्ध छ ले मात्रै कुरा अन्त्य हुँदैन, यसको निम्ति तपाईँले छुट्याउने समय, यसको निम्ति तपाईँले दिनुभएको महत्व त्यो पनि त्यति नै महत्वपूर्ण हुन्छ। खालि म अप्ठ्यारो अप्ठ्यारो कुरातिर लगिरहेको जस्तो तपाईँलाई लागिरहेको हुन सक्छ, एउटा समस्या निकाल्यो अनि त्यो समस्यामा अझ अर्को समस्याको खुड्किलो थप्यो, तर मैले तपाईँलाई निचोड पनि दिइरहेको छु। निचोड यसरी दिन्छु कि प्रिय मित्र, वास्तवमा तपाईँ र मेरो सम्बन्ध धेरैजनासँग हुन्छ, तर त्यो सम्बन्धलाई निर्वाह गर्ने तपाईँसँग समय अनि तपाईँसँग भएको आत्मीयता अनि तपाईँले गर्नुहुने त्यो व्यवहार त्यो चाहिँ यसको सल्युसन हो, त्यसले निकै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। नजिकै भएको मान्छेलाई महत्त्वै दिइरहेका हुँदैनौ, कोही कोही बेला यहीँ त छ नि, सुजनजी यहीँ भेटिरहनुहुन्छ, अमेरिका जाने पो साथी हो त। यदि मेरो जीवनमा यस्तो सोच आउन थाल्यो भने मैले सँगै भइरहेको व्यक्तिलाई महत्व नदिएको कारणले गर्दा मैले पनि त्यो महत्व गुमाइरहेको हुन सक्छु र मेरो जीवनको आनन्द त्यहाँनिर हराइरहेको हुन सक्छ। आनन्दित भएर जिउनका लागि मुस्कुराउनु पर्दछ। अपरिचित व्यक्तिहरू कोही कोही बेला तपाईँले भेट्नुहुन्छ नि, विदेशी मानिसहरू, उनीहरू मुसुक्क हाँस्छन्, किन हाँसेका होलान् हामीलाई त्यो थाहा हुँदैन, के बुझेर हाँसेका होलान् त्यो पनि थाहा हुँदैन, तर एउटा मिठोपन त्यहाँ के हुन्छ भन्दाखेरि उनीहरूले आत्मीयता प्रकट गरिरहेका हुन्छन्। त्यो आत्मीयता हामीसँग छ कि छैन? आज एउटा सानो काम गर्दाखेरि मेरो काम त एकदमै अरूको तुलनामा त केही छैन, तपाईँले सानो काम गर्दा पनि व्यक्तिसँगको सम्बन्ध मिलेर दुवैजना मिलेर या जति पनि वरिपरि छन् सबैजना मिलेर तपाईँले गर्नुभयो भने आज तपाईँलाई आनन्द मिल्न सक्छ। तपाईँले यसरी भन्न सक्नुहुन्छ कि तपाईँ वास्तवमा मेरो जीवनमा सहयोगी भइदिनु भएको लागि तपाईँलाई धन्यवाद छ, म एकदमै खुसी छु किनकि तपाईँले मेरो काममा हात बटाउनु भएको छ, तपाईँले मेरो काममा सहायता पुर्याउनु भएको छ। आज तपाईँ नहुनु भएको भए बस त्यहाँनिर खुसी र आनन्दको कुरा आउँछ। जब तपाईँले आफ्नो अन्तरआत्मामा ईश्वरीय प्रेम बोकेर हिँड्नु भएको छ भने त्यो यसरी नै तपाईँले प्रकट गर्न सक्नुहुन्छ। कोही कोही बेला त म पछि भन्छु है, सुजनजीलाई पछि भन्छु, यस्तो कुरा भन्दै गर्दा गर्दै समय बितिसकेको हुन्छ, ढिला भइसकेको हुन्छ भन्नै नपाइकन। त्यसैले प्रिय मित्र, तपाईँको जीवनमा
1: धेरै व्यक्तिहरू महत्वपूर्ण हुन सक्नुहुन्छ। उहाँबाट तपाईँले सिक्ने कुरा त्यति नै हुन सक्छन्। तपाईँले र मैले यो सोच्नु हुँदैन कि हामीले मात्रै धेरै कुरा जानेका छौं, अनुभव बटुलेका छौं। आज धेरै मानिसहरूबाट हामीले धेरै कुरा सिक्नु पर्दछ। पवित्र शास्त्रले बताउँदछ कि साना कुरा जुन कुरा तिमीहरूलाई महत्वपूर्ण लाग्दैन तिनै कुरामा महत्वपूर्ण अर्थ लुकेको हुन्छ। त्यसैले ती अर्थहरू हामीले खोज्नु पर्दछ। र प्रिय मित्र, हामीले जान्नु पर्दछ एकअर्कालाई क्षमा कसरी गर्ने, दुःख सुखमा कसरी एकअर्काको साथ सहयोग अर्थात साथी सहयोगी बन्न सकिन्छ, अनि सपना बोकिएको छ भने त्यो सपनालाई कसरी पूरा गर्ने, र बेजोड प्रश्न चाहिँ मैले यी गरिरहेका कामद्वारा मलाई मेरो जीवनमा केही सन्तुष्टि केही आनन्द मिलिरहेको छ कि छैन। कोही कोही बेला तपाईँ एक्लै एक्लै आफै विरक्ति राख्नुभएका बेला मिठा मिठा भजन गीत संगीत जसले तपाईँलाई एक प्रकारको आनन्द महसुस गराउन सक्छ र हरेक परिस्थितिमा तपाईँलाई जिउनका लागि बल दिन उत्साह दिन सहयोग गर्दछ, त्यस्ता कुराहरूमा पनि तपाईँले आनन्द हासिल गर्न सक्नुहुन्छ, उत्तम तरिकाले जिउन सक्नुहुन्छ। जीवनमा नि सबै दिन समान हुँदैन नै मित्र, कुनै दिन हाँसोमा त कुनै दिन आँसुमा बितिरहेका हुन्छन्, कुनै दिन हामी आफैमा गर्व गरिरहेका हुन्छौं र कुनै दिन आफैलाई कमजोर ठानिरहेका हुन्छौं। तर एउटा कुरा, खराब समय स्थायी हुँदैन है, थ्री डे ब्लो भन्छ यसलाई। अप्ठ्यारो परिस्थिति धेरै टिके, तीन दिनसम्म टिक्छ भन्ने भनाइ छ। बादल सधैँ मडारिँदैन, कालो बादल। आज तपाईँ कठिन परिस्थितिमा हुनुहुन्छ होला, एकछिन थचक्क बस्नुहोस्, लामो सास फेर्नुहोस्, प्रभुलाई धन्यवाद दिनुहोस्, प्रार्थना गर्नुहोस्, तपाईँको मन फर्किन्छ, तपाईँको मन बदलिन्छ। आफूलाई मात्रै दोष दिएर, आफूलाई मात्रै कमजोर बनाएर तपाईँले उभ्याइराख्नु भएको छ आफूलाई भने तपाईँले पीड़ा सहनुपर्ने हुन्छ अनि तपाईँले आनन्दलाई गुमाउनुहुन्छ। ठूलो समय छ, ठूलो परिधि छ भनेर फेरि गजक्क नपर्नुहोस्। मसँग त यति समय छ, कोही कोही बेला तपाईँले थाहा नै नपाइकन समाधान नखोज्दै त्यो समय पनि भागिसकेको हुन्छ तपाईँको हातबाट। जब जब आवश्यक हुन्छ नि, विश्वासिला मान्छेहरू हुन्छन् तपाईँको छेउछाउमा, उनीहरूसँग कुरा गरेर एकछिन बिताउनुहोस्, तपाईँलाई भिन्नै आनन्द मिल्छ जीवनमा। त्यसैले गर्दा जीवनमा आनन्द प्राप्त गर्नका लागि धेरै ठूल्ठूला कुराहरूको उपलब्धि होइन मित्र। तपाईँका मनमा उठेका पुराना तिक्तताहरू त्यसले जरा हाल्दै हुन सक्छ तपाईँको अन्तर आत्मामा, ती जरा काट्दै जानुस्। तिक्तताका जराहरू बढे भने नि नमिठो बान्ता आउन थाल्छ। त्यसैले यस्ता कुराहरू बोकेर हामी हिँडिराख्नु हुँदैन, किनभने आनन्दलाई लुट्ने कुरा भनेका त्यस्तै कुराहरू हुन्। जुन प्रकारको तिक्तताको बोझ बोकेका हुन्छौँ नि हामीले जीवनमा, त्यसले अरूलाई होइन हामी आफैलाई सताइरहेको हुन्छ। त्यसैले त्यो तिक्तताबाट हट्नका लागि तपाईँ एकदमै शान्त, हम्बल, ह्युमिलिटी भन्ने शब्द छ अझ, विनम्रतामा क्षमाशील भएर अरूलाई पनि आफू समान ठान्दै, अरूलाई त क्षमा गर्नुहुन्छ गर्नुहुन्छ, आफूलाई चाहिँ गर्नुहुन्छ कि गर्नुहुन्न, आफूलाई पनि त क्षमा गर्नु पर्यो नि। आफ्नो पुरानो गल्तीलाई जीवनभरको सजाय बनाइराख्नु भएको छ कि, त्यो गल्तीबाट उम्केर परमेश्वरले के भन्नुभएको छ तपाईँ र मेरो निम्ति प्रतिज्ञा गर्नुभएको छ अनि हामीलाई हाम्रा दोषहरू मेटाएपछि म फेरि कहिले पनि स्मरण गर्दिन भन्ने परमेश्वरले तपाईँलाई स्मरण गरिराख भन्नुभएको छ त तर हामी चाहिँ मैले यस्तो गराएको थिएँ उस्तो गराएको थिएँ तपाईँले छुटकारा पाउनु भएको अनुभव गर्नुपर्दछ तब मात्र तपाईँले आनन्दित जीवन महसुस गर्न सक्नुहुन्छ गल्ती त भइहाल्छ नि मानिसबाट गल्तीबाट त सिक्ने हो नि त गल्ती गर्दैमा पछुतो मान्दै बस्ने होइन गल्ती नदोहोर्याउने हो जब गल्ती दोहोरिन्छ समस्या बढ़िरहन्छ तपाईँ जे सपना र लक्ष्य बोकिराख्नु भएको छ पूरा हुँदैन कि भनेर शंका हाल्न थाल्नुभयो भने बाटैमा तपाईँका सपनाहरू तुइन्छन् अधुरा हुन्छन् सपना देखेर मात्र नबस्नुहोस् प्रिय मित्र लक्ष्यलाई योजनामा बदल्नुहोस् र जुन योजना तपाईँले बनाउनुहुन्छ नि योजना बनाएर फेरि कापी भित्र या डायरी भित्र राख्नु भने फेरि केही हुनेवाला छैन आज देशमा यति ठूल्ठूला कार्य योजनाहरू बनाइएका छन् नि सबै तर दराजभित्र राखेका छन् क्या बन्द गरेर त्यसैले ती कार्य योजना दराजभित्र थन्केका कारणले गर्दा तिनीहरूले केही पनि कामै गरेका छैन तर ती कार्य योजनालाई दैनिक काममा बदल्न सकेको भए पक्कै पनि फरक अनुभव हामीले गर्न सक्थ्यौं हो यसरी नै हामी विचलित हुन्छौं मनमा हामी के गर्छौं हाम्रा सबै योजनाका फाइलहरू कैद गर्छौं कार्यान्वयन कहिले पनि गर्दैनौ कार्यान्वयनको जरूरी हुन्छ ठूलो काम एकैचोटि सोच्न थाल्नुभयो भने तपाईँ असफल हुन सक्नुहुन्छ सानोबाट शुरू गर्नुपर्छ भोलि त्यही सानोलाई बढाउँदै लानुपर्छ दुई रुपियाँलाई डबल गर्दै बचत गर्नुहोस् न कति वर्षमा तपाईँ करोडपति भइहाल्नुहुन्छ हामीले सोचेकै हुँदैनौ करोडपति कसरी हुन्छ भनेर तर हामीले त्यो गर्दै गरेका हुँदैनौ अनि हामी चाहिँ भावनामा बगिरहेका हुन्छौं तपाईँले सपना देख्नुहुन्छ तर अरूलाई उपहास गर्नुहुन्छ त्यहाँ पनि गलत भइहाल्छ तपाईँ खुसी हुनै सक्नुहुन्न तपाईँको सपनालाई सबैले बुझ्नुपर्ने आवश्यकता छ र छैन नि सबैले बुझुन् भनेर तपाईँ मर्यादा गर्नुहुन्छ अनि त्यहाँ दुखी हुनुहुन्छ आनन्द गुमाउनुहुन्छ तर तपाईँ आफैले चाहिँ यदि तपाईँको आफ्नो सपनालाई बुझ्नु भएको छ भने तपाईँले सार्थक बनाउन सक्नुहुन्छ सपनालाई जीवित राखौं भन्न चाहन्छु म राम्रो अरूलाई उपहास गर्नुहुन्छ त्यहाँ पनि गलत भइहाल्छ तपाईँ खुसी हुनै सक्नुहुन्न तपाईँको सपनालाई सबैले बुझ्नुपर्ने आवश्यकता छ र छैन नि सबैले

भनेको सुनिराख्नु भएको होला। जीवनमा सफलता हासिल गरेपछि मान्छेले म ठूलै मान्छे बने, राम्रै मान्छे बने भनेर परिभाषित गरिरहेका हुन्छन्। तर सफलताले मात्रै राम्रो र असल मान्छे बन्दैन मित्र। असल बन्नु चाहिँ अझ महत्वपूर्ण कुरा हो। असल कतिखेर बनिन्छ? जब सबास परमेश्वरले भन्नुहुन्छ विश्वासयोग्य नोकर तैले तँलाई दिएको तोडा सही प्रयोग गरेको छ, तपाईँ र मलाई जीवनमा दिएका तोडाहरू, तपाईँसँग कला होला, तपाईँसँग केही गर्ने क्षमता होला, त्यसलाई विशेष रूपले प्रभावकारी रूपले तपाईँले यदि चलाइराख्नु भएको छ भने पक्कै पनि तपाईँले जीवनमा आनन्द महसुस गर्न सक्नुहुन्छ। ए मित्र, कसैलाई बाटो देखाइदिनुहोस् न, भइहाल्यो त, यो बाटो जानुस् पुग्नुहुन्छ, भयो त गत, धेरै ठूलो काम हो र त्यो, उल्टो बाटो देखाउने चलन छ अहिले। एउटा निर्दोष मानिसले सही बाटो खोजिरहेको हुन्छ, उल्टो बाटो देखाइदिन्छ हामी, अनि कोही कोहीलाई त फेरि उल्टो बाटो देखाउँदा फेरि उल्टो गइदिन्छन् क्या, त्यस्ता पनि मान्छेहरू हुन्छन्। खुसी किन हुनुहुन्छ तपाईँ? कसैले सोधिहाल्छ तपाईँलाई खुसी भएको देखेर, मैले त परमेश्वरलाई पाएर खुसी भएको, ए परमेश्वरले खुसी दिन्छन् भन्दा फेरि अर्को बाटो लाग्छ मान्छे। हो, यो हो विडम्बना। खुसी गुमाउने, उत्तम शान्ति गुमाउने, उत्तम जिउने तरिकालाई पर पार्ने कुराहरू हुन् यस्ता। ए कसैलाई हौसला दिनुहोस् न, दुई शब्द बोलेर भइगयो त, केही नभन्नुहोस् न, तपाईँले गर्न सक्नुहुन्छ भनिदिनुहोस् न, सकिहाल्यो, धेरै कुरा भन्नुपर्छ र जोड जोडले कराउनु पर्छ र गएर, कसैको कुरा सुनिदिनुहोस् न, भइगयो नि, सुनिदिँदा पुग्यो त, दुई दुईवटा कान परमेश्वरले दिनुभयो, एकछिन बसेर सुनिदिँदा के फरक पर्छ त, सम्भव हुन्छ भने सहयोग पनि गरिदिनुहोस्, त्यो पनि महत्वपूर्ण हुन्छ। त्यसैले अरूको जीवनमा जब तपाईँले केही न केही उज्यालो छर्नुहुन्छ नि मित्र, तपाईँ पक्कै पनि आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ। त्यसैले अब समय भयो, तपाईँले जे परिवर्तन गर्न सक्नुहुन्छ त्यसका लागि मात्रै प्रयास गर्नुहोस्, जे परिवर्तन गर्न सक्नुहुन्न स्वीकार गर्नुहोस्, अरूसँग आफूलाई कहिले पनि नदाँच्नुहोस्, आफूलाई समय दिनुहोस् तर आफूलाई महत्व ठान्नुहोस्, महत्वपूर्ण ठान्नुहोस्, आफ्नो प्रियजनहरूलाई आफ्ना कुराहरू राख्नुहोस्, असफलतासँग नडराउनुहोस्। आजको दिन नै मेरो लागि महत्वपूर्ण हो भनेर बाँच्नुहोस्, किनकि हाम्रो हातमा सबैभन्दा अमूल्य थोक भनेको परमेश्वरले समय नै दिनुभएको छ, यसलाई समुचित प्रयोग गर्नुहोस्, जीवन पक्कै पनि आनन्दित हुन्छ, खुसी हुन्छ। प्रिय मित्र, अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्नुपर्ने पक्कै पनि हुन्छ, किनभने समयसँग म सन्धि गर्नै सक्दिन, त्यही भनेर मैले अघि समय महत्वपूर्ण हुन्छ, यसलाई विचार पुर्याएर हामीले प्रयोग गर्नुपर्छ। र आजको कार्यक्रम पक्कै पनि तपाईँले सुन्नु भएको छ भने तपाईँका मनमा कुनै पनि जिज्ञासा खुल्दुली पक्कै पनि उब्जेका छन्, प्रिय मित्र निसंकोच हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754। व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 9840804443 9840804443। हामीलाई इमेल मार्फत पनि कुराकानी गर्न सक्नुहुन्छ पत्रचार गरेर gnfmprogram@gmail.com। अब भने पुनः एकचोटि तपाईँ श्रोतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनेर साथ दिनुभएकोमा। प्राविधिक मित्र द्वय सन्ध्या सुजनजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अन्त्यमा गड ब्लेस यु अल, अब भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: यस्ता नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

गुर्नी एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र साना साना भाइ बहिनीहरूलाई म प्रस्तुता सन्ध्याको तर्फबाट जय मसीह भन्न चाहन्छु। आज पनि सदा शुक्रबार झैं कार्यक्रम साना पाइला लिएर म तपाईँहरूको बीचमा उपस्थित भइसकेको छु। कार्यक्रम साना पाइलामा विशेष गरी हामी हाम्रा साना साना भाइ बहिनीहरूलाई आफ्ना छोराछोरीहरूलाई परमेश्वरमा कसरी हुर्काउने बढाउने र अभिभावक साथै मण्डलीको जिम्मेवारी के हो त भन्ने विषयमा छलफल गर्नेछौ र कहिलेकाहीँ हामी हाम्रा साना साना भाइ बहिनीहरूसँगको कुराकानीहरू पनि यहाँहरूको बीचमा प्रस्तुत गर्ने गर्दछौ। र आज पनि मैले कार्यक्रम साना पाइलामा एउटा टपिक लिएर आएको छु र आजको टपिक रहेको छ रिस। हामीले आफ्नो रिसलाई कसरी कन्ट्रोल गर्ने, होइन आमा बुवाले आफ्ना बच्चाहरूलाई रिस तुरेको बेलामा कसरी व्यवहार गर्ने र साना साना भाइ बहिनीहरूलाई पनि रिसले कस्तो प्रभाव पार्छ, यसले चाहिँ के कस्ता फाइदाहरू हुन्छन् भन्ने विषयमा हामी छलफल गर्नेछौ। र आजको टपिकको बारेमा छलफल गर्नुभन्दा अगाडि यहाँहरूको बीचमा राख्न चाहन्छु एउटा मिठो गीत। गीतपछि फेरि आउने नै छु।

यो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु र अघि नै मैले तपाईँहरूलाई भनिसकेको छु आज चाहिँ हामी रिस्कको बारेमा केही कुराहरू छलफल गर्नेछौँ र विशेष गरी हाम्रा नानीहरूलाई हामीले अभिभावकहरूले रिस्क गर्दा अथवा रिसाउँदा कस्तो असर पर्छ भन्ने विषयमा हामी विशेष छलफल गर्नेछौँ भने र रिसले हाम्रा नानी बाबुहरूलाई कस्तो असर गर्नेछ भन्ने विषयमा पनि हामी हेर्नेछौँ र आशा छ आजको कार्यक्रम सुनेर तपाईँहरू आशिषित हुनुहुनेछ र तपाईँहरूको आफ्नो जीवनमा केही सुधारहरू आउनेछ भन्ने पनि आशा लिएको छु र बच्चाहरू चाहिँ हाम्रो लागि एकदमै फूल जस्तै कोमल हुन्छन्। उनीहरूलाई चाहिँ हामीले बोलेका शब्दहरू देखाएका हाम्रा व्यवहारहरू र दिएको समयले उनीहरूको भविष्य निर्माण गर्दछ। त्यसैले सबै अभिभावकहरूलाई कार्यक्रम साना पाइलाबाट म यही अनुरोध गर्न चाहन्छु जुन व्यवहारहरू तपाईँले आफ्ना नानी बाबुहरूको अगाडि देखाइरहनु भएको छ जुन बोलीहरू तपाईँले बोलिरहनु भएको छ त्यसैले बोल्ने कुराहरू र देखाएका व्यवहारहरू र आफूले दिने समयमा चाहिँ ध्यान दिनुहोला भन्न चाहन्छु। हामी मानव जाति भएको कारणले रिस उठ्नु चाहिँ यो एउटा सामान्य कुरा हो भने तर कहिलेकाहीँ चाहिँ हाम्रो कामको तनावले गर्दाखेरि हाम्रा आर्थिक समस्याका कारणले गर्दाखेरि कहिलेकाहीँ हाम्रो शरीरमा अस्वस्थ साथै थकानका कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो बालबच्चाहरूमाथि चिच्याउने गर्दछौँ तर बच्चाले त्यो रिसको कारण चाहिँ बुझ्दैन। उसले चाहिँ केवल यति बुझ्छ कि मलाई चाहिँ माया गरिँदैन कि होइन। कहिलेकाहीँ हाम्रो व्यवहारहरूले गर्दाखेरि उनीहरूलाई एक्लो महसुस पनि हुन सक्दछ। बारम्बार उनीहरूको अगाडि रिसाइरहने बानीले गर्दाखेरि चाहिँ हाम्रो बच्चाहरूमा चाहिँ डर बस्न सक्छ। यसैले आफ्ना गल्ती लुकाउन थाल्छन् उनीहरूले तपाईँसँग तपाईँका बच्चाहरूले तपाईँको डरको कारणले गर्दाखेरि तपाईँको रिसाउने व्यवहारले गर्दाखेरि उनीहरूले चाहिँ सत्य बोल्न पनि सक्दैनन्। त्यसैले आफ्ना नानी बाबुहरूको अगाडि चाहिँ हामी कहिले पनि रिसाउनु हुँदैन अनि हाम्रो रिसालु व्यवहारले गर्दाखेरि चाहिँ हाम्रा नानीहरूको आत्मविश्वास पनि घट्न सक्छ। अनि केही बच्चा चुपचाप र एक्लो हुन्छन् भने केही बच्चाहरू चाहिँ रिसालु र झगडालु पनि बन्न सक्छन् किनभने बच्चाले जे देखेको हुन्छ त्यही नै सिक्ने भएको कारणले गर्दाखेरि उनीहरू हाम्रो व्यवहारले गर्दाखेरि यस्ता नराम्रा कुराहरूमा परिणत पनि हुन सक्छन्। तर परमेश्वरको वचनले हामीलाई फरक बाटो देखाउँदछ। परमेश्वरको वचनले हामी प्रत्येक अभिभावकहरूलाई यो आज्ञा दिएको छ कि आफ्ना बालबालिकाहरूलाई चाहिँ रिस नउठाओ तर प्रभुको शिक्षा र अनुशासनमा हुर्काओ। एफिसी 6:4 पनि हामीलाई यसो भन्दछ बुबा हो आफ्ना छोरा छोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। आमेन। यसको अर्थ बच्चालाई अनुशासन नगर्ने होइन तर प्रेम धैर्य र बुद्धिका कुराहरू चाहिँ सिकाउने हो होइन। उनीहरूलाई चाहिँ प्रेममा बढाउने हो अनुशासन सिकाउने हो कसरी डिसिप्लिन रहनुपर्छ कसरी आज्ञाकारी हुनुपर्छ भन्ने कुराहरू चाहिँ हामीले उनीहरूलाई सिकाउन एकदमै इम्पोर्टेन्ट छ। तर बिना कारण चाहिँ उनीहरूलाई चाहिँ रिस चाहिँ नउठाओ भनेको छ बाइबलले। तर बिना काममा हामी उनीहरूसँग रिसाउनु चाहिँ जाहेज होइन। जब बच्चाले गल्ती गर्छ तुरन्त बुद्धिका कुरा चाहिँ हामीले उनीहरूलाई सिकाउनु पर्दछ। जब जब हाम्रो बच्चाहरूले गल्ती गर्दछन् अनि उनीहरूलाई चाहिँ तुरन्तै हामीले रियाक्ट गरिहाल्ने होइन चिच्याइहाल्ने होइन कराइहाल्ने होइन। कतिजनाको बानी हुन्छ मैले देखेको छु कतिजना अभिभावकले चाहिँ बच्चाले केही मिस्टेक गर्नै हुँदैन उहाँहरूले चाहिँ प्याक्ट पिटिहाल्ने होइन उनीहरूलाई चिच्याइहाल्ने कराइहाल्ने त्यस्ता त्यस्ता व्यवहारहरू चाहिँ उहाँहरूले आफ्नो बच्चाहरूलाई गर्नुहुन्छ। तर त्यसको सट्टामा चाहिँ हामी चाहिँ अभिभावक भएको कारणले गर्दाखेरि हाम्रो व्यवहारबाट उनीहरूले सिक्ने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले गल्ती गर्ने बित्तिकै तुरन्तै रियाक्ट नगरेर तर हामी चाहिँ शान्त हुन पनि सकिन्छ। त्यसपछि माया र धैर्यका साथ किन गल्ती भयो र कसरी सुधार गर्ने भन्ने विषयमा चाहिँ उनीहरूलाई हामीले सिकाउनु पर्दछ। आज म तपाईँहरूलाई यही कुरा भन्न चाहन्छु यदि बच्चाले आमा बुबाको अनुहारमा प्रेम देख्दा परमेश्वरको प्रेमको झल्को देख्न सिक्छ। यदि तपाईँले आफ्ना बच्चाहरूलाई माया प्रेमले हुर्काउनुहुन्छ माया प्रेमले व्यवहार गर्नुहुन्छ भने चाहिँ उसले परमेश्वरको प्रेम चाहिँ तपाईँबाट देख्न सक्दछ। आज हामी सबैजनालाई एउटा कुरा चाहिँ के गर्नुपर्दछ भने हाम्रो रिसले होइन तर हामीले चाहिँ उनीहरूलाई प्रेमले सिकाउनु पर्दछ। यदि कोही प्यारेन्ट्स धेरै रिसाउनुहुन्छ भने त्यही व्यवहार चाहिँ बच्चाहरूले पनि सिक्ने गर्दछन् तर यदि हाम्रा साना साना भाइ बहिनीहरू त्यस्तो रिसाउने बानीले गर्दाखेरि चाहिँ उनीहरूको मन व्यवहार र शरीर र तिनै क्षेत्रमा चाहिँ रिसले नराम्रो असर पार्न सक्दछ। यदि तपाईँका आफ्ना छोरा छोरीहरू बारम्बार रिसाउने गर्दछन् उनीहरूको रिस चाहिँ कन्ट्रोल भइरहेको छैन भने त्यस्ता कुराहरूमा चाहिँ अभिभावकले धेरै ध्यान दिनु पर्ने हुँदछ किनभने यो रिसले चाहिँ हाम्रो नानीहरूको दिमागमा हाम्रो नानीहरूको माइन्डमा चाहिँ धेरै असर पार्ने गर्दछ होइन। यदि कोही नानी बारम्बार रिसाइरहेछ उसले चाहिँ आफ्नो रिसलाई कन्ट्रोल गर्न सक्दैन भने उसमा चाहिँ ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ त्यो नानीमा चाहिँ धेरै समस्याहरू देखा पर्न सक्दछ जस्तै त्यो नानीले चाहिँ कन्सन्ट्रेसन
गर्न नसक्ने, केही कुरामा पनि ध्यान दिन नसक्ने, अनि उसले सोच्ने कुराहरू चाहिँ स्पष्ट नहुन सक्छ, अनि जुन कुराले गर्दाखेरि चाहिँ हाम्रा नानीहरूको पढाइ लेखाइहरूमा असर पर्न सक्छ, अनि उनीहरू चाहिँ धेरै झगडालु स्वभावका हुन्छन्। जो नानीले रिस कन्ट्रोल गर्न सक्दैन ती नानीहरू चाहिँ साथीहरूसँग सजिलै झगडा गर्न सक्छन् र आफ्नो भावना कसरी व्यक्त गर्ने भन्ने सिक्न गाह्रो हुन सक्छ। उनीहरूलाई चाहिँ आफूले सोचेको कुराहरू, आफ्नो हृदयमा भएका कुराहरूलाई चाहिँ कसरी व्यक्त गर्ने भन्ने त्यस्ता कुराहरू पनि गर्नलाई गाह्रो हुँदछ र आफ्नो भावनाहरू पनि उनीहरूलाई व्यक्त गर्न गाह्रो हुन्छ। लामो समयसम्म यस्तो अवस्था रह्यो भने चाहिँ हाम्रा नानी बाबुहरूलाई सानै उमेरमा एन्जाइटी अनि डिप्रेसन जस्ता समस्या आउने जोखिम बढ्न सक्छ। यो रिसले चाहिँ हाम्रो नानीहरूलाई यसरी उनीहरूको दिमागमा चाहिँ असर पार्न सक्छ र यसले दिमागमा मात्र होइन तर यसले चाहिँ हाम्रा साना भाइ बहिनीहरूको शरीरमा पनि धेरै रिसाउने हुँदा फेरि चाहिँ एड्रेनाल र कोर्टिसोल भन्ने चाहिँ तनाव सम्बन्धीको हर्मोन चाहिँ उनीहरूको शरीरमा बढ्न सक्दछ। अनि यस्ता हर्मोनहरू बढेको कारणले गर्दाखेरि चाहिँ हाम्रा साना नानीहरूको चाहिँ मुटुको धड्कनहरू छिटो बढ्न सक्ने होइन, उनीहरूलाई सानै उमेरमा रक्तचापहरू हुन सक्ने, अनि टाउको दुख्ने वा पेट दुख्ने, अनि यो उनीहरूको शरीरको मसल्सहरू चाहिँ कडा हुने अनि एकदम तनावग्रस्त हुने, थाक्ने होइन, अनि राम्रोसँग निन्द्रा नलाग्ने, अनि लामो समयसम्म तनावमा रहेको कारणले गर्दाखेरि चाहिँ उनीहरूको इम्युन सिस्टममा पनि असर पर्न सक्दछ। त्यसै कारणले गर्दाखेरि हामीले चाहिँ आफ्नो नानीहरूलाई चाहिँ सकेसम्म आफ्नो व्यवहारबाट चाहिँ उनीहरूलाई खुसी बनाउन हामीले अभ्यास गर्नुपर्दछ भने, यदि कोही धेरै रिसाएको छ भने उनीहरूलाई चाहिँ तुरुन्तै खुसी बनाउने र त्यस्ता बानीहरू हटाउनलाई चाहिँ अभिभावकहरूले आफ्नो नानीहरूलाई त्यो रिसबाट छुटकारा पाउनको लागि उनीहरूलाई हामीले सहयोग गर्नुपर्दछ र माइन्डमा बडीमा मात्रै नभएर उनीहरूको व्यवहारमा पनि रिसले चाहिँ धेरै असर पार्न सक्दछ। जस्तै आफ्नो आमा बुबा अथवा शिक्षकले भनेको कुराहरू नमान्ने, अनि सामान फाल्ने, तोडफोड गर्ने, उनीहरूलाई रिस कन्ट्रोल नहुने विशेष गरी होइन, अनि आफ्ना साथी भाइ बहिनीहरूलाई हान दिने, पिट दिने, अनि आफूलाई चाहिँ कसैले नबुझेको जस्तो उनीहरूको व्यवहार चाहिँ त्यस्तो हुने होइन, मलाई चाहिँ कसैले बुझ्दैन, म चाहिँ एक्लै छु भनेर उनीहरू चाहिँ उनीहरूको व्यवहारमा पनि त्यस्तो खाले चाहिँ झल्किन सक्दछ। अनि त्यति मात्रै नभएर साथी बनाउनु र सम्बन्ध टिकाउनु पनि गाह्रो हुँदछ। यो चाहिँ व्यवहारमा देखिने कुराहरू होइन, हाम्रा नानीहरू धेरै रिसाउँछन् अथवा कोही व्यक्ति धेरै रिसाउँछ भने उहाँहरूले साथी त बनाउनुहुन्छ तर त्यो सम्बन्ध भने एक दुई महिनामा नै छुटिजान्छ। त्यो चाहिँ मान्छेले जब रिस कन्ट्रोल गर्न सक्दैन अनि त्यस्ता त्यस्ता व्यवहारहरूले गर्दाखेरि चाहिँ सम्बन्धहरू पनि बिग्रिने गर्दछन्। यदि तपाईँको यो अवस्थामा भएर जाँदै हुनुहुन्छ भने हरेक अभिभावकहरूले के गर्न सक्नुहुन्छ भने चाहिँ म तपाईँलाई के भन्न चाहन्छु, यदि तपाईँको बच्चा रिसाइरहनु भएको छ भने झट्टै रियाक्ट नगर्ने, बरु पछि आफ्नो नानी शान्त भइसकेपछि तिमी किन रिसायौ, किन के भयो भनेर उसलाई बुझ्नलाई चाहिँ ट्राई गर्ने होइन, अनि उसलाई धेरै रिस उठ्यो भने चाहिँ गहिरो सास फेर्ने, अनि त्यसपछि दससम्म गर्न लाउने, अथवा उसलाई रिसबाट चाहिँ कसरी शान्त हुने भन्ने विषयमा सिकाउन सकिन्छ, अनि हाम्रा नानी बाबुहरूले के राम्रो व्यवहार गरे भने उनीहरूको चाहिँ प्रशंसा पनि गर्ने। खालि हामी चाहिँ हाम्रो नानीहरूले यस्तो गर्यो उस्तो गर्यो भने हामी धेरै कम्प्लेन गर्दछौँ, तर हाम्रा बच्चाहरूले चाहिँ राम्रो व्यवहारहरू पनि गरिरहेका हुन्छन्, उनीहरूले गरेको त्यो राम्रो कामको लागि चाहिँ हामीले उनीहरूलाई प्रशंसा पनि गर्न सक्दछौँ। यस्तो व्यवहारले गर्दाखेरि चाहिँ उनीहरूले आफ्नो रिसहरू पनि कन्ट्रोल गर्न सक्दछन्। यदि तपाईँको बच्चाहरू चाहिँ धेरै महिनासम्म चाहिँ अति नै रिसाउनु भयो होइन, अब एकदमै हिंसात्मक व्यवहारै गर्नुभयो होइन, उहाँहरूको रिसले गर्दाखेरि चाहिँ परिवारमा ठुलो समस्या नै आयो, उसको जीवनमै ठुलो असरै देखियो भने चाहिँ तपाईँको बालबच्चा चाहिँ त्यो अवस्थामा भएर गइरहनु भएको छ भने चाहिँ तपाईँहरूले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ आफ्नो नानीको निम्ति होइन, फास्टिङ बसिदिनुपर्छ त्यस्तो व्यवहारहरूबाट छुटकारा पाउनको लागि। त्यो त हामीले गर्नु नै पर्दछ भने त्यसको साथ साथै चाहिँ तपाईँहरूले बाल रोग विशेषज्ञ अथवा बाल मनोवैज्ञानिकसँग पनि सल्लाह लिनु चाहिँ एकदमै उपयुक्त हुन्छ। बाइबलले हामीलाई के सिकाउँदछ भने इतपदेश 14:29 यसो लेखेको छ, जो रिसाउनमा ढिला हुन्छ त्यसमा ठूलो समज हुन्छ। त्यसैले हाम्रो साना बालबच्चाहरूले त बुझ्नु हुँदैन यो कुरा, तर नबुझेको खण्डमा परमेश्वरले यो जिम्मा चाहिँ अभिभावकहरूलाई दिनुभएको छ। त्यसैले रिसाउनु हुँदैन, जो मान्छे धेरै रिसाउँदैन त्यो चाहिँ धेरै बुद्धिमानी हो भन्ने विषयमा चाहिँ हामीले उनीहरूलाई सिकाउन सक्दछौ। र अर्को कुरा चाहिँ
हामीले बाइबलबाट आफ्ना नानीहरूलाई के भनेर सिकाउन सक्दछौ भने एफिसी 4:26 अनुसार क्रोध गर तर पाप नगर। अनि हामीले यो चाहिँ सिकाउनु एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ हामीलाई पनि हो, हाम्रा छोराछोरीहरूको लागि पनि हो, होइन। हामीले रिसाए पनि हामीले त्यो रिसमा चाहिँ नराम्रो घटनाहरू घटाउनु हुँदैन, पाप गर्नु हुँदैन, कसैलाई पनि हानि पुर्याउनु हुँदैन भन्ने विषयमा चाहिँ उनीहरूलाई हामीले सिकाउनु पर्दछ। विशेष गरी हाम्रो नानी बाबुहरूलाई, हाम्रा छोराछोरीहरूलाई चाहिँ धेरै कारणहरूले रिस उठ्न सक्दछ। जस्तै कहिले काहीँ चाहिँ आफ्ना भावनाहरू, आफूले सोचेका कुराहरू व्यक्त गर्न नपाउँदा पनि उनीहरू चाहिँ एकदमै निराश हुने, उनीहरूलाई डर हुने, होइन, भन्न नसकेको खण्डमा पनि उनीहरू आफ्नो रिसहरू देखाउने गर्दछन् भने कहिले काहीँ चाहिँ पर्याप्त माया हुन्छ नि, आफूलाई एटेन्डेन्स उनीहरूले खोजिरहेका हुन्छन्, त्यो नपाउँदा पनि उनीहरू रिसाइरहेका हुन्छन्। त्यसै कारणले गर्दाखेरि बच्चालाई चाहिँ आमा बुवाको समय, माया र साथ चाहिँ चाहिन्छ। आफूलाई व्यवस्था गरिएको महसुस भयो भने उनीहरूले चाहिँ के गर्छन्, रिसको माध्यमबाट ध्यान खोज्न सक्छन्। त्यसैले आज म जति पनि कार्यक्रम छाना पाइला सुनेर बसिरहनु भएको अभिभावकहरू हुनुहुन्छ, उहाँहरूलाई यही भन्न चाहन्छु, आफ्नो बच्चाहरूलाई चाहिँ माया गर्नुहोस्, विशेष गरी चाहिँ समय दिनुहोस् आफ्नो नानी बाबुहरूको लागि। तपाईँ जति नै व्यस्त भए पनि आफ्नो बाबु नानीहरूको लागि चाहिँ समय छुट्याउन नबिर्सिनुहोस् भन्न चाहन्छु। र कहिले काहीँ चाहिँ हाम्रो नानीहरू एकदमै उनीहरू थाके अथवा उनीहरूलाई भोक लाग्यो, निन्द्रा पुगेन भने पनि उनीहरू चाहिँ रिसाउन सक्छन्। त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो नानी बाबुहरूलाई हुर्काउने क्रममा चाहिँ उनीहरू कति बेला खाने, कति बेला रेस्ट गर्ने, कति बेला होमवर्क गर्ने, कति बेला प्रार्थना गर्ने, होइन, दैनिक रुटिन चाहिँ तपाईँहरूले चाहिँ उनीहरूको लागि चाहिँ बनाइदिनु भयो भने उनीहरूले केही हदसम्म ती कुराहरू पनि हामीले कन्ट्रोल गर्न सक्दछौँ। र विशेष गरी अर्को महत्वपूर्ण कुरा चाहिँ के छ भने आफ्ना नानी बाबुहरूलाई ती रिस्कको कुराहरूबाट अलग गराउनको लागि चाहिँ घरमा पनि एउटा हेल्दी इन्भाइरोमेन्ट चाहिँ हुन जरुरत छ। यदि तपाईँ बारम्बार झगडा गरिरहनुहुन्छ आफ्नो बच्चाहरूको अगाडि, होइन, चिच्याउनुहुन्छ, रिस देखाइरहनुहुन्छ भने चाहिँ त्यही कुराहरू उनीहरूले सिक्न पनि सक्छन्। त्यसैले उनीहरूलाई त्यो रिसबाट अथवा त्यो अनहेल्दी इन्भाइरोमेन्टबाट टाढा राख्नको लागि चाहिँ हामीले पनि आफ्नै घरमा एउटा स्वच्छ वातावरण बनाउनु चाहिँ एकदमै महत्वपूर्ण छ। अनि अर्को कुरा छ, कहिलेकाहीँ चाहिँ हाम्रो बच्चाहरू चाहिँ उमेर भन्दा बढी उनीहरूबाट हामी एक्सपेक्ट गर्छौँ कि, अपेक्षा गर्दछौँ, यसले यो गर्दै हुन्थ्यो, यसले त्यो गर्दै हुन्थ्यो, तर त्यस्तो कुराहरूले धेरै दबाब दिइरहँदाखेरि पनि उनीहरूमा चाहिँ रिस आउन सक्छ। अनि कहिलेकाहीँ चाहिँ उनीहरूको आफ्नै समस्या पनि हुन सक्छ। अनि अर्को कुरा चाहिँ साथी वा विद्यालयको समस्या पनि हुन सक्छ, होइन, विद्यालयमा कसैले उसलाई जिस्काइरहेको हुन सक्छ, एक्लोपन पनि हुन सक्छ, साथीहरूसँगको समस्या पनि रिसको एउटा कारण चाहिँ बन्न सक्छ। त्यसैले हाम्रो नानी बाबुहरूलाई चाहिँ जहिले पनि हामीले तिमीले दिनमा के गर्यो, तिमीलाई कसैले के भन्यो भनेर उहाँहरूसँग चाहिँ एउटा कम्युनिकेसन चाहिँ गरिरहनु पर्दछ, किनकि हाम्रो नानीहरूले चाहिँ जहिले पनि आफ्नो कुरा चाहिँ अरूले सुनिदिएको उनीहरू मन पराउँछन्, होइन, विशेष गरी आमा बुवाले आफूले भन्न लागेको कुरा, आफूले राख्न लागेको कुराहरू सुनिदिनु भयो भने चाहिँ उनीहरू खुसी हुन्छन्। अनि कहिले काहीँ चाहिँ आमा बुवाको आफ्नै व्यस्तताको कारणले गर्दाखेरि उनीहरूले आफ्नो कुराहरू भन्न नपाइरहँदाखेरि पनि, आफ्नो समस्याको समाधान गर्न नपाइरहँदाखेरि पनि उनीहरूमा चाहिँ रिसाउने बानी हुन सक्छ। त्यसैले आफ्नो नानीहरूलाई चाहिँ तपाईँले पर्याप्त समय दिनुहोस् र उनीहरूसँग धेरै कम्युनिकेसन गर्नुहोस् भनि भन्न चाहन्छु। र म आज तपाईँहरूको बीचमा केही पदहरू पढेर आजको कार्यक्रममा अन्त गर्न चाहन्छु। र तपाईँहरूको बीचमा म हितोपदेश 15:1 पढ्न चाहन्छु। र हितोपदेश 15:1 यस्तो लेखिएको छ, नम्र जवाफले क्रोधलाई शान्त पार्छ तर कठोर वचनले रिस उठाउँदछ। साँच्ची नै बाइबलले पनि हामीलाई भनेको छ कि हामीले चाहिँ नम्र बोल्नु पर्दछ, किनकि यदि तपाईँले नम्र बोल्नु भयो भने चाहिँ यदि कोही मानिस रिसाइरहेको छ भने पनि उसको रिसलाई शान्त पार्न सक्छ। तर यदि तपाईँले पनि कठोर वचन बोल्नुभयो अथवा नराम्रो बोलीहरू बोल्नुभयो भने चाहिँ हाम्रो बोलीले गर्दा हामीले अरूहरूलाई रिस उठाइरहेका पनि हुन सक्दछौँ। त्यसैले हामीले नरम बोल्नु चाहिँ एकदमै महत्वपूर्ण छ। र अर्को पद यहाँको बीचमा राख्न चाहन्छु, याकुब 1:19 यहाँ यसो लेखेको छ, मेरो प्रिय भाइहरू यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनु पर्दछ। अनि आज कार्यक्रम साना पाइलाबाट तपाईँहरू धेरै आशिषित हुनुभएको छ भने आशा लिएको छु र म आफै पनि धेरै आशिषित भएको छु। आज चाहिँ विशेष गरी हामीले रिसको बारेमा छलफल गरेका थियौँ र रिसले कस्तो कस्तो कुराहरू घटाउन सक्दछ, हाम्रो जीवनमा कस्तो खराब कुराहरू आउन सक्दछ भन्ने विषयमा पनि हामीले हेरेका छौँ। आजैबाट हामीमा त्यस्तो रिसको आत्मा छ भने चाहिँ हामीले प्रार्थना गर्नुपर्दछ, त्यो कुराहरूलाई हामीले कन्ट्रोल गर्नुपर्दछ र हाम्रो व्यवहार
व्यवहारहरूले हाम्रो नानीहरूलाई विशेष गरी प्रभाव पार्नु पर्दछ होइन, हाम्रो असल व्यवहारहरू चाहिँ हामीले देखाउनु पर्दछ भनेर फेरि पनि यहाँहरूको बिचमा मैले भन्न चाहेँ। र यसै यसै कुराकानी गर्दा गर्दै आज समयले हामीलाई बिदा दिइसकेको छ। यदि कार्यक्रम साना पाइलाप्रति तपाईँहरूको केही प्रतिक्रिया भए तपाईँहरूले हामीलाई वाट्सएप अथवा मेल गर्न सक्नुहुनेछ र हाम्रो मेल रहेको छ gnfmprogram@gmail.com gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि आज कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह, तपाईँहरूको समय आशिषमय रहोस्।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुडनिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया वा सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बाइबलको इतिहासको विषयमा हेर्नेछौ। हामीले हाम्रा अन्य कार्यक्रमहरूमा बाइबल र बाइबलको महत्वको विषयमा यहाँहरूलाई जानकारी दिइसकेका छौ, तर आज चाहिँ हामी बाइबलको इतिहास र बाइबलभित्र समेटिएका विषय वस्तुहरू, बाइबलका वचनहरूको ऐतिहासिक आधार र यसको लेखक को हुनुहुन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी दिने हाम्रो कोशिश रहनेछ। आउनु श्रोता, यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई अझै स्पष्ट रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: नमस्कार तथा जय मसीह। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि म प्रभुजन साईको तर्फबाट यहाँका बीचमा म उपस्थित भएको छु। आज ईश्वरीय वाणी पवित्र धर्मशास्त्र बाइबलका केही सत्य तथ्य कुराहरू लिएर श्रोता यहाँहरूले सुन्नुभएको होला पवित्र शास्त्र बाइबलको बारेमा अथवा बाइबल भित्रको मुख्य पात्र येशु ख्रीष्ट अथवा परमेश्वरको बारेमा। आदरणीय श्रोता, बाइबल किन सत्य र स्थिर छ? किन यो विश्वासयोग्य छ? किन यो विश्वका विद्वानहरूले पनि मानिरहेका छन्? किन आज विश्वको विज्ञान यसमा झुक्दैछ? यो कुरामा विभिन्न प्रमाणहरू छन्, विभिन्न तथ्यहरू छन्। तर आज तपाईहरूका बीचमा चारवटा मुख्य कुरा म प्रस्तुत गर्न गइरहेको छु। पहिलो कुरा छ, बाइबल सदा स्थिर रहन्छ। तपाईलाई थाहा छ, विश्वमा सबैभन्दा पहिलो पुस्तक नै भनिन्छ बाइबल, र बाइबल अचम्म प्रकारले मान्छेको हातमा आएको र अहिले मान्छेहरूले पढिरहेको बाइबललाई तयार पार्न 1600 वर्षभन्दा बढी लागेको र यसभित्र विशेष विशेष परमेश्वरको आत्माको अगुवाई र भविष्यवाणी गर्ने र अचम्मका अद्भुत ईश्वरीय शक्ति भएका 40 जना भन्दा बढी मानिसहरू प्रयोग भएका छन्। कुन शक्तिको कारणले बाइबल सधैँ विश्वासयोग्य स्थित रहिरहेको छ त? यस गम्भीर प्रश्नको सहज उत्तर यस्तो छ, जुन परमेश्वरले सब थोक बनाउनुभयो, जसले समय पनि बनाउनुभयो, जसले आकाश धरती बनाउनुभयो, जसले सूर्य चन्द्रमा बनाउनुभयो, अनि जसलाई भूत वर्तमान र भविष्यको पूर्ण रूपले ज्ञान छ, उहाँकै वचन हो बाइबल। उहाँको वचन नै बाइबल हुनाले यो सत्य र स्थिरताले पूर्ण छ। यो कुनै मान्छेको लेख र उपन्यास नभएको कारण र ईश्वरकै आत्माको अगुवाईमा शक्तिमा यो धरतीमा आएका वचनहरू भएको कारण यो सत्य र स्थिर छ र यो विश्वास योग्य छ र यसमा विश्वास गर्नेहरूको को भलो भएको छैन, यसमा विश्वास गर्नेको उन्नति र आशिष नै भएको छ। यसमा विश्वास गर्नेहरूको विरोधी कुनै पनि धरतीको अन्य आत्मिक शक्ति हुन सक्दैन, यो कुरा सत्य तथ्य घट्दै र हुँदै आएको छ। आदरणीय श्रोता, पहिलो कारण बाइबल सदा स्थिर छ भन्ने पहिलो पॉइन्टमा हामी हेर्नेछौ। प्रत्येक प्राणी घाँस जस्तो छ, घाँस सुकी जान्छ, तर परमेश्वरको वचन अथवा पवित्र शास्त्र बाइबल युग युग स्थिर रहन्छ भनेर धर्मशास्त्र बाइबल भित्र ईश्वरको वचनले भनेको छ। अर्को कुरा, आकाश र पृथ्वी बिति जानेछ तर मेरा वचन अथवा बाइबल बिति जाने छैन भनेर पनि परमेश्वर खुद आफैले भन्नुभएको छ। र अर्को कुरा, व्यवस्था अथवा बाइबलको एक बिन्दु पूरा नभई टल्ने छैन। बाइबल भित्र बोलिएका हरेक शब्दहरू पूरा भएरै यो संसार टल्नेछ भन्ने कुरा ईश्वर परमेश्वर येशूले हजारौं वर्ष पहिला बताइसक्नु भएको छ। र अर्को कुरा, तपाईँको वचन अथवा बाइबल सत्य छ र तपाईँका एक एक धर्ममय नियम सदाकालसम्म अटल रहन्छन् भनेर पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वरले चलाइएका अद्भुतका व्यक्तित्वबाट यी वाणी आएका छन् जुन बाइबलमा प्रस्तुत छ, यो पनि अर्को भनाई छ। किनभने परमेश्वरको जीवित वचन बाइबल अचम्मको अचम्मको वाणी हो, यो तपाई हामीले विश्वास गर्न योग्यको छ। र दोस्रो नम्बरमा, बाइबलको जन्म स्थान कहाँ हो र कसरी भयो भन्ने विषयमा हामी हेर्नेछौ। र बाइबलको उद्गम स्थान भनेको नै परमपिता परमेश्वर पवित्र आत्मा हुनुहुन्छ। यसमा कुनै पनि भविष्यवाणी मान्छेको इच्छाद्वारा मान्छेको ज्ञान बुद्धिले रचिएको होइन, तर परमेश्वरको पवित्र जन अथवा पवित्र आत्माको शक्तिद्वारा उभारिएर बोल्दथ्यो अथवा अचम्म प्रकारले मान्छेद्वारा आएर बोलिएको र अचम्म प्रकारले आकाश र धरतीबाट संकलन गरिएको हो। अर्को कुरा, पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा रचिएको हो भनेर धर्मशास्त्रमै उल्लेख छ र यो अकाट्य र सत्य पनि हो। यो प्रेरणा भन्ने शब्द ग्रीक भाषाको थियोप्न्युस्टोस भन्ने शब्दबाट अनुवाद भएको हो। यस शब्दको ठिक अंग्रेजी अनुवाद हुन्छ गड ब्रेथ अथवा परमेश्वरद्वारा सास हालिएको भन्ने हुन्छ। यसकारण यसको सोझो अर्थ हुन्छ परमेश्वरले नै वचन र शब्द हालिदिनु भएको कारण पवित्र धर्मशास्त्र बाइबल रचिएको हो र यसको जन्मस्थल भनेको यो ठाउँ र त्यो ठाउँ छैन। यसको उद्गम स्थल परमेश्वर हुनुहुन्छ। यसको संकलन पृथ्वीभरि अचम्म प्रकारले ठाउँ ठाउँ र व्यक्ति व्यक्तिबाट गरियो। जो व्यक्ति र ठाउँ परमेश्वरको चुनाव र परमेश्वरले नै चलाउनु भएको थियो। त्यसैले आदरणीय श्रोता, परमेश्वरको वचन भनेर पवित्र शास्त्र बाइबलमा भनिनुका सयौं कारण र प्रमाणहरू छन्। जुन कुरा तपाईँ र हामी येशू प्रभुलाई विश्वास गरिसकेपछि अथवा ईश्वर शास्त्र अध्ययन गरिसकेपछि परमेश्वरमा भरोसा गरिसकेपछि आफ्नो जीवन कालभरि नै यो बुझ्नेछौ र बुझेर थाक्ने छैनौं, जीवन कालभरि बुझ्नेछौ र त्यसमाथि विश्वास गर्ने भने स्वर्गमा पुग्नेछौ। माधुरी श्रोता, अब अरू रहल दुई बुदा हेर्नुभन्दा पहिला हामी एउटा गीत सुन्नेछौ। यो भजनले परमेश्वर ती सर्वशक्तिमानकै महिमा गर्छ।

0: परमेश्वरको महिमा होस्। आदरणीय श्रोता, अब तेर्सो कुरा हामी हेर्नेछौ बाइबल लेखनमा प्रयोग गरिएका माध्यमहरूको साक्षी। अब यसरी ठाउँ ठाउँबाट र अचम्म प्रकारले लेखियो त भन्छौ, त्यसको साक्षी के छ, त्यसको प्रमाण के छ? परमेश्वरले जुन जुन व्यक्तिलाई बाइबल लेख्न लगाउनुभयो अथवा प्रयोग गर्नुभयो अथवा पवित्र आत्माले चलाउनुभयो, तिनीहरूले आफ्ना फरक पुस्तकहरूमा पनि यसरी भनेका छन्, हामीले प्रभुकै शब्द लेख्यौं र प्रभुले बोल्नु भएको कुरा बोल्यौं। मोसाले बाइबलका अघिल्ला पाँचवटा किताब लेखे, अरूले अरू किताबहरू लेखे, यिनीहरूको विषयमा के भनेको छ त? यो कुरा हेरौं। पहिलो कुरा, मोसाको विषयमा मोसाले मानिसहरू कहाँ गएर यहोवा परमेश्वरका शब्दहरू अथवा सृष्टिकर्ता परमेश्वरका शब्दहरू अथवा एकमात्र परमधाममा हुनुहुने परमेश्वरका शब्दहरू एक एक गरी नियमहरू बताइदिएका छन्, तब सबै मानिसहरू एकै स्वरमा कराए, जति शब्दहरू परमपिता परमेश्वरले भन्नुभएको छ ती सबै शब्दहरू हामी मान्नेछौ। तब मोसाले परमेश्वरका सबै शब्दहरू लेखिदिए। तब मोसालाई पवित्र आत्माले चलाउनुभयो र अचम्म प्रकारले उनले ती सबै शब्दहरू लेखिदिए। अर्को कुरा, अगमवक्ता यसैयाको विषयमा हेर्यौं भने परमेश्वरले यसैया भन्ने अगमवक्तालाई भन्नुभयो, मनै तिम्रो परमेश्वर हुँ, मैले तिम्रा मुखमा आफ्नो शब्द हालेको छु। यसकारण यसैया बोल्दा आफ्नो शब्द नबोलेर परमेश्वर पिताले जे बोल्नुभयो ती शब्दहरू बोल्नुभएको थियो। त्यसैले अगमवक्ता यसैयाबाट आएका शब्दहरू पनि परमपिता परमेश्वर पवित्र आत्माद्वारा अगमवाणी भएका शब्दहरू थिए। अर्को इजिकियलको विषयमा हामी हेर्ने हो भने परमेश्वरले मलाई भन्नुभयो, चाहे उनीहरूले सुनुन् वा नसुनुन्, तिमीले मेरो वचन उनीहरूलाई भन्नु। परमेश्वरको वचन कतिलाई तितो लाग्छ, कतिलाई मनपर्छ, कतिलाई मिठो मह जस्तै लाग्छ। जसलाई जे लागोस्, यो ठूलो विषय परमेश्वरको होइन, यो ठूलो विषय हामी आफ्नै हो। किनभने जसले परमेश्वरको वचनमा विश्वास गर्छौ र परमेश्वरमाथि भरोसा राख्छौ, हामीले परमेश्वरबाट आशिष र परमेश्वरबाट अनुग्रह पाउँदछौ। जतिले यसलाई व्यवस्था गर्छौ, परमेश्वरको अनुग्रहबाट अलग भएर यो धरतीमा आफ्नै दुःख र असन्तुष्टिमा जीवन बिताउ पर्दछ। त्यसैले परमेश्वरले इजिकेललाई भन्नुभयो, कसैले सुनुन् या नसुनुन्, तिमीले मेरो वचन सबैलाई गएर भन्नु। आज क्रिश्चियनहरू पनि यही कुरालाई आधार मानेर विश्वास मानेर हरेक मान्छेले सुनोस् या नसुनोस्, गाली गरोस् या आशिष दियोस्, हरेक आफ्ना प्रेम गर्ने आफ्ना प्रेमीला मानिसहरूलाई बताउँदछन्। अर्को परमेश्वरले चलाइएका महान व्यक्ति दाऊदको विषयमा हेर्ने हो भने परमेश्वरका आत्माले ममा भई बोल्नुभयो अनि उहाँकै वचन मेरा मुखमा आए। पवित्र आत्माले दाऊदको मुखबाट भएर बोल्नु भएको थियो। बोल्दा परमेश्वरबाटकै वचन दाऊदका मुखभरि आउँथे, यसकारण दाऊदले आफ्नो वचन बोलेनन् र पवित्र आत्मा परमेश्वरले जे बोल्नुभयो शब्द शब्द ती कुरा मात्र बोले र ती लेखिएका थिए। आदरणीय श्रोता, यस्ता विभिन्न अचम्मका व्यक्तिहरू चलाइएका छन्, यो ऐतिहासिक सत्य प्रमाण सहितको बोली हो। यस्ता धेरै फरक फरक भविष्य वक्ताहरूको विषयमा हामीले हेर्न सक्छौ, ख्रिष्टको आत्मा उनीहरूमा हुनुहुन्थ्यो अनि पहिलेदेखि नै मसीहको दुःखको विषयमा र प्रभु येशु ख्रिस्ट अथवा ईसा मसीहले पाउने महिमाको विषयमा बताउनुहुन्थ्यो, अथवा ईश्वरकै महान योजना अनुसार एउटा बलि हुनलाई यो धरतीमा आएर मानिसले पश्चाताप गर्ने मानिसहरूका पाप क्षमा गर्ने हेतुमा आएका ईसा मसीहको महिमाको विषयमा बताउनुहुन्थ्यो। भविष्य वक्ताहरूले लेखे तर ख्रिष्टको आत्मा उनीहरू भित्र भई लेखाउनुहुन्थ्यो र बोल्नुहुन्थ्यो। बाइबलमा परमेश्वरले भन्नुभयो, बाइबलमा परमेश्वरले विभिन्न अगमवक्ताद्वारा भन्नुभयो, परमेश्वरको वचन म कहाँ आयो, परमेश्वरले यसो भन्नुहुन्छ भन्ने वाक्यांशहरू सयौं भेटिन्छ। यसकारण बाइबल परमेश्वरको वचन हो र परमेश्वरको पवित्र आत्माले नै बोल्नु भएको हो। जुन कुराहरू हामीहरू प्रस्थान 24 अध्यायको 3-4 पद र यसैया 51 अध्यायको 15 पद र यर्मिया 1 अध्यायको 9 पद, इजिकियल 2 अध्यायको 1 र 7 पद र दोस्रो सामुएल 23 अध्यायको 2 पद र प्रेरितको पुस्तक 1 अध्यायको 16 पद साथै पहिलो पत्रुस 1 अध्यायको 10-11 पदमा यी कुराहरू भेटाउँदछौ। अब चौथो कुरा हामीले के हेर्न सक्छौ भने बाइबल मान्छेको वचन होइन भन्ने कुराको यो प्रमाणमा हामी पहिलो पत्रुसको पुस्तक 1 अध्यायको 10-12 सम्म पढ्यौं भने एउटा गम्भीर कुरा पत्ता लगाउन सक्छौं। यहाँ भविष्य वक्ताहरू छन्, भविष्य वाणीहरू पनि गरेका छन्, तर ती भविष्य वक्ताहरूले के भन्दैछौ आफैले नबुझेको कुरा, आफैले थाहा नपाएको कुरा, उनीहरूले पछि गएर आफैले बोलेको कुरा, आफैद्वारा लेखेको कुरा, आफैले अध्ययन अथवा तलाश गरेका छन्, आफैले पढाएको कुरा आफैले नजान्ने गुरूहरू सायद हामी भेटाउन सक्दैनौ। जति पनि यस्ता गुरूहरू भेटिन्छन् आफूले जानेकै र बुझेकै कुरा पढाउँछन्, तर पवित्र धर्मशास्त्र बाइबल लेख्ने परमेश्वरका दासहरूले भने आफैले के लेखे, आफैले के बोले, आफैले थाहा पाउँदैनथे, आफैले बुझ्दैनथे। त्यसको धेरै समयसम्म तलाश गरेर, त्यसको अध्ययन गरेर, पवित्र आत्मामा प्रार्थना गरेर मात्र त्यसको भनाई बुझिन्थ्यो। आज पनि विश्वका ठूला ठूला विद्वानहरू आएर बाइबलका क्लासहरू दिन सक्दैनन्, बाइबललाई व्याख्या गर्न सक्दैनन्। बरु अलिअलि पढ्न जानेका गोठालाहरूले, किसानहरूले, सामान्य लेखपढ़का मानिसहरूले, एकदमै सिधा सादा मानिसहरूले नै बढी व्याख्या विश्लेषण गर्न सक्छन् बाइबल, किनभने जसलाई पवित्र आत्माले चलाउनुहुन्छ त्यसले मात्र बाइबल बुझ्छ, जो कोहीले बाइबल बुझ्न सक्दैनन्। त्यसैले श्रोता, आफूले बोलेको कुरा बुझिन्छ यसमा केही शंका छैन, किन बाइबल लेख्ने भविष्य वक्ताहरूले चाहिँ बुझेनन्? आफैले लेखेको र बोलेको कुरा आफैले जानेनन् त? यही त स्वादिलो कुरो छ, यही त रहस्यको कुरो छ। इजिकेलले धेरै भविष्यवाणीहरू लेखे। यो अंग्रेजी पढ्नेलाई अंग्रेजी भाषामा लेखिएको छ, नेपाली पढ्नेलाई नेपाली भाषामा लेखिएको छ, हिन्दी पढ्नेलाई हिन्दी भाषामा लेखिएको छ, राष्ट्र भाषा मात्र होइन राष्ट्रिय भाषाहरूमा पनि लेखिएका छन्। तर प्रस्तै पढ्न जान्ने व्यक्तिहरूले पनि किन बुझ्दैनन्? किनभने जोसँग पवित्र आत्माको अभिषेक छैन, जसले प्रभु येशूको नाममा पापको पश्चातापको प्रार्थना गरेर आफूलाई प्रभु येशूख्रिस्टको आत्मा र नामद्वारा धोइदैन, त्यो व्यक्तिमा पवित्र आत्माको अभिषेक हुँदैन। पवित्र आत्माको अभिषेक बिना पवित्र शास्त्र बाइबल पढ्दा पनि रड्दा पनि बुझिँदैन। त्यसैले इजिकेल उनैले लेखे, तर लेख्न लाउने व्यक्ति अर्कै हुनुहुन्थ्यो, अथवा परमपिता परमेश्वर हुनुहुन्थ्यो। त्यो कुरा पहिलो पत्रुस एक अध्यायको 10-12 पदसम्म प्रष्टै लेखिएको छ। त्यसमा लेखिएका भविष्य वक्ताहरूले लेखे, तर तिनीहरू आफैले के कुरा होला, कहिले हुन्छ होला भनी खोज गरिरहेका थिए, किनभने मसीहको आत्मा जो उनीहरू भित्र हुनुहुन्थ्यो उहाँले नै आफ्ना कुरा लेख्न लगाउनु भएको थियो। ती भविष्यवाणीहरू लेखकहरूका आफ्ना कुराहरू थिएनन्। कतिपय बेला परमेश्वरका वचन लेख्दाखेरि उनीहरू पागल जस्तै थिए, उनीहरू बेहोश थिए, उनीहरू आफै आफ्नो होशमा थिएनन्। पवित्र आत्माले यसरी ती अगमकतालाई चलाउनु भएको थियो। तर आदरणीय श्रोता, ती भविष्य वक्ताहरूले अनसन बसेर, आकाशतिर हेरेर, अटकल गरेर, विचार गरेर, यही होला, यही हुन्छ होला भनेर लेखेका थिएनन्। उनीहरूले परमेश्वरद्वारा प्रेरित भएर, पवित्र आत्माद्वारा नै चलाइएर, त्यो चलाइएको प्रेरणालाई रोक्न नसकेर ती कुराहरू लेखिएका थिए। यसकारण हामीले देखेको त्यो साधारण देखिने बाइबल मान्छेको उपन्यास होइन, एउटा कुनै कहानी होइन, त्यो बाइबल परमेश्वरको शास्त्र हो, पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका ईश्वरका वाणी र ईश्वरका वचनहरू हुन्। जब बाइबल बोल्छ तब परमेश्वर बोल्नुहुन्छ। यसकारण बाइबल पढ्दा होसियार हुनुपर्छ हामीहरू, बाइबलका कुराहरू बुझ्दा र व्याख्या गर्दा। आदरणीय श्रोता, हामीले बाइबल कसरी पढ्दछौ, हामीले बाइबल कसरी बुझ्दछौ, हामीले बाइबल कसरी व्याख्या गर्दछौ, यसमा धेरै होस पुर्याउनु पर्दछ। र यी वचनहरू अथवा येशु प्रभुका वाणीहरूलाई कसरी मान्दछौ, कसरी विश्वास गर्दछौ, त्यसैमा आधारित हुँदछ। श्रोता, यसरी अचम्म प्रकारले मानिसहरूलाई चलाइए र कतिपय कुराहरू त मृत सागर भित्र भेटिए, कतिपय कुराहरू गुफा भित्र भेटिए, र कतिपय कुराहरू जमिनको तलबाट भेटिए, यस्ता कुराहरू पनि अचम्म प्रकारले भेटिएका छन्। जमिनको तल होस् या जमिनको माथि होस्, या मान्छेको बाहिरी शरीरमा होस् या मान्छेको भित्र हृदयको कुनामा होस्, परमेश्वरकै ध्यान र सृष्टिकर्ताकै अचम्मको चमत्कार हुन्छ। त्यसैले आदरणीय श्रोता, धरतीमा भएका चमत्कारलाई ईश्वर मान्ने होइन, त्यो चमत्कारलाई रच्नुहुने, सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरलाई ईश्वर मान्नुपर्छ। धरतीमा भएका करोडौं आत्माहरूको चलाखीपनलाई ईश्वर मान्ने होइन कि, अथवा धरतीमा भएका विभिन्न रूप र आरूप भएका ढुङ्गा र माटोलाई ईश्वर मान्ने होइन कि, ती ढुङ्गा र माटोलाई सृष्टि गर्नुहुने परमधामका परमेश्वरलाई ईश्वर मान्नुपर्छ, जुन ईश्वर ईसा मसीह भनेर आउनुभयो, जुन ईश्वर ईसा मसीहले सबै मृत्यु पछि र मृत्युभन्दा अघिका कुराहरू, जन्म पछि र जन्मभन्दा अघिका कुराहरू प्रस्तै गरेर बताएर जानुभएको छ। हामी विश्वास गर्छौ त्यो ईश्वरको असल आशिषमा जान्छौ, हामी विश्वास गर्दैनौ ती ईश्वरको न्यायमा जान्छौ। यो कुरा चाहिँ बाइबलले निष्पक्षका साथ प्रस्तै बताएको छ भन्दै आजको यो सुसमाचार सबैलाई कार्यक्रमको यो एपिसोडबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वर येशूले हरेकलाई आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान हासिल गर्नुभएको छ। वचनमा भने जस्तै सिंगो बाइबलको पुस्तकलाई फरक फरक समय अवधिमा 40 जना अगमवक्ताहरूले परमेश्वरको प्रत्यक्ष निर्देशनमा लेखेको हामी पाउँदछौ। जुन वचनहरूलाई हामी परमेश्वरको जीवित वचनको रूपमा अंकित गर्दछौ। बाइबलभित्र जम्मा जम्मी 66 पुस्तक रहेको छ, जसमा संसारको शुरूआतदेखि संसारको अन्त्यसम्मको कुरा यहाँभित्रका पुस्तकहरूमा समेटिएको छ, जसले संसारको इतिहास, परमेश्वर र मानिसको सम्बन्ध अनि परमेश्वरले मानिसलाई अगमवक्ताको रूपमा चुन्नु भएको र तिनै अगमवक्ताहरू मार्फत परमेश्वरले आफ्ना कुराहरू समस्त मानव जातिलाई सुसूचित गरेको पाइन्छ। यसकारण श्रोता, हामीले बाइबलको विषयमा भन्नु पर्दा यो कुनै मानिसको ज्ञान र समझबाट लेखिएको किताब नभई यो ईश्वरको जीवित वचन भएको फेरि पनि यहाँहरूलाई स्मरण गराउन चाहन्छौ, किनभने जसले बाइबललाई गहिरो रूपमा व्यवस्थित अध्ययन गर्दछ त्यो व्यक्तिले संसारको वास्तविकता र मानिसको जीवन अनि साँचो परमेश्वरको बारेमा जान्ने मौका पाउँदछ, जसले मानिसलाई अनुशासित र आशिषित जीवन जिउन प्रेरित गर्छ नै साथसाथै अनन्तको जीवनको योग्य व्यक्ति बन्न पाउने मानिसले सुवर्ण मौका पनि पाउँदछ। त्यसैले श्रोता, यदि तपाईँले बाइबल पाउनुभयो भने स्मरण गराउन चाहन्छौ, किनभने जसले बाइबललाई गहिरो रूपमा व्यवस्थित अध्ययन गर्दछ त्यो व्यक्तिले संसारको वास्तविकता र मानिसको जीवन अनि

ध्यान गर्नुहोस्, अध्ययन मात्र होइन मनन गर्नुहोस्, किनभने बाइबलले तपाईलाई नयाँ जीवन प्रदान गर्ने क्षमता राख्दछ। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-34-54 98-587-34-54 98-481-47-557 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको जीवनको लागि परमेश्वरको विशेष योजना छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 14 यहाँहरूलाई स्वागत छ। जब हामी यस संसारमा जन्मियौं, परमेश्वरसँग हाम्रो लागि योजना र उद्देश्य थियो अनि उहाँले हामीलाई आफ्नो सम्पत्तिको रूपमा दावी गर्नुभयो ताकि हामीले उहाँको योजना पूरा गर्न सकौं। इफिसीको पुस्तक 1:11 उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ आफ्नो अभिप्राय अनुसार। क्रिस्चियनको रूपमा हाम्रो काम जीवनमा आफ्नै योजना बनाउनु होइन अनि हाम्रा आमा बुवाले हाम्रो लागि निर्धारण गर्नुभएको योजना पालना गर्नु हाम्रो काम होइन। बरु यो परमेश्वरको सामु आफूलाई नम्र बनाउनु र हाम्रो लागि उहाँको योजना पालना गर्नु हो। दोस्रो तिमोथीको पुस्तक 1:9 यसरी लेखिएको छ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा जो उहाँले क्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। तपाईँ आमाको गर्भमा हुँदा परमेश्वरले तपाईँलाई पवित्र र शक्तिशाली बोलावटको लागि बोलाउनु भयो। तपाईँको जीवनको लागि उहाँको उद्देश्य तपाईँ वा तपाईँको आमा बुवाले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। तर परमेश्वरले हाम्रो जीवनको लागि हामीले गर्ने स्वतन्त्र इच्छा निर्णयहरूलाई कहिले उल्लंघन गर्नुहुने छैन। परमेश्वरको योजना अनुभव गर्नको लागि हामीले हाम्रो लागि उहाँको योजना पालना गर्न आफ्नो योजनाहरू त्याग्नुपर्छ। मत्तीको पुस्तक 10:37-38 जसले मलाई भन्दा बढी आफ्नो बुबा वा आमालाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जसले मलाई भन्दा बढी आफ्नो छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्य हुँदैन। प्रिय हो, बाइबलले भन्छ कि हामीले हाम्रा आमा बुवाको आदर गर्नुपर्छ। यद्यपि जीवनमा हाम्रो सबैभन्दा ठूलो दायित्व हाम्रो आमा बुवाको सेवा गर्नु होइन तर परमेश्वरको सेवा गर्नु हो। जब तपाईँ आकाशतिर हेर्नुहुन्छ, तपाईँका आमा बुवाले ती तारा र ग्रहहरूमा कतिवटा त्यहाँ राख्नु भएको थियो। जब तपाईँ अक्सिजन सास फेर्नुहुन्छ, के यो तपाईँको आमा बुवाले तपाईँको लागि एउटा ग्रह सिर्जना गर्नुभएको हो जसले यो अक्सिजन उपलब्ध गराएको थियो। जब तपाईँ खानाको टेबलमा खाना खानुहुन्छ, के तपाईँका आमा बुवाले हामीलाई फलफूलका रूखहरू र तरकारीहरू रोप्न अनुमति दिने बिउहरू पनि सिर्जना गर्नुभएको थियो। हाम्रो जीवनमा आमा बुवाको भूमिका फरक छ र यस जीवनमा हामीले हाम्रो सृष्टिकर्ताको योजना पछ्याउने निर्णय गर्नुपर्छ। भजन संग्रहको पुस्तक 139:13-14 किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु, तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरामा म पूर्ण रूपले जान्दछु। के परमेश्वरको हात नभएको भए कुनै बच्चा जन्मन सक्थ्यो र? मानिसलाई सन्तान उत्पादन गर्ने क्षमता परमेश्वरले नै दिनुभएको थियो र आमाको गर्भभित्रको हरेक गर्भधारणमा उहाँको हात हुन्छ। म तपाईँका आमा बुवालाई सम्मान गर्नुको महत्व बुझ्छु तर हामी उहाँलाई योग्य रूपमा सम्मान गर्न रोजौं र हामी परमेश्वरलाई पनि योग्य रूपमा आदर गर्न रोजौं। पहिलो पत्रुसको पुस्तक 5:6 यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। परमेश्वरले उहाँको अगाडि आफूलाई नम्र बनाउन रोज्नेहरूका लागि अद्भुत र अनन्त पुरस्कारहरू पर्खिरहेका छन् र यदि तपाईँले उहाँको योजनाहरू पालना गर्नुभयो भने परमेश्वरले तपाईँलाई तपाईँले कल्पना गर्न सक्ने भन्दा ठूलो उद्देश्यमा उचाल्नुहुनेछ। भजन संग्रहको पुस्तक 56:11 परमेश्वरमा भरोसा गर्दछु, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र? मेरो प्रार्थना छ कि तपाईँको गम्भीर पुकारा होस् कि तपाईँले परमेश्वरलाई वास्तवमा को हुनुहुन्छ भनेर चिन्न सक्नुभएको होस्। तपाईँले आफ्नो खुट्टाबाट जुत्ता हटाउनुहुनेछ, उहाँको अगाडि प्रशंसाले दण्डवत गर्नुहुनेछ र तपाईँको जीवनको लागि उहाँको योजनाहरूमा समर्पित हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ।
6: ठिके त दंगु प्रतिवादु जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनया छेन श्रृंखला भाग चार के छिसकसित न सुब्या छि थगु बारे गथे बिचायना परमेश्वर छिगु बारे याना दिगु ख त छि विश्वास याना लाकी छिगु छेज पस्पी व मेफी मनुदेश छिगु बारे धया दिगु ख छि ध्यान बियाला योगको मनुदेश थगु बारे मेफिन छुधाई धका बिचाय थो तदङ्गु समस्या ख छा धासा मनुदेश विचार याइगु व परमेश्वर झिगु बारे विचार याइगु योगको पा ताथे धागु खसा यकु मनुदेश थे मु मधुपी व महत्वहीन खतका मति ते मजु बरु झिस परमेश्वर झिगु बारे छु दयादि धका नेनिगु लेमा परमेश्वर छित आजु चामधाई छित त ध धका घोषणा याई अले ख्रिस्ट येशु त म सिकेगु व थुइकेगु वयागु इच्छा ख न्युगु कोरन्थे न्यागु अध्याय निछगु पत्के धया तगुदु ख्रिस्टिया के पाप धैगु हे मरु अन परमेश्वर झिगु पाप ख्रिस्टिया त पुङ्का दिल ख्रिस्ट थथे याना दिगुली हे झिले परमेश्वर नाप मिले जुई फै अले परमेश्वरिया न्योनी धर्मी थहरे जुई येशु ख्रिस्टिया त थ प्रभु धका स्वीकार याई पिनेगु नीति बाइबले धया तगुदु कि इपे परमेश्वरिया न्योनी धर्मी ख येशु ख्रिस्ट यु क्रुसे यु हि इमगु नापाइनगु पाप शिला छुल न्यागु हे जुसा ख्रिस्टे छि दाथे सुख अले छि थगु बारे छु विश्वास याइगु लेया दिगु दु वो निता पूर्ण रूपे पाइगु ख जुइफु गुले ख्रिस्टेन तेस येशु ख्रिस्ट थगु नीति पुवंका दिगु खया त स्वीकार मया इमिस नापा याना तगु पाप त लुमंका थम थै त स्वयगु याई थो मानसिकता छि त आत्मिकी रूपे लिउने लाके परमेश्वर छिगु नीति तया तगु दक्को आजु सागु ख काय त थुके छि त पनि फु जिस परमेश्वर या अनुग्रह व दया या त मसी के गु तस्क महत्वपूर्ण जुई अनुग्रह व ख गन परमेश्वर छि त व ख बि उकिया छि लायक मजु दया धागु छि मखुको ज्या यागुनि परमेश्वर छि त दोष मबिगु ख येशु ख्रिस्ट क्रुसे शुभले व छिगु पाप या मु फुलाबिल परमेश्वर छि त गथे स्वय अथे हे थ थम स्वयगु ल्यादिस छिगु नीति येशु क्रुसे पुङ्का दिगु हि नापाए पाप त पुवङ्क हे शिला बिल धका थ त थम हे स्वयादिस अले छि येशु ख्रिस्ट पुङ्का दिगु ज्यायु नीति छिके दुगु त धङ्गु मूल्य या त मसिकी त ल्यादिस अले छि थ चोना दिगु थासे थगु छौ थसोका जुई फै छि थ थम विश्वास या फै छा दासा छि शिउ कि परमेश्वर छि त ख्रिस्ट येशु थे जुई त देखुगु ख निगु कोरन्थी न्यागु अध्याय झिन्नेगु पदे धातगु दो अथे जुया सु मनु कृष्णव दु धासा व नुम मनुजुई फुलागु मध्या फुक्क नुगुजुल थगु इले छिके परमेश्वर या धार्मिकता दु ठुके छि त तस्क मु व म मनु देखि छि आगु ज्या याना मखु बरु यीशु छि गुनिति यागु बरु यीशु छि गुनिति यागु ज्या याना ख अले उकि छि मेफिलि से ख लाइ बले थगु बारे थो विश्वास यायगु ले दिस छि थथे याई बोले छि इम त परमेश्वर या छुहे सर्थ मतसी याईगु मतिना केना दिस अले परमेश्वर र छिगु फुलागु अदुत मनु त हयाबी उकि अदुत मनु त हयाबी गुकि याना छि इफिलिसे बालागु व बलागु स्वापु देखि फै थो स्वापु परमेश्वर या मतिना आधारित स्वापु ख छि पुवन कहे सम्मान व मतिना याहे बम ख मेपिस छिगु बारे सुधाई तका मुखु अले छियाना दिगु फुक्क ज्या सिद्ध जुइगुली मुखु जिस जिगु म कमजोर जुइगुली धुना पाप याफु परमेश्वर या न्योनी जित सुके प्याछि दाई दासा जिगु नीति यीशु ख्रिस्ट पुवंका दिगु ज्या ख न्याबले न थो दाबिया ख्रिस्ट के छि सुख धका लुमंका दिस अले छेज या दुज त जला खला वो मेपी सुयात न छित मेखत धाके मते परमेश्वर छित देखि बले छु याना चुन अले छिगु जीवन या नीति वेक याके त धंगु उद्देश्य व योजना दु धका सिका दिस थंगु वचन येना देखुनि छित परमेश्वर सुभाविमा जयमसे
7: नियनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। विगतको केही दिनदेखि हामीले निरन्तर रूपमा भजन संग्रहको पुस्तकहरूबाट अध्ययन गरिरहेका छौं। यी भजन संग्रहहरूमा कहिले परमेश्वरको महान शक्ति देखिन्छन्, कहिले मानिसको पीड़ा र पुकार सुनिन्छ। के यी दुवै पक्ष आजको अध्ययनमा पनि हामीले देख्नेछौं?
1: बिल्कुल भाइ, आजको अध्ययनले हामीलाई परमेश्वर सबै राष्ट्रहरूभन्दा महान र शक्तिशाली हुनुहुन्छ भन्ने देखाउँछ। मानिसको शक्ति सीमित छ, तर परमेश्वरको सामर्थ्य असीमित छ। उहाँले अहंकारीहरूलाई नम्र पार्न सक्नुहुन्छ र आफ्ना जनहरूको रक्षा गर्न सक्नुहुन्छ। र इसरायलको इतिहासलाई सम्झाउँदै परमेश्वरको भलाइ र मानिसको अवज्ञाको परिणाम यो अध्ययनको यात्रामा हामी देख्नेछौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्थ्यो, तर मानिसले बारम्बार उहाँलाई बिर्से।
0: साँच्चै नै दाई, आज समसामयिक समयलाई हेर्दा पनि हामीले परमेश्वरका आशिषहरू बिर्सेर आफ्नै बाटो रोज्ने खतरा दिन प्रतिदिन चाहिँ बढ्दै गइरहेको छ नि।
1: हो त भाइ, त्यसैले आजको अध्ययनले हामीलाई केवल ज्ञान मात्र होइन हृदयको परिवर्तनतर्फ पनि बोलाउँछ। परमेश्वरले गरेका कामहरू सम्झन, उहाँमा भरोसा गर्न र उहाँतर्फ फर्कनको लागि यो अध्ययनले हामीलाई आह्वान गर्छ।
0: साँच्चै नै, त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ संघर्ष, निराशा र आत्मिक शिथिलताको अवस्थामा हुनुहुन्छ भने आजको वचनले तपाईँको हृदयलाई नयाँ आशा दिन सक्छ। त्यसैले आउनुहोस्, यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं र आशिषित बनाऊ।
2: प्यारो प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं। हामी रित्तो हृदय लिएर आएका छौं। तपाईँ आफ्नो वचनद्वारा हाम्रो यो रित्तो हृदयलाई भरिदिनुहोस्, बुझ्ने मन ज्ञान हामीलाई दिनुहोस्, ताकि हामी तपाईँको वचनको रहस्य बुझ्न सकिकन आफ्नो दिन प्रतिदिनको जीवनमा अप्नाउन सकेका हौ। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। आज हामी भजन अध्ययन 76 अध्यायदेखि 79 अध्यायबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ भजन 76 अध्याय। यहाँ हामी देख्छौ सिंहासनमाथि मसीहको अगमबाणी। जब हामी यी भजनहरू अध्ययन गर्छौ, म विश्वास गर्दछु कि तपाईँले आफ्नो सामने बाइबल खोलेर राख्नु भएको छ र तपाईँ सम्पूर्ण मूल पाठको पढ्नुहुनेछ। यी भजनहरू खालि परमेश्वरको वचन मात्र होइनन्, तर तिनीहरूका वा मिलाएर राख्ने कुरा प्रबन्ध चाहिँ महत्वपूर्ण छन्। म यस कुरामा जोड दिन गइरहेको छुइनँ कि त्यो मिलाएर राख्ने कुरा यानि प्रबन्ध प्रेरित हो, तर तपाईँले यदि त्यो मिलाएर राख्ने कुरालाई प्रबन्धलाई उपेक्षा गर्नुभयो भने महान सन्देशको चुकाउनुहुनेछ, किनभने तिनीहरूले कथाको बताउँछन्। त्यहाँ त्यस्ता सन्देशहरू छन् जुन भजनका प्रत्येक सिरिज यानि मालाहरूमा विकास हुँदछ। तपाईँलाई यादै होला, भजन संग्रह 74 अध्याय सहायताको लागि चितकार थियो, हे परमप्रभु परमेश्वर जाग्नुहोस्। अनि भजन 75 अध्याय चाहिँ उत्तरको शक्तिको जकटबाट परमेश्वरको छुटकाराको लागि धन्यवादहरूमा गीत थियो, यानि उत्तरको शक्तिको जकटबाट परमेश्वरको छुटकाराको लागि धन्यवादका गीत भजन थियो। तिनीहरूले पूर्वबाट, पश्चिमबाट वा दक्षिणबाट सहायता पाउन सकेनन्, अनि उत्तरबाट तिनीहरूको संकष्ट आइरहेको थियो। डाक्टर मेगीको अनुसार इसरायल राष्ट्रलाई आक्रमण गर्न उत्तरबाट रूस आउनेछ, जुन महाक्लेश अवधिमा हुनेछ। अहिले भजन 76 अध्यायले चाहिँ प्रभु येशु ख्रीष्ट राजाको पुजारीको रूपमा अर्थात खास मल्किसेदेकको रूपमा आफ्नो राज्यमा शासन गरिरहनु भएको तथ्यलाई देखाउँछ। यस पृथ्वीमा मानिसहरू उहाँका अधीनतामा छन्। भजन संग्रह 76 अध्याय 1 र 2 पदमा भनिएको छ, यहुदामा परमेश्वर चिनिनु भएको छ, इसरायलमा उहाँको नाउँ महान छ, सालेममा पनि उहाँको वासस्थान छ र उहाँको बस्ने ठाउँ सियोनमा छ। अमित्र, सालेम चाहिँ यरूसलेमको प्राचीन नाम हो, जुनको अर्थ हो शान्तिको घर, शान्तिको निवास स्थान। चार भौगोलिक स्थानहरू यहाँ उल्लेख गरिएका छन्। मित्र, यी कुनै स्थानहरू कुनै देशमा स्थित छैनन्। यो तपाईँ र म रहेको देशमा स्थित छैन। यहुदा, इसरायल, सालेम, यरूसलेम र सियोन सबै इसरायलमा छन्। आगे पत्तिनमा भनिएको छ, उहाँले त्यहाँ धनुका अग्निबाणहरू, ढाल र तरवारहरू र लड़ाईका हतियारहरू भाँच्नुभयो। यो नै दिनको बारेमा अगम वक्ताले बोलेका थिए जब उसले भने यसैया 2:4 यहाँ भनिएको छ, उहाँले जातिहरूको इन्साफ गर्नुहुनेछ र उहाँले नै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नुहुनेछ। तिनीहरूले आफ्नो आफ्नो तरवार पिटेर हलोको फाली र भाला चाहिँ हँस्य बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउने छैनन्। औ तिनीहरूले अब उपरान्त युद्ध गर्न सिक्ने छैनन्। मित्र, जबसम्म प्रभुले पृथ्वीमा शासन गर्नुहुन्न, तपाईँ यो पदलाई संयुक्त राष्ट्र संघसँग लागू गर्न सक्नुहुन्न, किनभने यो त्यसको मिल्दो जुल्दो पद होइन। यसैले यसैयाले यो शान्तिको बारेमा कुरा गरिरहेका छन् जुन पृथ्वीमा हुन गइरहेको छ जब प्रभु येशु आउनुहुनेछ। जबसम्म मानव हृदयको पापसँग या त उद्धारसँग या दण्डसँग व्यवहार गरिँदैन, त्यहाँ पृथ्वीमा कति पनि शान्ति हुन सक्दैन। आगे 4 भनिएको छ, शिकारले भरिएको पहाड़ भण्डा तपाई महिमायुक्त र उत्तम हुनुहुन्छ। शिकारले भरिएको पहाड़ चाहिँ यरूसलेमको संकेत गर्दछ। त्यस शहरलाई 27 आक्रमण गरी कब्जा गरिएको छ। यो निश्चय नै शिकारको पहाड़ भएको छ। परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन गइरहनु भएको छ जो घमण्डीहरू र अहंकारीहरू छन् र यरूसलेमको शहरको विरूद्धमा आएका छन्। 5 हामी देख्छौ, बलिया मन भएकाहरू लुटिएका छन्, तिनीहरू निन्द्रामै झुले र सूर्यहरूमा कसैको पनि हात चलेन। मित्र, यो अति नै चाखलाग्दो अभिव्यक्ति हो। कसरी तपाईँ त्यो गर्न सक्नुहुन्छ? यसको अर्थ यो हो कि बलिया मन भएकाहरू कति पनि जागरूक होसियार थिएनन्। प्रेरित युहन्नाले लेख्छन् कि पहिलो युहन्ना 5:19 सारा संसार त्यस दुष्टको अधीनमा परेको छ अनि शैतान चाहँदैन कि संसार जागेको। त्यसले यो फुच्चे प्रचारकलाई भन्छ, परमेश्वरको वचन सारो गरेर जोड जोडले नदेऊ, तिमीले तिनीहरूलाई जगाउनेछौ। तर मित्र, म ती मानिसहरूलाई यो कुरा भनेर जगाउने कोशिश गरिरहेको छु कि दण्ड आइरहेको छ, साथै ख्रिष्टमा उद्धार छ। आगे 6 भनिएको छ, हे याकुबका परमेश्वर, तपाईँको खप्कीमा रथ र घोड़ा दुवै भुसुक निदाए। जब प्रभु फेरि आउनुहुनेछ, उहाँको हप्कैमा दुवै रथ र घोड़ालाई गहिरो निन्द्रामा पारिनेछ। त्यस समयमा परमप्रभु महिमित रूपमा प्रज्वलित हुनुहुनेछ। यसैया 60:1 त्यो दिनको बारेमा बताउँछ, हे प्रकाशमान हो, किनकि तेरो ज्योति आएको छ, परमप्रभुको महिमा त माथि उजाएको छ। कहिले कहीँ हामी यो पदका शब्दहरू क्रिसमसको समयमा गाउने गर्छौं। वास्तवमा यो पदसँग क्रिसमसमा ख्रिष्टको जन्ममा कुनै परिपूर्णता छैन। यो त्यस समयमा पूरा हुनेछ मित्र, जब प्रभु फेरि यो पृथ्वीमा आउनुहुन्छ। यो महान दिन हुनेछ, तर यो अझै भविष्यमा हुनेछ। यसै यो 4:5 हामीलाई त्यो दिनको बारेमा धेरै बताउँछ। यहाँ भनिएको छ, तब परमप्रभुले सियोन पर्वतका सारा वासस्थानमाथि र त्यसका सभाका स्थानहरूमाथि दिउँसो बादल र दुहाँ औ राति ज्वालाले भरिएको आगोको चमक सृष्टि गर्नुहुन्छ। किनकि उहाँले समस्त महिमामाथि एउटा छत्र फिजाउनुहुन्छ अनि त्यहाँ हुने महिमा ख्रिष्टको व्यक्तिमा हुनेछ। हाम्रा परमेश्वरको बदलाको दिन आउनेछ। पद 7-9 भनिएको छ, तपाईदेखि नै डराउनु पर्ने हो, तपाई एकपल्ट रिसानी हुँदा को तपाईँको सामनेमा खड़ा हुन सक्छ? तपाईले स्वर्गीयबाट फैसला सुनाउनु भयो, पृथ्वी डराएर चुपचाप रह्यो। पृथ्वीका नम्रहरूलाई बचाउनलाई जब परमेश्वर इन्साफको निम्ति खड़ा हुनुभयो। अनि प्रकाश 6:17 पदमा युहान भन्छन्, किनकि तिनको क्रोधको ठूलो दिन आएको छ र को खड़ा हुन सक्छ? जब प्रभु पृथ्वीमा फेरि आउनुहुनेछ हरेक कुरा उहाँको पौदान मुनि ल्याइनेछ। 10 पदमा भनिएको छ, निश्चय मानिसको क्रोधले तपाईँको प्रशंसा गर्नेछ र जो क्रोध बाँकी रहन्छ त्यो तपाईँले रोक्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ कि परमेश्वरले मानिसलाई यतिसम्म मात्र जान दिनुहुन्छ, तर महाक्लेश अवधिमा यो यस्तो देखिन्छ, प्रभुले सबै रोकावटलाई हटाउनु हुनेछ र मानिसलाई आफ्नो मन लाग्दो गर्न दिनुहुनेछ। आज मानिसहरूलाई रोकिएको छ, रोक्नेवाला चाहिँ पवित्र आत्मा हो, नत्र आज संसारमा दुष्टताको कसले रोक्न सक्छ? परमेश्वरले मानिसका क्रोधलाई उहाँको स्तुति गराउन गइरहनु भएको छ। यसपछि हामी 77 अध्यायतिर पनि बढ़ौं। यहाँ हामी देख्छौं परमेश्वरको भलाइपन र कृपाको बारेमा अन्यलता। यो पनि आसाफको भजन हो। अमित्र, यसले त्यो दिनमा मानिसहरूको मनमा अन्यलताको कारण हृदयको खिन्नताको प्रकट गर्दछ। विश्वाससँग यसको समस्या छ, तर विश्वासले समाधानको पाउँदछ। उत्तर फेरि पवित्र स्थानमै छ। इतिहासले प्रकट गर्दछ कि परमेश्वर भुल्नुहुन्न। भजन संग्रह 77 अध्याय 1-2 पदमा भनिएको छ, म आफ्नो स्वरले कराई कराईकन परमेश्वरमा पुकारा गर्नेछु, आफ्नो स्वरले परमेश्वरमा पुकारा गर्नेछु र उहाँले मतिर कान थाप्नुहुनेछ। मेरो दुःखको दिनमा मैले परमप्रभुलाई खोजे, राति मैले मेरो हात पसारे र त्यो थाकेन, मेरो प्राणलाई शान्ति भएन। मित्र, प्रभुलाई खोज्ने असल समय कष्टको समयमा हो। मैले एकजना मनतातो ख्रिस्टियनबाट पत्र पाएथे। ऊ कहिले पनि चर्च जाँदैनथ्यो र मेरो यो बाइबल अध्ययन कार्यक्रम पनि सुन्दैनथ्यो। तर उसले लेखेथे कि जब उसको नोकरीबाट उसलाई निकालिए अनि अरू कठिनाईहरू पनि परिवारमा आयो, तब उसले फेरि प्रभु कहाँ आएर उहाँका चित्कार छोडे, पापको पश्चाताप गर्दै। अमित्र, कष्टको समयमा परमप्रभुका चित्कार छोड्नु असल समय हो। फेरि भजनकार भन्छन्, उहाँले मतिर कान थाप्नुहुनेछ। मित्र, जब तपाईँ कष्टमा हुनुहुन्छ र उहाँतिर चित्कार छोड्नुहुन्छ, परमेश्वर तपाईँलाई सुन्नुहुनेछ। तपाईँ उहाँ कहाँ जान सक्नुहुन्छ, उहाँ वास्तविक हुनुहुन्छ अनि यो अनुभवद्वारा पत्ता लगाउन सक्नुहुन्छ। उहाँले पहिले नै हामीलाई उहाँ कति भला हुनुहुन्छ भन्ने कुरामा प्रभुको चाख्न भनिसक्नु भएको छ। यसको तपाईँ पनि अनुभव गर्नुहोस्, चाख्नुहोस्। अहिले यहाँ अर्को अद्भुत कुरा छ जुन उसले गरे। 6 पदमा भनिएको छ, राति मेरो गीत म सम्झन्छु, म मेरै मनमा गुन्छु र मेरो आत्माले परिश्रम साथ खोजी गर्छ। मित्र, रातमा गीत गाउन कुरा अद्भुत कुरा हो। मेरो मतलब यो होइन कि तपाईँ जोर जोरले गाएर हरेकलाई निन्द्राबाट जोगाउन, मेरो मतलब यो होइन। भजनकार भन्छन्, राति मेरो गीत म सम्झन्छु। मित्र, राति नै त्यो समय हो जब तपाईँ ब्योजनुहुन्छ र चिन्ता गर्नुहुन्छ, त्यस बेला गाउने। समस्याहरू ठूलो देखिन्छन्, अन्धारोमा हरेक कुरा ठूलो देखिन्छ जुन कि वास्तवमा त्यति ठूलो त्यति विशाल हुँदैन। मित्र, रातमै तपाईँको गीतको सम्झने समय हो। अहिले भजनकार केही अन्यलताको प्रश्न उठाउँछन्। पद 7-9 भन्छन्, के परमप्रभुले सदाको निम्ति मलाई फाल्नुहुनेछ र उहाँले ममाथि फेरि कहिले निगाह गर्नुहुने छैन? के उहाँको करूणा सदाको निम्ति एकदमै गइहालेको छ? के उहाँको प्रतिज्ञा सदाको निम्ति भङ्ग हुन्छ? के परमेश्वरले कृपालु हुनु बिर्सनुभयो? के रिसाएर उहाँले आफ्ना कोमल कृपा बन्द गर्नुभयो? धेरैपल्ट विश्वासीहरू भनौँदाहरू पनि यसरी प्रश्न गर्दछन् जब तिनीहरू कष्टमा पर्दछन्। मेरो मित्र, परमेश्वर असल भला हुनुहुन्छ। उहाँ तपाईँप्रति दयालु र कृपालु हुन चाहनुहुन्छ। यसपछि हामी केही त्यस्ता दृश्यको देख्नेछौ जुनले राख्नुपर्ने सरोकार समुद्रसँग छ। पद 16 19 भनिएको छ, हे परमेश्वर, पानीहरूले तपाईँलाई देखे, पानीहरू तपाईँलाई देखेर डराए, गहिरा गहिरा ठाउँहरू पनि कामे, बादलहरूले पानी खन्याए, आकाशले एउटा आवाज गरियो, तपाईँका बाणहरू पनि यताउता गए, तपाईँको गर्जनको स्वर आँधी बेरीमा थियो, बिजुलीहरूले संसारलाई चमक दिए, पृथ्वी काम्यो र हलियो, तपाईँको बाटो समुद्रमा थियो र तपाईँका गोरेटाहरू ठूला ठूला पानीहरूमा र तपाईँका पाइलाहरू चिनिएनन्। यो अनुच्छेदले विशेष गरेर इसरायलका जातिहरूलाई लाल समुद्र पार गर्ने काममा परमेश्वरको अगुवाईको संकेत गर्दछ। अनि 20 भनिएको छ, तपाईँले आफ्ना मानिसहरूलाई भेड़ाको बथान झै मूसा र हारूनका हातद्वारा डोर्याउनु भएको थियो। मित्र, यो भजनसँग हाम्रो लागि पनि लागू छ। परमेश्वरले आफ्ना जनहरूलाई दुष्टता, अनैतिकता, भ्रष्टता र नास्तिकवादको बाढ़बाट छुटकारा दिन सक्नुहुन्छ। ओ, उहाँ कति महान प्रिय गोठाला हुनुहुन्छ। त्यसपछि भजन 78 अध्यायतिर पनि लागौ। यहाँ हामी देख्छौ मूसादेखि दाउदसम्मको इसरायलको इतिहास। यो पनि आसाबको मस्किल भन्ने भजन हो जुन शिक्षाको भजन हो। यो मिश्रमा मूसादेखि दाउदको समयको इसरायलको इतिहास हो। यस भजनमा हामी देख्छौं मानिसको असफलता र परमेश्वरको विश्वास योग्यता। यो अद्भुत भजन हो र यो भजन परमेश्वरलाई पुकार हो ताकि उहाँले सुनेर उत्तर दिउन्। तत्सम्बन्ध पहिले हामी देख्नेछौ कि परमेश्वर आफ्ना जनहरूलाई आफूतिर ध्यान आकर्षण गर्नुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई आफूलाई सुन्न भन्नुहुन्छ। 78 अध्याय 1 पदमा भनिएको छ, ए मेरा प्रजा, मेरो शिक्षातिर कान लगाऊ, मेरो मुखका वचनतिर कान थाप। यो लामो भजन हो र हामी खालि मुख्य मुख्य पदहरू मात्र टिप्नेछौ, तर म तपाईँलाई आफ्ना बाइबलमा यो सम्पूर्ण अध्यायलाई पढ्न सुझाव दिन्छु। यसले तपाईँका हृदयलाई आशिष दिनेछ। आगे 9 र 10 भनिएको छ, एफ्रेमका सन्तान हतियारले सुसञ्जित भई धनु बोकेर लड़ाईको दिनमा चाहिँ पीठ फर्काए, तिनीहरूले परमेश्वरको करार पालन गरेनन् र उहाँको व्यवस्थामा चल्न इन्कार गरे। यो त्यो समयको सिधै संकेत हो जब इफ्राइम युद्धमा गएन र परमेश्वरले यसको मनमा राखी राख्नु भएको थियो। विस्तृत अर्थमा इफ्राइम सारा इसरायलको र परमेश्वरका सारा जनहरूको आचरणका विशेषता जनाउने कुरो हो, तर परमेश्वरको विश्वासयोग्यता कहिले बदलिएको छैन र बदलिँदैन। पद 17-19 भनिएको छ, तापनि सर्वोच्चको विरूद्धमा उजाड स्थानमा बाँकी भएर तिनीहरूले उहाँको विरूद्धमा अझै पाप गरि नै रहे। आफ्नै इच्छा बमोजिम खानेकुरा मागेर तिनीहरूले आफ्नो हृदयमा परमेश्वरको परीक्षा गरे। तिनीहरू परमेश्वरको विरूद्धमा बोले। तिनीहरूले भने कि परमेश्वरले वनमा खानेकुरा दिन सक्नुहुन्न र। यसले आज विश्वासीहरूको बीचमा देखिने अविश्वासको प्रकारको रूपको पनि प्रतिनिधित्व गर्दछ। अहिले यो कुराको ध्यान दिनुहोस् कि परमेश्वरले के गर्नुभयो। 25 भनिएको छ, 78 अध्यायको 25 स्वर्गीय दूतहरूको रोटी हरेकले खायो, उहाँले तिनीहरूलाई अघाउन्जेल खानेकुरा दिनुभयो, उहाँले तिनीहरूलाई जरूरत सबै कुरा दिनुभयो, तापनि तिनीहरूले परमेश्वरलाई आलोचना गरिरहेका थिए र सन्देह गरिरहेका थिए। यो शिक्षाको भजन दाउदको संकेतसँग अन्त हुँदछ। 70-72 पदमा भनिएको छ, उहाँले आफ्नो दास दाउलाई पनि चुन्नुभयो र तिनलाई भेड़ाहरूकै गोठबाट चुन्नुभयो। दुना भेड़ीहरूका पछि पछि जानभन्दा आफ्ना प्रजा याकुब र आफ्नो अधिकारको भाग इसरायललाई चराउन उहाँले तिनलाई ल्याउनुभयो। यसैले उहाँले तिनीहरूलाई आफ्नो हृदयको इमानदारी अनुसार चराउनु र आफ्नो हातको निपुणता अनुसार तिनीहरूलाई डराउनु भयो। परमेश्वर तिनीहरूप्रति विश्वासयोग्य हुनुहुन्थ्यो र उहाँ मित्र हामीप्रति पनि विश्वासयोग्य हुनुहुन्छ। त्यसपछि हामी लगत्तै भजन 79 अध्यायबाट पनि देख्नेछौ। यहाँ हामी देख्छौ महाक्लेशमा इसरायलको भविष्य। यो भजन प्रार्थना हो। महाक्लेश अवधिमा जुन तिनीहरू कहाँ आइरहने कष्टको भयानक दिन हो। मित्र यो अर्को आशाको भजन हो अनि ऊ दाउदसँगको समकालिक थिए। सम्भवत उसको सहायकको रूपमा काम गरेथे। 79 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर अन्य जातिहरू तपाईँको निज अधिकारमा पसे, तिनीहरूले तपाईँको पवित्र मन्दिरलाई बिटुलो पारे, तिनीहरूले यरूशलेमलाई ध्वस्त पारेर थुप्रो लगाए। यद्यपि यो भजन लेखिएको समयमा यो भजन अगमबाडिक भए तापनि यसले वास्तवमा नबुकदनेजरको आक्रमण र इसरायलीहरूलाई कैदी बनाई लगिएको कुराको तस्विर दिन्छ। साथै मकाबीहरूको समयमा पनि त्यस्तो संकष्ट आएको थियो। यस अगमबाडीको अन्तिम परिपूर्णता चाहिँ महाक्लेश अवधिमा हुनेछ। बाबेलमा इसरायलीहरूलाई कैदी बनाई लगिन भन्दा पहिले झुटा अगमवक्ताहरू भनिरहेका थिए कि परमेश्वरले कहिले पनि तिनीहरूको राष्ट्र र शहरको विध्वंस र तिनीहरूलाई कैदी बनाई लानको लागि शत्रुहरूलाई अनुमति दिनुहुने छैन। तर जुन कुरा हुँदैन भनेर ती झुटा अगमवक्ताहरूले भनेका थिए त्यही नै भए थियो। तिनीहरूको शहरलाई विध्वंस गरिएर तिनीहरूलाई बाबेलमा कैदी बनाई लगियो। मन्दिर विध्वंस हुँदैन भनेका थिए तर मित्र त्यो विध्वंस गरियो। यो धेरै पल्ट घटेथ्यो र त्यसले ती मानिसहरूलाई परमेश्वरका पुकार गर्न बाध्य लगायो। आगे पद 2 पदमा भनिएको छ, तपाईँका दासहरूका मृत शरीर तिनीहरूले आकाशका पंक्षीहरूलाई आहाराको निम्ति दिए, तपाईँका पवित्र जनहरूका शरीर चाहिँ पृथ्वीका पशुहरूलाई दिए। मित्र यो भयानक हत्याकाण्ड इसरायलको सन्तानहरूको निम्ति बुझ्न कठिन थियो। किन परमेश्वरले यो कुरा तिनीहरूमा घट्न अनुमति दिनुभयो? झुटा अगमवक्ता तिनीहरूलाई निरन्तर भनिरहेका थिए कि यो परमेश्वरका जनहरूलाई कहिले पनि घट्ने छैन। यद्यपि यर्मिया अगमवक्ताले आइरहने परमेश्वरको दण्डको तिनीहरूलाई इमानदारीपूर्वक दिइरहे तापनि उसलाई देशद्रोही भनियो। इसरायलीहरूले बुझ्न सकेनन् कि किन परमेश्वरले किन तिनीहरूलाई सुरक्षा गर्नु भएन, त्यसको बुझ्न सकेनन्। यो अझै हाम्रो दिनमा पनि प्रश्न हो। म बुझ्दछु कि हिटलरको तानाशाह अवधिमा जर्मनीमा यहुदीहरूको भयानक कष्ट र सतावट कारण तिनीहरू धेरै नास्तिक बनेथे। निश्चय नै यो तिनीहरूको निम्ति बुझ्न कठिनको कुरा थियो कि तिनीहरूको जीवनमा तिनीहरूको जातिमा मात्र त्यस्तो भयानक भयानक कुराहरू घट्ने। हुन सक्छ तिनीहरूसँग पनि भजनकारको जस्तै उही प्रश्न थियो। तर प्रश्न यहाँ छ कि तिनीहरू परमेश्वरप्रति विश्वासयोग्य थिए के? तिनीहरू परमेश्वरप्रति विश्वासयोग्य थिए के? तिनीहरू परमेश्वरसँगको उचित सम्बन्धमा थिए के? तिनीहरूले आफ्ना मसीहलाई ग्रहण गरेथे के? तिनीहरू उहाँ कहाँ फर्के? निश्चय नै उत्तर हो अहँ, यो कुरा तिनीहरूले गरेनन्। परमेश्वरले आफ्ना जनहरूलाई भूतकालमा दण्ड गर्नुभयो र तिनीहरूलाई हाम्रा दिनहरूमा पनि दण्ड गरिरहनु भएको छ। मलाई लाग्छ कि चर्चमाथि महान दण्ड आइसकेको छ र भविष्यमा बढ्नेछ। दण्ड विश्वका राष्ट्रहरूमाथि आइसकेको छ। अहिले तिनीहरूको चित्कार सुन्नुहोस्। पद 5 भनिएको छ, कहिलेसम्म हे परमप्रभु तपाईँ सधैँभरि रिसाउनुहुन्छ? के तपाईँको डा आगो झैं बल्नेछ? यहुदीहरू चित्कार छोड्छन्, कहिलेसम्म प्रभु यो कहिलेसम्म? त्यसपछि क्षमाको लागि परमेश्वरका चित्कार छोड्छन्। 8 पदमा भनिएको छ, हाम्रा पुर्खाका अधर्म हाम्रा विरूद्धमा नसम्झनुहोस्, तपाईँको कोमल कृपाले हामीलाई चाँडै रोकोस्, किनकि हामी साह्रै होचिएका छौं। तिनीहरूले प्रार्थना गर्छन्, हाम्रा अगाडिको पापहरूको नसम्झनुहोस्, तर कसरी उहाँले ती पापहरूलाई मेटाउन र बिर्सन सक्नुहुन्छ भन्दा खालि ख्रिष्टको मृत्युद्वारा। जब ख्रिष्टलाई इन्कार गरिन्दछ, अस्वीकार गरिन्दछ, चाहे ठूलो जात होस्, चाहे सानो जात, चाहे धनी होस् या गरीब, चाहे शिक्षित होस् चाहे अशिक्षित, चाहे कुनै धर्म मान्ने मानिस नै किन नहोस्, ख्रिस्टियन धर्म मान्ने मानिस नै किन नहोस्, त्यहाँ दण्ड छ। तपाईँले उहाँलाई दण्डमा या उद्धारमा भेट्नुपर्छ। त्यहाँ खालि यी दुई बाटाहरू मात्र छन्, यी दुई मार्गहरू मात्र छन्। यी पीड़ित कष्टमा गुजरिरहेका मानिसहरूको चित्कार सुन्नुहोस्। नौ पदमा भन्छन्, हे हामीलाई उद्धार गर्ने परमेश्वर, तपाईँको नाउँको महिमाको निम्ति हामीलाई सहायता गर्नुहोस्, आफ्नो नाउँको खातिर हामीलाई छुटाउनुहोस्, हाम्रा पापको क्षमा गर्नुहोस्। मित्र, इसरायलका सन्तानहरूले घमण्ड गरिरहेका थिए कि परमेश्वर तिनीहरूको बीचमा हुनुहुन्थ्यो र तिनीहरूलाई छुटकारा दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई छुटकारा दिनु भएन र तिनीहरूमा गुजरिरहेका मानिसहरूको चित्कार सुन्नुहोस्। नौ पदमा भन्छन्, हे हामीलाई उद्धार गर्ने परमेश्वर, तपाईँको नाउँको महिमाको निम्ति हामीलाई सहायता गर्नुहोस्, आफ्नो

0: उडाइरहेका थिए। मित्र, यसपछि अब धन्यवादीपनको ध्यान दिनुहोस्, जुनको उल्लेख हुँदै यो भजन अन्त हुन्छ। 13 पदमा भनिएको छ, यसैले हामी जो तपाईँका प्रजा र तपाईँका खर्कका भेडा हौ, तपाईँमा सदा धन्यवाद गर्नेछौ भने हामी सबै पुस्तालाई तपाईँको प्रशंसा देखाउनेछौ। त्यो आइरहेको राज्यमा तिनीहरूको दुःखहरू र तिनीहरूका आँसुहरू सधैँको निम्ति हटाइनेछ र त्यसकारण त्यहाँ पिँढीदेखि पिँढीसम्म प्रशंसा हुनेछ, परमेश्वरलाई धन्यवाद हुनेछ।
1: आजको दिनबाट हामीले एउटा गहिरो कुरा सिकेका छौं, जब मानिसले आफ्नो ध्यान समस्यामा मात्र केन्द्रित गर्छ तब ऊ निराश हुन्छ, तर जब परमेश्वरको महानता सम्झन्छ तब आशा जाग्छ।
2: हो नि त भाइ, भजन लेखकले पनि यही अनुभव गरे। सुरुमा उनी दुःखले भरिएका थिए, तर परमेश्वरका महान कार्यहरू सम्झिएपछि उनको विश्वास पुनः बलियो भयो। हामी आशिष पाउँदा धन्यवाद दिन बिर्सन्छौं, प्रार्थनाको उत्तर पाएपछि पनि परमेश्वरबाट टाढा हुन थाल्छौं, तर परमेश्वरले आज पनि हामीलाई प्रेमपूर्वक फर्कनको लागि बोलाइरहनु भएको छ भन्ने सन्देश यो अध्ययनको यात्राले हामीलाई दिएको छ।
1: हजुर साँच्चै, यसको अर्थ साँचो आत्मिक जीवन भनेको केवल परमेश्वरबाट केही प्राप्त गर्नु होइन, तर उहाँसँगको सम्बन्धलाई जीवित राख्नु रहेछ भन्ने कुरा चाहिँ यो अध्ययनले हामीलाई सिकाएको छ।
2: एकदमै सही भन्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो हृदयलाई सोधौं, के हामी परमेश्वरका कामहरू सम्झिरहेका छौं, के हामी उहाँप्रति कृतज्ञ छौं, वा हामी उहाँका आशिषहरू पाएर पनि उहाँलाई बिर्सिरहेका छौं।
1: यदि हाम्रो हृदय चिसो भएको छ भने आज नै परमेश्वरतर्फ फर्कौं, उहाँ क्षमा गर्न तयार हुनुहुन्छ, उहाँले हामीलाई नयाँ शुरूआत दिन सक्नुहुन्छ।
2: हजुर, र परमेश्वरको शक्ति आज पनि महान छ। उहाँले निराशालाई आशा दिनुहुन्छ, थाकेकालाई बल दिनुहुन्छ र पश्चाताप गर्ने हृदयलाई पुनर्स्थापित गर्नुहुन्छ। त्यसैले आउनुहोस्, हामी विगतका परमेश्वरका भलाइहरू सम्झौं, वर्तमानमा उहाँमाथि भरोसा गरौं र भविष्यलाई उहाँको हातमा सुम्पौं। परमेश्वरले हाम्रो हृदयलाई नम्र, कृतज्ञ र विश्वासयोग्य बनाउनु भएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: आज कार्यक्रम नयाँ आशा
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अप्ठ्याराहरू र दुविधाले ग्रस्त अहिलेको युगमा कमजोर र आशाहीन मानव जगतको निम्ति भाइचारा, एकता, सेवाभाव, मिलाप, शान्ति, आनन्द, प्रेम र सद्भावको अनि मुक्तिको द्रुत र सुरक्षित आशा दिन प्रयासरत यो नयाँ आशा नामक रेडियो प्रस्तुतिको आजको श्रृंखलामा हामी यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। कार्यक्रमलाई हामी एउटा अर्थमूलक ख्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा हामी फेरि परमेश्वरको वचन सँगसँगै पढ्न पाउनु हाम्रो निम्ति यो अहोभाग्यको कुरा हो, खुसीको कुरा हो, आनन्दको कुरा हो। किनभने मान्छे रोटीले मात्रै उसको पेट भरिँदैन, यसले शारीरिक रूपमा हामीलाई भर्ने, पौष्टिकता दिने काम गर्ला, तर आत्मिक रूपमा पनि हामीलाई भोजनको आवश्यकता पर्छ। शरीरलाई जसरी खानाको, भौतिक खानाको आवश्यकता पर्छ, त्यसरी आत्मालाई, आत्मिक जीवनलाई हामीले सम्वर्धन गर्नको लागि आत्मिक खुराक हामीलाई चाहिन्छ। परमेश्वरको वचनले त्यो दिने काम गर्दछ, तसर्थ हामी परमेश्वरको वचन पढ्ने गर्दछौं। यसमा रहेका जीवन उपयोगी कुराहरूलाई, हाम्रो जीवनका गहन प्रश्नहरूलाई जवाफ दिने पनि गर्दछ, हाम्रो जिज्ञासाहरूलाई मेटाउने गर्दछ। आउनुहोस् परमेश्वरको वचन अध्ययनतिर लागौं। फेरि आज एकपटक यो छोटो प्रार्थनाद्वारा परमेश्वरको बुद्धि र ज्ञानको निवेदन गर्दै, महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद। तपाईँ कति सुन्दर हुनुहुन्छ, तपाईँ कति भला हुनुहुन्छ, तपाईँ कति प्रेमिलो हुनुहुन्छ। हे अनुग्रहकारी पिता परमेश्वर, तपाईँको नामको हर्ष बढाई गर्दै तपाईँको चरणमा आउँदछौ। हाम्रा सबै कमी कमजोरीहरूलाई स्वीकार्दै हामी अज्ञानीहरूलाई तपाईँले माफ गर्नुहोस्, हामीलाई तपाईँको वचनमा अगाडि बढाउनुहोस् अनि ज्ञानले भरिदिनुहोस् र हामीलाई तपाईँ जस्तै असल बनाउनुहोस् भन्ने विन्ती गर्छौ। प्यारो प्रभु येशु ख्रीष्टको नाम, आमेन। प्रिय मित्रहरू, हाम्रो जीवनमा धेरै खोजहरू हुन्छ। कैयौं मान्छेहरूले केही सूत्रहरू खोजिरहेका हुन्छन् कि कसरी म अचानक धनी बन्न सक्छु भन्ने सूत्र खोजिरहेको हुन्छ। कसैले चाहिँ केही रहस्यहरूलाई, तिनीहरूको बारेमा यथार्थ पत्ता लगाउनलाई सूत्रहरू खोजिरहेका हुन्छ। कैयौंले केही प्रश्नहरूसँग त्यो झेलिएको पाटोलाई उनीहरूले समाधान गर्नलाई प्रश्नहरूको जवाफहरू खोजिरहेका हुन्छन्। जीवन प्रश्नै प्रश्नले भरिएको छ, खोज नै खोजले भरिएको छ, अनि कैयौं पटक हाम्रो खोजहरू असफल हुन्छन्, प्रश्नहरूको उचित जवाफ पाउँदैनौं। किनभने कैयौं पटक हामीले सोध्नुपर्ने ठाउँमा, खोज्नुपर्ने ठाउँमा सोधिरहेका हुँदैनौं, खोजिरहेका हुँदैनौं। यस्तै हाम्रा विभिन्न जुन खोजहरू छ, ती प्रश्नहरू छ, तिनीहरूको खोजी हामी एकैछिन परमेश्वरको वचनमा गर्ने तत्परताको साथ हामी वचन मनन गर्दैछौ, पढ्दैछौ यी दिनहरूमा। यसै सिलसिलामा हामीले के साँच्चीकै परमेश्वर हुनुहुन्छ त, उहाँको अस्तित्व कस्तो छ भनेर हेरेका छौँ, के उहाँले नै यो सबै कुराको सृष्टि गर्नुभएको हो संसारको, विश्वको भनेर हेरेका छौँ। आकाश, तारामण्डल, नक्षत्रहरू, समुद्र, जमिन, वनस्पति, सबै कुराहरू, पशु पक्षीहरूलाई, यदि परमेश्वर हुनुहुन्छ र उहाँले बनाउनु भएको हो भने के उहाँ हामीसँग बोल्नुहुन्छ भन्ने जस्ता कुराहरूदेखि लिएर, स्वर्ग कति वास्तविक छ भन्ने जस्ता कुराहरूदेखि लिएर विभिन्न विषयहरूलाई हामी हेर्दै, अहिले चाहिँ हामी साँचो आनन्दको रहस्य, साँचो खुसीको रहस्यलाई हेर्दैछौँ श्रोता मित्र। यसै सिलसिलामा परमेश्वरको नैतिक दशाज्ञाको कुरा हामीले गरेका थियौँ कि कसरी ती खुसीका नियमहरूले, हामीलाई अनुशासनका नियमहरूले तिनीहरूको पालना गरेमा हामीलाई खुसी दिँदछ भन्ने कुराहरू हेरेका। मान्छेले कैयौं पटक खुशी र आनन्दलाई चाहिँ गलत ठाउँमा हेर्छन्, खोज्छन्। जस्तै उदाहरणको लागि राजा सुलेमानले, उनले रंगीन संसारको, रंगीन दुनियाँलाई हेरे उसले, अनि पछि थाहा पाए त्यो क्षणिक मात्र रहेछ भनेर। कैयौं पटक उसले धन दौलतमा हेर्यो, त्यहाँ पनि उसले साँचो आनन्द पाएन। ज्ञानी राजा सुलेमानले सोचेका थिए कि संसारिक मोज मस्ती र रंगी चंगी माहौलमा रमेर जीवन रमाउनेले खुशी प्राप्त गर्नेछ भनेर, तर जीवनको उत्तरार्धतिर अथवा उनको वृद्ध अवस्थामा आइपुगेपछि उनले आफ्नो अनुशासनहीन जीवन वा रवैया गलत रहेछ भनी महसुस गर्न पुगे। उनले गलत ठाउँमा जीवनको साँचो खुसी वा आनन्दलाई खोजिरहेका रहेछन् भनेर आभास पाए र आफ्नो गल्ती कमी कमजोरीको अनुभवबाट दुनियाँले केही असल कुराहरू सिकोस् वा जानोस् भन्ने हेतुले आफ्ना ती अनुभवहरूलाई उनले लिपिबद्ध गर्ने काम गरे। तसर्थ अन्तमा उनी सुझाव दिन्छन् हामीलाई श्रोता मित्रहरू हितोपदेशको पुस्तकको 29 अध्यायको 18 यसो भन्दै त्यो मानिस धन्य हो जसले परमप्रभुको नैतिक 10 आज्ञाको व्यवस्थाहरूलाई पालन गर्दछ, अनुशासनको नीतिमाथि रहँदछ, प्रेमको नीतिमाथि रहँदछ, परमेश्वरमा नै भर ऊ पर्दछ। श्रोता मित्रहरू, कैयौं पटक हामीले जब कसैले हाम्रो निम्ति नीति नियमको बखान गर्छ तब हामी त्यसलाई बन्देजको रूपमा लिँदछौँ, तर होइन, नीति नियमले अनुशासन पनि कायम गर्छ भन्ने कुरालाई बुझ्नुपर्छ। नयाँ करारलाई पनि परमप्रभुको नैतिक 10 आज्ञाको व्यवस्थाले निर्देशित गर्ने गरेको वा त्यसमा ती करारको विभिन्न लेखहरूमा यसलाई महत्वको साथ पेश गरिएको कुरालाई हामी हेर्न पाउँछौ, पढ्न पाउँछौ। प्रेरित पावलले नयाँ करारको रोमीको पत्रमूलक पुस्तकको 7 अध्यायको पदमा परमप्रभुको अनुशासनको नैतिक नीति प्रेमका ती 10 आज्ञाहरू बारे यसो भन्दछ, व्यवस्था पवित्र छ र आज्ञा पवित्र र न्यायसंगत अनि असल छ। श्रोता मित्रहरू, परमेश्वरको जुन प्रेमका नीतिहरू छ त्यो न्यायसंगत छ, असल छ र पवित्र छ भनेर परमेश्वरको वचनले बताउँछ। याकुबको पुस्तकको 2 अध्यायको 10-12 पदमा हामी यो पढ्न पाउँदछौ कि जसले सम्पूर्ण अनुशासन र नैतिकताको व्यवस्था पालन गर्दछ तर ती नीति नियमहरू पालन गर्दाखेरि कुनै एउटा कुरामा पनि चुक्दछ भने व्यवस्थाको सबै कुरामा ऊ दोषी ठहरिएको हुन्छ, कारण जसले व्यभिचार नगर भनी भन्नुभयो उहाँले चोरी नगर, हत्या नगर पनि भन्नुभयो। त्यसै कारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्था बमोजिम न्याय पाउनेहरूका जस्तै होस् भनेर उल्लेख गरेको छ। अर्थात श्रोता मित्रहरू, जुन परमेश्वरले प्रेमको नीतिहरू दिनुभएको छ ती सबैलाई हामीले पालन गर्नु जरूरी रहेछ। कुनै एउटालाई गर्ने कुनै अर्कोलाई नगर्ने भन्ने हुँदैन रहेछ। कक्षा कोठामा शिक्षक शिक्षिकाले जुन नीति नियमहरू राखिदिएको हुन्छ त्यसलाई म यो पालन गर्छु त्यो पालन गर्छु भन्दा पनि विद्यार्थीहरूले पूर्ण रूपमा पालन गरेको र सबै पालन गरेको शिक्षिका वा शिक्षकको चाहना रहेको हुन्छ। चार्ल्स स्पर्जन, जो आफै गएको शताब्दीको एक महान ब्याप्टिस्ट प्रचारक थिए, उनले भनेका छन् परमप्रभुको प्रेमको व्यवस्था सिद्ध, पवित्र र स्वर्गीय छ र यसको सर्वोत्कृष्टताले यसको ईश्वरीयतालाई पनि हामी समक्ष प्रस्तुत गर्दछ। मेथोडिस्ट मण्डलीका संस्थापक जोन वेल्सलीले परमप्रभुको नैतिक प्रेमको व्यवस्थाको अनन्तताको बारेमा यसो पनि भनेका थिए, परमप्रभुको नैतिक व्यवस्था अर्थात 10 आज्ञा क्रुसमा सिद्धिएको होइन, बरु यो त सधैँ यथावत रहिरहनेछ भनेर उनले भनेका थिए। मित्रहरू, केही वर्ष अघि युएस रेडियो नेटवर्कमा बोल्दै डब्ल्यूजे क्यामरनले यस्तो टिप्पणी गरेका थिए, मानिसहरूलाई सँगै शान्ति र प्रेममा रहनको लागि त्यहाँ केही न्यूनतम कार्यविधिहरू, न्यूनतम नियमहरू वा व्यवस्था हुनुपर्दछ। यदि ती नियमहरू वा शर्तहरूको पालना गरिएन भने आनन्दको माहौलमा अप्रियता पनि आउन सक्छ र मानव बीचको प्रेम र सद्भाव अनि ईश्वर र मानव बीचको प्रेमलाई प्रष्ट रूपमा उजागर गर्ने न्यूनतम कुराहरू जो हाम्रो बीचमा रहेका छन् ती श्रोता मित्रहरू हामी परमप्रभुको नैतिक प्रेमको 10 आज्ञाहरूको लेखमा पाउँदछौँ। यसका बुँदा बुँदालाई तपाईँ र मैले खेलाउनु पर्यो भने वा खेलायौं भने यसको अर्थको गहिराईलाई हामी बुझ्न सक्दछौ र यदि ती बुझ्यौं भने यसले हाम्रो निम्ति हाम्रो चरित्र कस्तो छ भनेर हामीलाई प्रश्न बताउने एक ऐनाको रूपमा पनि यो रहेको हामी भेटाउँछौ। मित्रहरू, तपाईँ र म परमेश्वरको वचन पढ्दै गर्दाखेरि हामीले यो पनि महसुस गर्दैछौ होला, हाम्रो कमजोरी के छ, हामीले गर्नुपर्ने कुरा वा काम कस्तो हुनुपर्छ, हाम्रो सोच कस्तो हुनुपर्दछ भनेर पनि हामीले मनन गर्नुपर्दछ। बिली ग्राहम, जसलाई एकदमै सम्मानित वचनका प्रचारकको रूपमा लिइन्थ्यो, उनले परमप्रभुको प्रेमको 10 आज्ञाको व्यवस्थालाई यति धेरै महत्व दिएका थिए कि उनले ती प्रेमका नीतिहरूको महत्वबारे एउटा सिंगै छुट्टै पुस्तक नै लेख्न पुगेका थिए। श्रोता मित्रहरू, प्रेमका नीतिहरूमा हिँड्ने वा वचन पालना गर्ने शक्तिको प्राप्ति चाहिँ कहाँबाट हुन्छ भन्ने सवाल पनि अहम भइदिन्छ हाम्रो अघि, किनभने हामी मानिसहरूको प्रकृति बडा अनौठो प्रकारको हुन्छ। कक्षा कोठामा हुँदा शिक्षक शिक्षिकाले विद्यार्थीलाई जे गर्नु भन्दछन् त्यो नगरिकन उनीहरूले जे नगर्नु भनी भनेको हुन्छ त्यो चाहिँ गरिरहेका हुन्छ। घर परिवारमा बाल बच्चाहरूसँग होस् वा परिवारको अन्य सदस्यहरू नै किन नहुन्, यदि त्यहाँ पनि यो कुरालाई मनन गरेको खण्डमा यो समस्याको बारेमा तपाईँले थाहा पाउनुभयो भने यो समस्याले आफ्नो उपस्थिति जनाइरहेको हुन्छ। अदनकै बगैँचामा पनि हामीले आदम र हवाले जुन फल परमप्रभुले तिनीहरूलाई नखानु भनी भन्नुभएको थियो त्यही चाहिँ तिनीहरूले खान पुगे। यदि परमप्रभुका प्रेमका नीतिहरू स्वर्गीय सिद्ध अनि पवित्र छन् र ती आनन्दित जीवनको मार्ग निर्देशक हुन् भन्ने किन म त्यसमा हिँड्न वा त्यसलाई पालन गर्न सकिरहेको छैन, वा किन मेरो हृदयमा अझै पनि मैले असल र खराबको बीचको खिचातानीको अनुभव गरिरहेको छु, मैले किन प्रेमिलो परमेश्वरको प्रेमिलो नैतिक नीतिहरूलाई वचनहरूलाई पालना गर्न नसकेको त, कसरी मैले आज्ञाकारिताको बाटोमा आफूलाई हिँडाउन सक्छु त, के मेरो निम्ति यो सम्भव छ? अहम सवाल हो। परमप्रभुको वचनले यी र यस्ता धेरै प्रश्नहरूको जवाफ दिने प्रयास गरेको छ मित्रहरू, यदि तपाईँले वचन पढ्नु भएको खण्डमा। तर आज चाहिँ समयको संकेतलाई मान्दै म शिशिर विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट, लेखोट, लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

0: श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरू सँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर 9800823326 को सम्झना गराउँदै कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपाने ज्यूको साथमा सुन्न नभुल्नुहोला।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
10: र 9818-25-12-40 9818-25-12-40

0: जय मसीह, म कमल श्रेष्ठको तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नकुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीको जयमसी। गएको दिनमा हामीले योहन्नाको सुसमाचारबाट हेर्दै थियौं, जहाँ योहन्नाको सुसमाचार चार अध्यायको 33-38 हामीले हेरेको थियौं र आज म तपाईँहरूको बीचमा 39 निरन्तरता अघि बढाउनेछु। तर योभन्दा अघि गएको हप्तामा हेरेका कुराहरू थोरै हामीले हेरौं। सामरी स्त्री र प्रभु येशूको बीचमा वार्तालाप भएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। त्यस पश्चात प्रभु येशूले आफूलाई म मसीहा हुँ भनेर प्रकट गर्नुहुन्छ। प्रभु येशू त्यो स्त्रीसँग बोलेको कुराहरू देखेर होइन प्रभु येशूका चेलाहरू अचम्बित हुन्छन्। अनि त्यसपछि गएर प्रभु येशूलाई खाना खानका निम्ति उनीहरूले भन्दछन्, उनीहरूलाई भन्दछ मसँग जुन भोजन छ जो तिमीहरूलाई थाहा छैन भनेर भन्दछ। अनि हामी हेर्न सक्छौ प्रभु येशूका चेलाहरू एक अर्कालाई हेर्दै के भन्छन् भन्दा उहाँलाई भोजन ल्याइदिएको को रहेछ भनेर भन्दछ। येशूले तिनीहरूलाई भन्नुभयो मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नु नै मेरो भोजन हो, उहाँको काम पूरा गर्नु नै मेरो लागि भोजन हो भन्ने कुरा गएको दिनमा हामीले हेर्दै थियौं। तिमीहरू भन्छौ 4 महिना बाँकी छ, बाली काट्ने बेला आउँछ। प्रभु येशूले हामी हेर्न सक्छौ बाली चाहिँ पाकिसकेको छन् भनेर उहाँले उद्धृत गर्नुभएको कुरा हामी हेर्न सक्छौ। जसले बाली काट्छ उसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ भन्ने कुरा उहाँले आफ्ना चेलाहरूलाई व्यक्त गर्नुभएको कुरा हामीले गएको दिनमा हेरेको थियौं। एकजनाले छर्छ र अर्कोले कटनी गर्छ अनि हामीले हेर्ने हो भने आज सुसमाचारको काम पनि त्यही प्रकारको कुरा तपाईँले देख्न सक्नुहुन्छ। है कतिजनाले बिउ छर्छन्, कतिजनाले पानी हाल्छन्, अनि बढाउने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ अथवा कटनीको कामहरू कतिजनाले गरिरहेका छन् र परमेश्वरले हुर्काउने काम गर्नुहुन्छ। अनि यहाँ हामी हेर्न सक्छौ आज म तपाईँहरूको बीचमा यहाँ 39 म तपाईँहरूको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ सबै सामरीहरू होइन तर धेरै सामरीहरूले येशू ख्रीष्टमा विश्वास गरेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। यी पदले के कुरा देखाउँदछ भने साँच्चै मानिसहरू येशूको विषयमा व्यक्त गर्दाखेरि होइन कस्तो प्रकारका प्रतिक्रिया देखाउँछन् भन्ने कुरा हामी हेर्न सक्छौ। यहाँ हामी हेर्न सक्छौ धेरै सामरीहरूले प्रभु येशूमाथि विश्वास गरेका छन् होइन। अनि त्यति मात्र होइन धेरै सामरीहरू त्यो सहरमा भएका मानिसहरूले विश्वास गरेका छन् होइन। अनि हामीले हेर्ने हो भने त्यो विश्वास गर्ने काम चाहिँ यो सामरी स्त्रीले व्यक्त गरे पश्चात चाहिँ भएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। यो सामरी स्त्री चाहिँ ऊ चाहिँ त्यति धेरै तालिम पाएको पनि छैनन्, तर एउटा कुरा यहाँ बुझ्न सक्छौ ऊ चाहिँ येशूबाट पठाइएको हुन् भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। त्यही भएको कारणले गर्दा हामी भन्न सक्छौ है धेरैभन्दा धेरै है सामरीहरू प्रभु येशूलाई भेट्न आएका छन्। फेरि पनि हामी के देख्दछौ भने म तपाईँलाई भन्न चाहन्छु यो चाहिँ प्रभु येशूसँग सम्बन्धित कुरा मात्रै थियो भन्ने कुरा हामी बुझ्न सक्छौ। तिनीहरू येशू कहाँ आए अनि यो चाहिँ त्यो स्त्रीको वचनको कारणले गर्दाखेरि आए भन्ने कुरा हामी हेर्न सक्छौ। हामीले अर्को कुरा के बुझ्न सक्छौ भने चाहिँ यो वचन चाहिँ जुन सामरी स्त्री लिएर गएको थियो सामरी मानिसहरू कहाँ एकदम शक्तिशाली थिए। अनि यदि कुनै परमेश्वरको वचन बोलिन्छन् भने चाहे त्यो जोसुकैले बोलेको होस् त्यो चाहिँ शक्तिशाली हुन्छन् भन्ने कुरा हामी बुझ्न सक्छौ। त्यसैले है हामीले परमेश्वरको वचनलाई चाहिँ एकदम ध्यानपूर्वक बोल्न आवश्यक छ। जसरी हामीले हेर्ने हो भने रोमी 10:17 भन्दछ विश्वास चाहिँ सुनाईबाट आउँछन्, सुनाई चाहिँ परमेश्वरको वचनबाट आउँदछन्। अनि यो स्त्रीले त्यो वचन बोलेका हामी हेर्न सक्छौँ त्यो सामरी मानिसहरूमा उसले एउटा विश्वासको बिउ छरे जस्तै उसले छरे मानिसहरूको हृदयमा। अनि हामीले हेर्ने हो भने त्यो बिउको कारणले गर्दा अनि त्यो सत्यताको कारणले गर्दा परमेश्वरको वचनको कारणले गर्दा जुन प्रभु येशूले उसलाई दिएको छ हामी जुन चाहिँ हामी आराधना गर्नको लागि योग्य छ त्यसको धेरै परिणामहरू तपाईँले देख्न सक्नुहुन्छ। आज तपाईँ र म पनि परमेश्वरको वचनहरू यसरी नै छर्न जरुरी छ। अनि यहाँ यो स्त्रीले गवाही दिएका छन्
हो मेरो जीवनमा भएको सबै घटनाहरू उहाँले मलाई बताइदिनु भयो भनेर भन्दाखेरि है सामरिका मानिसहरूले बुझ्दछन् ओ त्यो स्त्री को हो भन्ने कुरा जान्दथे अनि त्यही पनि अनि यो कुरा जान्दा जाँदै पनि होइन त्यहाँका मानिसहरूले चाहिँ त्यो स्त्रीले भनेको कुरा सुनेर होइन प्रभु येशूलाई भेट गर्न आएका छन् अनि प्रभु येशूको गवाही दिएको विषयमा उसले विश्वास गरेका छन् अनि हामी हेर्न सक्छौँ अनि यो सन्देश चाहिँ एकदम शक्तिशाली थियो होइन अनि यो सन्देश हामी हेर्ने सन्देश लाने भन्दा पनि है सन्देश हामी हेर्न सक्छौँ जुन दिएको थियो धेरै शक्तिशाली थियो भन्ने कुरा हामी हेर्न सक्छौँ जसको कारणले गर्दा थुप्रो सामरी मानिसहरू प्रभु येशू कहाँ आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ अनि त्यही भएको कारणले गर्दा हामीलाई विश्वास गर्न आवश्यक छ है हामी जो सन्देश लान्छौँ होइन त्यो त्यति महत्त्वपूर्ण छैन तर जे सन्देश लान्छौँ त्यो चाहिँ एकदम धेरै महत्त्वपूर्ण छ भन्ने कुरा हामी बुझ्न सक्छौँ यसै गरेर म तपाईँहरूको बीचमा 40 पद पनि पढिदिन चाहन्छु यहाँ भन्दछ 40 पदमा यसकारण जब सामरीहरू उहाँ कहाँ आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न विन्ती गरे र उहाँ दुई दिन त्यही बस्नुभयो भनेर भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ है सामरीहरू साँच्चै नै विश्वास गरेर येशूमा उहाँ मसिया हुनुहुन्छ भन्ने कुरा हामी देख्न सक्छौँ कति ठूलो घटना यहाँ घटेको तपाईँले देख्न सक्नुहुन्छ है हामीले देख्न सक्छौँ धेरै सामरीहरू येशू कहाँ आएको छन् अनि उनीहरूले आउने काम मात्रै गरेनन् उहाँलाई विन्ती गर्दछन् हामीसँग बस्नुहोस् भनेर भन्दछ अनि कति ठूलो परमेश्वरको हामीले सेवा गर्ने मौका पाएका छौँ जो चाहिँ सधैँ हामीहरूको लागि उपलब्ध हुनुहुन्छ होइन कति ठूलो परमेश्वरको हामी सेवा गर्ने पाएका छौँ किनभने उहाँले हाम्रो बिन्ती बस्नु भन्ने बिन्ती पनि उहाँले सुन्नुहुन्छ कति ठूलो मौका हामीले पाएका छौँ हामी त्यो परमेश्वरसँग प्रार्थना गर्न सक्छौँ उहाँसँग बिन्ती गर्न सक्छौँ हाम्रो हृदयबाट सङ्गत गर्न सक्छौँ उहाँको सल्लाह सुन्न सक्छौँ उत्साह पाउन सक्छौँ सान्त्वना पाउन सक्छौँ र उहाँले हामीलाई सच्याउनु पनि हुन्छ ताडना पनि दिनुहुन्छ अनि त्यही साथसाथै उहाँले हामीलाई क्षमा दिने कार्य पनि गर्नुहुन्छ यहाँ हामी हेर्न सक्छौँ उहाँ चाहिँ दुई दिन उनीहरूसँग बसेको तपाईँले कुरा देख्न सक्नुहुन्छ येशूले उनीहरूले गरेका बिन्तीहरू मानिलिनु भएको छ त्यही भएको कारणले गर्दा प्रभु येशू उनीहरूसँग बसेको छ कति ठूलो परमेश्वर जो हाम्रो होइन हामी जस्ता व्यक्तिहरूको घरमा पनि उहाँ बस्नलाई रुचाउनु भएको छ यद्यपि मानिसहरूले है तल्लो जात भनेर उनीहरूलाई एकदम तुच्छ दृष्टिले हेरेका थिए तर पनि है त्यो कुरा अरू मानिसले घिनाए तापनि प्रभु येशूले घुनाउनु भएको छैन अनि हामी हेर्न सक्छौँ अरू मानिसले उनीहरूको गन्ती लिँदैन थिए तर प्रभु येशूले उनीहरूलाई गन्ती लिनुभएको छ अरू धेरै जसलाई स्वीकार गर्दैन थिए तर प्रभु येशूले स्वीकार गर्नुभयो त्यही प्रकारले है उहाँले हरेक पापीलाई पनि स्वीकार गर्नुहुन्छ जसले आफ्नो हृदयबाट पश्चाताप गरेर आउँछ उहाँले टुटेको हृदयलाई इन्कार गर्नुहुन्न प्रिय हौ भन्ने कुरा हामी बुझ्न सक्छौँ होइन हाम्रो परमेश्वरलाई प्रशंसा होस् किनभने उहाँले हामीलाई स्वीकार गर्नुभएको छ उहाँले मानिसहरूको कमजोर कुराहरू थाहा गर्नुहुन्छ त्यही पनि उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ अनि हामी हेर्ने हो भने यो संसारमा अब उहाँ यस संसारमा हुनुहुन्थ्यो हरेक परीक्षा भएर जानुभयो तर पनि कहिले पनि परीक्षामा पर्नु भएन तर हामी परीक्षामा परेकाहरूलाई उहाँले स्वीकार गर्नुभयो अनि हामीले हेर्नेमा उहाँ तिनीहरूसँग बस्नु मात्र भएन होला निश्चय नै उहाँलाई सिकाउनु भयो परमेश्वरको राज्यमा आज त्यही परमेश्वरबाट आज तपाईँ र मैले सिक्न जरुरी छ यसै गरी 41 पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु यसरी भन्दछ अनि उहाँको वचनको कारणहरू धेरैले उहाँलाई उहाँमाथि विश्वास गरे भनेर भन्दछ अनि हामी हेर्न सक्छौँ यहाँ धेरै सामरीहरू मानिसहरू थिए जो येशू कहाँ आएका थिए अनि यो सामरी स्त्रीको कारणले गर्दा है उनीहरू त्यहाँ आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ तर प्रभु येशू उनीहरूको साथमा रहँदा दुई दिन रहँदा धेरै अझै धेरै मानिसले विश्वास गरे किनभने उहाँको वचनको कारणले गर्दाखेरि है उनीहरूले विश्वास गरे भनेर भन्दछ दुई दिन उनीहरूसँग बस्नुले धेरै फरक पारे भन्ने कुरा हामी हेर्छ त्यही भएको कारणले गर्दा हामीलाई मिसनरी चाहिन्छ है जो मानिसहरूको बीचमा गएर परमेश्वरको कुराहरू बताउन सक्दछ है अनि आज हामीले हेर्न सक्छौँ जसले बदलावको कुराहरू ल्याउन सक्छन् धेरै मानिसहरू है उनीहरू बस्न चाहन्छन् मानिसहरू कहाँ मानिसको बीचमा रहन चाहन्छन् ताकि उनीहरू है मानिसहरूको लागि नुन र ज्योति हुन सकेको होस्
यो संसारलाई जो जुन कुराको आवश्यकता छ, संसार हामीले हेर्ने हो भने अहिलेको समयमा स्वादविहीन छन्, अन्धकार छन्। त्यही भएको कारणले गर्दा प्रभु येशूले हामीलाई घोषणा गर्नुभएको छ, हामी नुन हौ संसारका, संसारका हामी ज्योति हौ। अनि तिनीहरूले किन विश्वास गरे भन्ने विषयमा यहाँ हामी हेर्न सक्छौँ। केवल त्यो वचनको कारणले गर्दा मात्रै हो भन्ने कुरा हामी हेर्न सक्छौँ। त्यहाँ अरू कुनै त्यस्ता तत्व छैनन् जसको कारणले गर्दा उनीहरूले विश्वास गरे अनि यो चाहिँ प्रभु येशूको वचनले गर्दा मात्रै भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि यो त्यही वचन हो जुन चाहिँ हामीलाई दिएको छ, हामीले यसलाई बोक्दछौँ, हामी यसलाई सिकाउँदछौँ। अनि हामी हेर्ने यो कुरा हामी देख्दैनौँ, त्यहाँ कुनै पनि आश्चर्य काम भएको छैन, समाज सेवाको काम केही पनि भएको छैन, निको पार्ने काम केही पनि भएको छैन। यी कुरा नहुँदा पनि प्रभु येशूको वचनले धेरैजना प्रभु येशूमाथि विश्वास गर्न बाध्य भएका हामी हेर्न सक्छौँ। अनि त्यही भएको कारणले गर्दा परमेश्वरको वचनलाई हामीले कहिले पनि है कहिले पनि कमजोर कुरा भनेर नठानौँ, है यो हल्का रूपमा नल्याउँ, किनभने परमेश्वरको वचनले परमेश्वर आफैले पनि है परमेश्वरको वचनलाई सबैभन्दा आफ्नो नामभन्दा पनि माथि राख्नुभएको छ भनेर भन्दछ। अनि यहाँ हामी हेर्न सक्छौँ यसको ठुलो शक्ति छ, जसले सारा संसारलाई वचनले भन्दछ, सारा संसारलाई उहाँले सृष्टि गर्नुभयो त्यही वचनद्वारा, मानिसको जीवनहरू परिवर्तन भएको छ त्यही वचनद्वारा। अनि हामीले हेर्ने भने धेरै मानिसहरूले विश्वास गर्छन्, है चिन्ह आश्चर्य कामले आज मानिसहरू विश्वास गर्छ भनेर भन्ने गर्छन्। हो त्यो पनि हो, तर हामीले हेर्ने हो भने त्योभन्दा शक्तिशाली कुरा चाहिँ परमेश्वरको वचन मात्रै प्रसारण गरेर है व्यक्त गरेर मानिसको अगाडि राखिदिएर आज मानिसहरूले प्रभु येशूलाई विश्वास गरेको कुरा हामी हेर्न सक्छौँ। यहाँ तपाईँले के देख्न सक्नुहुन्छ यो खण्डमा मानिसहरूले विश्वास गरे खालि त्यो वचनको कारणले मात्रै हो। अनि कति अरू वचनको खण्डहरूमा तपाईँले देख्न सक्नुहुन्छ सुसमाचार प्रचार गरियो अनि परमेश्वरले चिन्हहरू र आश्चर्य कामद्वारा उनीहरूलाई त्यो भनिएको कुराहरू चाहिँ साँच्चै नै परमेश्वरबाट हो भनेर बुझाउनका लागि त्यो कुराहरू भएको छ। अनि हामी हेर्न सक्छौँ उनीहरूले कसरी कहाँनिर आश्चर्य काम गर्न सकिन्छ भनेर खोज्दै हिँडेनन्, तर उनीहरूले मौका पाए त्यस्तै प्रकारका। अनि परमेश्वरले पनि हामीलाई त्यस्ता प्रकारका मौका दिनुभएको होस् ताकि है ती कुराहरूबाट थुप्रो मानिसहरूले तपाईँले हामीले सुनाएका सुसमाचारहरू साँचो भन्ने कुरा थाहा गर्न सकेको होस्। यसै गरी म तपाईँको बीचमा 42 पद पढिदिनछु। यहाँ यसरी भन्दछ, त्यस स्त्रीलाई तिनीहरूले भने, अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेको होइनौ, तर हामी आफैले सुनेको कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौँ भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो सामरी स्त्री है उनीहरू परमेश्वरको एउटा हतियार जस्तै भएको छ, जसको कारणले गर्दा थुप्रो मानिसहरू क्रिस्टकहाँ डोरिआएका छन्। तरिकाले हामीले हेर्ने हो भने उनीहरूले भन्दछन् ओ तिमीले भनेको कारणले गर्दा हामीले विश्वास गरेको होइनौ, तर अर्को तरिकामा हामीले हेर्ने हो भने सामरी स्त्रीले चाहिँ होइन त्यो स्त्रीले चाहिँ के गरेको छन्, येशु कहाँ ल्याउने काम उनीहरूलाई गरेको हामी हेर्न छ। जाउँ त्यहाँनिर एकजना मानिस छन् होइन परमेश्वर हुनुहुन्छ जसले मेरो जीवनको सबै कुराहरू बताइदिए भनेर भन्दछ। अनि उनीहरूले भन्दछ अब हामीले विश्वास गर्यो भने चाहिँ ठिकै छ, ती जस्तो सुकै उनीहरूले सोचे तापनि, तर हामीले हेर्ने हो भने है सामरी स्त्रीको विषयमा उसको जानकारी चाहिँ महत्त्वपूर्ण थियो, त्यही भएर यो जानकारी दिन आवश्यक छ। अनि जसको कारणले गर्दा क्रिस्ट कहाँ आउनलाई उनीहरूलाई बाध्य बनाए। अनि हामीले हेर्ने हो भने परमेश्वरको योजना पूरा भएको छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने उनीहरूले सुने, येशूबाट सुने, अनि उनीहरूले सुन्नका लागि प्रभु येशू कहाँ आए। अनि त्यति मात्र होइन, अनि अरूबाट सुन्नुभन्दा होइन आफैले गएर सुन्नु चाहिँ धेरै प्रभावकारी हुन्छ है। अरूको प्रभु परमेश्वरसँगको सम्बन्ध भन्दा आफ्नै व्यक्तिगत परमेश्वरसँगको सम्बन्ध चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। त्यही भएर व्यक्तिगत रूपमा प्रभु येशूसँगको सम्बन्ध तपाईँ र मैले गाँस्न अति आवश्यक छ प्रिय है। न अर्को कुरा व्यक्तिगत संगतिले होइन ख्रिस्टलाई अझै नजिकबाट चिन्हलाई सहायता हुन्छ, उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। हामीले यहाँ देख्दछौँ येशू है एकजना सामरी स्त्री कहाँ देखा पर्नुभयो, त्यसपछि धेरै सामरीहरू उहाँलाई भेट्न आए, त्योभन्दा अझै धेरै सामरीहरूले प्रभु येशूलाई विश्वास गरेको कुरा हामी हेर्न सक्छौँ। अनि हामीले हेर्ने भने कसले परमेश्वरको राज्यलाई रोक्न सक्छन् त है। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ पापीहरूको प्रेमी हुनुहुन्छ हाम्रो प्रभु येशू है।
मानिसहरूबाट तिरस्कृत भएका मानिसहरूको लागि उहाँ प्रेमी हुनुहुन्छ। आजको दिनमा पनि उहाँले चाहिँ पापीहरूलाई प्रेम गर्नुहुन्छ, तिरस्कृत भएका मानिसहरूलाई प्रेम गर्नुहुन्छ, हाम्रो नेपालमा भएका थुप्रो मानिसहरूलाई। त्यही भएको कारणले गर्दा आज येशूलाई हामीले येशूको सन्देश बोकिलानु आवश्यक छ है संसारका विभिन्न ठाउँहरूमा, किनभने उहाँ चाहिँ संसारका मुक्तिदाता हुनुहुन्छ। अर्को कुरा म तपाईँलाई देखाउन चाहन्छु, यहाँ परमेश्वरको वचन चाहिँ एकदम शक्तिशाली हो जसले चाहिँ सुन्नेहरूलाई प्रभाव पार्छन् भन्ने कुरा हामी नबिर्सौँ है। त्यही भएर परमेश्वरको वचन चाहिँ एकदम प्रभावशाली छ हाम्रो जीवनमा होइन, धेरै तरिकाबाट धेरै फलहरू फलाउने गर्दछन्। जे कुरा हामीले सुन्छौँ 30 गुणा 60 गुणा 100 गुणाले फलहरू फलाउँछन् परमेश्वरको वचन जो हामीले सुन्छौँ। यो चाहिँ एउटा जीवित र क्रियाशील छ होइन, जसले हाम्रो हृदयलाई छेड्ने काम गर्छन्। यो जीवित भएको कारणले गर्दा, शक्तिशाली भएको कारणले, धारिलो भएको कारणले गर्दा, दुई धारे तरवाल जस्तो भएको कारणले गर्दा यसले हामीलाई छेड्ने कामहरू गर्छन्, जोड्नीसम्म छेड्ने कामहरू गर्छन्। अनि यसले हाम्रो विचारहरू, हाम्रो अवधारणाहरू, हाम्रो अभिप्रायहरू, हाम्रो हृदयमा भएका कुराहरू सबै कुरा देखाउँदछ। अनि हामी हेर्न सक्छ यो जिउँदो भएको कारणले गर्दा यसले प्रभाव पार्छन् हाम्रो जीवनमा। यो असल हो होइन, अनि असल तरिकाले पार्छ त्यही भएको कारणले गर्दा, किनभने परमेश्वरको वचन नै असल छ, यो शक्तिशाली छ। त्यही भएको कारणले गर्दा यसले जब यो पढिन्छ, यसको अध्ययन गरिन्छ है, यसले हामीले शक्ति प्रदान गर्ने काम गर्दछ। 43 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। 2 दिनपछि त्यहाँबाट निस्केर उहाँ गालिलमा जानुभयो भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ अब येशु ख्रिस्ट चाहिँ सारा संसारको लागि एउटा कुरा प्रिय उनले बुझ्नुपर्ने कुरा। त्यही भएको कारणले गर्दा उहाँ सारा संसार विभिन्न ठाउँमा यात्रा गरिरहनु भएको थियो। त्यस ठाउँबाट निस्केर जानुभयो दुई दिन पश्चात होइन, अनि हामी हेर्ने हो भने किनभने त्यहाँ फलहरू फलिसकेको थिए, धेरै मानिसले विश्वास गरेका थिए। अनि येशू ख्रिस्ट एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन् किनभने अझै धेरै कामहरू गर्न बाँकी थियो। सारा संसार पर्खिरहेका छन् येशूलाई हो, ताकि उनीहरूले होइन जीवन प्राप्त गर्न सकेको होस्। अनि अहिलेको वर्तमान समयमा पनि, वर्तमान संसारमा पनि सारा संसारले जीवन कहाँ प्राप्त हुन्छ भनेर होइन उनीहरूले खोजिरहेका छन्, पर्खिरहेका छन्। किनभने हामी मृत्यु देख्दछौँ है, अनि पापको कारणले गर्दा, पापको शासनले गर्दाखेरि आज मृत्यु छ। तर आज परमेश्वर हाम्रो जीवनमा आएको कारणले गर्दा धार्मिकताले राज्य गरेको छन्, धार्मिकताको दास हामी भएको छौँ भन्ने कुरा बुझ्न सक्छ प्रिय। यसै गरी हामी हेर्ने हो भने येशू ख्रिस्टले हामीलाई आदेश दिनुभएको छ, जसरी उहाँ सारा संसारमा जानुभयो, उहाँले भन्नुहुन्छ हामीलाई पनि सारा संसारमा जाउँ। पापले राज्य गरेको छन् सारा संसारमा, सारा संसारलाई आज सुसन्देश चाहिएको छ, किनभने कुसन्देशले सारा संसार भरिएको छन् है, जसलाई हामी सुसमाचार भन्दछौँ। येशू गालिल जानुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ, यो त्यही ठाउँ हो जहाँ चाहिँ प्रभु येशूले आफ्ना सुरुका चेलाहरू प्राप्त गर्नुभएको थियो। अनि उहाँ फेरि त्यो ठाउँमा फर्केर आउनुभएको छ, हामी पनि त्यही ठाउँमा जान आवश्यक छ जुन ठाउँमा हामीलाई स्वागत गरिन्छ। अनि हामी हेर्न सक्छौँ, अनि यदि कुनै ठाउँमा हामीलाई स्वागत गरिएन भने आज हाम्रो पाइतलाको धुलो टकटकाएर होइन, तिमीहरूको रगतको भागी तिमीहरू आफै छौ भनेर त्यो ठाउँलाई छोडेर जान आवश्यक छ प्रिय। जसरी कति ठाउँमा प्रभु येशूको चाहिँ स्वागत गरिएको थिएन भन्ने कुरा हामी हेर्न सक्छौँ। जसरी 44 पदले यसरी व्यक्त गर्दछ, म यहाँ तपाईँहरूको निम्ति पढिदिन चाहन्छु। येशू आफैले गवाही दिनुभयो कि आफ्नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन भनेर भन्दछ। यहाँ तपाईँ 44 पदमा देख्न सक्नुहुन्छ है, यहाँ भन्छन् प्रभु येशू आफैले गवाही दिनुहुन्छ। धेरै कथाहरूमा हामी हेर्न सक्छौँ, धेरै बाइबलको पाठहरूमा हामी हेर्न सक्छौँ, अगमवक्ताहरूलाई चाहिँ आफ्नै ठाउँमा आदर भएको छैन। प्रभु येशूलाई पनि आदर भएको थिएन, जसको कारणले गर्दा प्रभु येशूले धेरै आश्चर्य कामहरू गर्न सक्नु भएन, त्यो ठाउँमा गर्न चाहनु भएन। अनि यो चाहिँ हामीले हेर्ने हो भने हामीहरूको लागि उत्साहको कुरा हो। धेरैचोटि हामीलाई पनि आफ्नै ठाउँमा आदर हुँदैन, प्रभु येशूलाई त भएन, हामीलाई पनि हुँदैन। त्यही भएको कारणले गर्दा हामीले हेर्ने हो भने है, आफ्नो ठाउँमा हामीले आदर हुँदैन भने, जसरी प्रभु येशूले भन्नुभएको छ, अनि प्रभु येशूलाई पनि किन आदर भएन, किनभन्दा प्रभु येशूले भन्नुहुन्छ, मानिसले भनिरहेको थियो, हो तिमीहरू त्यही सिकर्मी होइनौ र, तिम्रो दाजुभाइ र तिम्रो भाइलाई हामी चिन्दैनौ र, तिम्रो परिवारलाई हामी चिन्दैनौ र। अनि यो कारणले गर्दा यदि परमेश्वरले हामीलाई मिसनरीको रूपमा
अरू ठाउँमा गएर सेवा गर्नको रूपमा हामीले बोलाउनु भएको छ भने हामी तयार हुन आवश्यक छ, ताकि त्यो ठाउँमा पनि परमेश्वरको कुराहरू घोषणा गर्न सकौँ है। यो हामी आदरको लागि चाहिँ हामी त्यो गरेको होइन, तर परमेश्वरको वचनको अनादर भएको कारणले गर्दा हामी अर्को ठाउँमा जानुपर्छ भने परमेश्वरले हामीलाई लानु भएको होस्। यदि परमेश्वरको वचन आदर गरिन्छ भने होइन आज हामी अर्को ठाउँमा जान आवश्यक छ। अनि यसै गरी परमेश्वरको वचन जुन ठाउँमा होइन आदर गरिन्छ, अनि जुन ठाउँमा हामीले हेर्ने हो भने आदर गरिएको थियो जुन यो सामरियामा उहाँ प्रभु येशु त्यस ठाउँमा दुई दिन बस्नुभयो र उनीहरूलाई परमेश्वरको राज्यको सन्देश बाँड्ने काम गर्नुभयो। अनि हामीले हेर्ने भने प्रभु येशुलाई स्वीकार गर्नेले चाहिँ परमेश्वर पितालाई स्वीकार गरेको हुन्छ, प्रभु येशुलाई इन्कार गर्नेले चाहिँ परमेश्वर पितालाई इन्कार गरेको हुन्छ। अनि हामी हेर्न सक्छौ कतिवटा पापहरू परमेश्वरले क्षमा गर्नुहुन्न, प्रभु येशुलाई इन्कार गर्ने, पवित्र आत्मालाई इन्कार गर्ने आज उनीहरूको निम्ति चाहिँ मुक्ति छैनन् प्रिय, किनभने मुक्ति प्रभु येशु ख्रीष्टबाट मात्र आउँदछ, जुन मुक्तिको कार्य उहाँले कलवरी क्रुसमा गर्नुभएको छ प्रिय, तपाईँ र मेरो निम्ति गर्नुभएको छ। यहाँ हामी हेर्न सक्छौँ प्रभु येशु यस पृथ्वीमा हुँदा सारा संसारले मुक्ति पाओस् भन्ने उहाँको चाहना थियो, कोही पनि नष्ट भएर नजाओस् भन्ने उहाँको चाहना थियो। त्यही भएको कारणले गर्दा उहाँ विभिन्न ठाउँमा यात्रा गर्नुहुन्थ्यो, विभिन्न ठाउँमा यात्रा गर्नुहुन्थ्यो। आज तपाईँ र म पनि आफ्नै ठाउँमा सीमित भएर बस्ने होइन प्रिय, आज हामी पनि विभिन्न ठाउँमा यात्रा गर्दै परमेश्वरको कुराहरू फैलाउँदै उहाँको सुसन्देश, उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा घोषणा गर्दै, त्यही परमेश्वर हुनुहुन्छ जसले हामीलाई आमाको कोखमा रच्नु भयो, त्यही परमेश्वर हुनुहुन्छ हाम्रो सबैभन्दा सुरुका मानवलाई उहाँले बनाउनु भयो, त्यही परमेश्वर हुनुहुन्छ जसले स्वर्ग पृथ्वी उहाँले सृजनु भयो, त्यही परमेश्वर हुनुहुन्छ जो हामी पापी छँदै उहाँ क्रुसमा मर्नुभयो भन्ने विषयमा आज मानिसहरूलाई बताउन आवश्यक छ। हाम्रो सबै अपराधहरू आफू माथि लिनुभयो र हामीलाई छुटकारा दिनुभयो। आज हामी उहाँमा विश्वास गर्नेहरूलाई कुनै दण्डको आज्ञा छैन भन्ने कुराहरू बताइदिन आवश्यक छ। हो प्रिय, आज हाम्रो नेपालमा यो सन्देश आवश्यकता छ। नेपालमा भएका धेरैभन्दा धेरै मानिसहरू है, यो 3 करोड जनतामा धेरै कम मानिसहरूले मात्रै आज मुक्तिको सन्देश सुनेका छन्, मुक्ति प्राप्त गरेका छन्। आज बाँकीका थुप्रो मानिसहरू है, करोडौँ मानिसहरू बाँकी नै छन् आज परमेश्वरको मुक्तिको सन्देश सुन्नका लागि। हे प्रिय, हामी प्रार्थना गरौँ हाम्रो देशको लागि। हे परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौँ, तपाईँ जसरी विभिन्न ठाउँमा यात्रा गर्दै तपाईँले आफैलाई प्रकट गर्नुभयो, अनि आज तपाईँले हामीलाई पनि आदेश दिनुभएको छ, प्रभु हामीलाई पनि तपाईँको शक्ति समर्थमा हामीलाई लानुहोस्, तपाईँको वचनहरू सुनाउनलाई सहायता गर्नुहोस्। अनि प्रभु आज तपाईँ को हुनुहुन्छ भन्ने कुरा मानिसले चिन्न सकेका होस् भनेर प्रार्थना गर्छौँ। धन्यवाद, तपाईँले हाम्रो बिन्ती सुनिदिनु भएको छ, धन्यवाद। सम्पूर्ण कुरा तपाईँको हातमा राख्छौँ येशूको नाममा, आमेन। यसै गरी हाम्रो विषयमा यदि तपाईँले संगतिहरू पाउनु भएको छैन भने, यदि तपाईँलाई सुसमाचारको लागि जानु मन छ भने तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ है। हामी हरेक शुक्रबारको बेलुकी, हरेक मंगलबारको बेलुकी हामी सुसमाचार वरपरका ठाउँहरूमा जाने गर्दछौँ। यही काठमाडौँ सहरभित्र तपाईँ आउन सक्नुहुनेछ, हामीसँग सहभागी हुन सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस्त, धन्यवाद, जय मसीह, फेरि भेटौँला।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी
0: र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?

0: हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् त, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुन्नु न बजे, कोता
4: सामान नभेटेर बेपत्ता।
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडी छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: हामीलाई कहिले पनि धोका नदिनुहुने कुनै विश्वासयोग्य येशू ख्रीष्टको नाममा तपाईँहरू सबैलाई जय मसीह। हामी यो फ्यामिली सिरिजको अन्त्यतिर करिब करिब अन्त्यतिर आइपुगेको छौँ। आज चाहिँ हामी डिसिपलसिप इन आवर फ्यामिली है परिवारमा चेलापन सिरिजको सातौं भागको वचन सुन्न गइरहेको छौँ। र आजको वचन खण्ड चाहिँ उत्पत्ति 13 अध्यायको 5 देखि 11 छ। र आजको वचनको शीर्षक चाहिँ मैले पारिवारिक द्वन्द्व सावधान भन्ने राखेको छु। र यसलाई हामी यो विषयलाई 3 हेर्नेछौँ है त। यो परिणाम पहिलो भागमा, दोस्रो भागमा कारण, अनि तेस्रो भागमा चाहिँ समाधान भन्ने यो पारिवारिक द्वन्द्व सावधान विषय भन्नेलाई 3 हामी हेर्नेछौँ। र हामीले हेर्दै आएको छौँ कि विवाहको जोडी परमेश्वरले जोड्नुहुन्छ, अनि इमान्दारीका साथ जसले परमेश्वरको अगुवाई खोज्दछ उहाँले योजना बनाउनु भएको व्यक्तिसँग भेट गराउनुहुन्छ, विवाह हुन्छ अनि पारिवारिक जीवन सुरु हुन्छ। अब हामीले आफ्नो जीवन साथीलाई आमाको गर्भमा रचना गर्न सक्दैनौ, त्यो रोज्ने काम परमेश्वरको हो। तर विवाह भइसकेपछि परिवारमा शान्ति कायम गर्नको लागि त्यो सिपहरू सिक्ने चाहिँ हाम्रो काम हो। त्यो सिपहरू नसिकी अटोमेटिक हुँदैन। 7 प्रेम गरेर विवाह गरे पनि केही समयपछि त ठुस्का ठुस्की परि नै हाल्छ परिवारमा है। अब हामी मानिस भएको कारणले हामी जन्मिँदा नै हामी पापी स्वभावमा जन्मेका छौँ। यसकारण भूल, त्रुटि, होइन, कमजोरी, गल्ती, पाप बिनाको जीवन कोही पनि जिउन सक्दैन। काहीँ न काहीँ भूल भइहाल्छ, काहीँ न काहीँ मिस्टेक भइहाल्छ, तर भूल सुधार गर्न चाहिँ सम्भव छ। परमेश्वरले भूल सुधार गर्ने मौका दिनुहुन्छ, त्यो चाहिँ हाम्रो चोइस हो, होइन। अब भूल सुधार गर्नै नचाहनेलाई त अब के लाग्छ र है, अब त्यो परिवार चाहिँ आफ्नै घमण्डको खाडलमा फस्नेछ। र अब हामीले यो 3 हेर्छौँ भनिसकेको छौँ। र अब हामी पहिलो भागमा जानेछौँ, पारिवारिक द्वन्द्व सावधानको पहिलो भाग चाहिँ परिणाम। परिणाम भन्नुको अर्थ चाहिँ द्वन्द्व सावधान नगर्दा आउने खराब परिणामहरू के हुन् भन्न खोजेको है यसको अर्थ चाहिँ। अब हितोपदेश 17 हामीले त्यहाँ पढ्यौँ भने बाइबलले भन्दछ, कलहले भरिएको परिवारमा भोज गर्नुभन्दा शान्तिसित निस्तो गाँस खाएको चाहिँ असल हो। यसकारण हामीले परिवारमा आएको द्वन्द्वलाई, झगडालाई हामीले त्यत्तिकै छोड्नु हुँदैन। जसरी हुन्छ त्यसलाई चाहिँ समाधान गरेर हाम्रो परिवारमा चाहिँ शान्ति कायम राख्ने प्रयास चाहिँ हामीले गरिराख्नुपर्छ। अघि हामीले पढेको वचन खण्डमा पनि है उत्पत्ति 13:5-11 हामीले पढ्दाखेरि त्यहाँ अब्राहमको परिवारमा चाहिँ यहाँनिर पारिवारिक झगडाहरू आयो, अनि अब्राहमले यत्तिकै होस् भनेन उनले, तर त्यो झगडालाई उनले समाधान गरे। अनि परिवारमा द्वन्द्व हुन्छ तर त्यसलाई समाधान गर्नुपर्छ, अनि परिवारमा आएको द्वन्द्वलाई समाधान गरेन भने चाहिँ खराब परिणामहरू आउँछ। ती खराब परिणामहरू चाहिँ यस्ता छन्। पहिलो छ, प्रार्थना सुनाइ हुँदैन। तपाईँहरूले पनि कति अनुभव गर्नुभएको होला, तपाईँले गरेको प्रार्थनाको उत्तरहरू आउँदैन। अनि बाइबलले धेरै कारणहरू बताउँदछ प्रार्थनाको उत्तर नआउनु, त्यो मध्ये एउटा कारण चाहिँ यो पनि हो कि परिवारमा झगडा भएको छ, द्वन्द्व भएको छ है, अनि त्यहाँनिर जबसम्म मेलमिलाप हुँदैन त्यो प्रार्थना सुनाइ हुँदैन। त्यहाँ वचन खण्ड छ मर्कुस 11:25, अनि त्यहाँनिर येशूले भन्नुभएको वचन हो यो। येशूले मर्कुस 11:25 भन्नुभयो, जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर। अब प्रार्थना गर्नुभन्दा अगाडि किन क्षमा

तर भन्नुभयो प्रभु येशूले, कारण यही हो कि प्रार्थनामा बाधा पर्छ, प्रार्थना सुनाइ हुँदैन। यसकारण येशु ख्रीष्टले चाहिँ मेलमिलाप गर भन्नुभयो। कसैको विरुद्ध भनेको चाहिँ, अब विरुद्ध भन्ने जब शब्द त्यहाँ प्रयोग आउँछ त्यो चाहिँ कसैसँग झगडा, जस्तै इरानको विरुद्धमा अमेरिकाको लडाइँ भइरहेको छ, रुसको विरुद्धमा युक्रेन लडाइँ भइरहेको छ, त्यस्तै कसैको विरुद्धमा भनेको चाहिँ कसैसँग झगडा भएको छ भने, कसैसँग वाद विवाद भएको छ भने, कसैसँग मनमुटाव भएको छ भने, कसैसँग द्वन्द्व भएको छ भने, तिमीहरूले क्षमा गर, मेलमिलाप गर, नत्रता प्रार्थना सुनाइ हुँदैन। त्यसकारण येशूले प्रार्थना गर्न अघि चाहिँ मिलाप गर भन्नुभयो। अब द्वन्द्व समाधान नगर्दा आउने अर्को खराब भनेको चाहिँ शैतानले मौका पाउँछ। है, शैतानले चाहिँ कसरी मौका पाउँछ? बाइबलले भन्दछ यदि रिस रहिरह्यो भने चाहिँ शैतानले मौका पाउँछ। त्यहाँ मैले पद राखिदिएको छु एफिसी 4:26-27, त्यहाँनिर वचनले यसरी भन्दछ, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अनि 27 चाहिँ र भन्ने शब्दले जोडिएको छ। है, तिमीहरूको रिस मरोस् र भनेको चाहिँ अगाडि र पछि दुइटै जोडिएको एउटै सेन्टेन्स हो। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र अगाडिको शब्द छ दियाबलसलाई मौका नदेऊ। त्यो एउटै शब्द हो, रले जोडेको छ त्यहाँ। भनेको मतलब रिस राख्यो भने चाहिँ, रिस रहिरह्यो भने चाहिँ के छ, दियाबलस शैतानले मौका पाउँछ। अनि तपाईँलाई थाहा छ, बाइबलमा तपाईँले पढ्नु भएको छ कि शैतान चाहिँ कसलाई भेट्टाउ र खाइहालु भनेर गर्जने सिंह चाहिँ मौका खोजी हिँड्छ, अनि ठ्याक्क मौका पाउँछ। अनि मौका पाएपछि शैतानले 4 श्रापहरू ल्याउन खोज्छ। अनि त्यो भनेको चाहिँ पहिला शङ्का, दोस्रो छल, तेस्रो विभाजन, अनि चौथो विनाश। है, शैतानले आदम र हावाको मनमा चाहिँ परमेश्वरको वचनप्रति शङ्का उब्जायो। परमेश्वरले भन्नुभएको हो र साँच्चै हो कि होइन, एकदम शङ्का भन्नु त भन्नुभएकै हो। अनि पाप गर्नको लागि शैतानले चाहिँ छल पनि गर्यो। आदम र हावाले पाप गरिरहेको थियो र पनि पाप होइन भनेर चाहिँ शैतानले छलिराखेको थियो। क्रिस्चियनहरूलाई पनि त्यसरी नै चल्छ, अलिकति झुट बोल्नु त भइहाल्छ नि, सानो त के हुन्छ र, उसलाई चाहिँ फसाइरहेको छ शैतानले। त्यो पाप गर्दाखेरि पनि पापै होइन झैँ, त्यो त छल्छ शैतानले। अनि आदम र हावाको बिचमा भनाभन पनि भयो, दोष रापन पनि भयो, अनि उनीहरूको बिचमा विभाजन पनि ल्यायो, अनि अन्त्यमा मृत्यु पनि आयो। अनि यही किसिमले शैतानले चाहिँ क्रिस्चियन परिवारमा शङ्का, छल, विभाजन अनि विनाश ल्याउन चाहन्छ। अब द्वन्द्व समाधान नगर्दा आउने अर्को खराब परिमाण भनेको चाहिँ तेस्रो परमेश्वरको सम्बन्धमा फाटो ल्याउँछ। अनि द्वन्द्व झगडाले परिवारमा मात्रै फाटो ल्याउँदैन तर परमेश्वरसँगको सम्बन्धमा पनि फाटो ल्याउँछ। यसैया 59:2 भन्छ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेको छ, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ। अधर्मले गर्दा के गर्यो? परमेश्वरबाट अलग गरेको छ। तिमीहरूको पापले के गर्यो? परमेश्वरको मुहार छेकिएको छ। अनि यो द्वन्द्व झगडा पनि एक किसिमको पाप नै हो, धेरै किसिमको पाप मध्ये एउटा पाप। अनि जब हामी यसरी द्वन्द्वहरू गर्छौँ, परमेश्वरले आफ्नो मुहार छोप्नुहुन्छ, र परमेश्वरले आफ्नो मुहार छोप्नु हुँदाखेरि तपाईँ र मेरो जीवनलाई पनि अन्धकारले छोप्छ। तपाईँले याद गर्नुहोस्, किनकि यो द्वन्द्वले चाहिँ यो मानिसको सम्बन्ध होइन, त्यो मात्रै फाटो ल्याउँदैन, र परमेश्वर र मानिसको बिचमा पनि फाटो ल्याउँछ। जब परमेश्वर हाम्रो बिचमा फाटो आउँछ, हाम्रो जीवन चाहिँ अन्धकारले छोप्छ। अनि त्यो नानीलाई मिठो मिठो आइसक्रिमहरू दिँदाखेरि नि उसको मन नभुलियो जस्तै, संस्कार सबै कुराहरू उपभोग गर्दा पनि हाम्रो जीवनमा चाहिँ, हाम्रो परिवारमा चाहिँ शान्ति आउँदैन। अब द्वन्द्व समाधान नगर्दा आउने खराब परिणाम, यो पहिलो भाग थियो, यसलाई हामी अब यहीँ राख्नेछौँ र अब दोस्रो भागमा जानेछौँ। दोस्रो भाग चाहिँ थियो कारणहरू, भनेको मतलब पारिवारिक द्वन्द्वका कारणहरू चाहिँ, द्वन्द्व चाहिँ किन आउँछ। त अब हामी बाइबलबाट 4
कारणहरू हेर्नेछौँ है। अब यो कारणहरू बुझेपछि चाहिँ सावधानको उपायहरू बुझ्नलाई पनि अलि सजिलो हुन्छ। त्यही कारण पहिला चाहिँ मैले सावधानमा जानुभन्दा पहिले पारिवारिक द्वन्द्व आउनुको कारणहरू राखेको छु। र पारिवारिक द्वन्द्व आउनुको पहिलो कारण चाहिँ यहाँ मैले राखेको छु स्वार्थ। बाइबलले भन्दछ कि स्वार्थले चाहिँ द्वन्द्व ल्याउँछ। याकुब 4:1 भन्दछ, तिमीहरूका बीचमा लडाईँ र झगडाहरू कुन कुराले ल्याउँछ? चाहिँ अब त्यहाँ पद छैन, तर यहाँ प्रश्न चिन्ह राखेको छ बाइबलमा। तिमीहरूका बीचमा लडाईँ र झगडाहरू कुन कुराले ल्याउँछ? प्रश्न, यो चाहिँ प्रश्न हो। अनि उत्तर पनि त्यहीँ दिएको छ। उत्तर चाहिँ यस्तो छ, के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने, अब यहाँ अगाडिको शब्द चाहिँ ध्यान दिनुपर्छ है तपाईँले, सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र? कारण लडाईँ झगडा परिवारमा बाहिरको कुराले भन्दा पनि हाम्रो स्वार्थी इच्छाहरूको कारणले गर्दाखेरि चाहिँ धेरै परिवारमा चाहिँ वाद विवाद आउँदो रहेछ। याकुब 4:1 त्यही भन्छ, सबैको मनमा चाहिँ के हुन्छ, राम्रै लाउँ राम्रै खाउँ, मलाई नै धेरै होस्, मलाई नै राम्रो होस्, हामीसँग त्यो मानवीय स्वभाव चाहिँ छ एक कुनामा। अनि परिवारमा झगडा आउनको कारण पनि यही भन्छ। अब परिवारमा द्वन्द्व आउनुको कारण दोस्रो कारण चाहिँ भन्छ कि तितो बोली है। परमेश्वरको वचनले भन्छ तितो बोलीले पनि द्वन्द्व ल्याउँछ। हिब्रू 12:15 वचनले यसरी भन्दछ, ध्यान देऊ कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। अब किन ध्यान दिने त, अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्? ताकि तितोपनको ज्वरो उम्रेर आइकन, अब त्यसले के भर भन्दा त्यसले फुट नल्याओस् है। यहाँनिर तितो ज्वरो मात्रै भनेको छ, तितो ज्वरो उम्रेर मात्रै फुट ल्याओस् भनेको छैन, तर तितो ज्वरो उम्रेर आइकन। तितो ज्वरो चाहिँ यो मुटुमा यो हृदयमा उम्रिन्छ, तर आइकन मात्रै त्यसले चाहिँ फुट ल्याउँछ भनेको छ। त्यो तितो ज्वरो चाहिँ कसरी बाहिर निस्किन्छ त भन्दा तितो बोली वचनहरूद्वारा चाहिँ बाहिर आउँछ। अनि त्यो तितो बोली आएकोले चाहिँ परिवारमा फुट ल्याउँछ, विभाजन ल्याउँछ त्यसले चाहिँ। अब यो चाहिँ एउटा छुरीले कसैले रोपे जस्तो हो, छुरीले रोप्दाखेरि कसरी हुन्छ होइन, तितो बोली चाहिँ मानिसको हृदयमा चाहिँ त्यो छुरीले रोपे जस्तो गाडिन्छ, अनि उसले जिन्दगीभरि भुल्दैन। यो चाहिँ आगोको झिल्का पनि भन्छ बाइबलले, आगोको झिल्का चाहिँ यो तितो बोली चाहिँ आगोको झिल्का जस्तो भन्छ याकुबको पुस्तकले भन्छ। त्यो एउटा झिल्का चाहिँ लागेपछि त्यो बढ्दै बढ्दै ठुलो ठुलो दरबारहरू पनि सुहा पार्छ। तितो बोलीले पनि त्यसरी नै एउटा झगडा ल्याउँछ, अनि त्यो झगडा बढ्दै बढ्दै बढ्दै परिवारलाई नै सुहा पार्छ। कारण यो तितो बोलीले पनि बाइबलले भन्दछ फुट ल्याउँछ। अनि अर्को द्वन्द्व आउने कारण चाहिँ घमण्ड है। परमेश्वरको वचनले चाहिँ भन्दछ घमण्डले पनि द्वन्द्व ल्याउँछ। हितोपदेश 13:10 घमण्डले केवल झगडा पोस्दछ, तर सल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। अब यहाँ वचनले डिक्लेयर नै गरिदिएको छ, घमण्डले केवल, ध्यान दिनुहोस् है, केवल भनेको बुझ्नुभयो, झगडा पोस्दछ भनेको मतलब घमण्डले अरू फाइदा केही पनि छैन। घमण्डले केवल एउटै मात्रै कुरा गर्छ, के अरे, चाहिँ झगडा पोस्दछ। त्यस कारण घमण्डले चाहिँ कहिले पनि फाइदा गर्दैन, झगडा मात्रै ल्याउँछ। तपाईँले बाइबलमा भएको पहिलो पाप, सबैभन्दा पहिले कुन पाप भएको थियो भन्दा घमण्ड होइन, विद्रोही स्वर्गदूतहरूले चाहिँ परमेश्वरै बराबर हुने घमण्ड गरे। अनि पत्रुसले भन्नुहुन्छ परमेश्वरले ती स्वर्गदूतहरूलाई स्वर्गबाट खसालिदिनुभयो। अनि हाम्रो मन हृदयमा पनि यस्तै किसिमको घमण्ड हुन्छ, मै हो मै जान्ने है, मेरै कुरा सही हो, त्यही किसिमको घमण्ड आउँछ। त्यसले पनि अनि द्वन्द्व ल्याउँछ। अनि द्वन्द्व ल्याउने चौथो कुरा चाहिँ कुरौटे। परमेश्वरको वचनले भन्छ कुरौटेले पनि द्वन्द्व ल्याउँछ, कुरौटेले पनि द्वन्द्व ल्याउँछ। हितोपदेश 26:20
दाउरा बिना आगो निप्छ, दाउरा बिना आगो निप्छ, कुरौटे बिना खिचोला शान्त हुन्छ। आगो बलिरहेको आगोलाई दाउरा थुत्त थुत्त थुत्त दिनुहोस्, आगो निप्दै निप्दै जान्छ। अनि कुरौटे बिना पनि त्यस्तै खिचोलो निप्दै जान्छ। भनेको मतलब खिचलो भनेको चाहिँ झगडा, वाद विवाद, मनमुटाव, अनि कुरौटे भनेको चाहिँ यताको कुरा उता लाने, उताको कुरा यता ल्याउने, होइन, कुरा ओसार प्रसार गर्ने। टिभी सिरियलमा देख्नुभयो होला नि, कति झगडा हुन्छ है त्यो सिरियलमा, सासु पुवारी है लोचा चढी भुत्ताला भुत्ताली हुन्छ। यसपालि त्यो हेऱ्यो भने अर्कोचोटि पनि हेर्नु मन लाग्छ, अब के होला त्यो टिभी सिरियलमा। त्यसको मुख्य कारण चाहिँ कुरौटे, त्यो सिरियलको कथाहरू काल्पनिक भए पनि होइन हाम्रो परिवारको कथासँग मेल खाने कुराहरू, अनि हाम्रो परिवारमा पनि त्यस्तो कुराले चाहिँ झगडाहरू ल्याइरहेको हुन्छ। र अब यो दोस्रो भागलाई पनि यहीँ राख्छु म। पारिवारिक द्वन्द्वका कारणहरू हामीले चारवटा हेऱ्यौँ। अब यी चारवटा द्वन्द्व ल्याउने कारणहरूलाई कसरी बाइबलले समाधान गर्न सिकाउँछ, अब हामी तेस्रो भागमा हामी हेर्नेछौँ। तेस्रो भाग रहेको छ कि समाधान, पारिवारिक द्वन्द्व समाधानका बाइबलीय शिक्षाहरू। अब एउटा कुरा चाहिँ तपाईँ र हामीले दिमागमा राख्नुपर्छ कि यो द्वन्द र झगडा भनेको आर्माका मागेदोनको लडाईँसम्म हुन्छ। प्रकाशको पुस्तकमा छ त्यो आर्मा मागेदोनको लडाईँमा अन्तिम युद्ध माइकलले शैतानसँग लड्नुहुनेछ। परमेश्वरको डिफेन्स मिनिस्टरको हो माइकल, सूचना मन्त्रीको हो परमेश्वरको गब्रियल, अनि सेनाको जुन मन्त्री हुनुहुन्छ माइकल उहाँको लडाईँ हुन्छ। अनि शैतानलाई उहाँले नरकको आगोको गन्धकमा फाल्नु हुनेछ, त्यसपछि मात्रै लडाईँ र झगडा सदा सदाको लागि अन्त्य हुनेछ। तबसम्मलाई यो पारिवारिक झगडा द्वन्द्वहरू हामीले पूर्ण रूपमा उन्मूलन गर्न सक्दैनौँ, यसलाई न्यूनीकरण मात्रै गर्ने हो। यसको जरैसँग उखलेर हामी फ्याँक्न सक्दैनौँ, त्यसलाई व्यवस्थापन मात्रै गर्ने हो। त पारिवारिक द्वन्द्व आउनुको पहिलो कारण चाहिँ के थियो भने स्वार्थ। त अब स्वार्थलाई ल्याउने द्वन्द्वलाई बाइबलले कसरी समाधान गर्न सिकाउँछ? समाधानको कदम चाहिँ हो स्वार्थको साटो आफैबाट असल व्यवहारको सुरुवात गर्ने। अब यो भनेको चाहिँ अरूले मसँग राम्रो व्यवहार गरोस् अनि म पनि उसलाई राम्रो व्यवहार गर्छु, हामी सबै त्यही चाहना हुन्छ। अब यो चाहिँ स्वार्थ हो। कसले गर्ने त? अब उसले पनि पहिला उसले राम्रो बोली गरोस् न मसँग, म गरिहाल्छु नि। उसले पनि उसले मलाई व्यवहार राम्रो गरोस् न, म पनि गरिहाल्छु नि। त्योभन्दा भन्दा कहिले पनि द्वन्द्व समाधान हुँदैन, चाहिँ स्वार्थ हो। यो स्वार्थको साटो चाहिँ पहिले आफूले उसलाई असल व्यवहार गर्यो भने तब चाहिँ द्वन्द्वको समाधान हुन्छ। अब यो गरेन भने चाहिँ पिएचडी नै गरेर आए पनि त्यो समाधान हुँदैन, चाहिँ गर्नै पर्छ। हेर्नुहोस्, यो परमेश्वरको वचनले नि यही भन्छ। मत्ती 7:12 यसुले यसरी भन्नुभयो, मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर। हो, द्वन्द्व समाधानको सूत्र यही हो। हामी जतिसुकै मास्टर गरेर पिएचडी गरेर त्यस सर्टिफिकेट ल्याए पनि यो सूत्र परिवारमा अपनाएन भने द्वन्द्व समाधान हुँदैन। के यदि परिवारको सदस्यले मलाई माया गरोस् भन्ने तपाईँहरू चाहनुहुन्छ भने पहिला आफूले राम्रो व्यवहार माया गर्ने हो। प्रशंसा गरोस् भन्ने चाहनुहुन्छ भने पहिले आफूले प्रशंसा गर्ने हो। मलाई धन्यवाद दियोस् सबैले भन्ने तपाईँभित्र मन हृदयमा चाहन्छ भने तपाईँले पहिला आफूले धन्यवाद दिन सुरुवात गर्नुहोस्, अनि त्यहाँ चाहिँ द्वन्द्व समाधान हुन्छ। छोराछोरीले आज्ञा पालन गरेको चाहन्छ भने तपाईँले पहिले छोराछोरीलाई इज्जत गर्न सिक्नुहोस्। सबै बढी कराएर गाली गरेर मात्रै बालबच्चाहरू सुधारमा आउनेवाला छैन। उनीहरू पनि परमेश्वरको स्वरूपमा बनिएको व्यक्तिहरू हुन्। जहाँ पाए त्यो गाली गरेर उनीहरूको मान मर्यादा हुन्छ, उनीहरूलाई नरमाइलो लाग्छ, उनीहरूको पनि जीवन हो है। मानिसहरूको अगाडि उनीहरूलाई खसालेर कुरा गर्दाखेरि उनीहरू बेजेती भएको सम्झिन्छन्। पहिले आफूले परमेश्वरको स्वरूपमा बनिएको परमेश्वरको इनाम हो भनेर स्वीकार गर्नुहोस्, उनीहरूलाई इज्जत गर्नुहोस्, अनि उनीहरूले पनि इज्जत फर्काउँछन्।
श्रीमतीले आदर गरेको चाहनुहुन्छ भने पहिला श्रीमानले आदर गर्नुहोस्। आफूलाई आदर गरेको चाहन्छ भने पहिला आफूले पनि आदर गर्न सिक्नुपर्छ। अब पहिला उसले मलाई राम्रो व्यवहार गर्छ अनि म पनि व्यवहार राम्रो गर्छु भने पनि त्यहाँ कहिले पनि समाधान छैन। पहिला आफ्नो स्वार्थको साथ चाहिँ आफूबाट चाहिँ असल व्यवहार हामीले सुरु गर्यौँ भने त्यहाँ द्वन्द न्यूनीकरण गर्नमा चाहिँ सहायता पुग्छ। अघि हामीले वचन खण्ड पढ्यौँ उत्पत्ति 13:5-11 त्यहाँ तपाईँलाई थाहा छ त्यो कथा कि अब्राहम र लोतको धन सम्पत्ति भेडा बाख्रा यति धेरै बढेर गयो कि उनीहरूको लागि चराउने ठाउँहरू भएन। त्यसले गर्दाखेरि उनीहरूको गोठाला बिच चाहिँ लडाइँ र झगडा भयो। अब अब्राहमले आफ्नो स्वार्थलाई ध्यान दिएको भए त्यो द्वन्द अझै बढेर जाने थियो। अब्राहमले चाहिँ राम्रो राम्रो ठाउँहरू छानेर घाँसे मैदान हरियो मैदान भएको पानीले भिजेको पहिलो चाहिँ आफ्नो भागमा पारेर लोत भान्जालाई चाहिँ अब उब्रेको पाब्रेको ठाउँ दिएको भए अवश्य नै लोतले प्रश्न गर्ने थिए। तर अब्राहमले आफ्नो स्वार्थ त्यागे। पति लोत पहिला तिमीले छान अनि लोतले राम्रो राम्रो ठाउँहरू छान्यो अनि उसले कुनै वाद विवाद नगरिकन टेर भयो। के तपाईँ र मैले त्यो मेथड अपनाउन सक्छौँ, त्यो सिद्धान्त हाम्रो परिवारमा अपनाउन सक्छौँ के मम खाने जस्तो पहिले चोबेर राख्ने सिद्धिन्छ भनेर? प्रिय, यदि हामीले पनि यो स्वार्थको साटो आफूबाट नै असल व्यवहार गर्न सुरु गरौँ भने तपाईँ र मेरो परिवारको द्वन्द्वहरू न्यूनीकरण हुँदै जान्छ, त्यहाँ शान्तिले बास गर्छ। पारिवारिक द्वन्द आउनुको दोस्रो कारण थियो तितो बोली, अनि तितो बोलीको साटोमा यहाँ मैले चाहिँ दोष भन्ने राखेको छु, समाधानमा चाहिँ दोष भन्ने शब्द राखेको छु। अनि यो दोष लगाउने कुरा पनि तितो बोलीकै एउटा रूप हो। तितो बोली चाहिँ विभिन्न प्रकारको हुन्छ, श्राप दिने होइन, गाली गर्ने, अनि त्यस्तै यो दोष दिने पनि तितो बोली नै हो। अनि यदि हामीले चाहिँ यो तितो बोलीको साटो अर्थात् दोष दिनको साटो पहिले आफ्नो गल्ती स्वीकार गर्यौँ भने त्यहाँ पनि द्वन्द समाधान हुन्छ। मत्ती 7:5 यीशुले भन्नुभयो, ए ढोङ्गी, कस्तो कठोर शब्द है, सुन्नुहोस् है, यो कसलाई प्रयोग गर्नुभएको यो ढोङ्गी भन्ने शब्द? मत्ती 7:5 यीशुले ए ढोङ्गी, पहिले आफ्नो आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्छौ। पहिले आफ्नो आँखाबाट मुढा निकाल र भाइको कसिङ्गर निकाल। अब अरूको आङमा भएको जुम्रा चाहिँ देख्ने अनि आफ्नो आङमा भएको हात्ती चाहिँ नदेख्ने क्या भाइ? मतलब उसको गल्ती चाहिँ देख्ने अनि उसलाई दोष दिने, आफूमा भएको गल्ती चाहिँ नदेख्ने हो। त्यसलाई चाहिँ यीशुले ए ढोगी भनेको हो क्या, ए कपटी, कस्तो कठोर शब्द। अनि त्यसले गर्दा चाहिँ द्वन्द्व आउँछ अनि यीशुले त्यो द्वन्द्वलाई समाधान गर्ने सूत्र दिनुभयो कि त्यही सूत्र हो, पहिला आफ्नो आँखाबाट मुढा निकाल अनि भाइको कसिङ्गर निकाल्न सक्छौ। अनि यदि हामीले आफ्नो गल्तीलाई स्वीकार गर्यौँ भने होइन दोष लाउनको साटो तैँले गर्दा घरमा यस्तो भयो, तैँले गर्दा घरमा उस्तो भयो, जहिले पनि हामी अरूलाई दोषै मात्रै दिइरहँ भने कहिले पनि समाधान हुँदैन। तर त्यो दोषको साटो, त्यो तितो बोली उखाल्नको साटो हामीले आफ्नो गल्ती स्वीकार गर्यौँ भने द्वन्द्व समाधान हुन्छ। हेर्नुहोस्, परिवारमा द्वन्द्व आउनुको कारण, परिवारमा झगडा आउनुको कारण एउटाको मात्रै गल्तीले हुँदैन, धेरै होस् थोरै होस् दुवै पक्षको त्यहाँ गल्ती हुन्छ हुन्छ। थोरै भए पनि आफ्नो गल्ती पहिला स्वीकार गर्ने, माफ गर्नुहोस् सरी मैले गल्ती गरेँ, त्यहाँ आफै द्वन्द्व निभ्दै जान्छ। अब अर्को तेस्रो चाहिँ थियो द्वन्द्व आउनुको कारण चाहिँ घमण्ड थियो। अनि यो घमण्डले ल्याउने द्वन्द्वलाई बाइबलले कसरी समाधान गर्नु भनेको छ कि समाधानको कदम हो घमण्डको साटो पश्चाताप गर्ने। अब परिवारमा भूल गल्ती पाप नगर्ने कोही पनि छैन, तर त्यो भूललाई चाहिँ सुधार गर्न सकिन्छ। अनि त्यो पहिलो सुधार गर्ने कदम नै, परिवारलाई शान्तिमा ल्याउने कदम नै के हो? पश्चाताप।
जब एउटा व्यक्तिले आफ्नो भूल गल्ती पापलाई पश्चाताप गर्छ, अब त्यो चाहिँ उन्नतिको चिन्ह हो, त्यो चाहिँ उसको परिवर्तनको चिन्ह हो। जब एउटा व्यक्ति भुँडामा बसेर उसले पश्चाताप गर्छ, उसको डेफिनेटली उसको जीवनमा परिवारमा परिवर्तन आउँछ, त्यो परिवारमा सुधार आउँछ नै। तर पश्चाताप गर्न नदिने बाधा भनेको चाहिँ मान्छेको यो कठोर हृदय नै हो, अहङ्कार, घमण्ड। अनि जति अहङ्कार बढ्दै गयो त्यति परिवारमा चाहिँ फाटो आउँदै जान्छ। अब हितोपदेश 28 अध्यायको 13 पदले के भन्छ त्यहाँ हेर्नुहोस्, आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन। उन्नति हुँदैन भनेपछि हुँदैन हुँदैन मैले नै, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन भनेको नै पापहरू स्वीकार नगर्ने, पश्चाताप नगर्नेको जीवनमा चाहिँ कहिले पनि सुधार आउँदैन, कहिले पनि उन्नति आउँदैन। उसको परिवारमा कहिले पनि शान्तिको उन्नति हुँदैन, उसको परिवारमा सम्बन्धहरू सुधार्ने कुरामा कहिले पनि उन्नति हुँदैन। कारण उसको कठोर हृदय भएको कारणले गर्दाखेरि। तर जब परिवार सबै मिलेर चाहिँ विनम्र भइकन प्रभु मैले पाप गरे क्षमा दिनुहोस् भन्ने सबै परिवार मिलेर पश्चाताप गर्छ, अनि त्यो परिवारमा चाहिँ परमेश्वरको कृपा बगेर आउँछ, प्रिय परमेश्वरको अनुग्रह बगेर आउँछ, परमेश्वरको शान्तिले तपाईँको परिवारमा बास गर्छ, तपाईँ पश्चाताप गर्न तयार हुनुहुन्छ। दाउदले पनि धेरै भूल गल्ती पापहरू गरे, व्यभिचार गरे, त्यसको बदलीमा के भयो तपाईँले पढ्नुहोस्। मैले 2 समेल पुरै पढेँ प्रियते, उसको जीवन यति तडपियो प्रियर, उसले रोएर जीवन काटेको छ, उसले पापहरू गरेको कारणले उसको परिवार परिवारमा हत्या भयो, छोरा छोरामा लडाइँ भएर एकले अर्कालाई हत्या गर्यो, एउटा छोरा अफसलमले चाहिँ बाबुकै विरुद्धमा विद्रोह गर्यो, अनि दाउद राजाले आफ्नो राजगद्दी छोडेर भाग्नु पर्यो, दरौरै छोडेर, अनि त्यो भाग्दाखेरि ऊ डाँडा डाँडा आउँदै नाङ्गो खुट्टाले भागेको छ, रुदै रुदै रुदै रुदै रुदै भाग्नु पर्यो। राजा थियो र आफ्नो पाप गरेपछि ऊ सिंहासनबाट खसालियो, ऊ खेदियो, ऊ रुदै रुँदै गयो, तर पनि अन्त्यमा उसले फेरि फर्काएर दरबारमा ल्याउनु भयो। र इजरायलको इतिहासमा हेर्नुहुन्छ भने दाउद राजा चाहिँ एउटा महान राजाको रूपमा स्थापित भएको छ। कारण के हो? दाउदले पाप लुकाएनन्, उनले पश्चाताप गरे, घोडाटी प्रभु मैले पाप गरे, तपाईँको विरुद्धमा मैले पाप गरेँ, मलाई मेरो पाप क्षमा गर्नुहोस्, मेरो हड्डीहरू मक्किसके, मेरो जीवन बेचैनी छ, मेरो रातको निद्रा उडेको छ, मलाई हिसाबले बाँच्नुहोस्, मलाई हिउँ जस्तै सेतो बनाइदिनुहोस्। अनि दाउदले गरेको त्यो विनम्रताको प्रार्थना परमेश्वरले सुन्नुभयो, अनि आफ्नो कृपा उसको जीवनमा परमेश्वरको अनुग्रह खन्यो। त्यो अनुग्रह कृपा तपाईँ र मेरो लागि पनि हो प्रियहरू। यस कारण तपाईँले पहिलो पत्रुस 5:5 पढ्नुभयो भने त्यहाँ बाइबलले भन्छ, अभिमानीहरूलाई परमेश्वरले विरोध गर्नुहुन्छ तर नम्रहरूलाई कृपा गर्नुहुन्छ। जब हामी परिवार बस्छ घोडामा, प्रभु मैले पाप गरेँ भने परमेश्वरको कृपा तपाईँ र मेरो जीवनमा आउँछ, अनि हामीसँग प्रशस्त धन सम्पत्ति नहोस् तर साग र सिस्नु गुन्द्रुक र भात खाँदा पनि हाम्रो परिवारमा हाम्रो जीवनमा शान्ति आउँछ। कारण घमण्डको साटो चाहिँ हामीले पश्चाताप गर्नुपर्छ प्रिय। सो अन्तिम कुरो छ, अनि परिवारमा द्वन्द ल्याउने चौथो कारण चाहिँ थियो कुरौटे। अनि यो कुरौटेको समाधान चाहिँ कसरी गर्नु भन्छ, अनि समाधानको कदम चाहिँ हो कुरौटेको साटो मिलापको सेवा गर्ने। संसारका मानिसहरू चाहिँ कुराहरू ओसार पसार गरेर परिवारमा फाटो ल्याउन चाहिँ बहुत सिपालु छ प्रेर। तपाईँ र म फाटो ल्याउनको लागि बोलाउनु भएको होइन, तर फाटो भएको परिवारलाई मिलाप गर्नलाई परमेश्वरले बोलाउनु भएको हो। मत्ती 5:9 पदमा यीशुले भन्नुभयो, धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। गर्नेहरू होइन, गर्ने चाहिँ आफ्नै परिवारभित्र भयो, गराउनेहरू भनेको चाहिँ आफ्नो परिवारमा शान्ति कायम गरेर फेरि
अर्को परिवारमा त्यो शान्ति छर्ने अरू, त्यसको निम्ति चाहिँ हामीलाई बोलाइएको छ। अनि प्रभु येशू ख्रीष्टले चाहिँ पहिले हामीलाई मिलाप गराउनु भयो, पापले गर्दा परमेश्वर र हामी बीचमा फाटो ल्याएको थियो, अनि प्रभु येशू ख्रीष्ट संसारमा आइकन हामीलाई मिलाप गराउनु भयो। अनि त्यो मिलापको सेवा चाहिँ तपाईँ र मलाई जिम्मा दिनुभएको छ। दोस्रो कोरन्थी 5:18 यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। यसकारण अब हामीहरूलाई चाहिँ कुरा ओसार पसार गरेर कुरौटे भएर फाटो ल्याउने होइन, तर फाटेको परिवारमा, अशान्तिमा जिरहेको परिवारमा चाहिँ मिलाप ल्याउनको लागि परमेश्वरले तपाईँ र हामीलाई बोलाउनु भएको छ। तपाईँहरूलाई म ग्यारेन्टी दिन्छु, तपाईँहरू जतिजनाले यो मिलापको सेवा गराउनु भएको छ, अर्को जो अशान्तिमा जिरहेको परिवारलाई तपाईँहरूले मिलाप गराइराख्नु भएको छ, तपाईँहरू धन्यको हुनुहुन्छ, धन्यको हुनुहुन्छ। तपाईँले आफ्नो समय खर्च गर्नुभएको छ, आफ्नो इनर्जी खर्च गर्नुभएको छ, है, तपाईँको आफ्नो पैसा खर्च भएको छ उनीहरूको परिवार सम्बन्धमा खुसियाली ल्याउनलाई। तपाईँलाई कसैले स्याबासी दिएको छैन, तपाईँलाई कसैले धन्यवाद दिएको छैन, परमेश्वरले देखेछ धन्य जसले मेलमिलाप गराउँदछ। त्यो मिलाप तपाईँको परिवारमा पनि प्रभुले दिनुहुन्छ, त्यो शान्ति परमेश्वरले तपाईँको परिवारमा पनि दिनुहुन्छ। अनि जब यो मिलापको हामी कुरा गर्छौँ, यो चाहिँ परमेश्वरको स्वभाव हो, प्रभु येशू ख्रीष्टको स्वभाव हो। अनि जब हामी सम्पूर्ण मण्डलीहरू चाहिँ यसरी मिलापको सेवामा लाग्छौँ, अरूको परिवारमा अरूको जीवनमा शान्ति ल्याउने काम गर्छौँ, अनि हामी चाहिँ ख्रीष्टको स्वरूपमा वृद्धि हुँदै जान्छौँ। चाहिँ ख्रीष्टको स्वरूप हो, पहिले येशू ख्रीष्टले मिलाप गराउनु भयो, त्यो उहाँको स्वरूप भयो, अनि मिलापको सेवा हामीलाई जिम्मा दिनुभयो। जब हामी यो मिलापको काम गर्छौँ, तपाईँ र म चाहिँ परमेश्वरको स्वरूपमा, येशू ख्रीष्टको स्वरूपमा निर्माण हुँदै जान्छौँ। तपाईँ र मेरो जीवनमा चाहिँ त्यो ख्रीष्टको चरित्रहरू, ख्रीष्टको स्वभावहरू वृद्धि हुँदै जान्छ, अनि यो क्रसले मण्डली चाहिँ परमेश्वरले चाहे जस्तै चाउरी नपरेको प्रतापी मण्डली बन्नेछ। आमेन। परमेश्वरले तपाईँ हामी सबैलाई आशिष दिनुभएको छ।

0: love of God, about the victory over death.
1: Pray for Dr. Casale and for Christians in the DRC.
2: I will not let my brothers and sisters suffer in silence.
3: Nor will I let them serve alone.
2: To join me in prayer for persecuted Christians,
3: go to vomradio.net.
4: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
5: अब प्रस्तुत छ कार्यक्रम बाटुलेका कुराको पुनः प्रसारण। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलेका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलेका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र हामी प्रत्येक हप्ता तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुतहरूको साथद्वारा तपाईँलाई साथ दिँदै आइरहेको छौं। विभिन्न विषयवस्तुहरूमा हामी तपाईँलाई उत्साह दिने प्रयास गर्दै आइरहेको छौं र आज पनि हामी यसरी नै तपाईँलाई साथ दिन गइरहेको छौं। तर एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र अब हामी ढिला नगरिकन प्रस्तुतितर्फ अगाडि बढ्नेछौ र आज पात्रहरू हुनुहुन्छ अजी र माया। उहाँहरू दुईजना बीचको कुराकानी खाँचोमा के गर्ने भन्ने शीर्षकमा हामी सुन्न गइरहेको छ। आउनुहोस् ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: सबैजना कति खुशी देखिन्छन्। कसैले नयाँ घर बनाएको छ, कसैले विदेश घुमेको छ, कसैले नयाँ गाडी किनेको छ, अनि म महिनाको अन्त हुन नपाउँदै पैसा सकिन्छ। सपनाहरू धेरै छन् तर हात पनि खाली छ। नानी के भयो, के भयो माया नानी? मोबाइलले खुसी चोरेछ कि क्या हो? के भयो एक्लै एक्लै बसेर भुनभुन भुनभुन गर्दै? अजी मलाई लाग्छ म जीवनमा धेरै पछाडि छु। अरूको जीवन हेरेर आफ्नो जीवन नाप्न थाल्यो भने कहिल्यै सन्तुष्ट हुन सकिँदैन नि नानी। तपाईँलाई चाहिँ कहिले खाँचो परेन अजी? कस्तो सजिलोसँग भन्नुहुन्छ हौ तपाईँ त। हामीले धेरै नुन भात पनि मुस्किलले खाएको दिनहरू देखेको छ नानी। धेरै तिमी यसरी सोचेर ल्याउनु पर्दैन। अझै त सुखै सुखमा हुर्के होला भनेर सोचे जस्तो छ। हामीले कस्तो कस्तो दिन देख्यो भन्ने कुराहरू राम्रोसँग याद छ नानी। त्यस्तो दिन त तिमीहरूले देख्नु परेको छैन नि अहिलेको नानीहरूलाई। आम्मामा म छक्क परेर ल्याउँछ या सुविधै सुविधामा छ र पनि अहिलेको मान्छेहरू जस्तो निराश र दुखी त मैले कोही पनि देखेको छैन। हाम्रो जस्तो दुःख भोग्नु परेको भए अहिलेको मान्छेहरूले के गरेर ल्याउँथ्यो होला?
1: अनि अझै त्यस्तो अवस्थाहरूमा डर लाग्दैन थियो तपाईँहरूलाई?
2: ल डर त लागेर ल्याउँथ्यो नि, तर डर भन्दा ठुलो हाम्रो विश्वास थियो नानी।
1: त्यो कसरी अझै?
2: किनकि हामीले अभावलाई अन्तिम सत्य मानेन नि नानी, परमेश्वरलाई अन्तिम सत्य मानेर ल्यायो।
1: आजकल त धेरैले पैसा कमाउन जीव पनि गर्छन् हौ अझै।
2: छिटो बाटो अपनाउने अनि छिटो आउने पैसा धेरै पटक छिटै हराएर जान्छ नानी।
1: कहिले काहीँ त मलाई पनि लाग्छ थोरै झुट बोलेर भए पनि काम चाहिँ निकालौं कि क्या हो फाइदाको लागि, यस्तो पनि हुन्छ हौ मलाई त।
2: वाक्क लागिसक्यो यो अभाव घटी कमी सबै कुराहरू देखेर झुट बोल्दै मात्र केही हुन्न होला भनेर कहिले काहीँ त म पनि यस्तो गरिदिउँ कि जस्तो लाग्छ क्या कहिले काहीँ।
1: ल माया नानी, खाँचो परेको कुराले चरित्र बेचेर ल्याउनु हुँदैन नि।
2: खाँचोले त चरित्र कति बलियो छ भनेर देखाउने काम गर्छ है यस्तै बेलामा। यस्तो यस्तो यो चरित्र बेच्ने कुराहरू चाहिँ सिकाएर अनि सिकेर पनि नल्याउ तिमी। एउटा कुरा नि नानी, ल तिमीले आकाशमा उड्ने चराहरू देखेको छ कि छैन?
1: देखेको छु हजुर।
2: तिनीहरूले खेत जोड्दैन तर परमेश्वरले खुवाउनुहुन्छ कि खुवाउनुहुन्न?
1: खुवाउनुहुन्छ नि।
2: त्यसो भए हामीले चाहिँ काम गर्नु पर्दैन त अझै?
1: काम त गर्नुपर्छ
2: तर चिन्ता गरेर होइन नि, अविश्वास गरेर नानी।
0: नानी अलिकति पानी पाइन्छ।

0: ईश्वरले तिमीलाई आशिष दिनुभएको होस् नानी, धेरै धेरै धन्यवाद।
1: हुन्छ हुन्छ आमा हुन्छ। कस्तो बिचरा आमा पानी पो मागेर पिएर जानुभयो, बिचरा कस्तो माया लाग्यो। अनि अजी उहाँलाई त पानीको खाँचो रहेछ, मैले पानी दिएँ।
0: त्यही त नानी,
1: हामी आफ्नो अभावमा यति धेरै ध्यान केन्द्रित भएर ल्याउँछ कि अरूको पीड़ा देखेर ल्याउँदैन नि, त्यो अरूको पीड़ा देख्ने छोड्छ।
0: त्यो त हो कि अजी,
1: तर धेरै पैसा भयो भने सबै समस्या सकिन्थ्यो होला कि जस्तो लाग्छ नि त।
0: यदि पैसा नै समाधान हुन्थ्यो भने नि नानी, धनीहरू कहिले पनि रुन्दैनथ्यो।
1: त्यो पनि हो, फेरि
0: शान्ति किन्ने पैसा छैन, प्रेम किन्ने ब्याङ्क छैन, आशा बेच्ने बजार छैन भन्ने कुरा बुझ्नु पर्छ या नानी।
1: त्यसकारण हामीले प्रार्थना गरेर ल्याउनु पर्छ, सबै कुरा परमेश्वरको हातमा राखेर ल्याउनु पर्छ।
0: अझै म प्रार्थना गर्छु
1: तर कहिले काहीँ उत्तरै आउँदैन।
0: उत्तर नआएको होइन नानी, कहिले काहीँ उत्तरको समय आएको हुँदैन क्या।
1: त्यो चाहिँ कसरी थाहा पाउने क्या अझै,
0: जब परमेश्वर मौन हुनुहुन्छ नि, नबोली बसेर ल्याउनुहुन्छ नि,
1: तब पनि उहाँ काम गरिरहनु भएको छ भन्ने हुन्छ।
0: एक पटक तिम्रो हजुरबुबा बिरामी भएर ल्याएको थियो है, घरमा पैसा थिएन, हामीले रातभर प्रार्थना गर्यो, भोलिपल्ट एउटा मानिस अचानक आएर ल्यायो। उसले भन्यो परमेश्वरले तपाईँहरूको लागि यो सहयोग पठाउनु भएको छ।
1: त्यो दिन मैले सिक्यो, हेर परमेश्वर ढिलो हुन सक्नुहुन्न, तर कहिले काहीँ उहाँले हामीलाई पर्खेर ल्याउनको लागि पनि सिकाउनुहुन्छ।
0: परमेश्वर कहिले चुक्नुहुन्न या नानी।
1: अजी त्यो त हो,
0: तर पनि तपाईँले यो भन्दै गरेको कुराहरू सुन्दा चाहिँ मलाई कता कता मनमा अलिकति चसक्क चाहिँ पर्दैछ है।
1: मेरो सबैभन्दा ठुलो खाँचो चाहिँ मलाई पैसा हो जस्तो लाग्थ्यो क्या पहिला, अब एकछिन अगाडिसम्म पनि,
0: तर तपाईँको कुरा सुन्दै गर्दाखेरि चाहिँ परमेश्वरमा भरोसा कम भएको कारण चाहिँ मेरो जीवनमा यस्तो अशान्ति भएको रहेछ, रुपियाँ पैसा कम भएर चाहिँ होइन रहेछ भनेरै बुझेँ मैले। त्यही भएर
1: ठिकै छ हजुर, म अब रुपियाँ पैसाको पछि भन्दा पनि बरु परमेश्वरमा भरोसा गर्ने कुरा नै सिक्छु नि त। तपाईँले मलाई यही नै आज बुझाइरहनु भएको छ, कता कता मलाई त्यो महसुस पनि भइरहेको छ मनमा। धेरैचोटि रुपियाँ पैसाको बारेमा धेरै सोच्दाखेरि मलाई अशान्ति नै भयो क्या, अघि एकछिनसम्म पनि मर्नु कि बाँच्नु कि के गर्नु जस्तो भइरहेको थियो।
0: माया नानी, जब फेरि जीवनमा अभाव आएर ल्याउँछ नि, केही कुराहरूलाई चाहिँ तिमीले याद गरेर ल्याऊ है। जस्तै कि पहिलो कुरा आटिनु होइन, प्रार्थना गरेर ल्याऊ। दोस्रो कुरा भनेको हार मानेर ल्याउने होइन, बरु त्यसको सट्टा परिश्रम गरेर ल्याऊ न। तेस्रो कुरा भनेको तुलना गर्ने होइन, अरूले यस्तो गर्यो मैले गर्न सकेन, अरूले त्यो खायो मैले खान सकेन, होइन बरु त्यसको सट्टा धन्यवाद दिएर ल्याऊ। अर्को कुरा भनेको पाप गर्नु होइन, परमेश्वरको बाटोलाई रोजेर ल्याउनु पर्छ। अनि अन्तिम कुरा डराएर ल्याउने होइन, विश्वास गरेर ल्याउनु पर्छ, कारण परमेश्वरले हामीलाई डरको आत्मा दिएको छैन या नानी। जसले विश्वास गर्छ त्यो व्यक्तिले आफ्नो जीवनमा परमेश्वरको काम पनि देखेर ल्याउँछ, प्रशस्तता पनि देखेर ल्याउँछ, आशिष पनि देखेर ल्याउँछ। तर यो भएन त्यो भएन भनेर गलत बाटो रोजेर ल्याउनु हुँदैन नानी, बुझेर ल्याएको कुरा हो नि हजुर हो। मैले धेरै कुरा बुझे, आजदेखि मेरो प्रार्थना अब बदलिन्छ हजुर। मैले यसरी प्रार्थना गर्नु हुँदैन रहेछ प्रभु, मलाई सबै कुरा दिनुहोस्। बरु प्रभु जुनसुकै परिस्थितिमा पनि तपाईँमाथि भरोसा गर्ने हृदय दिनुहोस् भनेर चाहिँ प्रार्थना गर्नुपर्ने रहेछ। अब म त्यसरी नै प्रार्थना गर्छु हजुर, धन्यवाद तपाईँलाई।
1: त्यही नै सबैभन्दा ठुलो धन हो नानी, बरु तिम्रो लागि म पनि प्रार्थना गर्छु ल। के खाँचो परेको छ यहाँ अजीलाई सुनाएर ल्याऊ, अजी र माया नानी भएर परमेश्वरलाई सुनाउने, परमेश्वरको कानसम्म हाम्रो प्रार्थना पुगेपछि त तिमीलाई के गर्नुपर्छ, के जुताएर ल्याउनुपर्छ, कसरी सम्हाल्नुपर्छ, परमेश्वरले सहायता गर्नुहुन्छ नानी ल। खाँचो परेको बेलामा के गर्नुपर्ने रहेछ,
0: परमेश्वरमाथि भरोसा गरेर प्रार्थना गर्नुपर्ने रहेछ नि। अझै सिकेँ मैले, सिकेँ हुन्छ ल, मेरो लागि प्रार्थना गरिदिनुहोस् है।
1: ल नानी ल, आऊ प्रार्थना गर्ने। हे परमेश्वर, हाम्रो जीवनमा जे खाँचो भए पनि तपाईँ नै हाम्रो पर्याप्तता हुनुहुन्छ, हामीलाई विश्वासमा अडिग रहन सहायता गर्नु भएको होस् र माया नानीको सबै खाँचोमा तपाईँले आशिष्टिहरू ल्याउनु भएको होस्। यसुको नाममा आमेन।

आदरणीय श्रोता, आज हामीले अजी र माया बीचको कुराकानीहरूलाई तपाईँहरू समक्ष नाटकीय प्रस्तुतिद्वारा प्रस्तुत गर्ने जमर्को कसेको छौं। खाँचोमा पर्दा हामीले के गर्नुपर्छ भन्ने विषयमा साधारण तर एकदमै महत्वपूर्ण कुरा। कतिचोटि हामी खाँचोमा पर्दा गलत निर्णयहरू लिन्छौं, गलत बाटोहरू पनि अपनाउँछौं। परमेश्वरमाथि भरोसा गर्नुको सट्टा परमेश्वरबाट अझै हामी टाढा भइरहेका हुन्छौं। तर जब जब खाँचो पर्दै जान्छ, अझै धेरै परमेश्वरको नजिक जानुहोस्, अझै धेरै प्रभुसँग तपाईँले कुराकानीहरू गर्नुहोस्, प्रार्थना गर्नुहोस्। र कसैले भनेको हामीले सुनेको थियौं कि जब कोही व्यक्तिलाई खाँचो पर्छ, उहाँले अझै धेरै मुठी फुकाउन शुरू गर्नुहुन्छ आफूसँग भएको आफ्नो खल्ती नै रीति नै गरेर। जब त्यो खल्ती रीतिन्छ, परमेश्वरले त्यो खल्तीलाई, त्यो भण्डारलाई अझै प्रशस्त आशिष दिनुहुन्छ। अर्थात भन्न खोजिएको कुरा, तपाईँले आफूले आफैलाई परमेश्वरको सामुन्ने लिएर जानुहोस् र आफूलाई रित्याउनुहोस्, उहाँसँग कुराकानी गर्नुहोस्। उहाँले तपाईँको हृदयलाई पनि भर्नुहुनेछ र तपाईँको खाँचोमा पनि तपाईँलाई सहायता गर्नुहुनेछ। जीवनमा खाँचो सबैलाई पर्छ, तर खाँचोले हामीलाई परमेश्वरबाट टाढा लैजाने होइन, उहाँतर्फ अझ नजिक ल्याउन सक्छ। अभाव स्थायी होइन, तर परमेश्वरको प्रेम र विश्वास योग्यता चाहिँ सधैँ स्थायी हुन्छ भन्ने यो कुरालाई चाहिँ आत्मसात गर्दै आफ्नो जीवनमा अगाडि बढ्नुहोस् है भन्ने उत्साह दिँदै कार्यक्रम बाटुलेका कुराबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यूहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एउटा कुरा हामीले बुझौं, हामी पूर्णतया बिउजाउनु भन्दा अगाडि नै शैतानले हामीलाई धोका दिनका लागि, हराउनका लागि विभिन्न किसिमको रणनीतिहरू उसले क्रिएट गरिराखेको हुन्छ। विश्वासी जनहरूले यो कुरा हामीले भुल्न हुँदैन। त्यसले हामीलाई बिहानै नकारात्मक सोच विचारहरू ल्याउनका लागि, त्यो एक प्रकारको हामीलाई अविश्वासी बनाउनका लागि विभिन्न प्रकारको उसले सिद्धान्तहरू कोरिराखेको हुन्छ। हामी धेरै होसियार हुनुपर्छ। हामी बिहान उठ्ने बित्तिकै हामी होसियार हुनुपर्ने कुराहरू धेरै कुरा छ। परमेश्वर पनि चाहनुहुन्छ कि हामी आज शैतानको रणनीतिबाट हामी होसियार हुनुपर्छ। दाउदले यति मजाको कुरा बताउनु भएको छ, अनि जुन कुरा हेर्दै गर्दाखेरि म उत्साहित भए। हामी भजन संग्रहको पुस्तक 6:6-9 हेरौं। 6 यसरी भन्दछ, आफ्नो आर्तनादले थाकेर म लाचर भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। 7 भन्दा शोकले गर्दा मेरो आँखा धमिला भएका छन्, मेरो शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। एकछिन मैले यहाँ रोके। यहाँनिर दाउद शत्रुहरूले गरेको विरोधको कारण, शत्रुहरूले ल्याएको समस्याको कारणले गर्दाखेरि दाउदले भन्दैछ, म थाकेर लाचर भएको छु, यस्तो अवस्थामा हरेक रात मेरो ओछ्यानहरू भिजाउँछु। परमेश्वरलाई पुकारेको कुरा छ यहाँनिर चाहिँ, बिहानै परमेश्वरलाई खोजेको कुरा छ, रातभरि प्रभुलाई खोजेको कुरा छ। किनभने दुष्ट शैतान यति चलाक छ, यति एक्टिभ छ, राति नै शैतानले दाउदको जति पनि त्यो शत्रुहरू छन् तिनीहरूलाई उलट पुलट पार्नका लागि शैतानले विभिन्न रणनीतिहरू कोरिराखेको छ। दाउदले भन्दैछ, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। हेर्नुहोस् त, यहाँनिर दाउदले परमप्रभुलाई पुकार्दैछ रातैभरि। 7 भन्दछ, शोकले गर्दा मेरो आँखा धमिला भएका छन्। कति चाहिँ गाह्रो भएको रहेछ, अब यहाँबाट हामीले बुझ्नुपर्छ। दाउदलाई यति गाह्रो भएको छ, ओछ्यान भिजेको कुरा छ, शोकले गर्दाखेरि आँखाहरू समेत धमिला भएका छन्, मेरो शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। तर 8 राम्रो कुरा बताउँछ, हे सबै कुकर्मी हो, मबाट दूर हो, किनकि म रोएको परमप्रभुले सुन्नु भएको छ। परमप्रभुले दाउदलाई त्यत्तिकै छोड्नु भएन, दाउदको प्रार्थनालाई परमेश्वरले त्यत्तिकै खेर जानु दिनु भएन, तर प्रभुले सुन्नुभयो। दाउदको शत्रुहरूलाई पल्टाइदिनु भयो प्रभुले, तिनीहरूको रणनीतिलाई बदल दिनु भएको छ प्रभुले। किन भन्दाखेरि दुष्ट यति सक्रिय छ, राति चाहिँ उसको फौजहरूलाई प्रयोग गर्न चाहन्छ। दुष्टले आज तपाईँ र मेरो जीवनमा बिहानदेखि नै उसले विभिन्न रणनीतिहरू लिएर आएको हुन्छ। यसलाई दिनभरि यस्तो बनाउनु पर्छ, यस्तो बनाउन चाहन्छु भनेर उसले रणनीतिहरू बनाइरहेको हुन्छ। तर आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ बिउजाउँदै गर्दाखेरि तपाईँले कस्तो सोच विचारलाई लिएर तपाईँ बिउजाउँदै हुनुहुन्छ? के तपाईँको सोच विचार असल छ? किनभने दुष्टले त चाहन्छ तपाईँ बिउजाउने बित्तिकै नकारात्मक सोच विचार, नकारात्मक कुराहरू, अविश्वासको कुराहरू, धोका दिने कुराहरू, हराउने कुराहरू, यी कुराहरूलाई लिएर आउँछ। तर प्रभुले यी कुरालाई मन पराउनुहुन्न। दाउदलाई पनि थाहा थियो, त्यही कारणले गर्दाखेरि परमप्रभुलाई राति पुकार्दैछ। किनभने दुष्टले राति चाहिँ रणनीति बनाउँछ, अन्धकारमा चाहिँ, अँध्यारोको समयमा चाहिँ दुष्ट एकदम एक्टिभ हुन्छ। त्यही कारणले गर्दाखेरि दाउदले शोक गरेर प्रार्थना गर्दै गर्दाखेरि चाहिँ, परमप्रभुलाई पुकार गर्दै गर्दाखेरि चाहिँ परमप्रभुले दाउदलाई सुन्नुभयो। 8 दाउदले भन्दैछन्, हे सबै कुकर्मी हो, मबाट दूर हौ, तिमीहरू अब निस्कनु पर्छ, निस्कि, किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ। मजाको कुरा छ, प्रभुले दाउदलाई सुन्नुभयो। 9 भन्दछ, परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुभयो। हेर्नुहोस्, परमप्रभुले कृपाको निम्ति दाउदको पुकारलाई सुन्नुभयो, कृपा गर्नुभयो प्रभुले। दाउदलाई हराउन दिनु भएन प्रभुले, खतम हुन दिनु भएन, तर दाउदको पुकारलाई प्रभुले सुन्नु भएको छ। प्रिय, त्यतिकै छोड्नु भएन। दाउद स्वयंले भन्दैछ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ, अर्थात् ग्रहण गर्नुभयो। हामीले पुकार गरे भने सुन्नु नै परमेश्वर हुनुहुन्छ, हामीले पुकार गरे भने बचाउनु नै परमेश्वर हुनुहुन्छ, हामीले पुकार गरे भने जान्नु नै परमेश्वर हुनुहुन्छ। सो शैतानको रणनीति आफै विचार गर्नुहोस्, अब यति जाल खेलिरहेको हुन्छ, यति तपाईँ र मलाई नकारात्मक सोच विचारहरू नकारात्मक कुराहरू ल्याउनको लागि यति तयार हुन्छ सक्रिय हुन्छ, तर हामी होसियार हुनुपर्छ। बिउजाउँदै गर्दाखेरि हाम्रो बोल्ने शैलीहरू कस्तो छ, हाम्रो दिनको सुरुवात हामीले कसरी गर्दैछौ, हाम्रो जीवन शैलीहरू नयाँ भएको परमेश्वर चाहनुहुन्छ। प्रत्येक दिन प्रभुले हामीलाई जिउनका लागि आयु थपिदिनुहुन्छ, मौका दिनुहुन्छ जिउनका लागि, भनेदेखिलाई प्रभु पनि चाहनुहुन्छ तपाईँ र म प्रत्येक दिन प्रभुले हामीलाई दिनहरू हामीलाई बढाइदिँदै गर्दाखेरि आयु थपिदिँदै गर्दाखेरि तपाईँ र म नयाँ भएको उहाँ चाहनुहुन्छ, नयाँ भएर जिएको चाहनुहुन्छ। किनभनेदेखिलाई दुष्ट शैतान परमप्रभुले दिनुभएको आयु प्रति एकदमै रिसालु छ, उसलाई मन परेको छैन, त्यही कारणले बारम्बार उहाँको जनहरूलाई दुष्टले एट्याक गर्न चाहन्छ, आक्रमण गर्न चाहन्छ। सो बिउजनु अगाडि नै त्यसले विभिन्न किसिमको रणनीतिहरू क्रिएट गरिसकेको हुन्छ। सो परमप्रभुले दिनुभएको घडीमा चाहिँ आयुमा चाहिँ हामी धन्यवादी भएर नयाँ हुनुपर्ने कुरा छ। नयाँ भएर जिएको परमप्रभु चाहनुहुन्छ, हाम्रो जीवन शैलीहरू नयाँ भएको परमप्रभु चाहनुहुन्छ। त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउँछु, तपाईँ बिउजाउँदै गर्दाखेरि तपाईँको सोच विचारहरू कस्तो छन्, तपाईँको जीवन शैलीहरू कस्तो छ, के तपाईँलाई आफ्नो जीवन शैली मनपर्छ, के प्रभुलाई तपाईँको जीवन शैली मनपर्छ, आज यो प्रश्न म तपाईँलाई गर्छु। यदि तपाईँ ल्याङफ्याङ जीवन जिउँदै हुनुहुन्छ, प्रभुबाट बाहिरको जीवन जिउँदै हुनुहुन्छ, बोट बाहिर तपाईँ जीवन जिउँदै हुनुहुन्छ भनेदेखिलाई तपाईँ खतरामा हुनुहुन्छ, तपाईँले गलत काम गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो जीवनलाई आज नै प्रभुमा समर्पित गर्नुपर्ने आवश्यक मैले देखेको छु। यदि तपाईँ आफ्नो इच्छामा हिँड्दै हुनुहुन्छ भने, किनभने हामीलाई वचनले भन्नुहुन्छ बोट बाहिर यदि तपाईँ र म जियो भने नि त्यो हाँगाले फल फलाउन सक्दैन। सो बोटमा अट्याच भयो भने मात्र हामीले फल फलाउने हो। सो बोटमा तपाईँ अट्याच हुनै पर्छ। प्रभुले हामीलाई प्रत्येक दिन आशिषै आशिषमा हामीलाई भरिभराउ गरेर हामीलाई वृद्धि गर्दै हुनुहुन्छ, तर हाम्रो जीवन शैली चाहिँ अझै पनि परिवर्तन भएको छैन भने त्यो चाहिँ घिनलाग्दो व्यवहार हो प्रिय हाम्रो। त्यही कारणले हामी होसियार हौ, दुष्टले जहिले पनि घिनलाग्दो कुराहरू ल्याउन चाहन्छ बिहानै, तर हामी यो कुराबाट होसियार हुनुपर्छ, किनभने हाम्रो जीवन शैलीहरू जब नयाँ हुन्छ यो कुरा चाहिँ परमप्रभुलाई मनपर्छ, यो कुराले परमप्रभुलाई प्रसन्न तुल्याउँछ, यो कुरालाई देखेर परमप्रभु अति नै खुसी हुनुहुन्छ। हाम्रो जीवन शैलीलाई देखेर आज हामीले एउटा कुरालाई भुल्नु हुँदैन कि हामी इसाईहरू चाहिँ एउटा खुल्ला पुस्तक जस्तो हौ, हामीलाई पढ्ने हामीलाई अध्ययन गर्ने धेरै मानिसहरू छन्, हाम्रो जीवन शैलीलाई हेर्ने मानिसहरू प्रशस्त हामी भेट्छौँ। हामीले त्यो विचार गरेका छैनौँ होला, तर तपाईँले मेरो जीवन शैलीलाई विचार गर्ने हाम्रो छिमेकी हुन सक्छ, परिवारभित्र हुन सक्छ, मित्रहरू हुन सक्छ। सो सबैलाई नयाँ जीवन शैली मनपर्छ, कसैलाई पनि पुरानो थोत्रो व्यवहार घिनलाग्दो व्यवहार मन पर्दैन। अनि अब आफै विचार गर्नुहोस्, हाम्रो जिउँदो परमेश्वरलाई झन् कति असल कुरा चाहिन्छ, सर्वशक्तिमान परमेश्वरलाई हाम्रो जीवन शैली कति असल चाहिन्छ, आफै विचार गर्नुहोस्। सो म तपाईँलाई बताउन चाहन्छु, तपाईँ जिउँदै गर्दाखेरि उज्यालो बिहान तपाईँले घामलाई देख्दै गर्दाखेरि चाहिँ तपाईँको जीवनमा नयाँ जीवन शैलीलाई सुरुवात गर्नुहोस्। के तपाईँ बोलीमा चुक्दै हुनुहुन्थ्यो, आजदेखि तपाईँले सुरुवात गर्नुहोस् अब असल बोली बोल्ने। के तपाईँको जीवन लापरवाही थियो, आजदेखि तपाईँ सही तरिकाले जिउने प्रयास गर्नुहोस्। प्रभुलाई अनुग्रह माग्न सक्नुहुन्न भने प्रभुलाई सहायता माग्नुहोस्, प्रभुले तपाईँलाई साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ। जब हामी बिहानै उठ्छौँ हामीले खराब मनोवृत्ति राखेको दुष्ट चाहन्छ, स्वार्थी आत्मकेन्द्रित अनि घृणाले भरिएको तितोपनले भरिएको दुष्ट अति नै चाहन्छ। यदि तपाईँले कसैको विरुद्धमा तपाईँले काम गरिराख्नु भएको छ, तितोपन बोकेर हिँडिराख्नु भएको छ भनेदेखिलाई एउटा कुरा याद गर्नुहोस्, भोलि प्रभुले तपाईँलाई आयु थप्दै हुनुहुन्छ भने प्रभुले तपाईँलाई भन्दै हुनुहुन्छ तपाईँले चाहिँ जीवन शैलीलाई परिवर्तन गरेको परमप्रभु चाहँदै हुनुहुन्छ। त्यो चाहिँ आशिष हो हाम्रो लागि, अनि त्यो आशिषलाई हामीले सही तरिकाले हामीले प्रयोग गर्न सक्नुपर्छ। यदि तपाईँले कसैको विरुद्धमा तितोपन बोक्दै हुनुहुन्छ भने बुझ्नुहोस्, प्रभुले तपाईँलाई मौका दिँदै हुनुहुन्छ, तपाईँले कसैलाई क्षमा दिनुपर्नेछ। कसैको विरुद्ध तपाईँले नराम्रो काम गर्नुभएको छ भने बुझ्नुहोस्, भोलि तपाईँलाई प्रभुले आयु दिनुभयो भने प्रभुले तपाईँलाई मौका दिँदै हुनुहुन्छ, आज पनि प्रभुले तपाईँलाई मौका दिनुभएको छ। तर हामी मानिस जातिले मौकाको फाइदा उठाउँदैछौँ। एक दिन प्रभुले हामीलाई यस संसारबाट उठाउनु भयो भने चाहिँ प्रिय तपाईँ र म ढिलो हुन्छ, त्यतिखेर प्रभुले भन्नुहुन्छ तँलाई मैले मौका दिएको थिएँ तर तैँले यो मौकाको फाइदालाई उठाइनस्, किनभने हामी आत्मा केन्द्रित भयौँ, आफूलाई जे मन पर्यो त्यही गर्न थाल्यौँ, तर हामी मानिसहरूप्रति तितोपन, आक्रोश, झै झगडा, स्वार्थी, अविश्वासी बन्यौं, आत्मकेन्द्रित बन्यौं, तर प्रभुलाई कहिले खोजेनौं, प्रभुको प्रतिज्ञालाई खोजेनौं, आज्ञालाई खोजेनौं। तर आज म तपाईँलाई बताउन चाहन्छु, बिहान प्रभुले हामीलाई मौका दिनुहुन्छ कि विगतको दिनमा के भएको थियो भोलि क्षमा माग्नुहोस्, प्रभुलाई पश्चाताप गर्नुहोस्, यदि कसैको हृदय दुखाउनु भएको थियो भने क्षमा माग्नुहोस्। आमेन। अब हाम्रो विचार शैलीलाई कसरी तालिम दिने त, किनभने दुष्ट त सक्रिय छ बिहानदेखि नै, तपाईँ मलाई एक प्रकारको समस्या ल्याउनको लागि, नकारात्मक कुरा ल्याउनको लागि, सो त्यस्तो कुराबाट हामी कसरी बाँच्ने, त्यस्तो हाम्रो विचार शैलीलाई चाहिँ कसरी हामीले तालिम दिने ताकि दुष्टले हामीलाई आक्रमण गर्न नसकोस्। पहिलो कुरा, उहाँको आवाजलाई सुन्नुपर्छ। तपाईँसँग तपाईँको दिनको शुरूआतको लागि योजना आफ्नै हुन सक्छ, तर यदि उहाँको आवाजलाई सुन्नुभयो भने उहाँले पूर्ण रूपले फरक दिशामा लग्नुहुन्छ। बुझ्नुभयो? हाम्रो दिनको शुरूआतको योजना आफ्नै हुन सक्छ। हाम्रो मेरो अब के हुन सक्छ भोलिको लागि, कस्तो खालको योजना हुन सक्छ, अब कहाँ के गर्ने, कस्तो काम गर्ने, कसलाई भेट्ने, यो योजना हुन्छ। तर यदि हामीले उहाँको आवाजलाई सुनेर नि पूर्ण रूपले हामी उहाँमा समर्पित भयौँ भने चाहिँ नि उहाँले हाम्रो दिशाहरूलाई आफ्नो तरिकामा, असल बाटोमा, पूर्ण रूपले फरक दिशामा उहाँ आफैले लग्नुहुनेछ। अनि यहाँ चाहिँ मजाको कुरा छ, स्वर्गीय पिताको आफ्नो दिशामा हिँड्नु भनेको राम्रो कुरा हो, उहाँको मार्ग निर्देशनमा हिँड्नुको मजा नै बेग्लै छ। आमेन। त्यही कारणले आफ्नो योजनामा भन्दा पनि उहाँको योजनामा जिउनु चाहिँ मजाको कुरा छ। र दोस्रो कुरा, हामी सकारात्मक सोच विचार हामीले बनाउन सक्नुपर्छ। बिहान दुष्टले त विभिन्न किसिमको सोच विचार ल्याइदिन सक्छ, तर हामीले चाहिँ पोजिटिभ सोच्नु पर्यो, सकारात्मक कुरालाई हामीले बोल्नु पर्यो, सकारात्मक कुरालाई सोच्नु पर्यो, यहाँ प्रभुले काम गर्नुहुन्छ। आमेन। सो यही कुरा बताउन चाहन्छु, बिहान उठ्ने बित्तिकै तपाईँको शैलीहरू चाहिँ असल हुनु पर्यो, प्रभुले त्यो कुरालाई खोज्नुहुन्छ। तपाईँको जीवन शैली, तपाईँको बोल्ने शैली, तपाईँको सोच्ने शैली, सबै कुरा परमप्रभुले नयाँ चाहनुहुन्छ। तपाईँलाई प्रभुले आयु दिँदै हुनुहुन्छ, अब तपाईँले त्यो आयुको थप दिनुभएको दिनलाई तपाईँले सही तरिकाले प्रयोग गर्नुपर्नेछ। आमेन। हुन्छ, वचनलाई यतिमा राख्न चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।